0: from the UK that is now going to Nepal as part of our initial response.
1: सांसद बेकरले पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभएको छ। कार्यक्रममा क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीएलआरका गोर्खा मेजर विवेकजङ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, रस्मोर बरह काउन्सिलका उपमेयर जीव नारायण बेलवासे, हेमसा बरह काउन्सिलका काउन्सिलरहरू, सांसद इन्दिरा राणा, ग्रेटर रस्मोर नेपाली कम्युनिटी युकेकी अध्यक्ष लीला सेलिङ माबो, गोर्खा सैनिक परिवार लगायत अल्डरसट फानबरामा बस्ने नेपाली समुदायको उपस्थिति थियो। ग्रेटर रस्मोर नेपाली कम्युनिटीले भोटेकोसी त्रिशुली बाढी पीड़ितका लागि सहयोग रकम संकलन पनि शुरू गरेको छ।
2: बाँकेमा एचपीभी खोप अभियान शुरू हुँदै करिब 6,000 किशोरीलाई लक्षित गरी भदौ 30 खोप दिइने। लमजुङको स्मार्ट फिल्म सिटी योजना अलपत्र, 7 वर्ष अघि घोषणा भएको 5,90,00,00,000 परियोजना अझै कार्यान्वयनमा गएन। कृष्णभीर समाधानका लागि सुरुङ र बाइपास अध्ययन, पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्काल अस्थायी संरचना र दीर्घकालीन विकल्प खोजिँदै। चितवनमा किशोरी आमा बन्ने क्रम घटेन, पछिल्लो वर्ष अस्पतालमा प्रसूति गराउने मध्ये 985 जना 20 वर्ष मुनिका। तनहुको ब्यासले पुनः प्रयोग योग्य फोहोर बेचेर 1 वर्षमा 27 लाख कमायो। पञ्चकुण्ड हिमतालको अवस्थाबारे अध्ययन आवश्यक, तालको आकार बढेको दावी तर स्थलगत अध्ययन बिना जोखिम निष्कर्ष ननिकाल्न विज्ञको सुझाव। भोजपुरमा वनबाट 9,70,00,000 राजस्व, काठ तथा गैर काष्ठ वन पैदावारबाट ठूलो राजस्व संकलन। सुनको मूल्य 8,800 रुपियाँले घट्यो, छापावाल सुन प्रतितोला 2,97,300 कायम।
1: र हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जना धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जनालाई धरौटीमा छाड्न आदेश गरेको गएको साउन 21 हवाई इन्धन चोरीको आरोपमा पक्राउ परेका 7 मध्ये 6 जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। पर्सा जिल्ला अदालतका श्रेष्ठदार प्रभाकर मल्लिकका अनुसार 4 जनालाई जनै 25,000 र 2 जनालाई जनै 45,000 रुपियाँ धरौटीमा छाड्न आदेश आएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी यतिखेर सुनिरहेका थियौँ स्वप्निल शर्माको गीत औँलाहरू। यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढिसक्यो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट आज बिहिबार परेकाले हामी टेक्नोलोजी सम्बन्धी चर्चा गर्नेछौँ, टेक्नोलोजी ट्रेन्ड्समा। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला अनि बल जफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। वृष राशि, लाभ उठाउन धेरै मेहनत गर्नु परे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिएला अनि आज रमाइलो जमघट हुनेछ वृष राशि हुनेहरूको। मिथुन राशि, खर्च बढ्नुका साथै अर्थ अभाव खड्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ला अनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कर्कट राशि, नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिएला अनि मनज्ञ धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछन्। सिंह राशि, मेहनतले काममा उत्साह जगाउनेछ, आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला अनि दाम र प्रतिष्ठा कमाउने बेला छ सिंह राशि हुनेहरूको आजको दिन। कन्या राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नु पर्ला अनि परिस्थितिवश सोचे जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। तुला राशि, पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ, हल्लाको पछि लाग्दा दुःख पाइएला अनि समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिनेछन्। वृश्चिक राशि, आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ, प्रियजनसँग रमाइलो भेटघाट हुनेछ अनि परिवेश उल्लासमय रहनेछ। धनु राशि, रोकिएका काम पुनः प्रारम्भ गर्न सकिएला, ईर्ष्या गर्नेहरूले हार खानेछन् अनि आफ्नो योजना गोप्य राखेर मात्र अघि बढ्नुहोला। मकर राशि, परिस्थितिवश चिताएको काममा अलमल हुनेछ, कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ अनि हल्लाको पछि लाग्दा दुःख पाइएला। कुम्भ राशि, परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइएला, हतारको निर्णयले काम बिग्रन सक्छ अनि महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैहरूले बाधा पुर्याउन सक्छन्। मीन राशि, उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, शत्रु परास्त हुनेछन् अनि प्रतिस्पर्धीहरू पछि हट्नेछन्। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि कार्यक्रममा तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न वा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट पाल्नु भए पनि हुन्छ। अब गीत सुनौ, आफ्नै बाटो, गाउने कलाकार पूर्ण राई।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाई घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाई अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाई कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

सुन्दै हुनुहुन्थ्यो समृद्धि राईलाई जब मुस्कुराउँछौ। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ र अब भने कार्यक्रममा पालो भएको छ डेली सप्लिमेन्टको। आजको डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स। टेक्नोलोजीमा के कुरा ट्रेन्डिङमा परिरहेका छन् अहिले भन्ने हो भने, सबैभन्दा अग्रपङ्क्तिमा अहिले आर्टिफिसियल इन्टेलिजेन्स नै आउने गर्दछ। जताततै हावी भएको छ आर्टिफिसियल इन्टेलिजेन्स। आर्टिफिसियल इन्टेलिजेन्समा एआई एजेन्ट्स विशेष गरी अहिले एकदमै नेक्स्ट बिग थिङका रूपमा अगाडि आएको छ हामी सामु। र एआई अहिले एजेन्टहरूका रूपमा बनिरहेका छन् अनि मल्टी स्टेप टास्क यसले गर्न सक्ने क्षमता राख्दछ। पहिले सिम्पली बुकिङ, रिसर्चिङ, एनालाइजिङ डेटा, त्यसलाई रेस्पोन्ड गर्नको लागि एआईको प्रयोग हुने गर्दथ्यो र अहिले बिस्तारै मेजर बिजनेसमा यसले तहल्का मचाइसकेको छ। बिजनेस रिपोर्टिङमा रिअर्गनाइज गर्ने आदि इत्यादि पर्दछन्। अनि सेन्ट्रल आर्टिफिसियल इन्टेलिजेन्स हामी सामु रणनीतिका रूपमा अगाडि आएको छ, स्ट्राटेजी। पहिले साधारणतया ती च्याटबटको प्रयोगहरू सुन्ने गर्दथ्यौँ, अहिले ती त एकदमै गौड भए। अब मुख्य रूपमा यसलाई स्ट्राटेजिक इम्पोर्टेन्सका रूपमा हेर्न थालिएको छ। त्यसैले होला एआई इन्फ्रास्ट्रक्चर रेस नै चलिरहेको छ, एकदमै ठुलो भइरहेको छ, बढिरहेको छ यो दिनानुदिन। कसको एकदमै स्मार्ट मोडल, एआईको स्मार्ट मोडल कसको हुने अथवा कसले पोजेस गर्ने भन्ने कुरो अब मामुली कुरा हुन थाले। कम्पनीहरूले विशेष गरी चिप्स, एकदमै सेक्योर खालको चिप्स, डेटा सेन्टर, इलेक्ट्रिसिटी अनि कुलिङ क्यापेसिटी आदिमा ध्यान दिन थालेका छन्। त्यसले गर्दा अब सानोतिनो कुरा होइन, अब एकदमै ठुलो ठुलो कुरामा लगानी बढिरहेको छ। र एआई बिस्तारै एनर्जी स्टोरी बन्न थालेको छ। डेटा सेन्टरहरू एकदमै ठुला ठुला हुन थालेका छन् इलेक्ट्रिसिटी कन्ज्युमर्सका रूपमा, अनि इन्भेस्टमेन्टहरू यसमा बढिरहेका छन्। जस्तै पावर जेनेरेसन, ग्रिड्स र कुलिङ टेक्नोलोजीमा ठुला ठुला अध्ययन अनुसन्धान भइरहेका छन् र लगानी पनि यसमा एकदमै बढी छ, इन्भेस्टमेन्ट, र कम्पनीहरूले ठुला ठुला प्रोजेक्टहरू हाँकिरहेका छन् अहिले। र बिस्तारै एआई सेफ्टी थियोरीबाट वास्तविकतामा अथवा सिद्धान्तगत हिसाबले पहिले हेर्ने गरिन्थ्यो भने, त्यसलाई अब बिस्तारै व्यावहारिक रूपमा अगाडि ल्याउन थालिएको छ। अनि एकदमै अहिलेको वास्तविकतामा परिवर्तन भएको छ। ठुला ठुला कम्पनीहरूले यस्ता मेकानिजमहरू अटोमेटिकली सटडाउन हुन सक्ने त्यस्ता एआई टुल्सहरू निर्माण गरिरहेका छन्। तर आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग पछि थुप्रै प्रश्नहरू उब्जिएका छन्। अब तपाईँको एकदमै पर्सनल एडमिन गराउनको लागि
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्नुहुन्छ तपाईँ? विश्वास लाग्छ तपाईँलाई तपाईँको हलिडे बुक गर्नको लागि आर्टिफिसियल इन्टेलिजेन्सलाई छोडिदिन सक्नुहुन्छ? अझै त्यो अवस्था आइ नसकेको होला, अथवा मानिसमा विश्वासको कमी होला अझै पनि। हुन त एआईले यी सबै कुरा गर्न सक्ने क्षमता राख्दछ, तर पनि हामीलाई अझै पनि विश्वास छैन। तपाईँको फाइनेन्स एआईले म्यानेज गर्यो भने तपाईँलाई कस्तो लाग्छ? तपाईँ कतिको विश्वस्त हुनुहुन्छ यो कुरामा? सायद हुनुहुन्न होला, किनभने फाइनेन्स भनेको कुरा एकदमै सेन्सिटिभ कुरा हो र एकदमै नितान्त व्यक्तिगत कुरा हो। त्यो त्यसको म्यानेजमेन्ट एआईले लिएको सायद तपाईँलाई त्यति ठिक लाग्दैन होला, मलाई त लाग्दैन। अलि विश्वास त्यसमा जुटिसकेको छैन। अब कुरा एआईको प्रयोग त भइराखेको छ, र एआईले एउटा ठुलो गल्ती गर्यो भने के गर्ने? एकदमै ठुला ठुला कुराहरूमा, ठुला ठुला प्रोजेक्टहरूमा एकदमै कस्टली मिस्टेक गर्यो भने त्यसलाई के भन्ने? त्यही भएर अलिकति रिजर्भेसन सबैमा रहेको छ। अहिले एआईलाई पूर्ण रूपले विश्वास गरिहाल्ने अवस्था छैन। र बिस्तारै बिस्तारै ट्रेन्ड बढेको छ एआई असिस्टेन्टका रूपमा र एआई इम्प्लोइजका रूपमा हामी अग्रसर भइरहेका छौँ। हुन त त्यो दिन आउन धेरै कुर्न पर्ला जस्तो लाग्दैन। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब हामी गीत सङ्गीततर्फ नै लाग्छौँ, र यो गीत राजेश पायल राई अनि सुबानी मोक्तानले गाउनु भएको हो, प्यारा। इन्जोय।

सुन्दै हुनुहुन्थ्यो राजेश पाल राई र सुबानी मक्तानलाई. प्रिय डिपार्चर क्लिनिक. ब्रिटिश फोर्सेस ब्रुनाईवासी जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ चाँडै उहाँहरूका लागि प्रिय डिपार्चर क्लिनिक आयोजना भएको छ. आउँदो 9 सेप्टेम्बरका दिन बिहान 10 बजे मुमोङ हाइभ अफिसमा. र यो प्रिय डिपार्चर क्लिनिकमा ट्रान्जिसनको पिरियडमा के कुराहरू आवश्यकता पर्दछन्, के जरुरी जरुरी कुराहरू प्रति ध्यान दिनुपर्ने हुन्छ, ती सबै विषयहरू समेटिएका हुनेछन्. त्यही भएर युकेतर्फ लाग्नुहुने महानुभावहरूका लागि यो अत्यन्तै जरुरी छ. ब्रिटिस फोर्सेस प्रणयवासी यदि आफ्नो पोस्टिङ असाइनमेन्ट आदि सकेर युकेतर्फ लाग्दै हुनुहुन्छ भने यो प्रि डिपार्चर क्लिनिक पक्कै पनि मिल्नुहुनेछ. यो धेरै उपयोगी पनि छ, नछुटाउनुहोला. ड्रप इन क्लिनिक हो, तपाईँले अपोइन्टमेन्ट लिइराख्न पर्दैन, सोझै जानुभयो हुन्छ. बुधबार 9 सेप्टेम्बरका दिन बिहान 10 बजे मुमोङ हाइभ अफिसमा. खुला आकाश हर्क्युलिस बस्नेतको पालो छ अब.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

जमा जमा कमल खत्री र सुमन गुरुङलाई सुन्दै हुनुहुन्थ्यो. ब्रुनाईको हेज अपडेट तर्फ लागौ र गत 18 अगस्तदेखि सुरु भएको रहेछ किनभने बोर्नियो आइल्यान्ड विशेष गरी कालिमान्तान इन्डोनेसियन रिजनमा आग लागि सुरु भएको र पकेट पकेटमा आग लागि सबै एकैचोटि डढेलो लागेको त होइन, ठाउँ ठाउँमा हुँदै गर्दाखेरि त्यो थपिएको हो र त्यताबाट साउथ वेस्टर्ली विन्ड यता ठ्याक्कै ब्रुनाईतिर ताकेर आएको हुनाले उताको त्यो धुलो धुवाँ सबै यता उडाएर ल्याएको भन्ने बुझिएको छ. र आजभन्दा 2-3 दिन अगाडि एयरपोर्टमा ब्रुनाई इन्टरनेसनल एयरपोर्टमा भिजिबिलिटी जम्मा 2 किलोमिटरको मात्रै रहेको पाइयो, तर त्यो बिस्तारै अब क्लियर हुँदै जाला. अहिले इन्टरनेसनल फ्लाइटहरूमा कुनै पनि तलमाथि भएको छैन. र यो कन्सर्न भनेको ट्रान्स बााउन्ड्री, किनभने एउटा देशदेखि अर्को देश जस्तै अब कालिमान्तान उता अब इन्डोनेसियाको पर्यो, त्यसपछि मलेसियाको सारावाक डिस्ट्रिक्ट पर्दछ, अनि सारावाक काटेर यता ब्रुनाई हो. त्यही भएर यो ट्रान्स बााउन्ड्री हेज हो. अब अर्को देशमा सुरु भएको के गर्ने, अब ब्रुनाईमा भएको होइन, अरू देशबाट अब यो प्राकृतिक कुरा हो, हावाले उडाएर ल्याइहाल्छ, कसैले केही रोकेर नरोक्न मिल्ने, केही गर्न मिल्दैन. र हट ड्राई वेदर अनि लिमिटेड रेनफलका कारण यो समस्या जिउका त्यौँ छ र अझै यो हप्ताभरि नै रहिरहला जस्तो छ, इफ नट लङ्गर भन्न सकिन्न कतिन्जेलसम्म रहने हो, तर यो हप्तासम्म यस्तै रहला जस्तो छ. ब्रुनाईको मिनिस्ट्री अफ एजुकेसनले एडभाइस गरे मुताबिक अहिले होम बेस्ड लर्निङ आजसम्म भनेर भनिएको छ, त्यही भएर स्कुलहरू बन्द भएका छन् र यो अर्को हप्ता आउने हप्तादेखि कस्तो हुने हो त्यसलाई नजिकबाट मोनिटर भइरहेको छ भन्ने सुनिएको छ. र अहिलेसम्मका लागि जोस स्कुलहरू बन्द छन् ब्रुनाईमा. हुन त ब्रुनाई मात्रै प्रभावित होइन, कालिमान्तान भनेपछि इन्डोनेसियाको ठुलो भूभाग यसबाट प्रभावित बनेको छ, अनि मलेसिया, मलेसियाको सारावाक प्रान्त, अनि सायद उता साबासम्म पनि अलिकति पुगेको छ कि, र यी इलाकाहरू प्रभावित छन्. र एयर क्वालिटी इन्डेक्स अथवा पिएसआई पोल्युटन्ट स्ट्यान्डर्ड्स इन्डेक्स अहिले ब्रुनाई मुआरा रिजनको एकदमै हाई छ, 215. स्मरण रहोस् 201-300 लागि एकदमै भेरी अनहेल्थी मानिन्छ र त्यस्तो अवस्था छ ब्रुनाई मुआरामा 215, अनि बेलायत डिस्ट्रिक्टमा जुन ठाउँमा हामी छौँ यहाँ सेरिया क्वाला बेलायत आदि स्थानहरूमा 211, त्यो पनि भेरी अनहेल्थी नै हो, अनि टुटोङ अनहेल्थी 168 र तेम्बुरोङ डिस्ट्रिक्ट 164 अनहेल्थी नै छ. समग्रमा अनहेल्थी र भेरी अनहेल्थीको बिचमा रहेको छ ब्रुनाईको मापन पिएसआईको. त्यही भएर बाहिर जाँदाखेरि सुरक्षित तौरले हिँड्नु होला, विशेष गरी मास्क लगाएर हिँड्नु भयो भने राम्रो होला, र स्ट्रेनुअस एक्सर्साइज आदि इत्यादिमा बिल्कुलै तपाईँ इन्गेज नहुनु होला, किनभने श्वास प्रश्वास सम्बन्धी समस्या हुनेलाई झन् एकदमै गाह्रो पर्नेछ र साधारण एकदमै फिट मान्छेलाई पनि गाह्रो पर्छ भने अब एक्जिस्टिङ कन्डिसन भएका रोगीहरूलाई त झनै अप्ठ्यारो पर्छ, त्यही भएर एकदमै जोगिनु होला. अब गीत सुनौ सुजन चापागाईको फुल.

नेपाली चलचित्र उनको स्वेटरको गीत, बडो मिठो गीत, सुजन चापागाईको फुल। यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौं र दोस्रो घण्टालाई अब समापन गर्दैछु सागर आलेको स्वरबद्ध यो गीत आँखा जुध्योबाट। इन्जोय।

0: विश्वको लाङठाङ खुला जल विद्युत आयोजनाको सुरुङभित्र फँसेको आशंका गरिएका मान्छेसम्म पुग्न उत्तार टोली हिजो नयाँ बाटो खोलिएको छ। यसअघि सुरुङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरिएको थियो, तर सुरुङभित्र ढुङ्गा माटो र लेदो भरिएपछि उत्तार टोली करिब 100 मिटर पुगेपछि अघि बढ्न सकेको थिएन। त्यसपछि प्राविधिक टोलीले अर्को बाटोबाट सुरुङभित्र पुग्ने योजना बनाएको थियो। हाइड्रो मेकानिकल इन्जिनियरहरू सहितको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब 150 मिटर माथिसम्म पुगेको हो। त्यहाँ पाइपमा मेसिन प्रयोग गरेर मानिस छिर्न सक्ने प्रवेशद्वार बनाइएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। यो प्रवेशद्वारबाट अब उत्तार टोली सुरुङभित्र प्रवेश गर्नेछन्। आज बिहानै मौसम र सुरक्षाको अवस्था हेरेर टोली सुरुङभित्र प्रवेश गर्ने तयारी छ। 20 मेगावटको लाङटाङ खोला जल विद्युत आयोजनामा कार्यरत 25 जना सम्पर्कविहीन छन्। उनीहरू सुरुङभित्र फँसेको हुन सक्ने आशंकामा खोजी भइरहेको छ। कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। सभापति गगन कुमार थापाले भदौ 20 गते दिउँसो 1 बजेका लागि बैठक आह्वान गर्नुभएको हो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ। बैठकका एजेण्डाहरू भोटेकोशी बाढ़ी विपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी रहेको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेसले आउँदो असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धादिङको कृष्णबिरमा सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ।
1: पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारी साधन मकवानपुरका वैकल्पिक सड़कमा केन्द्रित हुँदा पछिल्ला दिनमा यी मार्गमा सवारी चाप बढेको हो। सामान्य अवस्थामा करिब 3 घण्टा लाग्ने हेटौँडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क साँगुरो भएका कारण सवारी चाप अनुसार विभिन्न ठाउँमा केही समय रोकेर समूहमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकता दिएर गन्तव्यतर्फ पठाउने गरिएको छ। 14 सिटसम्मका साना यात्रुभाग सवारी साधन हेटौँडाबाट भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँतर्फ आइरहेका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाने साना सवारी साधनलाई फर्पिङ फाखेल कुलेखानी भीमफेदी मार्गबाट सञ्चालन गरिएको विष्टले बताउनुभयो। यसैबीच काठमाडौँ उपत्यकामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 12 चक्कासम्मका मालवाहक सवारी साधनलाई मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ तर्फ आउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाने मालवाहक सवारीलाई भने ललितपुरको एकान्त कुना छम्पी टीका भैरव हुँदै कान्ति लोकपथबाट र मालवाहक सवारी साधन एकतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाइएको छ। ग्यास भरिएका सिलिण्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालनको व्यवस्था मिलाइएको छ।
0: नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। यस्तै भोटेको श्री त्रिशुली बाढीमा जन गुमाएका प्रहरीका परिवारलाई 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ।
1: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहत स्वरूप संकलित रकमबाट सहयोग गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। बैठकले बाढ़ीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ीमा परि 25 जना प्रहरी अझै बेपत्ता छन्। दिवंगत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट एकजनालाई सिपमूलक तालिम दिने पनि बैठकको निर्णय छ। दिवंगत प्रहरीका सन्ततिलाई पाएक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निशुल्क प्रदान गर्ने समितिको निर्णय छ। बैठकले बाढ़ी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढ़ी, स्याफ्रुबेसी र बेत्रावतीमा कार्यरत व्यक्तिगत सामग्री क्षति भएका प्रहरीलाई राहत स्वरूप 50,000 रूपियाँ दिने निर्णय गरेको छ।
0: हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जना थरोटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका 6 जनालाई थरोटीमा छाड्न आदेश दिएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: रेडियो बीएफबीएस गोरखा रेडियो हो।

नमस्ते, पुनः स्वागत छ आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ दि एज ब्यान्डको एउटा मिठो गीतबाट। खुसी देख्छु तिमी आज। कार्यक्रममा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफपिएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफपिएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्। त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ। त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

मिठोगीत गर्मी भयो धरान सत्यराज आचार्य र मेलिना राईको स्वरमा सुन्नुभयो. Legally Blonde, the musical, Jerudong International School Arts Center मा यो कार्यक्रम हुँदैछ अब 11-13 सेप्टेम्बरका दिन. 11-13 सेप्टेम्बर शुक्रबार शनिबार आइतबार हो र 11 सेप्टेम्बरका दिन बेलुकी 8 बजे सुरु हुनेछ अनि 12 सेप्टेम्बर शनिबारको दिन बेलुकी 8 बजे अनि आइतबारको हकमा 13 सेप्टेम्बरमा 2 शो हुनेछन्. दिनको 1:30 बजे अनि अर्को बेलुकी 8 बजे. लिगली ब्लोन्ड द म्युजिकल. रिलेन्टलेस एन्टरटेनमेन्टले ब्रुनाईमा पहिलोपल्ट यो ल्याएको हो लिगली ब्लोन्ड द म्युजिकल र तपाईँहरू म्युजिकल हेर्न इच्छुक हुनुहुन्छ भने यो तपाईँको लागि एकदमै राम्रो मौका छ. टिकट जेरुडङ इन्टरनेसनल स्कुल .com बाट प्राप्त गर्न सक्नुहुनेछ र त्यो दिन लिगली ब्लोन्ड द म्युजिकलमा पिङ्क ड्रेस लगाएर जानुहुनका लागि इन्करेज गरिएको छ. सुरज पण्डितको गीत अब हामी सुन्छौँ रेलको बाटो. हुन त सुरज पण्डितले यस्तै यस्तै दुःख दर्दका देशका दुर्गम एकदम कुना कानीका गीतहरू ल्याएर गाउने गर्नुहुन्छ. अब त्यसैको एउटा स्वरूप अब हामी सुन्छौँ रेलको बाटो.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

कहाँ समय यस्तो हुन्छ, रोशन श्रेष्ठले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो। डिहाइड्रेसनको विषयमा तपाईँ कतिको गम्भीर हुनुहुन्छ? पत्तो पाइँदैन, डिहाइड्रेसनले मानिसहरू एकदमै प्रभावित बनेका हुन्छन् र एकैचोटि अन्तिम अवस्था पुग्दा मात्रै थाहा लाग्छ। डिहाइड्रेसन विशेष गरी गर्मी ठाउँमा ब्रुनाईको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने एकदमै जरुरी छ। यस विषयमा हामी अनभिज्ञ रह्यो भने तपाईँले ठुलो जोखिम मोल्दै हुनुहुन्छ। सबभन्दा पहिला तपाईँलाई तिर्खा लाग्यो भने तपाईँले के बुझ्नुपर्छ भने तपाईँले तपाईँलाई डिहाइड्रेट गरिराख्नु भएको छ। समय समयमा हाइड्रेट गर्न पर्ने तर तपाईँले गरिराख्नु भएको छैन भन्ने बुझ्नुहोस्। तपाईँलाई जब एकदमै तिर्खा लाग्छ, प्यास लाग्छ भने बुझ्नुहोस् कि तपाईँले तपाईँको शरीरलाई हाइड्रेसनबाट मुक्त गर्दै हुनुहुन्छ। एकदमै जान्न जरुरी छ। त्यसैले तिर्खा लागुन्जेल बस्न हुँदैन भन्न खोजिएको हो। तिर्खा लागेपछि त अब मोटामोटी सङ्केत हो त्यो डिहाइड्रेसनको। अरू के हुन सक्छन् सङ्केतहरू डिहाइड्रेसनको? जस्तै ड्राई माउथ, एकदमै स्टिकी माउथ, र मुख च्यापच्याप हुन थाल्यो भने तपाईँ बुझ्नुहोस् डिहाइड्रेसनको सङ्केत हो त्यो। अनि पिसाब अझ पहेँलिँदै गयो भने बुझिहाल्नुहोस्। अनि तपाईँले पिसाब जति फेर्नु पर्ने थियो दिनमा त्यति फेर्नु भएको छैन, एकदमै लेस युरिनेसन भइराखेको छ भने त्यो पनि डिहाइड्रेसनको सङ्केत हो। टाउको दुख्नु, हुन त टाउको दुख्नुका पछाडि कारणहरू थुप्रै हुन सक्छन् तर डिहाइड्रेसन भएको बेला पनि टाउको दुख्छ भन्न खोजिएको हो। र अलि फटिग महसुस हुने, कन्सन्ट्रेट गर्न समस्या हुने, त्यस्तो अवस्था डिहाइड्रेसनले पनि गर्छ। अनि बिस्तारै बिस्तारै त्यसको अलिकति विस्तारित रूप भनौँ, डिजिनेस, तपाईँलाई एकदमै चक्कर लागेको जस्तो हुने, अनि ऱ्यापिड हार्ट बिट हुने, कन्फ्युजन र तत्त्वगत्वा फेन्ट हुने सम्भावना हुन्छ डिहाइड्रेसनबाट। यी कुराहरू याद गर्नुहोला। र ब्रुनाई जस्तो यो ट्रपिकल कन्ट्रीमा हामीले समय समयमा पानी पिइरहन जरुरी छ। दिनको 8-10 कप पानी पिउनु भनेर भनिन्छ, 10 ग्लास भनौँ पानी पिउनु भनेर भनिन्छ। अझै त्यो अवस्था हेरेर तपाईँ बाहिर एक्सपोज भइराख्नु भएको छ भने पानी अझै बढी पिउनु पर्ने हुन्छ। त्यसैले डिहाइड्रेसनबाट जोगिनुहोला।

हजुर, मिसकित सुन्दै हुनुहुन्थ्यो सज्जा चौलागाई र बलबहादुर राजवंशीको के यस्तो माया बस्यो नि। ब्रिटिस फोर्सेस ब्रुनाईका दिदी बहिनीहरूले तीज मनाउने भएका छन् शनिबार 12 सेप्टेम्बरका दिन। बिएफबी लेडिज तीज नाइट आयोजना गरिएको छ चिटच्याट कम्युनिटी सेन्टरमा। बेलुकी 5 बजेदेखि मध्यरात 12 बजेसम्म यो कार्यक्रम त्यहाँ आयोजना हुँदैछ र यसका लागि टिकट दर $25 तोकिएको छ र $25 टिकट किनेपछि त्यसमा प्राइज ड्रको पनि टिकट समावेश भएको छ र रमाइलो कार्यक्रम। दिदीबहिनीहरू वर्षमा एकपल्ट भेला हुने, रमाइलो गर्ने र यसका लागि लुगाफाटोहरू पनि तयार गरिसक्नु भएको होला। त्यसको लागि अझै पनि समय बाँकी छ, 9 दिन समय बाँकी छ। त्यो मिलाउनको लागि अवश्य पनि बन्दोबस्त गर्नुहुनेछ अनि यो रमाइलो कार्यक्रममा सहभागी बन्नुहुनेछ। ब्रिटिश फोर्सेस ब्रुनाई लेडिज तीज नाइट शनिबार 12 सेप्टेम्बरका दिन बेलुकी 5 बजे चिटच्याट कम्युनिटी सेन्टरमा। पहिलो हाँसो पहिलो बोली, अस्मिता अधिकारीको गीत अबको लहरमा।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

अजीब दास्ता है ये, साह्रै मिठो गीत लता मङ्गेशकरको स्वरमा हामीले सुन्यौं। 1959 साल 1959 बनेको चलचित्र दिल अपना और प्रीत पराएको गीत हो यो, लता मङ्गेशकरले गाउनुभएको। शब्द रचना शैलेन्द्रको अनि संगीत शंकर जयकिशनको रहेको थियो। यसमा धेरै पुरानो गीत हो तर एकदमै कालजयी गीत मध्येको एक। अजीब दास्ता है ये, मलाई त साह्रै मन पर्छ यो गीत। ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि नेपाल बाढी पीडितहरूको सहयोगार्थ डोनेसन अपिल गरिएको छ, नेपाल फ्लड रिलिफ डोनेसन अपिल। र तपाईँले ब्रिटिश फोर्सेस ब्रुनाईवासीले यदि डोनेट गर्न चाहनुहुन्छ भने 11 सेप्टेम्बरभित्र गरिदिनुहोला भनेर सूचना जारी गरिएको छ। यस सम्बन्धी थप जानकारी तपाईँले हाइभको वेबसाइटमा प्राप्त गर्नुहुनेछ।

अलिअलि वाङदेन शेर्पाको अलिअलि मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै सन्देश सुवेदीको एउटा गीत म टक्र्याउँछु, चाहेको प्रेम, र यो गीत सुम्पदै बिदाको अनुमति पनि चाहन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ, समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला ब्रुनाईको समय। तबसम्मको लागि बिदा दिनुहोस् मलाई, नमस्ते, बाई बाई।

0: ગયા સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: રેડિયો ગોરખા રેડિયો હો
3: उत्तरकाशी बारी में विपत्ता मध्य हालसम 1,222 को शव फेला पड़े नेपाल प्रहरी ने जनाये हिजो रात 8 बजेसम को विवरण अनुसार 38 बालक 43 बालिका 406 पुरुष 236 महिला 421 आंशिक अंग र 82 नखुले गरी जम्मा 1,222 जना मृत्यु भेटिएका हुन्। अझै 4,875 जना बेपत्ता छन्। भदौ 10 गतेको बाढीले बगाएर गण्डकी हुँदै भारत पुगेका 9 जनाको शव नेपाल भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेशको कुशीनगर जिल्लाका खटारा पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो। भारतीय प्रहरीले हिजो 5 र आज भारतीय प्रहरीले मंगलबार 5 र हिजो 4 जनाको शव ल्याएर बुझाएको हो। एक बालक सहित 4 महिला र 5 पुरुषको शव नेपाल ल्याइएको हो। नारायणी नदीको ठोकर नम्बर 3 नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट ती शव फेला परेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक बिहान 10 बजे वनस्थलीको पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा हुनेछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवा बाढी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति पार्टीको आन्तरिक संगठनिक शुद्धिकरण र आगामी कार्ययोजनाका विषयमा छलफल हुनेछ। रसुवा बाढी उद्धार र राहतबारे रासुपाले ठोस निर्णय गर्ने बताइएको छ। चपरी देवीका ताया सर्किट चार्ज भएपछि रसुवाको नुवाकोटका थप क्षेत्रमा विद्युत आपूर्ति पुनः सुचारू भएको छ। हाल जिल्लाको करिब 90% क्षेत्रमा विद्युत आपूर्ति पुनः स्थापित भएर आपूर्ति पहिलेभन्दा थप भरपर्दो र सुधारिएको भोल्टेज सहित संचालनमा आएको प्राधिकरणले जनाएको छ। 10 पदौमा बटेको सीमा आएको विनाशकारी बाढीले विद्युत क्षतविक्षत भएको थियो। हालै विदुर 6, विदुर 12 को बाँकी क्षेत्र, विदुर 3 को करिब आधा क्षेत्र, तारकेश्वर 1, 5 र 6, तारकेश्वर 2 र 3, बेलकुटगढ़ी 700 थप 31 वटा ट्रान्सफर्मर चार्ज भएको प्राधिकरणले जनाएको छ। तर विदुर 3 को बाँकी आधा क्षेत्र, तारकेश्वर 4, किसपाङ गाउँपालिका, बेलकुटगढ़ी 8, विदुर 10 मा भने ट्रान्सफर्मर चार्ज हुन बाँकी छ। भोटेको सी त्रिशुली बाढी पीड़ितको सम्झनामा एनआरएनए युके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धांजलि कार्यक्रम आयोजना गरेका छन्।
4: बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेन्समा बीसी कुलवीर थापा मेमोरियलमा मौन धारण दीप प्रज्वलनसँगै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्डरसटको रसमोर बरा काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो।
5: Nepal, Tibet, Burma. My girls, we are the everyone who has lost loved ones and those still waiting news. Just last year, we came together to mark 10 years since the 2015 earthquake. So, to see Nepal facing another crisis on this scale is heartbreaking. But just as Britain stood with Nepal, then we stand with you now. As you are a member of parliament and a chair of the all-party parliamentary group of Nepal, I will always support you and will work with government to ensure their solidarity as followed by action. And I welcome the 5 million from the UK
4: सांसद बेकरले पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभएको छ। कार्यक्रममा क्वीन्स औन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीएलआरका गोर्खा मेजर विवेक जङ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि रसमोर बरा काउन्सिलका उपमेयर जीव नारायण बेलवासे हेमसा बरा काउन्सिलका काउन्सिलरहरू सांसद इन्दिरा राणा ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेकी अध्यक्ष लीला सेलिङ माबो गोर्खा सैनिक परिवार लगायत अल्डरसट फानबरामा बस्ने नेपाली समुदायको उपस्थिति थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीले भोटेकोसी त्रिशुली बाढी पीड़ितका लागि सहयोग रकम संकलन पनि शुरू गरेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते बीएपीएस गोर्खा रेडियो ब्रुनाईको कार्यक्रम मझेरी सुरु भयो श्रोता. प्रभातकालीन आवाज कार्यक्रममा तपाईँले केही बेर अगाडिसम्म लाल शाही दाजुलाई सुनिराख्नु भएको थियो भने अबको तीन घण्टा म धनराज राईले मझेरी कार्यक्रम लिएर उपस्थित भइसकेको छु. सन्चै हुनुहुन्छ, कुशल नै हुनुहुन्छ. हिजो छुटेदेखि आजै भेट भयो, दर्शन नमस्ते भने जस्तै तपाईँहरू सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि स्वागत गर्न चाहे मझेरी कार्यक्रमको तीन घन्टे बसाइमा. आज बिहिबार 3 सेप्टेम्बर 2026 साल, तदनुसार भदौ 18 गते विक्रम सम्वत 2083 सालको सेप्टेम्बर महिनाको तेस्रो दिनमा प्रवेश गरिसकेका छौँ श्रोता. र आज बिहिबारको कार्यक्रम अरू बेला जस्तै रमाइला गीत सङ्गीतहरू सुन्दै विभिन्न जानकारीहरू बाँड्दै तपाईँहरूको पनि छन् भने तिनीहरू पनि हेर्दै सुन्दै अनि सुनाउँदै आजको कार्यक्रमलाई पनि रमाइलो गरी बिताउने योजनासहित उपस्थित भइसकेको छु. म आशा गर्दछु तपाईँहरूले मलाई साथ र सहयोग गर्नुहुने नै छ पक्कै पनि. हजुर, तपाईँहरूले पनि यसो केही जानकारीहरू दिन चाहनुहुन्छ, गीत सङ्गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ, तपाईँका केही विशेष दिनहरू छन्, एनिभर्सरी होला कसैको, कसैको छोराछोरीको बर्थडे होला, कसैको श्रीमतीको, कसैको श्रीमानको, केही विशेष दिनहरू परेको छन् होला नेपालतिर, युकेतिर, अन्य स्थानतिर, त्यस्ता केही छन् भने हामी मार्फत तपाईँले आफ्नो सन्देश प्रवाह गर्न सक्नुहुनेछ. 3224167 अनि 3220098 डायल गर्न सक्नुहुन्छ. तपाईँले फोनका लाइनहरू खुला छन्. अलिकति तपाईँ ब्रुनाई बाहिरबाट सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्न नभुल्नुहोला. इमेल मार्फत हो भने bfsgorkha@bfs.com इमेल लेखेर छोटो के हो कसो हो लेखी पठाउनुहोला. र अहिलेको प्रचलित माध्यम भनेको फेसबुक म्यासेन्जर हो. यदि पहिलोपल्ट तपाईँले चाहिँ बिएफएस गोर्खा रेडियोको म्यासेन्जर चलाउने प्रयास गर्दै हुनुहुन्छ भने फेसबुकमा बिएफएस गोर्खा खोज्नुहोस्. निलो गोलो घेराभित्र खुकुरीको क्रस भएको एउटा लोगो देख भेटाउनुहुनेछ. उक्त लोगोलाई भेटाइसके पश्चात तपाईँले त्यो लोगोलाई लाइक गर्नुपर्ने हुन्छ र लाइक गरे पश्चात त बस के चाहियो, हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ म्यासेन्जर मार्फत. कार्यक्रमको सुरुवात गर्यौँ हामीले प्रताप दास र अनु चौधरीले गाउनुभएको मिठो मायाको गीत सँगै. अब फेरि अर्को गीत सुन्ने तर फल लागिहालौँ हामी. द येल्लो ह्यामरले गाउनुभएको छ सधैँ सधैँलाई.

हजुर दैयले हेमरले दुखे सो पोख्दै हुनुहुन्छ। तिमी फर्केनौ, तिमीले आएनौ, मलाई हेर्न आएनौ भन्ने गीत मिठो थियो। ब्रुनाईमा अहिले बिहानको 10:15 गयो। श्रोता 16 मिनट जाने आँटेको छ। 24 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ। 32 डिग्री सेल्सियससम्म आजका लागि अधिकतम तापक्रम अनुमान गरिएको छ। आज घमाइलो छ सेरिया ब्रुनाई र मन्द गतिको साथमा हावा चलिरहेको छ। यो पिट फायरको धुवाँ हेजले अलिकति असर पारिरहेको अवस्था छ। स्कुलहरू बन्द नै रहेका छन् ब्रुनाईमा, विशेष गरी हाम्रो ग्यारिजनको नानी केटाकेटीहरू पढ्ने हर्नबिल स्कुल पूर्ण रूपमा बन्द छ। त्यस्तै जेरुडोङ इन्टरनेसनल स्कुल जहाँ चाहिँ अब हाम्रा सेकेन्डरी लेभलका छोराछोरीहरू पढ्ने गर्छन् त्यो पनि बन्द छ। र इयर 7, 8 र 9 पढ्ने पानागा स्कुल पनि बन्द नै रहेको अवस्था छ। ब्रुनाईको सन्दर्भमा कुरा गर्दाखेरि यो इन्डोनेसियाको कालिमान्तान र सुमात्रा आइल्यान्डमा फैलिएको आगलागीबाट पिट फायर भन्दो रहेछ। त्यहाँबाट आएको धुवाले गर्दाखेरि त्यसको असरबाट बस्नको लागि चाहिँ यो योजनाहरू अपनाइएको छ। नेपालमा बिहानको 8:01 गयो र काठमाडौँमा अहिले 19 डिग्री सेल्सियस तापक्रम रहेको छ। श्रोता 27 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने आज दिनभरि जसो नै काठमाडौँमा चाहिँ मेघगर्जन सहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने चल्दै गरेको महसुस गर्नुहुनेछ। दिनभरि जसो नै निकै भारी बर्सात हुने नै देखाइएको छ। विशेषतः मध्याह पछाडि भने बदली भई निकै भारी बर्सात हुने, अहिले भने छिटफुट वर्षा भएको अवस्था चाहिँ देखाइएको छ मौसमी विवरणमा। बेलायतमा बिहानको 3:17 गयो, 19 डिग्री सेल्सियस लन्डनको अहिलेको तापक्रम छ। लन्डनमा अहिले तपाईँहरू बिहिबारको बिहानीमा हुनुहुन्छ र 19 डिग्रीको वरिपरि हुनुहुन्छ भने आज दिनभरि लन्डनमा 18 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 25 डिग्री सेल्सियस अधिकतम तापक्रम आकलन गरिएको छ। आज दिनभरि जसोका लन्डन सुक्खा नै रहने देखिन्छ। अलिअलि बादलले घाम छेकिने सङ्केतहरू देखेका छन् भने मध्यम गतिमा हावा चलेको महसुस गर्नुहुनेछ लन्डनका श्रोता। अन्य स्थानका श्रोता तपाईँहरू आफ्नो आफ्नो समयअनुसार सुनिराख्नु भएको छ, आफ्नो आफ्नो तरिकाले सुनिराख्नु भएको छ, के कसरी सुनिराख्नु भएको छ, मौसम के कस्तो छ, ताजा जानकारी हामीलाई अवश्य पठाउँदै गर्नुहोला। कहाँ पठाउने, कसरी पठाउने तपाईँलाई अवगत छँदै नै छ। अब गीत सुन्दछौँ हामी। सिओडी ब्यान्डले गाएको गीत छ सुनिदेऊ भन्ने, सुन्न जाउँ हामी पनि।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर, शीतल मोक्तानको जोसिलो गीत नाचिदिन्छु छम छम छम भन्ने गीत सुन्ने श्रोता मजेरी कार्यक्रममा छौँ हामी र अहिले ब्रुनाईमा बिहानको 10:28 गएको छ। तपाईँहरूले समाचारहरू सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ, पढिराख्नु भएको छ। नेपालमा भोटेकोसीको बाढीको विदण्डताले चाहिँ धेरै जन धनको क्षति गरेको छ र जनको क्षतिको कुरा गर्दाखेरि धेरै व्यक्तिहरू चाहिँ अब मिसिङ भइरहेका छन् र अब कति परिवारले चाहिँ अब सम्पर्कमा यति दिन नआएपछि सायद मृत्यु भयो होला भनेर अन्तिम काज क्रियाका लागि कुशको आकृति बनाएर उहाँका परिवारहरूले अन्तिम संस्कार गर्दै गरेको गर्न थालेका समाचारहरू पनि हामीले देख्न र सुन्न पाइरहेको छौँ। म अहिले समाचार पनि हेर्दैछु कान्तिपुर टेलिभिजनमा त यो तपाईँहरूसँग बोल्दै गर्दाखेरि र त्यहाँनिर चाहिँ यस्तो अलिकति कस्तो भन्ने हृदय विदारक समाचारै हो भनौँ। अब मान्छे सग्लो भेटिएको छैन, अब भेटिने छाँटकाट पनि अहिलेसम्म कतिको छैन भन्ने नै छ। अब टनलको कुरा ठुलो इस्यु भइरहेको छ। हिजो प्रधानमन्त्रीको चाहिँ संसदमा सांसदहरूलाई ब्रिफिङ गर्नुभएको तपाईँहरूले कतिले हेर्नुभयो र त्यहाँ मलाई चाहिँ अलिकति धेरै कुराहरू लुकेको अर्थमा चाहिँ प्रधानमन्त्रीले बोले जस्तो लाग्यो, तर त्यो चाहिँ अब फेरि उहाँले खास भन्नुभए खोज्नु भएको के हो त्यो भने समयले बिस्तारै अब केलाउँदै जाउला जाला। हामी भने अब यस्तै समाचारहरू हेर्ने विदेशमा छौँ, गर्न केही सकिँदैन। तर अब कतिले तपाईँहरूले प्रधानमन्त्री राहत कोषमा आफ्नो के अरे गच्छे अनुसार फन्डहरू जम्मा गरिराख्नु भएको छ, पक्कै पनि गर्न नछोड्नुहोस्। गर्नुभएको छ भने तपाईँलाई पक्कै पनि धन्यवाद सहितको इमेल प्राप्त भइसकेको छ। गर्नुभएको छैन, कति गर्ने सोचमा हुनुहुन्छ भने गरिहाल्नुहोस्, यति उति भन्ने छैन। एक रुपियाँदेखि लिएर तपाईँले कतिसम्म सक्नुहुन्छ गर्नुहोस्, गरेकोले नै जित्छ भन्छु म पनि श्रोता, किनभने यो हामी सबैको देश नेपाल हो र नेपाल अहिले दुखिरहेको अवस्थामा छन्। हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी छोराछोरीहरू चाहिँ विपदको अवस्थामा हुनुहुन्छ। कति बाँच्नुभएकाहरूको अब घर छैन, लत्ता कपडा छैन, लाउने खाने खाना छैन, बस्ने घर छैन। अब उहाँहरूको अहिलेको करेन्ट हालतमा त सुकुम्बासी त नभनिहालौँ, तर अब भविष्य भनेको अब यसो हेर्दाखेरि सरकारले राम्रो जो गरेन भने सुकुम्बासी हुने कन्फर्म जस्तै हो। र अब उहाँहरूलाई हामीले गरेको एक एक रुपियाँको सहयोग चाहिँ ठुलो अर्थ राख्छ यो समयमा विशेष गरी। र अब नेपाल सरकारको अब ढुकुटी हामीले यसो आकलन गर्न सकिहाल्छौँ कति नै छ होला र कति दिनलाई पुग्ने छ होला र हामीले दियौँ भने पनि केही थप दुई चार दिनलाई त्यसले धान्न सक्ला भन्ने बुझाइका साथ मैले पनि तपाईँहरूलाई आह्वान गरे। मेरी श्रीमती र मैले पनि केही रकम चाहिँ प्रधानमन्त्री राहत कोषमा नै जम्मा गऱ्यौँ। अन्य थोरै कोडहरू या क्युआर कोडहरूमा आएको थियो विभिन्न सङ्घ संस्थाहरू मार्फत। अब पार्टीगत त आएको छैन किनभने हामी पार्टीमा कुनै आबद्धता छैन हाम्रो, तर सङ्घ संस्थाहरू होइन यो एनजिओहरू मार्फत कति चाहिँ आइएनजिओ मार्फत पनि अपिलहरू आएका थिए, तर हामीले चाहिँ डाइरेक्टली प्रधानमन्त्री राहत कोषमा नै जम्मा गरिदिएका छौँ। र हामीले अस्ति पनि भने होला मैले धन्यवाद सहितको इमेल प्राप्त भएको छ नेपाल सरकार प्रधानमन्त्री राहत कोषबाट। र खुसी लाग्दो रहेछ, हामीले पनि अलिकति भए पनि समुद्रमा एक थोपा भए पनि पानी जम्मा गर्न सक्यौँ भन्ने चाहिँ अनुभूति हुँदो रहेछ। धेरै ठुलो कुरो त होइन तर मनको शान्ति चाहिँ त्यति मिल्दो रहेछ। तपाईँहरूलाई पनि मैले सोही अनुरूप नै चाहिँ अनुरोध गरेँ। अब सागर गुरुङलाई सुनौ यो छोटो चर्चा पछाडि सम्बन्धमा सुन्नेछौँ।

सागर गुरुङको सम्बन्ध सुन्यो श्रोता. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरूको लागि अब खुसीको खबर. यो समर हलिडेजमा बन्द भएका यो कम्युनिटी सपोर्ट सेसनहरू अनि क्लबहरू चाहिँ अब सुचारु हुने भएका छन्. सोमबार 7 सेप्टेम्बरदेखि उता चाहिँ चिटच्याट कम्युनिटी सेन्टर अनि मुमोङ कम्युनिटी सेन्टरमा हुने गर्दछन् यी कार्यक्रमहरू प्राय. र ती कार्यक्रमहरू मध्ये प्यारेन्ट्स एन्ड टडलर्स, जुन साना साना नानी केटाकेटीहरूलाई इङ्गित गरेर बनाइएको हुन्छ, त्यस्तै अब युथ क्लब सेसनहरू हुन्छ. मन्डे अनि वेन्सडे चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा हुन्छ भने थर्सडेजमा चाहिँ मुमोङ कम्युनिटी सेन्टरमा हुन्छ. तपाईँहरूलाई जहाँ पाएको हुन्छ त्यहाँनिर आफ्ना छोराछोरीलाई पठाउन सक्नुहुन्छ. अनि प्यारेन्ट्स एन्ड टडलर्समा चाहिँ तपाईँ आफै पनि स्वयं उपस्थित हुनुपर्ने हुन्छ. अब सोमबार 7 सेप्टेम्बरदेखि उता सुरु हुन्छ श्रोता. सोनु निगमले गाउनुभएको उकाली ओह्राली सुन्छौँ अबको बसा.

मैले विवाह वर्तमानको निम्ति लाग्न बिर्सिनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

भो मलाई चाहिँदैन तिमी जस्तो केटा, घरजम गर्ने भए लान्छु नि तिमीलाई। सुनिल गिरी र मेलिना राईको जुहारी हामीले सुने श्रोता, मिठो स्वरका धनी रहेछन् दुइटै कलाकार। तपाईँ हामीले प्यारासिटामल निकै खान्छौँ, सानो थोरै टाउको दुख्दा पनि प्यारासिटामल खान्छौँ, घाँटी दुख्यो ओहो प्यारासिटामल खान्छौँ, कोही बेला भुँडी दुख्दा पेट दुख्दा पनि प्यारासिटामलको के भन्छ हिन्दीमा इस्तेमाल गर्छौँ। तर बेलायतमा भर्खरै एउटा अनुसन्धान भएको रहेछ, यो त्यहाँ धेरै प्रयोग हुने प्यारासिटामल नियमित रूपमा सेवन गर्ने मानिसलाई यसको मात्रा र प्रयोगबारे सावधानी अपनाउन चाहिँ बेलायतका स्वास्थ्य विशेषज्ञहरूले आग्रह गरेका रहेछन् त्यो अध्ययन पछाडि। न तिनीहरूको अध्ययनले चाहिँ के देखाएको छ भने, लामो समयसम्म वा नियमित रूपमा प्यारासिटामल प्रयोग गर्ने केही मानिसमा स्वास्थ्य जोखिम बढ्न सक्ने सङ्केतहरू देखिएका रहेछन्। प्यारासिटामल दुखाइ र ज्वरो कम गर्न प्रभावकारी औषधि त पक्कै नै हो श्रोता। प्यारासिटामल खाए 10-15 मिनट पछाडि धेरै हल्का हुन्छ, तर निर्धारित मात्राभन्दा बढी सेवन गर्दा कलेजोमा गम्भीर क्षति पुग्न सक्छ। नेसनल हेल्थ सर्भिस एनएचएसका अनुसार सामान्य वयस्कले 500 mg एक अथवा दुईवटा ट्याब्लेट लिन सक्छन्, तर दुई मात्राको बिचमा चाहिँ कम्तीमा 4 घन्टाको अन्तर राख्नुपर्छ, अनि 24 घन्टामा 8 500 mg भन्दा बढी लिनु हुँदैन भन्ने तर्क चाहिँ हामीले सुन्दै आएका छौँ र हामी प्राय जसोले त्यसरी नै त्यसको उपयोग गरिरहेका हुन्छौँ। म पनि कहिलेकाहीँ प्यारासिटामोल साथी जस्तै भन्छ, यसो कोही बेला टाउको दुखिहाल्छ अनि प्यारासिटामोल कहाँ छ भनेर खोजेर खाने गरिन्छ, तर अब रिपिट चाहिँ अब म नै त्यही हो 4-6 घन्टाको अन्तरालमा नै लिने गरेको छु। अनि यो सँगै अर्को महत्त्वपूर्ण कुरा जोडिएको हुँदो रहेछ, रुगाखोकी वा फ्लूको औषधिमा पनि प्यारासिटामोल हुन सक्ने। एकपटकमा धेरै प्यारासिटामोलयुक्त औषधि सेवन नगर्नको लागि पनि यो अध्ययनले विशेषज्ञहरूले सावधानी अपनाएका छन्। कलेजो वा मृगौलाको समस्या भएका, कम तौल भएका वा नियमित रूपमा धेरै मदिरा सेवन गर्ने व्यक्तिले चिकित्सक वा फार्मासिस्टसँग सल्लाह लिन राम्रो हुन्छ भनेर सुझाव पनि दिएका छन् उनीहरूले। अब यो के अरे अन द काउन्टर ओभर द काउन्टर प्रेस्क्रिप्सन भन्छ युकेमा पाइहाल्छ भनेर, अब मकै चपाए जस्तो चपाउन चाहिँ भएन। सिधा कुरा गर्दाखेरि चाहिँ श्रोता, डोज कति हो अनि कति घन्टाको अन्तरालमा कतिसम्म खानु मिल्ने अनि कति मिलिग्रामको छ त्यो याद गरेर सोही अनुसारले चाहिँ यो प्यारासिटामोलको उपयोग गर्नको लागि चाहिँ यो छोटो जानकारी तपाईँहरूसँग सेयर गरे। अब मै झुटो उर्गेन्दोङ र अनु चौधरीले गाउनुभएको गीत सुनौँ।

उर्गेन्दोङ अनि अनु चौधरीले गाउनुभयो यो गीतलाई श्रोता र हामी कार्यक्रमको झन्डै झन्डै पुच्छरमा आइपुगिसकेछौँ पहिलो घण्टाको यो समयमा एउटा छोटो जानकारी ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरूका लागि र यो चाहिँ 5 सेप्टेम्बरका दिन शनिबारको दिन पर्छ श्रोता साँझको 7 बजे मुमोङको प्याटियो बारमा हो यो र यो प्याटियो बार नै ओ रिओपनिङ हुने कार्यक्रम हो यो रिओपनिङ चाहिँ किन गरिएको हो भने यो प्याटियो बारलाई चाहिँ नाफीले चाहिँ रन गरिरहेको थियो र अबदेखि चाहिँ अब ब्रिटिस फोर्सेस ब्रुनाईमा नै वापस आएको छ फिर्ती आएको छ र त्यसलाई चाहिँ अलिकति रिफर्बिस गरेर अब रिओपनिङ रिलन्च हुँदैछ यो ठाउँ चाहिँ तपाईँहरू शनिबारको दिन हो बेलुकी यसो परिवारसँग गएर कस्तो रहेछ नयाँ ठाउँ भनेर पनि हेर्न सक्नुहुनेछ र रमाइलो गर्न सक्नुहुनेछ साथीभाइहरूसँग जमघट पनि हुने मौका छ हजुर अब हामी सुन्छौँ शम्भु राईले गाउनुभएको जुनी भरिलाई र यो गीत नै आजको हाम्रो कार्यक्रमको पहिलो घण्टाको अन्तिम गीत स्वरूप रहनेछ यस पछाडि नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि फेरि दोस्रो घण्टामा हामी अवश्य नै भेट गर्नेछौँ तबसम्म म चाहिँ बिएबिएस गोर्खा रेडियो सुन्नुहोला र रमाइलो गर्नुहोला

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS
3: Gurbhaji Gursiwa Dost Vodoka Ayat Dinas Khari Bari Chitri Suri तीन एट सोलह विद्युत आयोजना को 160 मीटर लामो केबल डाक्ट सुरुङ प्रवेश द्वार क्षेत्र में जमा भएको लेदो ढुंगा तथा भग्नावशेष हटाने काम जारी छ। हालसम्म दुई दर्जन भन्दा बढी ठूरा पोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएको इन्जिनियर उदयराज न्यौपानेले बताउनु भएको छ। 13 भदौदेखि नियमित रूपमा दुईवटा एक्सकभेटर परिचालन गरेर 5 दिनमा करिब 20,000 घनमिटर लेदो बालुवा ढुंगा कंक्रीटका स्ल्याब बीम पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको उहाँको भनाइ छ। आवश्यकता अनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरेर 24 घण्टा नै सफाईको काम भइरहेको छ। इन्जिनियर न्यौपानेका अनुसार हाल पोर्टलको टप फेस क्राउन भन्दा करिब 2.5 मिटर तलसम्मको करिब 50 मिटर लामो क्षेत्र सफाई भइसकेको छ। 5.5 मिटर अग्लो सुरुङमा बाँकी करिब 3 मिटर गइरहेको एक्सेस तथा ड्रेनेज निर्माण भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गर्ने उहाँले बताउनु भएको छ। जापान सरकारले भोटेकुसी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री दिएको छ। नेपालका लागि जापानका राजदूत मायदा तेरुले हिजो त्रिभुवन राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो। जापानले कम्बल प्लास्टिकका त्रिपाल सुत्ने प्याड पाल लगायतका सामग्री सहयोग गरेको छ। यसअघि प्रधानमन्त्री फालेन्द्र शाह र जापानका प्रधानमन्त्री सिनाए ताकाइची बीच बाढीपछि टेलिफोन वार्ता भएको थियो। काँग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली थ्री ए र बी बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम चलिरहेको बताउनु भएको छ। बाढीपछि रसुवामै राहत र उद्धारमा संलग्न सांसद आचार्य
4: सुरुङभित्रको उद्धारको बारेमा धेरैले चासो व्यक्त गरिराखेका छन्।
5: त्यो जति चाँडै हुनुपर्ने थियो भएन, त्यो गर्नुपर्ने थियो। त्यो भन्दा फेरि अगाडि प्रायोरिटाइजहरू गर्दै गर्दा त्यो समस्याहरू आए। तर यो विषयमा सुनिल टनेलको विषयमा त टनेल त हाम्रो रसुवा जिल्लामा 6 टनेल छ, तर 6 हाइड्रोपावरको टनेलको छ। त्यो चाँडा बल्ल अहिले चाहिँ अलिअलि चासो दिएर अगाडि बढिएको मात्रै देखाएको छ। हामीले त अनुमानमा अझ मिसिङहरू चाहिँ बाँचबुन भएको छ भन्ने हाम्रो लागेको छ। हामी त वी हेभ लस्ट आवर लभ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि।
4: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
5: अनि तपाईँको सगडीको सुरुङभित्र त्यो रनिङ हाइट भएर 111 मेगावाटको त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ थिमभित्र काम गरिरहेको होइन। अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ। त्यसले गर्दा हामी मासतिर गएर बस्नु भएको छ भने हामी एकदम होपफुल छ। जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन। अब 216 त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सन थियो, कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ। अब लाङटाङ भोटेकोसीको त तपाईँको अलमोस्ट त्यहाँ चाहिँ गइसकेको छ होइन। त्यहाँ चाहिँ लाङटाङ भोटेकोसीको चाहिँ आफ्नो ठाउँ रह्यो। अब मेन अरू हाइड्रो पावरहरूको चाहिँ हामी छन् भने आशावादीमा छौँ कि त्यसरी 3A र 3B यता हामी यता एक्सिस सजिलो हो, उहाँले त्यसमा अहिले लागिरहनु भएको छ होइन, गर्ने मन छ। उतातिर मासिकतिर त एकदमै भएको थिएन, बल्ल हिजोबाट अब अलिअलि बढी सुरु भएको छ। अब आजबाट म्यान पावर थप बढ्दै बढ्दै गइरहेको अवस्था।
4: अनि खाद्यान्नको अब मजदातको अवस्था कति समयलाई पुग्छ, त्यसपछि समस्या हुन्छ भन्ने छ
5: होइन? अब त्यो विषय चाहिँ कस्तो छ भन्नुहुन्छ भने अहिले चाहिँ कतिपय ठाउँहरूमा अझ बाँकी छ होइन। अब राहतहरू चाहिँ खाद्यान्नहरू आइरहेछन्, प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्नु पर्ने कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ। अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको। हिजो जुन स्टाइलले काम गरिरहेको थियो त्यो आफ्नो ठाउँमा भयो होइन। कतिपय जनपदी अब त्यहाँ तपाईँको किन राज्य र स्थानीय तहको चाहिँ कोर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको।
3: एसिसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले अहिले आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाइएसटी युकेएम क्रिकेट ओभलमा जारी छ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहराइनलाई 7 विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अङ्क जोडिसकेको छ। एसएससी अङ्क तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अङ्क छ, तर नेपाल र नेटका आधारमा अगाडि छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: BFBS Kulkar Radio.

नमस्ते बीएफपीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीबाट म धनराज राई छु तपाईँहरूको साथमा। दोस्रो घण्टाको बसाइको सुरुवात भयो श्रोता अनिला राई र अतुल सुब्बाले गाउनु भएको ढुङ्गे बजारमा भन्ने गीतबाट हामीले कार्यक्रमको दोस्रो घण्टाको बसाइ सुरुवात गर्यौं। श्रोता बिहानको 11:10 गयो श्रोता ब्रुनाईमा र अहिले 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। सेरियामा 32 डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ। सेरियाको वरिपरि आकाश खुल्दै गएको अवस्था छ। घाम अलिक चट्ट लागेको चाहिँ छैन, तर घाम हिजो भन्दा आज अलिकति लागेको हो कि भन्ने भान चाहिँ भइरहेको छ। तुवालो क्रमशः घट्दै गएको हो कि भन्ने पनि अनुमान रहेको छ, तर घटिसकेको चाहिँ छैन। भिजिबिलिटी अलिकति क्लियर भएको अवस्था छ सेरिया ब्रुनाईमा। ब्रुनाईका अन्य स्थानका श्रोता तपाईँहरूले चाहिँ कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, यो तुवालोको प्रभाव चाहिँ यो मुवारा साइड र बिएसबी बन्दारसेरी बेगवान साइडमा अलि धेरै थियो भनेर समाचारहरू हामीले सुनिरहेका थियौँ। यो पिएसआई एयर क्वालिटीहरू चाहिँ निकै स्वास्थ्यको लागि हानिकारक अवस्थामा पुगिसकेको छ भन्ने खबरहरू हामीले सुनेका थियौँ। तपाईँहरूकोतिर के कसो छ, सुन्दै हुनुहुन्छ भने यसो पठाइदिनुहोस्। र तपाईँहरूको अहिलेको हालको एयर क्वालिटीको मार्करहरू के कस्ता छन् स्क्रिनसटहरू पठाउनुहोस्। पठाउने माध्यम तपाईँहरूलाई थाहा छँदैछ, फोन मार्फत पनि भन्न सक्नुहुन्छ, के अरे यो इमेल मार्फत भन्न सक लेखेर पठाउन सक्नुहुन्छ, अनि फेसबुक मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुनेछ। अब हामी गीत सुनौँ, त्यस पछाडि कार्यक्रमको अन्य सामग्रीहरू बिस्तारै बिस्तारै खोल्दै जाउँला। यवेश थापाले गाउनुभएको छ यो मुटु मेरो।

मिठो गीत सुन्यौ यवेश थापाले गाउनु भएको ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूले यो साफा ग्रान्ट एप्लिकेसनका लागि ग्रान्टको लागि एप्लिकेसन फर्म बुझाउनु भएको छ बुझाउनु हुनेले त मोटामोटी पत्ता लगाइसक्नु भएको होला दुई किसिमका फाइनेन्सियल ग्रान्टहरू उपलब्ध छन् सेवारत सैनिकका लागि र भेटरनका लागि पनि एउटा चाहिँ हो इन्डिभिजुअल अर फ्यामिलीजका लागि यो व्यक्तिगत अथवा पारिवारिक फन्डका लागि अप्लाई गर्न सक्नुहुनेछ भने अर्को हो कम्युनिटी प्रोजेक्ट्सका लागि तपाईँहरूले अब धेरै इभेन्टहरू गर्नुहुन्छ साफाका लागि चाहिँ फन्ड उठाउनका लागि च्यारिटी उठाउनका लागि तर उठाएपछि त्यो फन्ड चाहिँ फेरि कम्युनिटीलाई अथवा इन्डिभिजुअललाई नै ब्याक जाने हो उठाएर उनीहरूले त्यहाँबाट ब्याज खाने होइन यो चाहिँ च्यारिटी उठायो डोनेसन उठायो अनि कहाँ जरुरत छ कसले अप्लाई गर्छ के का लागि अप्लाई गर्छ त्यो कम्युनिटीका लागि हुनसक्छ अथवा व्यक्तिगत तवरमा पनि त्यो खर्च तर त्यो गुड कजका लागि हुनु पर्यो त्यस्तोहरूमा चाहिँ तपाईँहरूले क्लेम गर्न सक्नुहुन्छ एप्लिकेसन अप्रुभ भएपछि तपाईँहरूले यो चेन थाहा पाउनु भएको थिएन भने यसरी तपाईँहरूले चाहिँ एप्लिकेसन फर्म बुझाउनुहुन्छ दुई किसिमका फर्महरू हुन्छन् र तपाईँहरूलाई अलिकति अनभिज्ञ भए हाइभमा अथवा साफाको हेल्थ भिजिटिङ टिमलाई यसो सम्पर्क गर्नुहोला के कसरी अप्लाई गर्न सकिन्छ अथवा च्यारिटी उठाउँदै हुनुहुन्छ भने पनि के कसरी चाहिँ च्यारिटी उठाउने कार्यक्रमहरू गर्न सकिन्छ आइडियाजहरू तपाईँहरूले पाउनुहुनेछ अब निशान भट्टराई र अन्जु पन्तलाई सुनौ भिजिट भिसामा भन्ने गीतमा

0: कसरी पत्ता लाउने होला नि होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर भागौँ लुसुक्क भन्ने गीत सुन्यो, निकै जोसिलो गीत लाग्यो मलाई। तपाईँहरूलाई के कस्तो लाग्यो श्रोता? हजुर, आज बिहिबार हो श्रोता, र बिहिबार हामी दोस्रो घन्टे बसाएका क्रममा केही नवप्रवर्तनका कुराहरू गर्नेछौँ, र त्यसमा पनि विशेषतः यो एजुकेसन, फ्यासन, आर्ट्स र डिजाइन सम्बन्धी रहेर विषयमा चाहिँ रहेर कुराकानी गर्ने गर्दछौँ। केही अपडेटहरू अथवा समाचारहरू लिएर आउने गर्दछु। आज पनि सोही क्रम जारी नै रहेको छ, र एउटा के भन्ने, एउटा रमाइलो समाचार, रोचक समाचार चाहिँ यो पछिल्लो समयमा मानिसहरूले एआई प्रयोग गरेर आफ्नो अनुहारको आइडल अथवा आदर्श रूप बनाउने र त्यही तस्विर लिएर चाहिँ कहाँ जाने भन्दाखेरि प्लास्टिक सर्जन कहाँ जाने क्रम बढेको रहेछ। ब्रिटिस एसोसिएसन अफ एस्थेटिक प्लास्टिक सर्जन्स का 59 सदस्यको सर्वेक्षण गरिएको थिएछ, जसमा चाहिँ 15% चाहिँ एआईबाट अनुहार परिवर्तन गरिएका तस्विरलाई सर्जरीका नमुनाका रूपमा ल्याएका बिरामीहरू भेटेका बताएका रहेछन्। 15% भनेपछि धेरै हो श्रोता। तर यो सन्दर्भमा चाहिँ विशेषज्ञहरूले विशेष के भन्छन् भने, एआईले बनाएको तस्विर वास्तविक शरीर शारीरिक संरचनासँग मेल नखान सक्छ, र कतिपय परिवर्तन सर्जरीबाट सम्भव नै नहुन सक्ने चेतावनी सहितका सुझावहरू दिएका रहेछन्। एआईले तस्विर मानिसमा पहिले नभएको नयाँ समस्या पनि पैदा गर्न सक्ने चाहिँ उनीहरूको भनाइरहेको छ। उनीहरूको अनुसार चाहिँ एआई तस्विरलाई केवल कल्पनाको नमुनाका रूपमा हेर्न पर्दछ, वास्तविक सर्जरीको ग्यारेन्टीका रूपमा पक्कै पनि होइन। कस्मेटिक सर्जरी गर्ने निर्णय भने योग्य चिकित्सकसँग प्रत्यक्ष परामर्श गरेर मात्रै लिन पनि ती डक्टरहरूले, सर्जनहरूले, प्लास्टिक सर्जनहरूको भनाइ रहेको छ। अब एआईमा आफ्नो अनुहार मन नपरेपछि के गर्नु त? आफ्नो अनुहार त्यति नराम्रो लाग्छ भने त त्यो त आफ्नो सोच नराम्रो हो कि भन्ने मेरो बुझाएर यो फोड्दै गर्दाखेरि श्रोता। अर्को यो चिनको नै, चिनको कुरा आयो, सौन्दर्य उद्योगमा फेरि एआईकै प्रयोग, यो ब्युटी वर्ल्डमा भनौँ न, ब्युटी इन्डस्ट्रीमा त्यो तीव्र रूपमा बढिरहेको रहेछ। द बिजनेस फ्यासनका अनुसार चाहिँ चिनिया ब्युटी कम्पनीहरूले एआई प्रयोग गरेर नयाँ उत्पादनको अनुसन्धानदेखि विकास र बजारमा ल्याउने प्रक्रियालाई अझ छिटो बनाउन थालेका रहेछन्। एआईले बनाएपछि मान्छेले बनाएको भन्दा द्रुत गतिमा हुने नै भयो, मिस्टेकहरू गल्तीहरू थोरै हुन सक्ने सम्भावना पक्कै पनि हुन्छ। नयाँ सौन्दर्य सामग्री र स्किन केयर प्रविधिको अनुसन्धानमा एआई प्रयोग भइरहेको चिनमा चाहिँ विशेषतः हामीले सुन्न थालिसकेका छौँ। एआईले ठुलो मात्रामा वैज्ञानिक तथा बजार सम्बन्धी डेटा विश्लेषण गरेर कुन सामग्री प्रभावकारी हुनसक्छ र उपभोक्ताको माग कस्तो छ भन्ने पहिचान गर्न सहयोग पनि गरिरहेको रहेछ चाइनामा विशेषतः। अर्को खबर भनौँ, न्युजिल्यान्डको घरेलु उपकरण निर्माता यो फिसर एन्ड पेइकल, तपाईँहरूको घरमा निकै छ होला यस्तो सामानहरू, ले चाहिँ अकल्यान्डमा अनुसन्धान, डिजाइन र वातावरणीय दिगोपनलाई एउटै ठाउँमा जोड्ने नयाँ कार्बन पोजिटिभ ग्लोबल हेडक्वार्टर्स निर्माण गरेको रहेछ। करिब 800 कर्मचारीलाई एउटै क्याम्पसमा ल्याइएको रहेछ। यो केन्द्रमा अनुसन्धान, इन्जिनियरिङ, डिजिटल विकास, औद्योगिक डिजाइन र अत्याधुनिक उपकरण परीक्षणका चाहिँ सुविधाहरू राखिएका रहेछन्। अब यो कार्बन पोजिटिभ ग्लोबल हेडक्वार्टर्सको मुख्य आकर्षण चाहिँ करिब 11,500 वर्ग मिटरको मास टिम्बर भवन रहेछ श्रोता। भवन बनाउन प्रयोग भएको सामग्री र निर्माण प्रक्रियाबाट निस्किएको भन्दा बढी कार्बन यसले भण्डारण गर्ने लक्ष्य राखिएको रहेछ। अब त्यो भवन बनाउँदा कति कार्बन निस्कियो त्योभन्दा बढी चाहिँ यसले चाहिँ भण्डारण गर्ने, स्टोरेज गर्ने रहेछ। क्याम्पसमा 1,159 सोलर प्यानल पनि जडान गरिएको रहेछ, जसबाट चाहिँ वर्षमा करिब
732 मेगावाट घन्टा मेगावाट आवर विद्युत उत्पादन हुने पनि अपेक्षा गरिएको रहेछ। यो परियोजना भविष्यको कार्यालय केवल कर्मचारी बस्ने ठाउँ नभई अनुसन्धान, उत्पादन विकास र वातावरण संरक्षणलाई एकैसाथ अगाडि बढाउने इनोभेसन हब बन्ने चाहिँ उक्त हेडक्वार्टर्सको आधिकारिक पेजमा उल्लेख गरिएको छ। श्रोता हजुर, इनोभेसन जेमा पनि हुन्छ, फेसनमा भयो, ब्युटीमा भयो, होइन, अनि एआईको त इनोभेसनको कुरा नै गर्नु परेन। अब हुँदाहुँदा अब मानिसहरूले अब आफ्नो अनुहार मन नपरेर अझै राम्रो हुन्छु भनेर एआईको प्रयोगले बेटर फेस भनौँ न, अब कतिको अब सम्भव होला, तर यो चाहिँ अलिकति हाई रिस्क जस्तो लाग्यो मलाई चाहिँ। अब एआईले बनाएको अनुहार अब सर्जरीमा गएर निस्किँदा कस्तो हुने हो, तपाईँहरूको अनुभव छ भने यसो बताउनुहोस् है।

हजुर गयो मा मरेर भन्ने हुनुहुन्थ्यो यङ 22 ले. अब एउटा अनुरोधको गीत सुन्नतर्फ लाग्नेछौँ श्रोता. परदेशी घिमिरे माइलेज्यूले हामीलाई सम्पर्क गर्नुभएको थियो केही समय अगाडि. उहाँ भन्नुहुन्छ, हेलो नमस्ते राई सर, नमस्कार छ घिमिरेजी, तपाईँलाई पनि सेम एज युजुअल आज पनि हजुरको लवली प्रोग्राम सुन्दैछु. है हजुर, नेपाल दुखेको छ, सो द्याट प्रोग्राम सुनिरहे पनि भाग लिन मन नलागेर तिन चार दिन उपस्थित नभएको हो, बट प्रोग्राम भने सुनिरहेको छु है भन्नुभएको छ. अवश्य पनि हामीलाई पनि त्यस्तै लागिरहेको थियो. अब तपाईँ तिन चार दिन त आउनु नै भएन, छुट्टी पो जानुभयो कि जस्तो लागेको थियो, होइन रहेछ, ठिकै छ, यस्तै छ. अब मैले पनि हाम्रो परिवारको तर्फबाट 65,000 रुपिज हेल्प गरे, हजुरले पनि गर्नुभएछ. जसरी पनि दुखेको नेपाललाई जुरुक्कै उठाउन पर्छ भन्ने लागेको छ. हुन त बितेका जीवन त उठाउन सकिन्न, बाँचेकालाई उठाउनु पर्छ सबै मिलेर भन्नुभएको छ. अवश्य पनि कति राम्रो सोच, हामी सबैकोमा यो सोच आउनु जरुरी छ नेपाली भएका नाताले. उहाँ अगाडि भन्नुहुन्छ, खैर अब हजुरको समय मिलेमा एउटा गीत भनेर उहाँले चाहिँ तिमी जुन बन्यो कि भन्ने रिमा गुरुङ होडाको आवाजमा रहेको गीत अनुरोध गराउनु गर्नुभएको छ र सबैको जय होस् भन्दै बिदा पनि माग्नु भएको छ. तपाईँको पनि जय होस् र आजको दिन शुभ रहोस् घिमिरेजी. अब गीत सुन्नतर्फ लागौ, तिमी जुन बन्यो कि तारा बन्यो, रिमा गुरुङ होडाको आवाजमा.

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS गोर्खा रेडियो हो।
2: Hey, yeah, do you know, Bruce?

हजुर, ब्रोसिस ब्यान्डबाट सुन्नुभयो दिपु गुरुङको आवाजमा बस सुन्दरी। ब्रिटिस फोर्सेस ब्रुनेमा फेरि क्विज नाइट हुँदैछ श्रोता। गत केही महिना अगाडि हामीले क्विज नाइट आयोजना गरेको थियौँ, भव्य सफलता पनि प्राप्त भएको थियो, तपाईँहरूको उपस्थिति निकै उच्च थियो र सोही अपेक्षासहित अब फेरि नयाँ डेटमा क्विज गर्ने भएका छौँ। चौतारीमा हुन गइरहेको छ, 2 अक्टोबरको दिन बेलुकीको 7 बजे चाहिँ आँखा डाउन हुने गर्दछ र अलिकति अगाडि आउनुहोस्। तपाईँहरूले टिमहरू दर्ता सर्ता गर्नुपर्ने हुन्छ, के अरे इनरोल गर्नुपर्ने हुन्छ। यो चाहिँ च्यारिटी को के का लागि हो भन्नुहुन्छ भने द बिएबिएस बिग सल्युट च्यारिटीको लागि हो। $5 प्रति व्यक्ति। तपाईँहरूले टिम बनाएर पनि खेल्न सक्नुहुन्छ, टिम बनाएर आउन चाहनुहुन्छ भने 6 जनाभन्दा बढीको टिम नबनाउनु होला, अनि त्यस पछाडि चाहिँ इन्डिभिजुअल खेल्नुभयो भने पनि भइहाल्छ, त्यो तपाईँको चाहिँ अधिकारको कुरो हो। टिम बनाएर खेल्नुभयो भने जित्ने सम्भावना अलिक बढी हुन जान्छ। हजुर, 2 अक्टोबरका दिन साँझ 7 बजेदेखि चौतारी नाफीको चौतारीमा आउनुहोस्, परिवारसहित आउनुहोस्, साथीभाइलाई पनि बोलाउनुहोस् र यो राम्रो गुड कजका लागि उठाइने पैसा, यो विशेष गरी मिलिट्री च्यारिटी हो, यसले चाहिँ विभिन्न अरू च्यारिटीहरूलाई पनि चाहिँ पैसा दिने गर्दछ, वेलफेयर ग्रान्टहरू होइन के थुप्रो हेडिङमा चाहिँ तपाईँहरूले फन्डहरू पनि पाउने गर्नुहुन्छ, अथवा कतिले त सुनि पनि राख्नुभएको छ, यसको प्रयोग पनि गर्नुभएको छ। हजुर, यो क्विज चाहिँ सबैलाई खुला हो, ब्रिटिस फोर्सेस ब्रुनाई ग्यारिजनमा रहनुभएका सबैलाई। अस्ति चाहिँ गोर्खा क्विज मात्रै थियो, नेपालीहरूको उच्च सहभागिता थियो, तर पनि अन्य साथीहरू ग्यारिजनका अन्य साथीहरूले पनि भाग लिनुभएको थियो। तपाईँहरूले सघाउँदै गरेको यसको उत्तर यो हो भनेर देखाउँदै गर्ने छ, त्यसरी हातमा हात साथमा साथ लिएर निकै राम्रो पनि गर्नुभयो उहाँहरूले पनि। र यसपालि भने जोइन्ट भेन्चर हो यो, इङ्ग्लिस सर्भिस र गोर्खा सर्भिसको आउनुहोला। अब दिव्यासन घिमिरेको आवाजमा मायाको डोरो सुन्नेछौँ।

हजुर, तिमीलाई सम्झी एकरो यो छोरो मायाको डोरोले बान्ने कुरा गर्ने कलाकार हुनुहुन्थ्यो दिव्यासन घिमिरे। ब्रिटिस फोर्सेस ब्रुनाईमा जब भ्याकेन्सिज निस्केको छ, केही जब भ्याकेन्सीहरू, र यो जब भ्याकेन्सी आएको छ ट्री टप्स नर्सरी, यो साना साना केटाकेटीहरूको लागि प्री नर्सरी भनौँ न। र यो चाहिँ 12 बजे, मध्याहको 12 बजे, 11 सेप्टेम्बर शुक्रबारका दिन सम्ममा तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने चाहिँ अप्लाई गर्न सक्नुहुनेछ। जबहरू रहेका छन् रुम लिडर अनि की पर्सन, त्यो चाहिँ क्वालिफाइड हुनु पर्यो। की पर्सन चाहिँ रुम लिडरको आफ्नै काम कर्तव्यहरू हुन्छन् हुने रहेछन्, की पर्सन क्वालिफाइडको आफ्नै काम कर्तव्यहरू हुने रहेछन्। तपाईँहरूले चाहिँ 12 बजे शुक्रबारको 11 सेप्टेम्बरको 12 बजेभित्रमा, मध्याहको 12 बजेभित्रमा आवेदन दिनुपर्ने हुन्छ। अन्य केही जानकारी चाहिएमा तपाईँले हाइभमा चाहिँ फुल जब एडभर्ट निकालिएको छ, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। अझै मनमा केही प्रश्नहरू छन् भने चाहिँ brunaigar-sipsec-lppo-group@mod.gov.uk सम्पर्क गर्नुहोला। हजुर, अब एउटा अनुरोधको गीत सुन्छौ श्रोता, र यो अनुरोध गर्ने श्रोता हुनुहुन्छ निमा पाखरिन ज्यू। उहाँ क्यारी नर्थ क्यारोलाइनाबाट आएर हामीसँग सम्पर्कमा आउनुभएको छ। उहाँले चाहिँ मझेरी कार्यक्रम सुन्दै रमाइलो गरिरहेको छु भन्दै हुनुहुन्छ, र समय मिलेको खण्डमा शान्ति श्री मगरको एउटा गीत सुनाउन हुन अनुरोध गर्नु गर्नुभएको छ उहाँले चाहिँ, र मैले चाहिँ लाइब्रेरीमा भेटेको गीत जाम माया टाक्सेरा भन्ने गीत, शान्ति श्री मगर, विवेश बुढा मगर अनि चाहिँ साथी अन्य साथीहरूले गाउनुभएको गीत सुनाउने जमर्को गरेको छु। र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टालाई पनि बिट मार्नेछौँ श्रोता। अब यो गीत पछाडि नेपालबाट तपाईँहरूले 5 मिनटका लागि ताजा समाचार सुन्नुहुनेछ, अनि हामी भेट्नेछौँ फेरि तेस्रो घण्टामा। तबसम्म गोर्खा रेडियो सुन्दै गर्नुहोला, फेरि भेट्नेछौँ।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bhannuhos
2: Play VFPS
3: You Prithivi Rajmargako Krishna Birma Sadak Basiyepachi Rastale Kathmandu Bahira खाना पकाउने ग्यास भरेर ल्याउन थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशन एसटीसी ग्यास बीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। चितवनको बाबा ग्यासले 1500 श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा छ। यस्तै चितवनको साई बाबाले आफ्नै 900 सिलिन्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिन्डर भरेर पठाएको छ। कैनाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। बनेपाको सगरमाथाले पीआरसी चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार गत महिना भारतबाट 60,200 मेट्रिक टन ग्यास नेपाल आएको थियो। उहाँका अनुसार सही अनुपातमा ग्यास आइरहेको छ। भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 भन्दा बढ़ी रकम संकलन भएको छ। कोषमा हिजो साँझ 5 बजेसम्म 7,37,83,000 जम्मा भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभएको छ। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका अनुसार बाढ़ी आउनु अघि सो कोषमा 2,17,00,000 रूपियाँ थियो। यस्तै यो अवधिमा भटेकोशी बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि विभिन्न देशबाट 71,58,247 अमेरिकी डलर जम्मा भएको छ। र सुवाको बोटेकुसी नदीमा आएको बाढ़ीमा हराइरहेका मध्ये मध्य प्रदेशका 30 जना परिवार सम्पर्कमा आएका छन्। 162 जना अझै सम्पर्कविहीन छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढ़ीमा परेर हराइरहेका मध्य प्रदेशका 192 जना मध्ये 30 जना टेलिफोन मार्फत सम्पर्कमा आएका हुन्। हालसम्म 70का 48, पर्साका 38 र उदाटका 13, बाह्रका 23, सर्लाहीका 18, महोत्तरीका 10, धनुषाका 7 जना तथा सिराहाका 12 जना सम्पर्कविहीन रहेको प्राप्त विवरणले जनाएको छ। मध्य प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन गर्न थालेको छ। धादिङको कृष्णवीरमा सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ।
4: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारी साधन मकवानपुरका वैकल्पिक सड़कमा केन्द्रित हुँदा पछिल्ला दिनमा यी मार्गमा सवारी चाप बढेको हो। सामान्य अवस्थामा करिब 3 घण्टा लाग्ने हेटौडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क साँगुरो भएका कारण सवारी चाप अनुसार विभिन्न ठाउँमा केही समय रोकेर समूहमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकता दिएर गन्तव्यतर्फ पठाउने गरिएको छ। 14 सिटसम्मका साना यात्रुभाग सवारी साधन हेटौडाबाट भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँतर्फ आइरहेका छन्। काठमाडौँबाट हेटौडातर्फ जाने साना सवारी साधनलाई फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी मार्गबाट सञ्चालन गरिएको विष्टले बताउनुभयो। यसैबीच काठमाडौँ उपत्यकामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 12 चक्कासम्मका मालवाहक सवारी साधनलाई मकवानपुरको भैंसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँबाट हेटौडातर्फ जाने मालवाहक सवारीलाई भने ललितपुरको एकान्त कुना, छम्पी, टीका भैरव हुँदै कान्ति लोकपथबाट र मालवाहक सवारी साधन एकतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाइएको छ। ग्यास भरिएका सिलिण्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालनको व्यवस्था मिलाइएको छ।
3: भदौ 10 गतिको बाढीले बगाएर गण्डक हुँदै भारत पुगेका 9 जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाका खड्डा र परडरौना थाना क्षेत्रमा 30 शव फेला परेका थिए। हवस् त, खबर यति नै। नमस्कार।

Car Radio. सानी रै रै रै सत्यराज आचार्य अनि मिलन नेवारले गाउनु भएको यो मिठो गीतको अन्त्यसँगै कार्यक्रम मझेरीको तेस्रो घण्टाको सुरुवात पनि भयो। श्रोता हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ बीएबीएस गोर्खा रेडियो ब्रुनेको प्रस्तुति कार्यक्रम मझेरीमा। हजुर, हामी तेस्रो घण्टामा पुगिसकेका छौँ। ब्रुनेमा मध्याहको 12:10 गएको छ। श्रोता, आज बिहिबार 3 सेप्टेम्बर 2026 सालको कार्यक्रम सञ्चालन गरिरहेका छौँ र आज हो भदौको चाहिँ 18 गते, विक्रम सम्वत 2083 सालको। सेरियामा मौसम अलिकति शीतल भएको अनुभूति भइरहेको छ श्रोता, र मौसमी विवरण पनि त्यस्तै खालको छ। 23 डिग्री सेल्सियस, 1 डिग्री सेल्सियसले घटेछ न्यूनतम तापक्रम, र 31 डिग्री सेल्सियस, 1 डिग्री सेल्सियसले नै घटेछ अधिकतम तापक्रम। अघि 25 थियो र 32 थियो अधिकतम तापक्रम। घमाइलो हुन खोज्दै गर्दाखेरि फेरि यो बादल आएर छेकिहाल्छ र अलिकति अहिले धुमिएको अवस्था छ। शीतल हावा बहिरहेको छ, मध्य गति भन्दा पनि न्यून गतिमै भनौँ न श्रोता, अलिअलि हावा चलेको महसुस चाहिँ भइरहेको छ। र दिनभरि जसो नै ब्रुनेमा आज ब्रुने भन्दा नि सेरियामा आज त्यस्तै रहने अनुमान गरिएको छ। खासै बदली हुने चाहिँ छैन आज मौसममा। अन्य स्थानमा के कस्तो भयो? बेलायतमा बिहानको 5:11 गयो, नेपालमा बिहानको 10:00 लागि 4 मिनट बाँकी छ, र अन्य स्थानमा तपाईँहरू आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो माध्यमले सुनिराख्नु भएको छ। तपाईँहरूलाई आफ्नो आफ्नो ठाउँको नमस्कार, सेवाहरू के भन्नुपर्ने सबै अनि स्वागत छ आजको मझेरी कार्यक्रमको तेस्रो घण्टामा। म धनराज राईले सञ्चालन गर्दैछु यो कार्यक्रमलाई। मिस्टर डीलाई सुन अब, अल राइट भन्दै हुनुहुन्छ।

सब अल राइट खल्तीमा क्यास भए सब अल राइट हजुर क्यास भयो भने सबै थोक मिलिहाल्छ भन्ने समय आएको छ श्रोता पैसा छैन भने केही पनि छैन भन्ने जस्तो नै हुन्छ घरिघरि त ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरूका लागि एउटा जानकारी जब भ्याकेन्सी निस्केको छ र यो टिचर कभर्स क्याजुअल हो सुपरभाइजरको लागि र लर्निङ सपोर्ट एसिस्टेन्ट लेभल टू यो पनि क्याजुअल नै निस्केको हो यो चाहिँ तपाईँहरूले कभर गर्नुपर्ने हुन्छ र टिचरहरू एब्सेन्ट हुनुहुँदाखेरि अब सिक बस्नु हुँदाखेरि उहाँहरूको ठाउँमा तपाईँहरूले गएर काम गर्नुपर्ने हुन्छ लर्निङ सपोर्ट एसिस्टेन्टको पनि त्यही हो लेभल टूको हो त्यो चाहिँ र यसका लागि चाहिँ तपाईँहरूले यो 3 वर्षदेखि 11 वर्षसम्मका नानीहरू भनौँ न इयर वान एफएस वानदेखि इयर सिक्ससम्मका नानीहरूका लागि चाहिँ जिम्मेवारी तपाईँहरूले लिनुपर्ने हुन्छ मुख्य जिम्मेवारी चाहिँ पढाउने कुरा त आफ्नो ठाउँमा छँदैछ यसका लागि क्लोजिङ डेट दिएको छैन ओपन चाहिँ हो यो जब भ्याकेन्सी तपाईँहरू क्वालिफाइड हुनुहुन्छ गर्न सक्छु जस्तो लाग्छ भने अवश्य पनि अप्लाई गर्न सक्नुहुनेछ अब एउटा गीत सुन्छौँ कैलाश अनिता लिम्बू भाइ आउनुभएको छ ननितनबाट र उहाँले चाहिँ के भन्दै हुनुहुन्छ भने नमस्ते धनराज दाई थर्सडेको कार्यक्रम म झेरी सुनेर इन्जोय लिँदैछु भनेर थम्सअप पठाउनु भएको छ धन्यवाद रमाइलो मान्दै हुनुहुँदो रहेछ दाई हजुरको रोजाइमा कुनै एउटा नेपाली सङ राखिदिनु पर्यो भन्दै हुनुहुन्छ अवश्य पनि मैले तपाईँलाई मनपर्ने खालकै होला भनेर एउटा गीत छानिदिएको छु आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स मझेरी कार्यक्रम लिसनर्सहरूलाई यो सङ सुनाउन चाहन्छु भनेर बिदा हुनुभएको छ कैलाश लिम्बू भाइ ननिटन युकेबाट र उहाँका लागि भनेर मैले केहर सिंह लिम्बू र गङ्गा फियाकले गाउनुभएको भेटै भयो बैसमा भन्ने मिठो गीत लगाइदिएको छु आशा छ तपाईँहरूले मन पराइदिनुहुन्छ यो गीतलाई पनि

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।

व्यवस्थापकको हेराइ बसाई सुन्ने श्रोता मजेरी कार्यक्रममा हुनुहुन्छ। बिहा मध्याहको 12:25 गयो ब्रुनाईमा। अब एउटा अन्तर्वार्ता सुन्न श्रोता, गत शुक्रबार ब्रिटिस फोर्सेस ब्रुनाईमा टुआरजिआरका तत्कालीन गोर्खा मेजर मेजर दिल्ली कुमार राई एमभिओ साहेबको भव्यताका साथ विदाई भएको थियो। बिएबिएसको उपस्थिति स्वरूप म पनि त्यहाँ उक्त कार्यक्रममा सहभागिता जनाएको थिएँ र उहाँकी श्रीमती विष्णु राई दिदीसँग भलाकुसारी गर्ने मौका पाएको थिएँ। पछि यहाँ स्टुडियोमा आएर कुराकानी चाहिँ अब दिदीको पल्टन घरको अनुभव र अनुभूतिको वरिपरि घुमेको छ। अब

0: कुराकानी सुरु गरौं।
1: टुआरजीआरका गोर्खा मेजर मेजर दिल्ली कुमार राई एमबीओ साहेबको जीवन संगिनी श्रीमती विष्णु राई दिदी बीएफबीएसको स्टुडियोमा अहिले हामीसँग उहाँको अनुभवहरू तपाईँ हामीसँग बाँड्नका लागि आइपुग्नु भएको छ। विष्णु दिदी, तपाईँलाई बीएफबीएस गोर्खा रेडियोमा स्वागत छ।
2: हजुर, धन्यवाद भाइ।
1: थकित हुनुभयो होला, आज बिहानदेखि नै निकै दौडधुप भइराखेको थियो, कार्यक्रमहरू निकै थिए।
2: थकित भन्दा पनि रमाइलो भयो। अब हिजोबाट नै हो हामी बिजी भएको, तर पनि अब ठिकै छ, अबदेखि आउँदैन यस्तो खालको।
1: हजुर, अवश्य पनि अबदेखि आउँदैन भनिहाल्नुभयो दिदीले। अब तपाईँहरूले बुझी पनि सक्नुभयो श्रोता, उहाँहरूको चाहिँ अब पल्टने कायदाले फेयरवेल भनौ, टो आउट भन्नाले अब कतिले बुझ्नु भएन भने, पल्टने कायदाले उहाँ र साहेबको आज भर्खर फेयरवेल इभेन्ट सकेर हामी यहाँ स्टुडियोमा आइपुगेका छौँ। फेयरवेलको अनुभव बताइदिनुहोस् न दिदी।
2: फेयरवेल भनेको चाहिँ अब भन्नु पर्दाखेरि यो विदाई हो। विदाई भन्दाखेरि अब अलिकति नमिठो त हुन्छ, तर अब आउनेलाई वेलकम गर्नुपर्छ, हामी अब जानेलाई विदाई हो। त्यसले गर्दाखेरि चाहिँ हामी जानुपर्छ भनेर हामी सोच्नुपर्छ। हामी पल्टनमा भेट भएको हो, त्यसले गर्दाखेरि दिदी बहिनीहरूको जहाँबाट आएर यहाँ भेट्दाखेरि चाहिँ दिदी बहिनीको सम्बन्ध त भइ नै हाल्छ, होइन? सहयोग गरेर योसम्म आएको हुनाले उहाँहरूसँग आजको दिन चाहिँ छुट्नु पर्दाखेरि चाहिँ अलिकति नमिठो त हुन्छ नै, होइन? तर पनि अब युकेमै बसिन्छ अनि उतैतिर भेटौँ भन्ने खालको चाहिँ भएको थियो।
1: अवश्य पनि दिदी, अब फ्यामिलीहरूसँग तपाईँको उठबस भएको पनि पक्कै पनि 5-10 वर्ष मात्रै होइन, अलिक बढी नै भए जस्तो लाग्छ। तपाईँ पल्टन घरमा फ्यामिलीवाला हुनुभएको कति सालमा हो?
2: हामी चाहिँ यही बुढैमा आएको
1: थियौँ। तपाईँहरू झन्डै झन्डै 22 वर्ष प्लस फ्यामिली भएर बस्नुभयो पल्टन घरमा। पल्टन घरका दिदी बहिनीहरूसँग विभिन्न समय कालमा चाहिँ तपाईँहरूले विभिन्न फिल्डबाट आउनुभएका दिदी बहिनीहरूसँग हातेमालो उठबस गर्ने मौका पाउनुभयो। विशेष केही सम्झना छन् यी 22 वर्ष भित्रका सम्झना योग्य?
2: सुरुमा यहाँ आउँदाखेरि चाहिँ आफ्नै पल्टनको थुआजेलको दिदी बहिनीहरूसँग भेट भयो, अनि त्यसपछि 3 वर्ष बसेपछि फेरि हामी त युके गइयो। युकेमा नि पल्टनकै दिदी बहिनीहरूसँग बस्यो। त्यसपछि चाहिँ 1 वर्ष फेरि 2009-10 वनाजेलकोहरूसँग बसियो। आफ्नो ठाउँको आफ्नो पल्टन अनुसार त फरक त भइहाल्छ, होइन? अनि राम्रो अनुभवहरू चाहिँ साटासाट हुँदो रहेछ।
1: वनाजेलसँग पनि 1 वर्ष बसे भन्नुभयो, कहाँ बस्नुभयो दिदी?
2: सन्क्लिफमै बसेको।
1: हजुर, अनि 1RGR र 2RGR पल्टन हुन त अब सिस्टर बटालियन भन्छ दुइटैलाई, होइन? अब एकअर्काका परिपूरक बटालियनका रूपमा लिन्छौँ। तपाईँको एङ्गलबाट 2RGRका दिदी बहिनीहरू अनि 1RGRका दिदी बहिनीहरू बिचमा केही समानता अथवा भिन्नता केही पाउनुभयो दिदी?
2: केही छैन, तपाईँले भनिसक्नुभयो, होइन? 1RGR 2RGR भनेको चाहिँ दाजुभाइ हो, त्यसले गर्दाखेरि केही फरक छैन त्यहाँ।
1: तपाईँहरू पक्कै पनि साहेब कप्रोल अथवा सार्जन हुँदाखेरि फ्यामिलीवाला हुनुभयो पहिलोपल्ट। पहिलोपल्ट ब्रुनेमा फ्यामिलीवाला हुनुहुँदाखेरिको छोटो झल्को दिनुहोस् न दिदी।
2: उहाँ चाहिँ सार्जन हुनुहुँदाखेरि हामी आएको हो। म चाहिँ अलिक जाडो ठाउँमा हो मेरो माइती चाहिँ। फर्स्ट टाइम अब यहाँ आउँदाखेरि त एकदम गर्मी, होइन? हराहरू पनि एकै किसिमको। अहिले पो यो फ्ल्याटहरू बन्यो, होइन? कस्तो राम्रो भएको छ नि त। पहिला हाम्रो पालामा त अर्को एक तल्ले घरहरू थियो। हामी चाहिँ आउँदाखेरि कोचमा लिनु भएको थियो, त्यो बेला चाहिँ हामी चाहिँ एकैचोटि फ्यामिलीहरू आउँथ्यो कि।
1: हजुर हजुर,
2: त्यो बेला फेरि हामीले चाहिँ ड्रेस पनि साडी लगाएर आउनु पर्थ्यो, प्लेनमा पनि साडी लगाएर आएको। अनि कोच लिनु आयो अनि रातिको 12-1 बजेतिर होला हाम्रो घर घरमा ड्रप गर्यो है। कोचबाट निस्किँदाखेरि त यस्तो बाफ आयो कि तातो, त्यत्तिकै बस्यो अब राति, भित्र चाहिँ अब चिसो। भोलिपल्ट चाहिँ उठेर यसो हेर्यो, घरहरू एउटै देखिने कि भाइ, म त मेरो घर कुन हो, होइन? अब नम्बरबाट थाहा हुनुपर्ने रहेछ। एक दिन हाम्रो बाबा के भएको थियो है तल फिल्डमा, अनि म त आफ्नो घर नम्बर त म याद गरिनँ, गयौँ है नानीसँग ठुलो छोरीसँग, अनि गएर अनि दाई फेरि यस्तै हो अहिलेको जस्तै बिजी हुने मान्छे, अनि साथी साथी हामी फर्केको थियौँ सिद्धिएपछि भनौँ न, अनि आउँदा आफ्नो घर नै बिर्सेको के म, अनि कुन हो मेरो घर, नम्बर याद हुनु पर्ने रहेछ. त्यस्तो त्यो घरहरू चाहिँ त्यस्तो थियो कि त्यो हाम्रो पालामा भनौँ न.
1: तपाईँले अब पहिलो पटकको अनुभव बताउँदै गर्नुभयो र त्यो समय पछाडि धेरै परिवर्तनहरू भयो. पल्टन घरमा चल्ने कायदा फाइदा परिवर्तन भए, फ्यामिलीवाला दिदी बहिनीहरूको चल्ने तरिका पनि समयसँगै परिवर्तन हुँदै गए. तपाईँले ती सबै देख्नु भएको छ र अब अहिले आजको मितिमा आइपुग्दाखेरि के चाहिँ नहराए हुन्थ्यो जस्तो लाग्छ दिदी?
2: एउटा कुरा चाहिँ, पहिला हाम्रो पालामा चाहिँ कफी मर्निङ एभ्री कम्पनी वाइज हुन्थ्यो. त्यति बेला हामी सबै कम्पनी वाइज नै खानेकुराहरू पनि के आफै बनाएर ल्याउनु पर्थ्यो. हाम्रो टोसिन दिदीहरू सिएसएमनीहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ एउटा एउटा हामी सार्जनदेखि उभोकोले चाहिँ के टास्कहरू दिनुहुन्थ्यो, बनाएर ल्याउनु पर्थ्यो अनि बाँडी चुडी खानु पर्थ्यो होइन. अहिले चाहिँ अब त्यस्तो छैन. अनि त्यो बेला चाहिँ फेरि कफी मर्निङ भने साडी नै लाउनु पर्ने थियो, पछि हुँदै गएपछि कुर्तामा आयो, त्यस्तो थियो. अहिले चाहिँ कुनैले चाहिँ अब लाउनुहुन्छ, कुर्ता पनि लाउनुहुन्छ यो कफी मर्निङतिर, तर साडीहरू अलिअलि सिनियरहरूले लाउनुहुन्छ. त्यो कुराहरू चाहिँ अलिकति नहराए हुन्थ्यो. हामी त अब पहिला हाम्रो पुर्खाहरू, पहिलाको हाम्रो लाउरेनी बुजुहरू आमाहरूले त झन् कस्तो खालकोमा आउनुभयो भन्ने कुरा सबै हिस्ट्रीमा थाहा छ होइन. त्यही भएर अलिकति यो ड्रेसले पनि होइन, अलिकति हामी चाहिँ नेपालबाट आएको, हामी गोर्खा छौँ भन्ने कुरा चाहिँ जनाउँछ. त्यसले गर्दा अलिअलि त्यो कुरा चाहिँ कन्टिन्यू भए त हुन्थ्यो जस्तो लाग्छ मलाई.
1: हजुर, त्यस्तो लाग्दै थियो दिदीलाई. कुराकानी सकिएको छैन श्रोता, अझै पनि बाँकी छ. केही क्षण पछाडि अवश्य नै सुन्नुहुनेछ. एकैछिन गीत सुन्नतर्फ लागौँ, सधैँभरि हेनी बेकरको आवाजमा.

0: हजुर भ्रममा थिएँ कि केही गल्ती भयो अन्दाज लाउनै सकिनँ, सधैँभरि त्यस्तै भइरह्यो हेनी बेकरको आवाजमा सुन्यो। अब फेरि कुराकानीतर्फ नै हाम्रो ध्यान मोडौँ। श्रोता, हामीले सुनिरहेका छौँ श्रीमती विष्णु राई दिदीसँगको कुराकानी। अब बाँकी कुराकानी सुन्नेछौँ अबको बसाइमा। अब 2RGR र ब्रिगेड अफ गोर्खाजलाई छिटै छोडेर रिटायरमेन्ट फेजतिर लाग्दैछु भन्नुहुन्छ साहबले, तपाईँलाई चाहिँ अब भविष्य कस्तो हुन्छ होला जस्तो लाग्छ दिदी?
1: त्यही हो, पल्टन घरमा अब सबैतिर दिदी बहिनीहरूसँग तपाईँहरू जस्तै, तपाईँहरू पनि दाजुभाइ भेट हुनुहुन्छ अनि जोइन भएर आउनुहुन्छ, हामी पनि त्यस्तै हो। अब 4-5 भेला हुन्छ अनि एकदम राम्रो के रमाइलो, अब दिदी बहिनी भेटघाट यसो कहिले काहीँ रमाइलो हुन्छ, त्यस्तो हुन्छ पल्टन घरमा। तर पहिलाको दिदीहरूले भन्नुहुन्छ कि रिटायर भएपछि चाहिँ अलिकति त्यस्तो कुराहरू चाहिँ हुँदैन, किनभने अब पल्टन घरमा त हरेक कुराहरू अब हिँड्छन् हुन्छ नि त। अब कफी मर्निङ भयो, पार्टीहरू भयो, दसैँ तिहार, सबै कुरा अब नेपालमा जस्तो मनाइन्छ त्यस्तो कुराहरू हुन्छ। त्यसमा नि अब हाम्रो गेट टुगेदर हुन्छ, त्यति बेला एक किसिमको रमाइलो हुन्छ। पल्टन घरमा बसेर अलिक झन्झट मानिन्छ नि, तर दिदीहरूले भन्नुहुन्छ कि पछि रिटायर भएपछि चाहिँ त्यो मिस गरिन्छ भन्नुहुन्छ। त्यही भएर म पनि त्यही हुन्छ होला जस्तो मलाई लागेछ।
0: ब्रुनाईमा नै तपाईँ फ्यामिलीवाला हुनुभयो अनि ब्रुनाईबाट नै तपाईँको फेयरवेल पनि भयो, कुन चिज चाहिँ मिस हुन्छ जस्तो लाग्छ?
1: त्यही हो, अब यहाँ चाहिँ अलिकति गर्मी त छ, तर अब यसो आराम हुन्छ नि, रिल्याक्स हुन्छ, अब घुम्नु पाइन्छ, अनि दिदी बहिनीहरू पनि काम हुँदैन होइन, भेटघाट भइरहेको छ, हाई हेलो, अनि वकिङ जाने होइन। अनि मैले चाहिँ विशेष गरी चाहिँ यहाँ बिहानै चाहिँ अब दिउँसो हिँड्यो भने होइन गर्मी हुन्छ, घुम्यो आयो हिँडेर आयो अनि आनन्दले मजाले घरभित्र बस्ने कि, त्यो चाहिँ म मिस गर्छु।
0: छोरीहरू निकै मजाले प्रगति गरिराखेका हामीले सुनिरहेका हुन्छौँ, देखिरहेका छौँ। आज पनि त्यहाँ तपाईँहरूसँग साथमा उभिराख्नु भएको थियो, उहाँहरूले तपाईँहरूलाई मजाले कस्तो मायालु तरिकाले हेरिराख्नु भएको थियो क्या छोरीहरूले, मैले यसो याद गरिराखेको थिएँ। कान्छीले जिसिएससी दियो भन्नुभयो, मेरो ठुलो छोरा सँगसँगैको हो कान्छी छोरी, मलाई सम्झना छ, जिसिएससी पक्कै राम्रो नै गरेकी छिन् उनले, बधाई र शुभकामना पुर्याइदिनु होला हाम्रो पनि। अन्तिममा आइपुग्यौँ दिदी, यो कुराकानीको बिचमा मैले सोध्न भुलेका अनि तपाईँले चाहिँ यो चाहिँ मैले 2RGR अथवा ब्रिगेड अफ गोर्खाजकै दिदी बहिनीहरूलाई यो सन्देश चाहिँ मैले छुटाउनु हुन है भन्ने जस्तो लाग्छ भने प्लिज।
1: अहिले 2RGR हामी 2 बस्यो अनि दिदी बहिनीहरूसँग एकदम रमाइलो गर्यो, एकअर्कामा सहयोग गरागर गरियो, उहाँहरूको सहयोग बिना त केही पनि गर्न सकिँदैन नि होइन, हरेक कुराहरू। त्यही भएर उहाँहरूलाई चाहिँ एकदम म मिस गर्छु अनि उहाँहरूलाई बेस्ट विसेस भन्न चाहन्छु। सबै मैले चिनेको अब ब्रिगेड अफ गोर्खाजमा 1RGR 2RGR अनि उता QGLR सिक्नस इन्जिनियर सबै मैले जति पनि चिनेको नचिनेको बहिनीहरू एकदम शुभकामना छ उहाँहरूलाई, एकदम तरोतर प्रगतिको कामना गर्दछु अनि जस्तो हुनुहुन्छ त्यस्तै रहनु अनि आफ्नो गोर्खालीको नाम चाहिँ राख्ने कोसिस गर्नुहोस्।
0: म लगायत BFBS गोर्खा रेडियोको सम्पूर्ण टिमको तर्फबाट तपाईँहरूलाई अब ह्याप्पी रिटायरमेन्ट पनि अग्रिम नै दिन चाहेँ दिदी।
1: हजुर, एकदम धन्यवाद तपाईँलाई, एकदम हृदयबाट नै धन्यवाद। हामी गए पनि हामी चाहिँ BFBS चाहिँ सुनिरहन्छौँ, तपाईँहरूको यो BFBS चाहिँ एकदम यसरी नै चलिरहोस्, तपाईँलाई अग्रिम शुभकामना छ, चलिरहोस्।
0: BFBSमा आएर आफ्नो केही भनाइ राख्नु भयो त्यसका लागि धेरै धेरै धन्यवाद। अब हामी छुटौँ है दिदी।
1: तपाईँहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद, तपाईँहरूको प्रगति सुन्नु पाऊ त्यही भन्न चाहन्छु भाइ।

0: Express Gorkha Radio. Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: यो PFBS गोर्खा रेडियो हो।

हजुर, परी गीत सुन्यो यात्रा ब्यान्डको आवाजमा। मझेरी कार्यक्रममा हुनुहुन्छ श्रोता, बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति हो र हामी तेस्रो घण्टामा छौँ। ब्रुनाईमा मध्याहको एक बज्नका लागि अब 13:30 बाँकी रहेको छ। तपाईँहरूले फेरोमोन भन्ने शब्द सुन्नुभएको छ। यो भनेको कुनै जीवले उत्पादन गर्ने रासायनिक सङ्केतहरू रहेछन् श्रोता, जसले चाहिँ सोही प्रजातिको अर्को सदस्यको व्यवहार वा शारीरिक प्रक्रियामा प्रभाव पार्न सक्ने रसायन रहेछ, केमिकल रहेछ। यस्ता रासायनिक सङ्केतहरू धेरै जनावरहरूमा स्पष्ट रूपमा चाहिँ प्रमाणित भएका रहेछन्, प्रड्युस हुन्छ भनेर। र यो किन मैले यो सन्दर्भ निकाल्दैछु भने, अहिले सोसियल मिडियामा एउटा अनौठो ट्रेन्ड चलेको रहेछ, फेरोमोन म्याक्सिङ भनेर। अब यसको अर्थ चाहिँ के हुँदो रहेछ भने, मानिसको शरीरबाट प्राकृतिक रूपमा निस्कने गन्ध अर्थात् फेरोमोन्सलाई आकर्षण बढाउने माध्यमका रूपमा प्रयोग गर्ने प्रयास रहेछ। यो ट्रेन्डमा सहभागी केही टिकटक प्रयोगकर्ताले नियमित रूपमा नुहाउँदा शरीरको प्राकृतिक गन्ध अनि कथित फेरोमोन्स हट्ने दावी गरेका रहेछन्। त्यसैले उनीहरू कम नुहाउने वा केही समय नुहाउँदै ननुहाउने चाहिँ कुरा गर्दा रहेछन्। अब नुहाउने कि ननुहाउने कुरामा चाहिँ ट्रेन्ड भइरहेको छ सामाजिक सञ्जाल। तर वैज्ञानिक रूपमा मानिसले शरीरको गन्धले अरू मानिसलाई आकर्षित गर्ने प्रभाव कति हुन्छ भन्ने विषय अझै स्पष्ट रूपमा प्रमाणित गरेका छैनन्, भएको छैन। मानवमा मान्छेमा फेरोमोन्सले शारीरिक वा यौन आकर्षण बढाउँछ भन्ने दावीलाई बलियो वैज्ञानिक प्रमाणले पनि पुष्टि गरिसकेको छैन। त्यो भनेको ट्रेन्डिङ टपिक मात्रै भयो। त्यसैले फेरोमोन म्याक्सिङ इन्टरनेटमा रमाइलो र अनौठो ट्रेन्ड हुनसक्छ, तर नुहाउन छोड्नु चाहिँ आकर्षण बढाउने प्रमाणित उपाय हो भनेर लाग्नुभयो भने त्यो प्रमाणित उपाय होइन श्रोता। यो आकर्षण ननुहाएर आकर्षण बढ्दैन, बरु सरसफाइ र व्यक्तिगत स्वच्छता कायम राख्नु नै चाहिँ स्वास्थ्यका लागि महत्त्वपूर्ण छ भन्ने पनि आएको छ। इन्द्रजाल सुन अब यो छोटो रोचक जानकारी पछाडि। धीरज राई र जात्रा ब्यान्डले गाउनु भएको छ यो गीतलाई।

फसाउँछन् उनी मा लगाउँदै महा इन्द्रजाल धीरज राय अनि जात्रा ब्यान्डले गाएको यो गीतलाई सुन्यो इन्द्रजाल. हजुर, हामीले कोही कोही बेला मान्छेलाई यस्तो गर्दाखेरि जिस्काउने तरिकाले भन्छौँ नि, होइन यो मान्छेले त इन्द्रजाल पढेको छ कि क्या, सबै कुरा थाहा पाउँछ भन्ने चलन रहेको छ हाम्रो नेपाली समाजमा. धीरज राईले र जात्रा ब्यान्डले पनि सोही कुरा नै गर्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस ब्रुनाईमा तीज नाइट हुने जानकारी तपाईँहरूले पाइराख्नु नै भएको छ श्रोता. यो शनिबार 12 सेप्टेम्बर 2026 साल, अब धेरै बाँकी छैन. तपाईँहरूले तयारी पुरा गरिसक्नु भएको छ अथवा गर्ने क्रममा हुनुहुन्छ. साडी कुन लाउने, अब त्यहाँ चुराहरू कुन कुन रङका लाउने, म्याचिङ चुराहरू चाहियो होला, तपाईँहरू त्यो सबै तयारी गरिसक्नु भएको छ. 5 बजेदेखि मध्यरातको 12 बजीसम्म यो तीज नाइट चाहिँ हुँदैछ. ब्रिटिस फोर्सेस ब्रुनाईका सम्पूर्ण लेडिजहरूलाई, महिलाहरूलाई चाहिँ आमन्त्रण गरिएको छ. भन्दा पनि टिकट सिस्टम हो, टिकट किनिसक्नु भएको छ होला, अथवा किनिसक्नु भएको छैन भने अब चाहिँ अलिकति जोडतोडले लाग्नुहोस्. अब भर्खरै आइपुग्नु भएको छ भने फेरि थाहा छैन होला कहाँ पाउने के पाउने, अझै पनि केही टिकटहरू उभ्रेका छन् होला. यसो साथीभाइ तल्लो घर माथिल्लो घर छिमेकीहरूलाई सोधखोज गर्न लाउनुहोस्, श्रीमानलाई पनि यसो सोधखोज गर्न लाउनुहोस्. हाइबमा पाउन सक्नुहोला, एडब्ल्युएसमा पाउन सक्नुहोला, अथवा दिदीबहिनीहरूको कमिटी छ कमिटीतिर सोध्न लाउनुहोस्, दाजुभाइहरूको कम्पनी डिपार्टमेन्ट होइन स्क्वाड्रनतिर यसो भनसुन गरी हेर्नुहोस्. उब्रे पाप्रेका टिकटहरू छन् भने त्यो टिकट तपाईँलाई हुनसक्छ. हजुर, यो टिकट चाहिँ $25 हो प्रति व्यक्ति. त्यो टिकटले चाहिँ वेलकम ड्रिङ्क अनि राफेल ड्र अनि खाना पनि इन्क्लुड हुने रहेछ. हजुर, भव्य कार्यक्रम हुने गर्दछ तीजको प्रत्येक वर्ष, र दिदीबहिनीहरूले निकै रमाइलो गर्नुहुन्छ. वर्षको एक दिन आउने चाडबाड हो, रमाइलो गर्नुपर्छ. दर खानुहोस्, दर खानुहुन्छ उहाँहरूले त्यो दिन, रमाइलो गर्नुहोस्. हजुर, अब एउटा गीत सुन्छौँ. प्रीति आले र कृष्ण रेउलाले गाउनुभएको छ, गाउँमा हल्ला चल्यो. र यो गीत नै आजको हाम्रो कार्यक्रमको अन्तिम गीत स्वरूप रहनेछ श्रोता. यस पछाडि ब्रुनाईका श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रम सुन्नुहुनेछ बिना गुरुङको साथमा, भने अन्य श्रोताहरू नेटवर्कको कार्यक्रममा जोडिनुहुनेछ बेएपिएस गोर्खा रेडियो युकेको नमस्ते युके कार्यक्रमसँग. र तपाईँहरूको बाँकी समय शुभ रहोस्, स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्. हामी भने भोलि शुक्रबार भेट्नेछौँ. तबसम्म मलाई बिदा दिनुहोस्. नमस्ते, बाई बाई.

গত 10 কোটি রসুয়াকু ভর্তি গুছি রতিবা আয়কু বাড়ি কুছি পশ্চিম ওপরাশিকু নারায়ণী নদী ক্ষেত্রমা ফেলা পড়া 145টা শব ব্যবস্থাপন করিয়া জেলা প্রহরী কার্যালয় নলপরাশিকা সূচনা অধিকারী প্রহরী নায়ব পরীক্ষক মদন থাপাক অনুসার হিজো সাঁঝসম্ম নারায়ণী নদী ক্ষেত্রমা 195টা শব ফেলা পড়া ছন্। তীমধ্যে 14টা শব ভারত ফেলা পড়া থি। ভারতবাট লাইয়া শবর সমেত নলপরাশিকু সদরমুকাম পরাশিকু পৃথিবী চন্দ্র অস্পতাল ডিএনএ সংকলন পছি ব্যবস্থাপন গরিয়েকো হো। অস্পতালহরুমা রাখিয়েকা শবকা কারণ বজার ক্ষেত্রমা সমেত দুর্গন্ধ বড়ন থালেপছি স্থানীয় প্রশাসনলে মঙ্গলবারদেখি জঙ্গল ক্ষেত্রমা লগের ব্যবস্থাপন গর্ন থালেকো হো। সামুদায়িক বনমা এক্সাভেটর র সুরক্ষাকর্মীলে খাড়ল খনের ব্যবস্থাপন গরিয়েকো। প্রত্যেক শবকো পহিচান সহজ বানাউন সংকেত পনি রাখিয়েকো ছ। ভদৌ 10 গতে বাড়িলে বগাএর গণ্ডক হুঁদে ভারত পুগেকা 9 জনাকো শব ভারতীয় সুরক্ষা নিকালি নেপাললাই হস্তান্তরণ গরেকো ছ। ভারতকো উত্তর প্রদেশকো কুশীনগর জেলাকা খড্ডা র পডরৌনা থানা ক্ষেত্রমা ফেলা পড়েকা শব সুনৌরী নাকা হুঁদে নেপাললাই র রূপন্দেহীকো বেলহিয়া এলাকা প্রহরী কার্যালয়মা বুঝাইয়েকো হো। ভারতীয় প্রহরীলে হিজো 5 র আজ মঙ্গলবার 5 র হিজো বুধবার 4 জনাকো শব ল্যাএর বুঝাইয়েকো বতাইয়েকো ছ। एक बालक सहित 4 महिला र 5 पुरुषको शव नेपाल ल्याइएको हो। नारायणी नदीको ठोकर नम्बर 3 नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट ती शव फेला परेका थिए। रसुवाको बोटेकुसी नदीमा आएको बाढीमा हराइरहेका मध्ये मध्य प्रदेशका 30 जना परिवारको सम्पर्कमा आएका छन्। 162 जना अझै सम्पर्कविहीन छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी प्रेक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मध्य प्रदेशका 192 जना मध्ये 30 जना टेलिफोन मार्फत सम्पर्कमा आएका हुन्। हालसम्म 70का 48 जना, वर्षाका 38, रौतहटका 13, बाराका 23, सर्लाहीका 18, महोत्तरीका 10, धनुषाका 7 तथा सिराहाका 12 जना अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताउनु भएको छ। मध्य प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन गर्न थालेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 भन्दा बढी रकम संकलन भएको छ। कोषमा हिजो साँझ 5 बजेसम्म 7,37,60,73,000 जम्मा भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभएको छ। मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका अनुसार बाढी आउनु अघि सो कोषमा 2,17,00,000 रूपियाँ थियो। यस्तै यो अवधिमा भोटेकोसी बाढी पीड़ितको उद्धार र राहतका लागि विभिन्न देशबाट 71,58,247 अमेरिकी डलर जम्मा भएको छ। चपली देवघाट नयाँ सर्किट चार्ज भएपछि नुवाकोटका थप क्षेत्रमा विद्युत आपूर्ति पुनः सुचारू भएको छ। हाल जिल्लाको करिब 90% क्षेत्रमा विद्युत आपूर्ति पुनस्थापित भएर आपूर्ति पहिलेभन्दा थप भरपर्दो र सुधारिएको भोल्टेज सहित सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ। 10 पदौमा भोटेको सीमा आएको विनाशकारी बाढीले विद्युतीय क्षेत्र भएको थियो। हालै विदुर 6, विदुर 12 को बाकी क्षेत्र, विदुर 3 को करिब आधा क्षेत्र, तारकेश्वर 1, 5 र 6, तारकेश्वर 2 र 3, बेलकुटगढी 7 सहित थप 31 वटा ट्रान्सफर्मर चार्ज भएको प्राधिकरणले जनाएको छ। तर विदुर 3 को बाँकी आधा क्षेत्र, तारकेश्वर 4, किसपाङ गाउँपालिका बेलकुटगढी 8, विदुर 10 मा भने ट्रान्सफर्मर चार्ज हुन बाँकी छ। र सोभोटेकोसी बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ प्रवेशद्वार क्षेत्रबाट 5 दिनमा करिब 20,000 घनमिटर लेदो ढुङ्गा र भग्नावशेष हटाइएको छ। हालसम्म 2 दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज सिनौपानीले जानकारी दिनुभएको छ। 13 बदौदेखि नियमित रूपमा 2 वटा एक्सावेटर परिचालन गरेर 5 दिनमा करिब 20,000 घनमिटर लेदो, बालुवा, ढुङ्गा, कंक्रिटका ल्याब, बीम पिलर तथा घरको आकारसम्मका ठूला ब्लोल्डर हटाइएको उहाँको भनाइ छ। आवश्यकता अनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरी 24 घण्टा सफाईको काम भइरहेको छ। इन्जिनियर नेपानीका अनुसार हाल पोर्टलको टप फेस ग्राउन्डभन्दा करिब 2.5 मिटर तलसम्मको करिब 50 मिटर लामो क्षेत्र सफा भइसकेको छ। 5.5 मिटर अग्लो सुरुङमा बाँकी करिब 3 मिटर गहिराएको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने उहाँले बताउनु भएको छ। जापान सरकारले भोटेकोसी बाढी प्रभावितका लागि विभिन्न राहतका सामग्री दिएको छ। नेपालका लागि जापानका राजदूत मायदा तेरुले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हजुर, बीएबएस गोर्खा रेडियोलाई नै तपाईँले सुन्दै हुनुहुन्छ। एलिना चौहानले गाउनुभएको मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यहाँहरू सबैलाई नमस्ते कार्यक्रममा दिवस यहाँहरू सबैसँग वेलकम गर्न चाहन्छु। म यो क्लास राई तपाईँहरूको सेवामा चाहिँ आएको छु। हिजो मैले भनेको थिएँ नि होइन, आज मर्निङ सो चाहिँ मेरो पालो अनि इभिनिङ सो चाहिँ हाम्रो आशा दिदी आउनुहुन्छ है। त म चाहिँ बाहिर चाहिँ रिपोर्टिङमा जानुपर्ने भएको कारणले गर्दा अलिकति फेरि स्टाफको सर्टेजेसले गर्दा पनि आजको मर्निङ सो मैले कभर गरिरहेको छु। अब यो बिहानी ड्युटी चाहिँ कतै सुति गइन्छ कि भनेर अलिकति डर पनि हुँदो रहेछ होइन। अब कहिले कहिले आउने गरिन्छ, अब रिस्क पनि हुन्छ नि त, अनि दुई तिनवटा चाहिँ अलार्म लाएर सुत्नुपर्ने हुन्छ। तर उठ्नु त उठिन्छ होइन, अब आर्मीमा हुँदा पहिला कहिले पनि अलार्म लागिन्थेन, त्यो उठ्ने चाहिँ बानी हुन्थ्यो। तर कहिले काहीँ अब बिहान चाहिँ झुकिन्छ कि भनेर पनि त्यो हुन्छ। गर्दा तपाईँहरू पनि कहिले काहीँ मर्निङ ड्युटीतिर झुकेको हुनसक्छ होइन, गर्दा अलार्महरू लगाएर चाहिँ सुत्नु होला है, त्यही नै भन्न चाहिँ चाहन्छु। हजुर, आज चाहिँ सेप्टेम्बर महिनाको 3 तारिक आज थर्सडेको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ। तत्अनुसार आज 2083 साल बिहिबार भाद्र महिनाको 18 गतेको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ। सँगै 9 बजेसम्म रहनेछौँ। त्यसपछि 9 बजेदेखि 11 बजेसम्म हाम्रो रूपा राणादीले काठमाडौँको सौगात कार्यक्रम भोलिसम्म सञ्चालन गर्नुहुनेछ है त। र आज चाहिँ एउटा अन्तर्वार्ता छ र वान आरजेड बी कम्पनीको सारी बेडे ब्याटल अनर उहाँहरूले मनाउनु भएको थियो गत मन्डे, र पुनः प्रसारण हो आज। सुन्ने प्रयास गर्नुहोला है त कसरी मनाउनु भयो। 11 मिनट जतिको छ, फोटो र भिडियो तपाईँले चाहिँ फेसबुकमा हेरि पनि सक्नु भएको होला। अनि यो प्रश्न यो हप्ताको राखिएको छ, तपाईँले थुप्रै जस भाग पनि लिँदै हुनुहुन्छ। र यो हाम्रो बिएबिएस गोर्खा रेडियो चाहिँ कुन सालमा कुन देशबाट चाहिँ सुरु भएको हो भनेर हामीले सोधी पनि रहेका छौँ। धेरै श्रोतालाई थाहा छ, तर यसो तपाईँलाई थाहा नभएको चाहिँ श्रोताहरूलाई चाहिँ यो देशबाट सुरु भएको रहेछ है भनेर यसो इन्फर्मेसनको लागि, किनकि तपाईँहरूले सुन्ने गर्नुहुन्छ, अलिकति यसको हिस्ट्री पनि जस जान्नु आवश्यक छ नि त होइन। त्यो भयो अनि पछि अब थुप्रै देशहरूबाट चाहिँ सञ्चालन भयो होइन, सिङ्गापुर, हङकङ, यता अब चाहिँ ब्रुनाई, अहिले युकेबाट सुरु भइरहेको छ। गर्दा कुन देशबाट कुन सालमा सुरु भएको यो पनि सुरु भनिले भनिरहेका छन्। 1951 मलायबाट, अनि 1952 सिङ्गापुरबाट, अथवा 1953 हङकङबाट हो, यो पनि हामीले सोधिरहेका छौँ है त। यिनै छन् आजको चाहिँ जानकारीहरू। पत्र पत्रिका अपडेट बाहेक सबै हाम्रो तपाईँहरूको राशिफल अनि आजको एक्सचेन्ज रेट, सुन चाँदीको दरबार, सुन चाहिँ आज अलिकति घटेको रहेछ र यहाँलाई जानकारी गराउन चाहिँ चाहन्छु है त। हजुर, अब भने कला सप्तिहाङ राईले गाउनुभएको एउटा यो अलिकति सुदिङ गीत जस्तो लाग्छ यो गीत सुनौँ। गुड मर्निङ एभ्रिवान।

हजुर स्वप्न सुमनले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 6:54 गइसकेको छ यहाँ बेलायतमा, नेपालमा 11:39 गइसकेको छ। गुड मर्निङ भन्न चाहन्छु काठमाडौँ पोखरा धरानतिर चाहिँ सुन्दै हुनुहुन्छ, त्यहाँ पनि हाम्रो ट्रान्समिसन छ। ब्रुनाईमा दिनको 1:54 गइसकेको छ र ब्रुनाईमा चाहिँ अहिले यो साङ्गीतिक तरङ्ग जस्तो लाग्छ यो सञ्चालन भइरहेको छ। हजुर यहाँहरू सबै विश्वभरि नै सुन्दै हुनुहुन्छ, यहाँ सबैलाई चाहिँ वेलकम गर्न चाहन्छु। आज 3 तारिक थर्सडेको कार्यक्रम तपाईँहरूले सुनिराख्नु भएको छ है त। र भोलि चाहिँ गोर्खा कम्पनी ट्राभलेटर वर मिनिस्टरको चाहिँ उहाँको ब्याटल अनर ट्राभलेटर डे मनाउँदै हुनुहुन्छ, त्यसले गर्दा आइएम ट्राभलिङ डाउन टु चाहिँ ट्राभलेटर गर्दा जस अलिकति टाढो छ तर जस उतै बस्नुपर्ने भएको कारणले गर्दा बिस्तारै चाहिँ जाँदा पनि ठिकै छ। गर्दा ट्राभलेटरको हाम्रो मेम्बर्सहरूसँग भोलि भेट्नको लागि एकदमै म एक्साइटेड छु र तपाईँ सुन्दै हुनुहुन्छ भोलि त्यहाँ भेटाउँलाई त अरू पनि थुप्रै कार्यक्रमहरू छन्। र हाम्रो श्रोताले भाग लिइराख्नु भएको छ, टिका पूजाजी हुनुहुन्छ, उहाँ चाहिँ इस्लीबाट हुनुहुँदो रहेछ र जस म पनि सुन्दैछु है, गुड मर्निङ योगजी भनेर भन्नुभएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद। दिनेश गुरुङजीले पनि उत्तर दिनुभएको छ, थ्याङ्क यू। शान्ति मल्लज्यू थ्याङ्क यू, अनि ममता तिलिजा पूर्जाज्यू हुनुहुन्छ, पूर्जा तिलिजा, र उहाँ चाहिँ अरुणसटबाट हुनुहुन्छ। ताराप्रसाद चेमजोङ दाजु एकदमै नियमित श्रोता हुनुहुन्छ, सुन्दैछु है भनेर भन्नुभएको छ, गीत सुन्नुहुन्छ भने यसो जानकारी गाउनु होला र सकेसम्म तपाईँहरूको गीत पनि म राख्ने प्रयास मेरो हुनेछ। उषा गुरुङज्यू ब्राक्नेलबाट सुन्दै हुनुहुन्छ, थ्याङ्क यू भेरी मच। बेलबहादुर पुनज्यूलाई पनि थ्याङ्क यू, र जस तपाईँहरूको दिन शुभ रहोस् भन्न चाहिँ चाहन्छु। हजुर आज 8:28 जाँदा चाहिँ बी कम्पनी 1 आजियरको उहाँहरूको ब्याटल अनर उहाँले मनाइसक्नु भएको छ, र गत मन्डे र ब्याङ्क हलिडेको दिन उहाँले मनाउनु भयो। हुन त बटालियन सबै नै उहाँहरूले काम गर्नुभएको रहेछ, अहिले उहाँहरू एकदमै बिजी हुनुहुन्छ, अब जर्मनी डिप्लोय हुने क्रममा पनि हुनुहुन्छ, अब नेक्स्ट मन्थ जस्तो मलाई लाग्छ उहाँहरू चाहिँ पालै पालो उहाँहरू डिप्लोय हुनुहुन्छ, चक चकमा भनौँ न ग्रुप ग्रुपमा, र त्यसको लागि उहाँहरूले अहिले धमाधम ट्रेनिङ गरिराख्नु भएको छ। अनि ब्रिगेड अफ गोर्खासको विभिन्न युनिट्समा चाहिँ तपाईँहरू के गर्दै हुनुहुन्छ यसो जानकारी पनि गराउन चाहिँ सक्नुहुन्छ है त। हजुर यति भन्दै अब बिस्तारै 30 आइसक्यो, 30 गीतहरू अब अलि नेपालको यो बाढी पहिरोले गर्दा अलिकति जस डिस्टर्ब गरे जस्तो पनि लाग्छ, अब त्यो अब देशको स्थिति त्यस्तो छ, गर्दा तपाईँले बाढी पीडितहरूको लागि के गर्दै हुनुहुन्छ। हिजो पनि मैले यस कार्यक्रममा कुराकानी गरेको थिएँ, धेरै श्रोताले रेस्पोन्ड गर्नुभयो, यसो तपाईँहरूले पनि अब भनौँ न चन्दाहरू उठाउँदै हुनुहुन्छ, क्यारिटीहरू गर्दै हुनुहुन्छ भने लेट अस नो भन्न चाहिँ चाहन्छु है त। हजुर यो एक्सिस ब्यान्डको प्रस्तुतिमा गीत सुन्दै हामी समाचारतर्फ लागौँ है त।

0: पश्चिमा परासीको नारायणी नदी क्षेत्रमा फेला परेका 145 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नाव परीक्षक मदन थापाका अनुसार हिजो साँझसम्म नारायणी नदी क्षेत्रमा 195 शव फेला परेका छन्। तीमध्ये 14 शव भारतमा फेला परेका थिए। भारतबाट ल्याइएका शवहरू समेत नवलपरासीको सदरमुकाम परासीको पृथ्वी चन्द्र अस्पतालमा डीएनए संकलनपछि व्यवस्थापन गरिएको हो। अस्पतालहरूमा राखिएका शवका कारण बजार क्षेत्रमा समेत दुर्गन्ध बढ्न थालेपछि स्थानीय प्रशासनले मंगलबारदेखि जंगल क्षेत्रमा लगेर व्यवस्थापन गर्न थालेको हो। सामुदायिक वनमा एक्सकाभेटर र सुरक्षाकर्मीले खाडल खनेर व्यवस्थापन गरिएको प्रत्येक शवको पहिचान सहज बनाउन संकेत राखिएको छ। वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराह अहिले पर्यटक विहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको यो रिपोर्ट।
1: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
2: पर्यटनको राम्रो सिजन हो यो, यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्कै सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
1: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थल मार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
3: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
1: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
4: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने चाहिँ एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
1: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
0: पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क भाँसिएपछि राजधानी बाहिरै खाना पकाउने ग्यास भनेर काठमाडौँ भित्राउन थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ग्यास भरेर ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशन एसटीसी ग्यास बीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। चितवनको बाबा ग्यासले 1500 श्री ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा छ। यस्तै चितवनको साई बाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। कैनाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। बनेपाको सगरमाथाले पीआरसी चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार गत महिना भारतबाट 60,200 मेट्रिक टन ग्यास नेपाल आएको थियो। उहाँका अनुसार सही अनुपातमा ग्यास आइरहेको छ। भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। नेपाली बजारमा आज सुन चाँदीको भाव बढेको छ। हिजो प्रति तोला 8,800 घटेको सुनको भाव आज तोलामा 7,600 रुपियाँले बढेको हो। नेपाली सुन चाँदी व्यवसाय संघ अनुसार आज सुन प्रति तोला 3,04,900 मा किनबेच भइरहेको छ। हवस् त, खबर यति नै। नमस्कार।

हजुर विष्णु माझीले गाउनुभएको यो तीज गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. सुन्दरमणि अधिकारीको चाहिँ शब्द संगीत रहेको गीत हामीले सुन्यौँ र विष्णु माझीले प्रत्येक वर्ष नै तीजमा गीत निकाल्ने गर्नुहुन्छ र यो गीत आज मैले सुनाएँ. पक्कै पनि तपाईँहरूले जे सुन्नुभयो होला. अनि तीजको सबै सबै हाम्रो दिदी बहिनीहरू देश विदेशमा हुनुहुन्छ, तपाईँहरू सबै सबैलाई तीजको शुभकामना भन्न चाहन्छु. यता सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. 7:10 गइसकेको छ. हाम्रो नीता कोही राई बहिनी हुनुहुन्छ नेपालमा, अहिले त्यहाँ पुग्नु भएको छ र जस वेदर ठिकै छ तर बेलुका चाहिँ पानी पर्छ भनेर जानकारी गराउनु भएको छ. एउटा गीत पनि मगाउनु भएको छ, यहाँ म रेडी पनि गर्दै छु. र दाजु यताको कुरा गर्नुभएको छ, जस खबर यो गीतबाट सुनाउन चाहन्छु. साह्रै सबै सबैमा भन्नुभएको छ, धेरैजनाले ज्यान पनि गुमाउनु भयो, धन सम्पत्ति केही रहेनछ भनेर पनि भन्दै हुनुहुन्थ्यो. ठिकै पनि हो, अझै खोजी कार्य चाहिँ जारी नै रहेको छ. तपाईँ पनि यसो सुरक्षित रहनुहोला भन्न चाहिँ चाहन्छु है. त वर्षाको बेला हो, गर्दा आफ्नो याद राख्नुहोला. अलिकति मौसमको कुराकानी गरौँ. आज मौसम चाहिँ प्रायः चाहिँ सुक्खा रहनेछ, अलिकति जस उज्यालो मौसम पनि रहनेछ अनि बादल कुनै कुनै ठाउँमा लाग्ने चाहिँ देखाएको छ. अनि देशको पश्चिमी र दक्षिणी पश्चिमी भेगमा भने कतै कतै पानी पर्ने सम्भावना छ आज. अनि देशको उत्तरी भेगतिर भने अलि दिन बित्दै जाँदा भारी वर्षा हुने सम्भावना पनि छ. अनि जस हल्का ब्रिज हावा पनि बहने कुरा छ है. त र समग्रमा तपाईँलाई वेदर चाहिँ जानकारी गराउनु पर्दा यही नै छ. गर्दा जस आज पनि वेदर यस्तो रहेको छ है. त हजुर, आजको अधिकतम तापक्रम 25 पुग्नेछ, न्यूनतम तापक्रम 19 र भोलि अलिकति डाउन छ, 21-12 छ भोलिको. अनि स्याटरडे सन्डे पनि घाम र बादल लाग्ने देखाएको छ. विकेन्डतिर बाहिरतिर कार्यक्रम आउटडोर गर्दै हुनुहुन्छ भने यसो मौसम राम्रै देखिन्छ. धेरै श्रोताहरूले प्रश्नको उत्तर पनि दिइराख्नु भएको छ, थ्याङ्क यू भेरी मच. पदम सिंह गुरुङज्यू हुनुहुन्छ, तपाईँलाई पनि धन्यवाद. होम लक्ष्मबा भाइ हुनुहुन्छ तितवटबाट, थ्याङ्क यू. अनि दिव्या निभा हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र अस्ति चाहिँ नेपाली मेलामा उहाँसँग भेटघाट भएको थियो र उहाँलाई त देखिरहेको तर र उहाँ स्वयं नै आउनुभएको थियो र उहाँसँग पनि अस्ति यो चाहिँ कुराकानी गरेको थियो र मै हो भनेर उहाँ आउनुभयो. यहाँ फोटो पनि पठाइदिनु भएको रहेछ. जस थ्याङ्क यू भेरी मच हजुरलाई, एकदमै फर्साइलो व्यक्ति हुनुहुँदो रहेछ. र उहाँहरूको प्रस्तुति बबाल बबाल बबाल हजुर, मैले उहाँहरूको डान्स पनि हेरेँ, उहाँहरूको चाहिँ त्यो झाँकी पनि हेरेँ र उहाँ डिजर्भिङ विनर हुनु हुन्छ र यसपटक पनि उहाँहरूले जित्नु भएको छ. र कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु है. त यहाँ केही सेलिब्रेसनको फोटोहरू चेकहरू पनि यहाँ पठाउनु भएको रहेछ. हजुरलाई धेरै धेरै धन्यवाद. उहाँको त्यो हुनु त्यो ड्रेस र उहाँको यसपटक एउटा चाहिँ एकदमै राम्रो कुरा चाहिँ के देख्यो भने हाम्रो निर्मल पूर्जाको पनि उहाँहरूले त्यो बनाएर त्यो अरू सबै झाँ अरूमा मलाई पक्कै याद भएन, उहाँहरूले ल्याउनु भएको थियो ल्याउनु भएको थिएन तर उहाँहरूले कुमारी पनि बनाएर ल्याउनु भएको थियो अनि निम्स पूर्जा भाइको पनि त्यो बनाएर ल्याउनु भएको थियो. गर्दा एकदमै जस त्यो इमोसन नल पनि थियो बाबा भनौँ न अलिकति त्यो जस्तो पनि त्यो इमोज जस्तो पनि रह्यो. गर्दा वान्स अगेन तपाईँलाई कङ्ग्रेचुलेसन पनि भन्न चाहिँ चाहन्छु. र पासा पुछी गुठीले यसपटक पनि जित्नुभयो, गत वर्षको पनि उहाँहरू विनर हुनुहुन्छ. उहाँको छोरी आज चाहिँ जस छोरी लभली छोरी मात्रै लेख्नु भएको छ, नाम लेख्नु भएको छैन. आज मेरो लभली छोरीको जन्मदिन भएकोले समय भएमा तारा देवीको शुभकामना गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ. ल त हजुर, तपाईँको गीत म सुनाउन चाहन्छु. आशा छ तपाईँको छोरीले पनि सुन्दै हुनुहुन्छ कि. हजुर, छोरीलाई धेरै धेरै आशीर्वाद अनि ह्याप्पी बर्थडे ट्रिप पनि भन्न चाहन्छु. अनि हजुर लगायत तपाईँको परिवारले पनि त्यही भन्न चाहिँ चाहनु भएको छ. ह्याप्पी बर्थडे टु यु छोरी.

हजुर, नाति काजीको संगीत अनि चाँदनी शाहको शब्द रचनामा यो गीत तारादेवी गाउँदै हुनुहुन्थ्यो दिव्य निभाजी हुनुहुन्छ र उहाँको छोरीको आज जन्मदिन परेको रहेछ. लवली छोरी दीक्षा महर्जन, दीक्षा महर्जन ब्युटिफुल नेम, र उहाँलाई चाहिँ जे होस् ह्याप्पी बर्थडे भन्दै यो गीत उहाँले अनुरोध गर्नुभएको थियो र गीत सुनाइदिनु भएको धन्यवाद पनि भन्नुभएको छ, शुभकामना दिनुभएकोमा पनि भन्नुभएको छ. एनिवे थ्याङ्क यू भेरी मच. अनि छोरी दीक्षा महर्जनलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु. अहिले के गर्दै हुनुहुन्छ, कति वर्षको हुनुभयो? एनिवे थ्याङ्क यू भेरी मच. कहिले काहीँ यसो गीत अनुरोध गर्दै गर्नुहोला है त भन्न चाहिँ चाहन्छु. र अब भने हाम्रो निता कोही राई बहिनी हुनुहुन्छ नेपालबाट, उहाँले मगाउनु भएको यो गीतमा सबै चाहिँ यही गीतले भनेको कुराहरू भन्नुभएको छ र यो गीत तपाईँहरूलाई चाहिँ सुनाउन चाहन्छु. उहाँ अहिले नेपाल काठमाडौँमा हुनुहुन्छ र अब बाढी पीडितले गर्दा नेपालको अहिले जनजीवन निकै तहस नहस भएको कुराहरू तपाईँले सुनिराख्नु भएको छ. कति तपाईँले अब राहत पनि सङ्कलन गर्दै हुनुहुन्छ होला र यसो जानकारी पनि गराउन सक्नुहुन्छ है के गर्दै हुनुहुन्छ भनेर. हजुर, धेरै श्रोताहरूको यहाँ उत्तरहरू पनि आइरहेको छ र थ्याङ्क यू भेरी मच. हाम्रो धनवीर पुन दाजु हुनुहुन्छ, उहाँले पनि सुन्दैछु है भनेर चाहिँ जानकारी गर्नु भएको छ. हजुरलाई धेरै धेरै धन्यवाद. तर एउटा गीतको यहाँ लिङ्क पनि पठाउनु भएको रहेछ र यो गीत म यहाँ रेडी गरेर दाई म प्रस्तुत गर्नेछु है. त एउटा जानकारी पनि राखौँ श्रोताहरूले, एआईले गाएको गीतहरू चाहिँ नमगाइदिनु होला है, हामीले चाहिँ प्ले गर्ने चाहिँ गरेको छैन. कहिले काहीँ फेरि त्यो मिस्टेकनली बस्न पनि सक्छ, त्यसले गर्दा एआईको गीतहरू रिक्वेस्ट नगरिदिन हुनको लागि हामी तपाईँहरूलाई जानकारी गर्न चाहन्छौँ, किनकि यसको कुनै हाम्रो पोलिसीहरू बनेको छैन. जस त्यसको लागि पनि म तपाईँलाई यो जानकारी चाहिँ गराउन चाहन्छु भन्दै. ल त बहिनी, तपाईँको नेपालको बसाई चाहिँ राम्रो होस् भन्दै यो गीत हजुरको लागि है. त तपाईँ पनि होसियार रहनु होला, अहिले वर्षाको समय छ.

0: Star Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि। यहाँ
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो BFBS Gurkha Radio Ho.

0: हजुर, जीबिहाङलाई आफ्नै शब्द र सङ्गीतमा गाउँदै हुनुहुन्थ्यो। किनकि यो गीत मलाई एकदमै मिठो लाग्छ अनि जस यस्तो समेटेर उहाँले गीत गाउनु भएको छ, सबैको एउटा प्रशंसा गरेर होइन, एउटा पोजिटिभ गीत छ अनि राम्रो गीत छ। अनि यो गीतबाट तपाईँले इन्जोय गर्नुभयो होला नमस्ते के कार्यक्रम, म योगराज राईको साथमा सुनिराख्नु भएको छ। अलिकति बेग्लै अब शैली छ मेरो, आज तपाईँहरूको सेवामा प्रस्तुत भइरहेको छु। बेलुकीको कार्यक्रममा चाहिँ हाम्रो आशा दिदी आउनुहुन्छ है, त 7:29 गइसकेको छ। अप नेक्स्ट हाम्रो चाहिँ दाजु हुनुहुन्छ, अर्क इन्जन दाजु अहिले धरानमा पुग्नु भएको रहेछ, ब्युटिफुल सिटीबाट उहाँले चाहिँ जो टेक्स्ट गर्नुभएको छ। दाईलाई धेरै धेरै धन्यवाद, उहाँको आमा 90 वर्षको आमालाई चाहिँ जो सेवा गर्दैछु भनेर भन्नुभएको रहेछ, र 90 इयर्स धेरै चाहिँ लामो आयु लिएर आउनु भएको रहेछ आमालाई। आमासँग यसरी साथ बिताउनु भनेको एउटा चाहिँ सौभाग्यको कुरा पनि हो। दाई कति भयो जानुभएको अनि कहिले फर्काँदै हुनुहुन्छ आमालाई मेरो पनि नमस्कार है त। र एउटा गीत उहाँले चाहिँ राजेश पाल राई र साथीहरूले गाउनु भएको अनुरोध गर्नुभएको छ, त्यो गीत हामी डेफिनेटली सुन्नेछौँ र मलाई पनि एकदमै मनपर्ने हो। धरान धन कुरातिर जानेछौँ र दाई प्रतीक्षा गर्दै गर्नु होला है, त केही बेरमा म सुनाउनेछु। हाम्रो दुर्ग गैलेजी हुनुहुन्छ बेल्जियमबाट, उहाँले सुनिराख्नु भएको रहेछ, टाढा त नभनौँ होइन, अब आजभोलि प्रविधिले गर्दा हामी नजिकै छौँ। एकदमै खुसी लाग्यो सुन्नु भएको रहेछ, अब जस खुसी पनि लाग्यो। अब जब तपाईँहरूले सुनेर मात्रै हुँदैन, जब तपाईँहरूले यसरी ब्ल्याक एन्ड व्हाइट लेख्नुहुन्छ नि, र त्यसको मतलब चाहिँ हामीलाई त्यो एकदमै भ्यालु लाग्छ। तपाईँहरूले पक्का चाहेर एउटा टाइम खर्च गरेर लेख्नु भएको हो नि त, गर्दा जो थ्याङ्क यू भेरी मच हजुर, तपाईँको दिन शुभ रहोस् भन्न चाहन्छु। धनवीर दाईले पनि एउटा गीत मगाउनु भएको छ, कृष्ण चामलिङ दाजु पनि अहिले उता चाहिँ अब जानुभएको रहेछ माथि आफ्नो घरतिर, र जस उहाँको गीत पनि छ एउटा, र त्यो गीत पनि हामी सुन्नेछौँ। आशा छ समयले साथ दिन्छ होला। अनि तारा प्रसाद चेमजोङ दाजुले पनि एउटा गीत मगाउनु भएको छ है, त्यो गीत चाहिँ हामी सुन्नेछौँ है त। हजुर, आज 8:28 जाँदा चाहिँ 1 बी कम्पनीको साडी बेडे हुँदैछ, र हुँदैछ भन्दा पनि भइसक्यो भनौँ न, र अन्तर्वार्ता छ त्यो तपाईँले सुन्न सक्नुहुन्छ है। फिचर भोलि चाहिँ गोर्खा कम्पनी ट्राभलेटर वर मिनिस्टरमा अवस्थित छ, बिगड अफ गोर्खासकै फुटप्रिन्ट त्यहाँ रहेको छ। उहाँहरूको चाहिँ ब्याटल अनर बीका चाहिँ डे हो भोलि, उहाँहरूको हिस्ट्रीको कुरा छ, र त्यतातिर म पनि आज यस जाँदैछु, गर्दा त्यहाँ भेटाउँला है त। जो जो त्यहाँ चाहिँ अब ट्राभलेटरमा सब गर्दै हुनुहुन्छ उहाँहरूसँग भेटघाट गराउँला है त। हजुर, अब यति भन्दै आजको तपाईँहरूको चाहिँ यो गोल्ड प्राइस एक्सचेन्ज रेट अनि राशिफलतर्फ लागौँ, र यो सायद अपडेटेड नै होला, अघिसम्म अपडेट भएको थिएन, र यो अहिले हाम्रो पात्रबाट म अपडेट गर्दैछु। र सुन तोलाको पर तोला है त हिजो चाहिँ घटेको रहेछ, र आज 1 तोला सुनको चाहिँ नेपालमा 3,04,900 छ है त। आज 1 तोलाको चाहिँ 3,04,900 रहेको छ पर तोला, अनि चाँदी पर तोला 4,725 रहेको छ है त। र यो चाहिँ सुन चाँदीको कुरा भयो भने अब भने एक्सचेन्ज रेटतिर लागौँ, र एक्सचेन्ज रेटमा थुप्रै थुप्रै देशहरूको छ, तर म 3 देश मात्रै भन्ने गर्छु, अनि दिदीले पनि त्यही गर्नुहुन्छ। र अमेरिकी डलर 1 खरिद चाहिँ 151.66 रुपियाँ, अनि बिक्री दर चाहिँ 152.26 रुपियाँ रहेको छ। र आज भदौ महिनाको 18 म यो एक्सचेन्ज रेट भन्दैछु। अनि युरो 1 खरिद 175.49, अनि बिक्री दर 176.18 रहेको छ है त। अनि प्राय हामीलाई लागु हुने युकेमा बस्नुहुने घरको लागि, र युके पाउन्ड 1 पाउन्डको चाहिँ आज खरिदर 204.51, अनि बिक्री दर 205.31 रहेको छ है त। खरिदर पाउन्ड 1 पाउन्डको 204.51, अनि बिक्री दर 205.31 रहेको छ है त। नेपालतिर पैसा पठाउँदै हुनुहुन्छ भने र आजको एक्सचेन्ज रेट यो छ, तर तपाईँहरूले कुनबाट पठाउनुहुन्छ त्यसमा अलिकति तलमाथि 1-2 रुपियाँ हुनसक्छ है त। अब आजभोलि त विभिन्न माध्यमहरू छन्, तपाईँले एप्सबाट पनि एकछिन तपाईँहरूले पठाइहाल्नु सक्नुहुन्छ होइन, गर्दा सहज छ। पहिला त्यस्तो साह्रो सहज थिएन, र अब हुन्डी त अब अहिले त्यो अब जस इल्लिगल हो, र तपाईँले विभिन्न एप्सहरूबाट विभिन्न माध्यमहरूबाट पठाउनु हुन्छ होला। हजुर, अब तपाईँहरूको राशिफलतर्फ लागौँ। राशिफल मेष राशिबाट हामी सुरु गर्छौँ, र मेष राशिको आज कामको प्राथमिकता आज आफै छुट्याउन सक्नुहुनेछ। अलिकति काम चाहिँ कुन काम प्रायोरिटी हो त्यो अनुसारले छुट्याएर गर्दा राम्रो हुने रहेछ। आज नयाँ जिम्मेवारीले अनुभव थप्नेछ, तपाईँले नयाँ रेस्पोन्सिबिलिटीहरू जिम्मेवारी पाउनुहुनेछ, अनि लामो समय खाली पेट नबस्नु होला। र यो त आज मात्र होइन, प्रत्येक दिनै हो, हामी नेपालीहरू प्रायःसो खाली पेट बसेर यो ग्यास्ट्रिक हुन्छ नि होइन, त्यसले गर्दा खाइराख्नु होला है त, अलिक कम्ती कम्ती भए पनि है त। साँझ एकछिन बाहिर निस्कँदा मन हलुको हलुका हुने रहेछ है। अब यो त जहिले पनि कुरा हो, हामी पनि अफिसमा काम गर्छौँ, बाहिर जाँदा अलिकति फ्रेस हुन्छ। यो छ मेष राशिको समग्रमा राम्रो नै यहाँ लेखेको रहेछ। अब वृष राशितर्फ लागौँ अनि वृष राशि हुने श्रोताको घरैसी खर्चमा केही बचत निकाल्न सक्नुहुनेछ अनि व्यापारमा ग्राहकको चाहना बुझेर निर्णय गर्नुहोला है त। यो चाहिँ अब बिजनेस गर्नेहरूलाई चाहिँ अब ग्राहकको चाहना नबुझिकन त होइन व्यापार राम्रो हुने कुरो भएन। सिकाइमा रुचि जाग्नेछ अनि छिमेकीसँगको सामान्य भेट आत्मीय बन्न चाहिँ सक्दछ। गर्दा जो छिमेकीसँग भेटघाट गर्ने कार्यक्रम पनि अवसर पनि आज जुट्न सक्छ है त। मिथुन राशि आज बोली चालीभन्दा कामको परिणामले प्रभाव पार्नेछ। बोल्नुभन्दा काम नै गर्नु राम्रो हो, तर कहिले काहीँ त बोल्नुपर्ने अवस्था पनि आउँछ होइन, बोल्नु पनि पर्छ अनि कारोबारमा सानो फाइदा हात लाग्न चाहिँ सक्छ है त। आज कम्प्युटर र मोबाइलको काममा समय बज्नेछ भनेको छ र बाटोमा अचानक योजना चाहिँ बद्लिन सक्छ भनेर कहिलेकाहीँ हुन्छ निर्णयहरू, अलिकति हामीले चेन्ज पनि गर्न सक्छौँ होइन, त्यो दिन आज हुनसक्छ। कर्कट राशिको बिहानको समय व्यक्तिगत कामको लागि उपयोगी हुनेछ, यानि कि आफ्नो व्यक्तिगत खर्चको टाइमको लागि तपाईँले खर्च गर्नुहुने रहेछ। खर्च गर्नु अघि आवश्यक कुरा छुट्याउनु होला, अलिकति खर्च गर्नुभन्दा अलिकति सोच विचार गर्नुहोला है त। पढाइमा सम्झनु पर्ने विषय सजिलै बन्नेछ बस्नेछ। आज तपाईँहरूको घरमा पाहुनाको आगमन हुनसक्छ आज कर्कट राशिको। सिंह राशि व्यापारमा पुरानो तरिका छोडेर नयाँ उपाय सोच्न सकिन्छ र कसरी चाहिँ ग्राहकलाई एट्र्याक्ट गर्न सकिन्छ त्यही कुराहरू नै आउँछ व्यापारमा भनेपछि होइन। अनि कार्यक्षेत्रमा तपाईँको निर्णय चाहिँ अब निर्णायक बन्ने छ कि तपाईँको निर्णय चाहिँ जस अन्तिम हुनेछ। सामाजिक भेटघाट छोटो भए पनि उपाय हुन सक्दछ अनि आफूलाई मन परेको कामको लागि पनि समय मिलाउन सक्नुहुन्छ है त आज सिंह राशि हुने श्रोताले। कन्या राशि कागजपत्रको काममा स्पष्टता आउन सक्छ, नयाँ सिपभन्दा सिकेको कुरा प्रयोग गर्ने मौका मिल्नेछ आज तपाईँलाई। छोटो दूरीको यात्रा हुनसक्छ है आज, तर याद राख्नुहोला र पेटको गडबडी नहोस् भनेर खानपानमा ध्यान दिनुपर्ने हुन्छ। यो त आज मात्र होइन, जहिले पनि आफूले जस खानपानमा ध्यान दिँदा राम्रो हुन्छ स्वास्थ्यको लागि। तुला राशि कुनै पनि वस्तु किन्नु अघि दुई ठाउँको मूल्य बुझ्नु राम्रो हुन्छ। यो कोटेसन भन्छ नि है एमएमएलआईमा होइन, त गर्दा एउटै ठाउँमा गएर किन्नुभन्दा पनि एक दुईवटा दोकान चाड्यो भने अलिकति प्राइस तलमाथि हुनसक्छ, एउटै त प्राइस नहुनसक्छ होइन, र यहाँ पनि त्यही नै हो। पढाइमा एक्लै बसेर तयारी गर्दा ध्यान राम्रो जान सक्दछ अनि व्यक्तिगत सम्बन्धमा पुरानो विषय उठ्न सक्दछ। मन शान्त राख्न सङ्गीत सुन्न सक्नुहुन्छ र सङ्गीतको तागत भनेको यही नै हो होइन। वृश्चिक राशि पैसाको लेनदेनमा भरपर्दो माध्यम रोज्नुहुनेछ, गर्दा रोज्न सक्नुहुन्छ आज, रोज्नुहोस् होइन। पैसाको लेनदेन भनेको पैसाको मुख कालो हुन्छ, धनको मुख कालो हुन्छ भन्ने थाहा छ तपाईँलाई। सामाजिक विषयमा तपाईँको विचार खोजिन सक्दछ र घर बाहिरको जिम्मेवारीले समय लिन सक्दछ आज तपाईँको, अनि बिहान व्यायाम गर्ने बानी उपयोगी हुन्छ। गर्दा यो जहिले पनि हो र बिहान उठ्न एक किसिम त च्यालेन्जिङ हो, उठेर एक्सर्साइज गर्यो भने फ्रेस हुन्छ, एकछिन मात्रै साह्रो हुन्छ तर उठिसकेपछि फेरि सहज नै हुन्छ होइन। धनुराशि टाउ टाढाको ठाउँबाट आएको जानकारी काम लाग्न सक्छ, अध्ययनमा व्यावहारिक विषयले आकर्षित गर्न सक्छ आज तपाईँलाई। यात्राको समयभन्दा पहिले तयारी गर्नु राम्रो हुन्छ, अझै यात्रा जाँदा के कुरा आवश्यक छ त्यो वस्तुस्थिति बुझेर गर्नुभयो भने राम्रो हुन्छ। पेटलाई धेरै भारी नबनाउनुहोस्, पेटलाई भनेको चाहिँ धेरै खानु भएन होइन, ठिक्क खानु पऱ्यो। मकर राशि खर्च घटाउने एउटा ठोस निर्णय लिन सक्नुहुनेछ आज, अनि कार्यस्थलमा जिम्मेवारी बाँडिनेछ आज। व्यक्तिगत योजनामा अरूको दबाब नलिनुहोला, आफ्नो बुद्धि र विवेकले काम गर्दा राम्रो हुन्छ। राम्रो निन्द्राले भोलिको काम सहज बनाउनेछ। अब यो त जहिले पनि निन्द्रा राम्रो लागेन भने, सुत्न सकेन भने भोलि आफ्नो पर्फर्मेन्स राम्रो हुँदैन, पर्फर्मेन्स राम्रो भएन भने के हो त, रिजल्ट राम्रो आउँदैन। कुम्भ राशि प्रविधिको प्रयोगले आज एउटा झन्झट छोट्याउनेछ र प्रविधिले निकै हेल्प गर्छ नि हामीलाई होइन। सामाजिक सम्पर्क विस्तार हुनेछ, व्यक्तिगत रूपमा केही नयाँ प्राइस पनि तपाईँले गर्न सक्नुहुन्छ, अनि बाहिरको खाना सकेसम्म ताजा रोज्नुहोस्। अब यो बाहिरको खाना भन्नाले अब होटेलको खाना पनि हुनसक्छ होइन, अब कुनै पनि अब यो चाहिँ अरू खानाहरू पनि हुनसक्छ, गर्दा अलिकति रोजेर ताजा खाना खानुहोस्। अन्तमा मीन राशि अरूको अपेक्षाभन्दा आफ्नै आवश्यकतालाई पनि ठाउँ दिनुहोस् र काममा अनुभवी व्यक्तिसँग सल्लाह लिनुपर्ने हुनसक्दछ। आर्थिक निर्णयमा भावनाभन्दा तथ्य हेर्नु चाहिँ ठिक हुनेछ। कुनै शान्त ठाउँमा केही समय बिताउँदा मन चाहिँ राम्रो हुन्छ अथवा मन शान्त हुन्छ।
1: यिनै छन् आदरणीय श्रोता राशिफल. कसैको छुट्यो भने भन्नु होला र कसैको आशा छ सबै छुट्यो होला. अस्ति चाहिँ झन्नै छुट्याएछु मैले, पछि थाहा भयो. ल त हर्क दाई हजुरले आफ्नो आमालाई चाहिँ जस त्यहाँ अब स्याहार सुसार गर्दै हुनुहुन्छ. तपाईँ भाग्यमानी पनि हो र हाम्रो त आमा दुबई हुनुहुन्न र 90 इयर्स भनेको लामो आयु. हजुर आमालाई पनि नमस्कार भन्दै हजुरले रोज तपाईँको गीत मलाई सम्झना छ नि. यो गीत फर्स्ट टाइम आउँदा बजाउँदा योग भाइ मेरो पनि यो गीत एकदमै मनपर्ने हो भनेर भन्नुभएको थियो. मलाई स्टिल याद छ त्यो छ.

0: रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, तिजको माझ धारमा छौँ। यो तिजको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो शान्ति सिंह परियारले गाउनु भएको। नूतन भूषालजी हुनुहुन्छ, उहाँ चाहिँ इजरायलमा, उहाँले लेख्नु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो दीपक राज विश्वकर्माको, र उहाँलाई पनि सङ्गीतमा भनौँ न, उहाँलाई पनि तिजको शुभकामना भन्न चाहन्छु। र यो वर्ष पनि तिजको गीत लेख्दै हुनुहुन्छ, निकाल्दै हुनुहुन्छ, हुन त अहिलेसम्म निकालिसक्नुपर्ने। एनिवे, यो गीत सुनाएँ अनि तपाईँलाई पनि हेभ अ लभली डे भन्न चाहन्छु। यता धेरै श्रोताहरूले यहाँ उत्तर पठाइराख्नु भएको छ। टङ्क सेचन दाजु हुनुहुन्छ, नमस्ते योग भाइ, आज अचानक बिहानीको कार्यक्रममा मिठो सर सुन्न पाउँदा खुसी लाग्यो है भन्नुभएको छ। बिहानैबाट आजको नमस्ते यो के सुनिरहेको छु है भनेर भन्नुभएको छ। झुम बहादुर गुरुङज्यू हुनुहुन्छ र उहाँले पनि सुनिराख्नु भएको रहेछ। हजुरलाई धेरै धेरै धन्यवाद, हेभ अ लभली डे भन्न चाहन्छु। गुड मर्निङ शुभ बिहानी, हजुरहरूको जीवनमा सुन्दर फुल झैँ भनेर भन्नुभएको छ। धेरै धेरै धन्यवाद हजुरलाई है त। अनि अरू हाम्रो देवबहादुर गुरुङज्यू हुनुहुन्छ तितवतबाट, एउटा चाहिँ उहाँले तिजको गीत मगाउनु भएको छ र त्यो गीत हामी डेफिनेटली सुनाउने छौँ र तपाईँहरूको उत्तरहरू पनि पठाउँदै गर्नु होला। बिएबएस गोर्खा रेडियो कुन सालमा, कति सालमा, कुन देशबाट चाहिँ यो प्रसारण सुरु भएको थियो र यो छ प्रश्न है त। आज 8:28 जाँदा चाहिँ वान आर जियर सारिबेरे ब्याटल अनरको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ है त। र 8 समाचारपछि भने आज पत्र पत्रिकाको अपडेट हुँदैन र बेलायतमा हुने कार्यक्रम सम्बन्धी जानकारी म तपाईँहरूलाई गराउनेछु है त। अहिलेलाई भने हाम्रो धनवीर पुन दाजु हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको गीत नेपाली माटो बोलको गीत म सुनाउन चाहिँ चाहन्छु र सबै सबै रेडियो प्रेमी श्रोतालाई यो गीत सुनाउन चाहनु भएको छ है त। र यहाँ गाउने कलाकारहरू को को हुनुहुन्छ, यहाँ चाहिँ नमस्ते ब्यान पनि भनेको छ, अलिकति कन्फ्युज भएँ। एनिवे, यस अडियो बाई जी पुन भनेको छ। दाई हेभ अ लभली डे हजुर।

नेपाली माटो वाउ व्हाट अ सङ, एकदमै ब्रिलियन्ट सङ रहेछ। हाम्रो धनबीर पुन दाजु हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीत हामीले सुन्यौँ र आशा छ दाईले पनि भरपूर मनोरञ्जन लिनुभयो होला अथवा सुन्नुभयो होला। अब भने हाम्रो कृष्ण चामलिङ दाजु हुनुहुन्छ र उहाँले चाहिँ मेरै रोजाइमा चाहिँ स्थानीय कलाकारको लेडिजको आवाजमा कुनै पनि गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ र जस यो गीत म दाईको लागि राख्दैछु है त। गुड मर्निङ योग, आज छुट्टी भएर कर्मथलोबाट लेस्ट घरतिर कोठेबारीमा खेती लगाउन जाँदैछु। मेरो प्राय विक डेमा मात्रै छुट्टी हुन्छ अनि आज हाम्रो कुनै पनि स्थानीय लेडिज कलाकारहरूको गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ। ल त दाई यो गीत सुनाउनु सुन्नु होला है त। हजुर, तल पनि यहाँ लेख्नु भएको रहेछ र अहिले यो गीत अलिकति काटिन्छ त्यसले गर्दा म डिस्टर्ब गर्न चाहिन। सुनिता लिम्बु गाउँदै हुनुहुन्छ, टिका चामलिङको शब्द रचना अनि सुरेश अधिकारीको सङ्गीतमा।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gotha Radio Ho.
3: Ekshaka Audi Rasuwa ko bhoti kushima ayako bari. Pichi Rasuwa nwa ko dhadin ka baro vidyalay ka vidyarthi shikshak ra vidyalay karmachari garera 267 jana bepatta chan. Nwa ko Chandeshwari Mavi pani bari pachi chhed bichhed chha. Chandeshwari Mavi ka ek jana shikshak lai bari le bagaeko chha bhane hal samma 12 vidyarthi bepatta chan. Bari pachi विद्यार्थी विद्यालय का अवस्था बारे विद्यालय का पूर्व प्रधानाध्यापक एवं तुप्चे का स्थानीय हरिप्रसाद रिजाल स्कूल अब कसरी चलाउनुहुन्छ
4: पहिले भनेको विद्यालयमा विद्यार्थी आउने नाकाहरू सबै विच्छेद छ अहिले हाम्रो विद्यालयमा चाहिँ किस्ताङबाट झन्डै 250 विद्यार्थी पारि देवरावतीबाट विद्यार्थी यता गेरकुटार आउटारबाट आउँथे सबै खोलाले पुलहरू विच्छेद गरेको छ त्यो एउटा समस्या छ अब दोस्रो तल्लो बजार स्कुल चाहिँ करिब सुरक्षित छ तर स्कुलमा त्यो नदीको छाल पुगेको छ त्यो स्कुललाई हाम्रो विद्यार्थीहरूले अभिभावकले कतिको ट्रस्ट गर्नुहुन्छ त्यो एउटा समस्या छ अब कसरी चलाउने भन्दा स्कुल सुरक्षित छ अब हामीले हाम्रो शिक्षा कार्यालय नेपाल सरकारको प्राविधिकहरूले के भन्छ अब त्यही स्कुल सुरक्षित छ भन्छ कि त्यहाँबाट अन्त फेरि अर्को स्कुलहरू सार्नुपर्ने भन्छ कि अब त्यो चाहिँ डेटा ती प्राविधिक ल्याएर देखाउने बाँकी छ अब यो यही यो अकर्मण्यतामा नै यहाँका सर हामीहरू बसिरहेका छौँ
3: अहिले के छ स्कुलको हालत
4: हाम्रो एकजना शिक्षकलाई चाहिँ बगायो विद्यार्थीहरू अहिलेसम्म त्यही 10-12 जनाको जतिको डेटा आइराखेको छ अन्य विद्यार्थीहरू जो सुरक्षित हुनुहुन्छ कति विद्यार्थीहरू चाहिँ होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ जसको बा आमाहरू गुमाएका छ परिवार गुमाएको छ घर परि जम्मै लगेको छ उहाँलाई होल्डिङ सेन्टरमा राखेको छ यो अत्यन्तै स्कुल चाहिँ अब रिस्क जोनमा छ तर स्कुल सबै सुरक्षित छ भवनहरू चाहिँ
3: अहिले 12 जना हराउनु भएको बेपत्ता भएको तथ्याङ्क हो
4: अहिलेसम्म थाहा पाएन त्यति छ
3: कोही बाढीले लगेको कसैको मृत्यु के छ विद्यार्थीको संख्या
4: अब त्यही हो जसलाई अहिले हामी मिसिङमा छौँ उहाँ सबैलाई बाढीले लग्यो भन्ने अनुमान हो
3: तपाईँ आफू चाहिँ कसरी जोगिनु भयो
4: मेरो घर चाहिँ अलिकति त्यो क्षेत्रभन्दा अलिक माथि पर्छ अलिकति माथि गाउँमा म सधैँभरि त्यतैतिर बस्ने चिया खाने बिहान मर्निङ वाक गर्ने गर्थेँ संयोगले दुई दिन चाहिँ म त्यहाँतिर नहिँडिकन चिया पसलमा नबसिकन सुनिसिने यता घर आएँ जसको कारणले मलाई जोगिन धेरै सजिलो भयो संयोग मात्रै हो
3: अहिले पछिल्लो त्यहाँको वस्तुस्थिति अवस्था कस्तो छ
4: त्योभन्दा कलतिर कुनै पनि त्यो बसोबास गर्न योग्य चाहिँ छैन एउटा सहर जस्तै थियो मेरो क्षेत्रबाट यहाँ माथि दत्रावती हुँदै सोलेसम्म त्यो सबै छेद विच्छेद छ कुनै पनि बस्न लायक छैन
3: हजुर राज्यको उपस्थिति कस्तो पाउनु भएको छ
4: राज्यको उपस्थिति दिन सोचे भन्दा सोचे जस्तो चाहिँ त्यति होइन अब एउटा चाहिँ यो कल्पनै नगरेको बाढी आयो बाढी मात्रै होइन चाहिँ अब यो म्यासिभ खालको हामीले पढ्ने भनेको यो समुद्रमा आउने चाहिँ टोर्नाडो हुरिकेन जस्तो स्टाइलले आयो जसले गर्दा यहाँका मान्छेले इमेजिन पनि गर्न सकेनन् अनि त्यति माथि रस्वा अथवा उता भोटे कोसी हुँदै चिनबाट आउने साइरन राज्यसँग सूचना संयन्त्र यहाँ त उहाँबाट यहाँ बाढी आउन कम्ती पनि 1 घन्टा त लाग्यो होला त्यो राज्यको तर्फबाट चाहिँ त्यो सूचनाको पनि अलि कम नै देखियो बाढी मात्रै भन्यो यो म्यासिभ खालको बाढी यसले ठुलो क्षति पुर्याउने बाढी भनेर चाहिँ सूचना दिनुपर्थ्यो त्यो पनि भएन
3: अहिले के छ उद्धारको अवस्था त्यहाँ कस्तो छ
4: भइराखेको छ उद्धार कामहरू भइराखेको छ त्यो अब उद्धारको अन्तिम चरण पुग्यो अहिले लासहरू हेर्ने ओर्ने त्यसलाई चाहिँ सङ्कलन गर्ने काम भइरहेको छ
3: पृथ्वी राजमार्ग बन्द गराएको कृष्णवीरको पहिरो मर्मत र पुनर्निर्माणका लागि काम शुरू भएको छ हाल सड़क क्षेत्रमा सरसफाईको काम भइरहेको छ सड़कको दुई तहको ग्याबिन हटाएपछि सड़क खन्ने र पुनर्निर्माणको काम शुरू हुने सड़क विभागले जनाएको छ पहिरोको दुवै छेउबाट 18 जना खटाएर रूख काट्ने काम भइरहेको र पहिरो पन्छाउन निर्माण उपकरण तयारी अवस्थामा राखिएको छ रूख कटानको काम सकिएपछि उपकरणले पहिरो पन्छाउन थाल्ने नागडुङ्गा मोगलिन सड़क आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख श्री सजना अधिकारीले जानकारी दिनुभएको छ भदौ 10 गते रसुवाको बुटीको सिनदी माएको बाढीपछि पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा फेला परेका 145 वटा सब व्यवस्थापन गरिएको छ जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नाव परीक्षक मदन थापाका अनुसार हिजो साँझसम्म नारायणी नदी क्षेत्रमा 195 वटा सब फेला परेका छन् ती मध्ये 14 वटा सब भारतमा फेला परेका थिए भारतबाट ल्याइएका सबहरू समेत नवलपरासीको सदरमुकाम परासीको पृथ्वी चन्द्र अस्पतालमा डीएनए संकलनपछि व्यवस्था प्रतिस्थापन गरिएको हो। एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको छ। मलेसियाले 104 रनको लक्ष्य दिएको थियो। नेपालले 21/4 बलमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। मलेसियाको वाङकेमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले 32 ओभरमा 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो

हजुर बादल थापाले गाउनु भएको कर्णप्रिय गीतबाट हामीले तेस्रो अर्को कार्यक्रम शुभारम्भ गर्यौँ। 8:09 गइसकेको छ। हाम्रो निर्मला परिवेश राई बहिनी नेपालबाट फर्किसक्नु भएको रहेछ, एउटा भोइस मेसेज यहाँ पठाउनु भएको छ, एउटा गीत पनि मगाउनु भएको छ, आशा छ समयले साथ दिन्छ होला। त्यस्तै गरेर कैलाश भाइले पनि एउटा गीत मगाउनु भएको छ, र हेरौँ समयले कहाँसम्म साथ दिन्छ। थाम राई दाजु हुनुहुन्छ फानबुरबाट, उहाँको पनि गीत छ। अनि हाम्रो चाहिँ लोकसुपजी हुनुहुन्छ, शिवर नमस्कार योग भाई, ल यो बिहानीको मिलमिलेको बिहानीको नमस्ते युकेबाटै सम्पूर्ण मित्रहरूमा छड्के सलाम सहित तपाईँ लगायत सबैको शुभ दिन रहोस् भनेर लोकमाङ थेबेजी हुनुहुन्छ रेडिङबाट, उहाँले चाहिँ जस यसरी लेख्नु भएको छ है त। अनि हाम्रो ललित साप र सती दिदीले ब्युटिफुल पोइम लेखेर पठाउनु भएको रहेछ। साप र दिदीलाई के भन्नु अब, धन्यवाद शिवाय होइन, त्योभन्दा अरू शब्द छैन त भए त म एकदमै आभारी छु। डियर भाइ नमस्कार, हामी हजुरको मिठो प्रस्तुति सुन्दैछौँ र मिल्छ भने यसो वाचन गरिदिनु होला भनेर यो के यो लेख्नु भएको रहेछ साप र दिदीले। वाउ, थ्याङ्क यू भेरी मच हजुरहरूलाई। बिहानीमा भालेको डाकोसँगै आउँछ नमस्ते युकेमा, बिहानीमा भालेको डाकसँगै आउँछ नमस्ते युकेमा, परदेशीका सुख दुःखलाई सजाउँछौँ आफ्नै स्वरमा। वाउ, थ्याङ्क यू। र क्याम क्याममा पुगेर मिठो खबर बोकी ल्याउँछौँ, क्याम क्याममा पुगेर मिठो खबर बोकी ल्याउँछौँ, योगराज तिम्रो मेहनतले हामीलाई पनि ऊर्जा दिलाउँछौँ। वा साप्रा दिदीलाई धेरै धेरै धन्यवाद, त्यति साह्रो त होइन तर प्रशंसा गरिदिनु भयो, थ्याङ्क यू हजुरहरूलाई। गोधुलीमा सूर्य अस्ताउँदा पनि आवाज रोकिँदैन, गोधुलीमा सूर्य अस्ताउँदा पनि आवाज रोकिँदैन, तिम्रो मिठो बोली सुन्दा परदेशीको मन एक्लिँदैन, समाचारसँगै हौसला र आत्मीयता बाँड्छौ तिमी, समाचारसँगै हौसला र आत्मीयता बाँड्छौ तिमी, अघि बढिरहनु है योगराज भाइ, अघि बढिरहनु है योगराज भाइ, मनैदेखि धन्यवाद हजुरलाई भाइ, जे अनुभूति गरियो त्यही लेखेको हो, धन्यवाद, शुभ दिन ललित सती भनेर लेख्नु भएको रहेछ। दिदी र साहबलाई के भनौँ, जोस् धन्यवाद भन्न चाहन्छु, अनि तपाईँहरूको पनि दिन शुभ रहोस्, र जोस् पर्फेक्ट कपल, अनि जहिले पनि पोजिटिभ माइन्डसेट लिएर बाँच्नु भएको छ संसारमा। तपाईँहरू जस्तै सबै पोजिटिभ व्यक्ति यस्तो विचार भयो भने यो संसार सायद बेग्लै हुन्थ्यो होला, हुन त छैन भनेको होइन, मन नदुखाउनु होला, तर जस तपाईँको यो लेखाइबाट तपाईँको बोलीचालीबाट सबै कुरा चाहिँ झल्किन्छ। थ्याङ्क यू भेरी मच हजुरहरूलाई है त। 8:11 गइसकेको छ, केही बेरमै हामी हाम्रो ताराप्रसाद चेम्जोङ दाजुको गीत सुन्नेछौँ र यहाँ एकदमै रेडी छ, र त्यसपछि देवबहादुर गुरुङजी हुनुहुन्छ, उहाँले एउटा तिजको गीत मगाउनु भएको छ, सबै सबै दिदीबहिनीहरूलाई समर्पण गर्न चाहिँ चाहनुहुन्छ। अनि हाम्रो कृष्ण चामलिङ दाजुको टेक्स अझै थियो र यहाँ अझै सकेको छैन, र उहाँ लेख्नुहुन्छ, राशिफल आउँदा भलुम डाउन गरेको थिएँ र गएछ कि क्या हो मेरो गीत भनेर भन्नुभएको छ। अहिले त धरान कुरा आउँदैछ, हाम्रो क्याप्टेनी बहिनी राइनी बहिनी गीतकारको नाम बिर्से हौ, उनको छुट्टी दुईवटा छोरी पनि छन् पुणेमा, बेबेसमा चलाइन् क्या हो, उनको नाम बिर्से, उनको गीत मगन माग्न खोजेको नाम सट्ट बिर्सेछु भनेर भन्नुभएको रहेछ। एनिवे दाई हजुरको गीत मैले सुनिता बहिनीले गाउनुभएको गीत राखेको थिएँ र उहाँको पनि नाम यहाँ रहेछ, खुसी लाग्यो दाई, थ्याङ्क यू भेरी मच। हजुरको राशिफल के होला हजुर भन्नु होला, म तपाईँलाई इनबक्स गरिदिन्छु है त आजको राशिफल, यदि तपाईँले सुन्न चाहिँ चाहनुहुन्छ भने है त। अनि हाम्रो धन राईज्यू हुनुहुन्छ अमेरिकाबाट, यो सिनसिनाटी, हजुर यो मैले पक्कै प्रनाउन्स बिगारेँ होला, उहाँले पनि सुनिराख्नु भएको रहेछ, उत्तर दिनुभएको छ, उत्तर चाहिँ फेरि अलिकति हजुरले सच्चाएर पठाउनु पर्ने भएको छ है, मैले त इनबक्स पनि गरेको छु र सच्चाएर फेरि पठाउनु होला भन्न चाहिँ चाहन्छु। कुमार गुरुङले भर्खरै उत्तर पठाउनु भएको रहेछ, हजुरको उत्तर मिलेको छ, धेरै धेरै धन्यवाद। केही जानकारीहरू राखौँ, र भोलि हुने कार्यक्रम वान आजको लेडिज तेज पार्टी, र उहाँले त्यहाँ हिजोदेखि सजाउँदै हुनुहुन्थ्यो, आज पनि त्यहाँ जस उहाँले काम गर्नुहुन्छ होला, र भोलि सेन्ट्रल कुक हाउस यहीँ नै उहाँहरूको तेज पार्टी हुँदैछ, 5:00 उहाँहरूको यो कार्यक्रम सुरु हुन्छ। धराने बेला पर्सिको दिन हुँदैछ, स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा TW13 7E एपमा तपाईँहरू जान सक्नुहुन्छ, 11:30 राति 10:00 कार्यक्रम भएको छ। बेजिङ स्टोक नेपालीज कम्युनिटी युकेको लेडिज तिज पार्टी हुँदैछ, 5 सेप्टेम्बर पर्सिको दिनमा हो, 4:00-10:00 हुन्छ, एन्ट्री फी 20 पाउन्ड राख्नु भएको छ। कार्निभल हलमा है त, रेडिङ भन्दा पनि यो बेजिङ स्टोकमा RG21 3DH मा तपाईँहरू जान सक्नुहुन्छ।

हजुर, अनि 5 सेप्टेम्बरमै यो जुन किरी मुभी चाहिँ स्क्रिन हुँदैछ र यो चाहिँ गुरुङ समाजका ट्रिक ग्यारिसनले चाहिँ यो आयोजना गर्नुभएको हो। 5 सेप्टेम्बरको दिन 3 बजेबाट सुरु हुन्छ है सबै सिनेमा प्रिन्सेस गेट रिचमन्डमा हुँदैछ। भिआइपी टिकट 15 पाउन्ड अनि स्ट्यान्डर्ड सिट 10 पाउन्ड रहेको छ। अनि पर्सि नै हुने कार्यक्रममा चाहिँ तिज पार्टी हुँदैछ र प्यालेस हिमालयन ओएसिसमा 4 बजेबाट सुरु हुन्छ। टिकट 10 है 25 पाउन्ड हो र केही दिन अगाडि आयोजकसँग पनि मैले कुराकानी गरेको थिएँ र यो आयोजक भन्दा पनि यो त उता यो तितवर्कको रहेछ, क्षमा गर्नुहोला। अनि गोर्खा नेपाली टेनिस क्लबको चाहिँ अटम टुर हुँदैछ र जुन चाहिँ 12 सेप्टेम्बरको दिन है मेन सिङ्गल्समा ओपन ए बी 45+ 55+ अनि नोभिसको हुँदैछ, लेजिस सिङ्गल अनि डबल हुँदैछ है। 12 सेप्टेम्बरको दिन अल्डरसट टेनिस सेन्टर प्रिन्सेस एभेन्यू अल्डरसटमा हुँदैछ। अहिलेलाई जानकारी यति नै गराउँला र अब भने हाम्रो चाहिँ दाजु हुनुहुन्छ तारप्रसाद चेम्जोङ दाजुको गीततर्फ लागौँ र यसपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो देवबहादुर गुरुङज्यूको तिजको गीत आउँछ है हजुर विष्णु माझीको आवाजमा। त्यसपछि हामी चाहिँ वान आरजेको सारी बेको कुराकानी हामी गर्

0: BFBS Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
0: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो PFBS, गोर्खा रेडियो हो।

हजुर चली झेलैमा विष्णु माझीले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. सुन्दरमणि अधिकारीको शब्द सङ्गीत रहेको गीत हामीले सुन्यौँ र यो गीत चाहिँ मैले हाम्रो देवबहादुर गुरुङजी हुनुहुन्छ तीत वर्दमा र सबै सबै दिदीबहिनीहरूलाई तीजको शुभकामना व्यक्त गर्दै यो गीत सुनाउन चाहिँ चाहनु भएको थियो. र हाम्रो धनु तामाङ बहिनी हुनुहुन्छ, उहाँले पनि एउटा चाहिँ कविता लेखेर पठाउनु भएको रहेछ र यो कविता चाहिँ म एउटा चाहिँ अन्तर्वार्ता राख्छु, त्यसपछि बहिनीको कविता म राख्नेछु नि एउटा गीत पनि अलिकति बहिनीको यो

0: चयनलेखको घटनासँग सम्बन्धित भएको कारणले गर्दा उहाँको कविता वाचन गर्छु अनि एउटा गीत राख्नेछु है त. अहिलेलाई भने वान आरजेड बी कम्पनीको ब्याटल अन सारी बेडे गत मन्डे भएको थियो र उक्त दिन रेकर्ड गरेको फिचर तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ. सुरुमा चाहिँ वान आरजेड बी कम्पनीको चाहिँ ट्वाइस हिसाब हुनुहुन्छ क्याप्टेन सुनिल गुरुङ साहब र उहाँले चाहिँ ब्याटल अनर पढेर सुनाउनु भएको थियो र त्यहीँबाट कार्यक्रमको आरम्भ गरौँ.
1: Sorry, Ben. First 6th Gorkha Rifle arrived on Gallipoli Peninsula 5 days after the initial Allied landing in April 1915. The campaign come to a deadlock and the British planned a new offensive for the 6th and 7th of August. The first stage was to be an attack on Saribe, an inhospitable hill flanked by steep ridges and rough terrain. As the regiment moved up the feature, it was delayed. And so the attack was carried out the next morning instead of at night as was planned. The enemy fought back fiercely and the battalion dug in. Next morning, a further thrust was launched under the cover of darkness. The battalion managed to advance within 200 meters of the crest by dawn. That day, fighting continued with battalion advancing a further 50 yards. That night, it was decided to renew the attack at the dawn with the reinforcements. After half an hour of naval gunfire support, the CO 1st 6th Gurkha Rifle, Major Allinson, launched the assault. The Gurkhas surged forward and fought the Turks with rifles, bayonets, kukris, and their fists. After a fierce fight, the Turk turned and fled. It was the only time in the campaign that the feature was taken. Jai Saribe.
0: हजुर, ट्वाइसी साहबको यो ब्याटल अनर पछि भने वन आजको पण्डित हुनुहुन्छ पण्डित शङ्करमणि नेपालज्यू, उहाँले पनि सम्पूर्ण वीर योद्धालाई सम्झदै केही भन्दै हुनुहुन्छ अनि प्रार्थना गर्दै हुनुहुन्छ.
2: आज हामी यस वीरताको प्रतीक स्थलमा भेला भएका छौँ. सारीबेरको लडाईँमा होमिनुभएका हाम्रा आदरणीय वीर पुर्खाहरूलाई स्मरण गर्न, ती वीरहरू जसले कर्तव्य, इमान्दारिता र जिम्मेवारितालाई उच्च प्राथमिकतामा राखी आफ्नो जीवन समर्पण गरे. परिस्थिति जस्तो सुकै होस्, आफ्नो कर्म, कर्तव्य र वीरता प्रकट गरी यस विश्वलाई सिकाएका ती वीर पुर्खाहरूलाई यहाँबाट सम्झौँ, स्मरण गरौँ. ती पराक्रमी वीर पुर्खाहरूको अमर आत्माको चिर शान्तिको लागि प्रार्थना गर

0: आजको अफिसियल कार्यक्रम सकेको छ. अहिलेलाई भने अनर गार्ड कमान्डर हुनुहुन्छ सार्जन बेल गुरुङ भाइ, उहाँले लिड गर्नुभएको थियो. भाइ नमस्कार है.
1: दाइ नमस्कार.
0: अनि साजी बेको तपाईँलाई शुभकामना पनि छ.
1: हजुर, थ्याङ्क यू दाइ, धन्यवाद.
0: आज तपाईँहरूको एउटा इम्पोर्टेन्ट डेमा तपाईँले अनर गार्ड कमान्डर तपाईँले लिड गर्नुभयो, कतिको प्राउड हुनुहुन्छ?
1: हजुर दाइ, यो अनर गार्ड चाहिँ खेल्नुलाई चाहिँ एकदम प्राउड दाइ अहिले चाहिँ. हजुर, त्यो भन्दा पनि साजी बेल डेको दिनमा चाहिँ यसरी परेड खेल्नु पाउँदाखेरि चाहिँ जसमा धेरै नै प्राउड छु. सब
0: कति प्र्याक्टिस गर्नुभएको थियो?
1: प्र्याक्टिस दाइ त्यति साह्रो, अब व्यस्तताले गर्दा साह्रै त्यति साह्रो चाहिँ पाइएन, तर हामी एक दिन चाहिँ प्र्याक्टिस चाहिँ गऱ्यौँ.
0: अनि आफ्नो टिमलाई के भन्नुहुन्छ?
1: टिमलाई चाहिँ सबैलाई जस आजको लागि चाहिँ वेल डन, ड्रेस टर्न आउटदेखि लिएर ड्रिल सबै एकदम राम्रो थियो, वेल डन भन्न चाहन्छु.
0: ल त वान सेकेन्ड, शुभकामना भाइ.
1: हजुर, थ्याङ्क यू दाइ.
0: अब यहाँ अनर गार्डमा पढ्नुहुने भाइ हुनुहुन्छ. भाइ नमस्कार है.
2: नमस्ते दाइ.
0: हजुर, भाइको पूजा नाम?
2: म लान्स कोप्रल रोन पिटागुडी मगा दाइ.
0: अनि कतिको प्राउड हुनुहुन्छ आज तपाईँको ब्याटल अनर डे साडी बेयर डे मनाउनु भयो?
2: हजुर दाइ, एकदम प्राउड फिल गर्दैछु, किनभने चाहिँ हाम्रो साडी बेयरको एकदम ठुलो दिन हो हाम्रो लागि चाहिँ, साडी बेयरको लागि चाहिँ हामी चाहिँ एकदम प्राउड फिल गरिरहेको छौँ अहिले चाहिँ.
0: ल त ह्याप्पी साडी बेयर डे.
2: थ्याङ्क यू सो मच दाइ.
0: अर्को एकजना भाइसँग कुरा गर्नु, निकै टल हुँदो रहेछ. भाइको नाम चाहिँ के हो?
3: मेरो नाम राइफलम्यान सजिब.
0: अब अभियसली बी कम्पनीको होइन?
3: हजुर, बी कम्पनीको.
0: अनि यो साडी बेयर डेको इम्पोर्टेन्ट कतिको रहेछ त?
3: यो साडी बेयर डे चाहिँ एकदमै इम्पोर्टेन्ट, किनकि हाम्रो अब पुर्खाहरूले गरेको बलिदान, अब एउटा अनर डे चाहिँ यतिकै अनर डे चाहिँ आएको होइन, पुर्खाहरूको बलिदानले चाहिँ अब संसारले चिनेको दिनले भने चाहिँ हामी चाहिँ प्रत्येक वर्ष चाहिँ हाम्रो पुर्खाको सम्झनामा चाहिँ यो अनर डे गर्छ.
0: ल त वेल डन भाइ.
3: हुन्छ, थ्याङ्क यू दाइ.
0: अब भने बी कम्पनीको ओसी साफ हुनुहुन्छ, मेजर डिक साफ. र साफ, वेलकम टु बेबेस गाका भेडियो.
4: Thank you very much, sir.
0: Today is your important day. How proud are you to commemorate this, you know, event?
4: एकदम गर्व लाग्यो कम्पनीको लागि अनि हाम्रो पल्टनको लागि. यो यस किसिमको इतिहास सम्झिनु पर्यो, हाम्रो खाइरोको लागि एकदम जरुरी हो, जसकारण मलाई एकदम ठुलो गर्व लाग्यो. म भर्खरै ओसिबी सब सुरु गरेको छु, जसकारण मेरो पाइला हो, तर एकदम ठुलो गर्व लाग्यो.
0: तपाईँको नेपाली त राम्रो रहेछ.
4: अब 12 वर्ष गोर्खाली फल्टनमा काम गरेको छु, जसकारण अलि राम्रो हुनु पर्यो भने.
0: अनि सम्पूर्ण बी कम्पनीको मेम्बर्सहरूलाई वाट इज यर मेसेज?
4: मेरो मेसेज आज हाम्रो बाजेहरू सम्झिनु पर्यो, जसकारण हाम्रो बाजेहरू सम्झेर आफ्नो सर्भिसको लागि कोसिस गर्नु पर्यो, उहाँलाई हाम्रो गर्व दिनुको लागि.
0: हुन्छ, यो साडी बेको शुभकामना छ सर.
4: धेरै धन्यवाद योगदाई.
0: अब भने बी कम्पनीको ट्वाइस हिसाब हुनुहुन्छ क्याप्टेन सुनिल गुरुङ साहब. साहब नमस्कार है.
5: दाइ नमस्कार.
0: हजुर, आज तपाईँको इम्पोर्टेन्ट डे, साडी बे डे, कस्तो रह्यो परेड ओभरअल?
5: परेड एकदम राम्रो भयो. एक्चुअल साडी बे डे चाहिँ अब 6th of August हो युजली, तर 6th of August युजली चाहिँ त्यति बेला हाम्रो समर लिभ हुनाले गर्दाखेरि चाहिँ हामी कति जहिले पनि अलिकति राइट पुस राइट चाहिँ हुन्छ. अनि मेन त अब हाम्रो फलन हिरोजहरूलाई रिमेम्बर गर्ने दिन हो, उनीहरूको अनरमा चाहिँ हामीले परेड खेल्ने, फ्यामिलीहरूलाई भेला गर्ने, अनि चाहिँ तिनीहरूको ब्रेभरीलाई चाहिँ हामीले चाहिँ सेलिब्रेट गरिन्छ यो दिनमा.
0: तपाईँले नै त्यो ब्याटल अनर पढ्नुभयो, पढिरहँदा चाहिँ के फिल भयो?
5: एकदम इमोसनल फिल हुन्छ, अनि प्लस चाहिँ आफ्नो फोर फादर उनीहरूले गर्दा, उनीहरूको ब्रेभरी, उनीहरूको हार्डवर्कले गर्दाखेरि हामीले अहिले जागिर पाइरहेको छौँ, त्यसले गर्दा चाहिँ आई फिल भेरी प्राउड त्यो स्क्रिप्ट पढ्ने बेलामा चाहिँ.
0: त्यही त यो 6 to 81 August भएको रहेछ, 1919
5: होइन?
0: त्यो अलिकति छोटो किन मनाइन्छ भनिदिनुहोस् न.
5: 1915 हो त्यो चाहिँ तपाईँको फर्स्ट त्यो सारिपेयर रिच चाहिँ 24 आवर्सको लागि मात्रै हिस्ट्रीमा चाहिँ हामी गोर्खालीहरू फर्स्ट 6th Gorkha Rifles गएर मात्रै क्याप्चर गर्न सकेको थियो. त्यो रिच चाहिँ त्यतिको डिफिकल्ट थियो.
0: अनि अब कम्पनी के छ आज? यति मात्रै हो कि अरू प्रोजेक्ट छ थ्रु आउट डेमा?
5: हाम्रो दुई फेजमा गरिएको छ साडी बेयर डे. अहिले अलिकति ट्रेनिङको कमिटमेन्टले गर्दाखेरि एफओई धेरै क्लास भएर त्यसले गर्दा आज लन्चसम्म चाहिँ हाम्रो चाहिँ फर्स्ट फेज हुन्छ, अनि पछि सेकेन्ड फेज चाहिँ हाम्रो चाहिँ पार्टी सेलिब्रेसन चाहिँ हाम्रो चाहिँ 17 September छ. आजको प्रोग्राम चाहिँ हामी यहाँ यो अनर गार्ड खेलिसकेपछि चाहिँ हाम्रो इन्फो रुममा चाहिँ स्पेसली दिदी बहिनीहरूको लागि चाहिँ हाम्रो साडी बेयरको ब्याटल, हाम्रो फोर फादर्सहरूले, बाजेहरूले, बाउबाजेहरूले कसरी लड्नु भएको थियो, अनि वाट इज द सिग्निफिकेन्स अफ साडी बेयर भन्ने कुरो चाहिँ उहाँहरूलाई सानो ब्रिफ छ. अनि त्यसपछि चाहिँ फेरि अब 16 years old हाम्रो UWO साहबको टिमले आएर चाहिँ वाट इज एमबिजी, होइन, हामी एमबिजीमा हुने बेलामा चाहिँ के काम गर्छौँ, अनि वाट आर द प्रोसिजर्स, डिप्लोय भइहाल्यो भने चाहिँ फ्यामिलीले चाहिँ कसरी डिल गर्ने भन्ने प्रोसिजरहरू चाहिँ सिकाउनुहुन्छ.
0: हुन्छ, सम्पूर्ण साझी बेमा जसरी लड्नुभयो, विगति प्राप्त गर्नुभयो, उहाँले के भन्नुहुन्छ?
5: फ्रम बटम अफ आर हार्ट, स्पेसली हामीले चाहिँ उहाँलाई चाहिँ कहिल्यै बिर्सिने छैनौँ, अनि उनीहरूको दुःख, उनीहरूको हार्डवर्क, उनीहरूको सेक्रिफाइसले गर्दा चाहिँ हामी ब्रिगेड अफ गोर्खास अनि हाम्रो हामीले चाहिँ अहिलेसम्म चाहिँ जागिर पाइरहेको छौँ, त्यसले गर्दा चाहिँ वी विल अलवेज रिमेम्बर देम।
0: शुभकामना छ सर।
5: थ्याङ्क यू भेरी मच।
0: अब भने बी कम्पनीको टुवासिनी बहिनी हुनुहुन्छ र हाम्रो बहिनी सुनिल। ल बहिनी नमस्कार है।
6: नमस्ते।
0: ल आज यहाँ परेड हेर्न आउनुभयो, हुन त तपाईँले पहिला पनि देख्नु भएको, कतिको इम्पोर्टेन्ट डे हो तपाईँको?
6: त्यो त एकदम इम्पोर्टेन्ट डे नै हो नि दाइ हाम्रो लागि त, होइन? यो स्पेसली आजको दिन खासमा चाहिँ अगस्त 6 हो, तर अब त्यस्तै छुट्टीमा पनि भएकोले चाहिँ हाम्रो चाहिँ अब यताउता भइरहेको छ डेट, गर्दाखेरि चाहिँ आज चाहिँ हाम्रो यो फेज 1 चाहिँ आज, फेज 2 चाहिँ हाम्रो चाहिँ अब सेप्टेम्बर 17 रहेको छ, फेज 1 चाहिँ अब यो रिमेम्बरेन्स परेड भइहाल्यो।
0: अनि तपाईँहरूको यो साडी पनि राम्रो लाग्यो, कतिजना आउनु भएको छ आज?
6: आज हामी सबै चाहिँ आउने चाहिँ अलि उस्तै पर्यो, होइन? जस्ट 12-13 चाहिँ आएको छौँ। यो साडीको कुरा गर्नुभयो, गुड क्वेसन दाइ। यो चाहिँ स्पेसली हाम्रो पहिला टोइसिनी दिदी भनौँ न हिरा, उसको चाहिँ हाम्रो चाहिँ जस्ट गिफ्ट हो, मायाको चिन्ह हो हामीको लागि, उसको जस्ट जाने बेलामा उसको सम्झमा नै हामीले लगाएको दाइ आजको दिनको लागि चाहिँ।
0: अनि यो चाहिँ तपाईँको अब कम्पनीको एकदमै एसओपी साडी हुन्छ कि कस्तो हो?
6: लेची दाइ हुन नि सक्छ।
0: अनि साडी बेमा जसले लड्नु भयो, विगति प्राप्त गर्नुभयो, उहाँलाई के भन्नुहुन्छ? फर्स्ट वाल ताकाको लडाइँ रहेछ, होइन?
6: हजुर, एकदमै उहाँहरूलाई के भन्ने, अब बोल्न नि मलाई त उस लाग्छ दाइ, त्यो सम्झिँदाखेरि हुन्छ नि, उहाँलाई एकदम धेरै रेस्पेक्ट छ हाम्रो, त्यही हो दाइ एकदमै।
0: हुन्छ बहिनी, ल शुभकामना है त।
6: हुन्छ दाइ, थ्याङ्क यू सो मच।
0: अब बी कम्पनीको सिएसएम भाइ हुनुहुन्छ डब्लुटो रबिन गुरुङ भाइ, उहाँसँग कुराकानी गरेर, लभली छोरी पनि रहेछ भाइ, वेलकम है।
7: हजुर दाई नमस्ते, अनि धन्यवाद तपाईँलाई। हजुर,
0: साडी बिहेको शुभकामना।
7: धन्यवाद दाई, अनि हाम्रो सम्पूर्ण बिहेबिएस सुन्नु भएको श्रोताहरूलाई पनि आजको हाम्रो साडी बिहे डेको चाहिँ हजुरहरूलाई नमस्ते, अनि ह्याप्पी साडी बिहे डे भन्न चाहन्छु।
0: छोरी रहेछ, कति भयो जन्मेको हो, कस्तो ब्युटिफुल है
7: छोरी? अलमोस्ट 11 हुन लाग्यो।
0: फर्स्ट बेबी?
7: सेकेन्ड हो मेरो, सेकेन्ड। हजुर।
0: ओके, अनि आज एकदमै कम्पनीको इम्पोर्टेन्ट डे हो, सबै आउनु भएको छ भाइहरू, मेम्बर्सहरू, आज कति जति हुनुहुन्छ यहाँ बी कम्पनीको?
7: फ्यामिली चाहिँ तपाईँको 12 फ्यामिली हो के अरे, अनि बिएनएचसीको अब दिदीहरू मेम्साबहरू आउनुभयो, तर दिदी बहिनी बी कम्पनीको चाहिँ 12 आउनु भएको छ।
0: कतिको इम्पोर्टेन्ट डे हो तपाईँहरूको लागि आज? तपाईँ एकदमै बिजी हुनुहुन्छ यहाँ फोटोग्राफीको लागि, तपाईँलाई बोलाइरहेको छ।
7: आजको दिन एकदम सिग्निफिकेन्ट छ, किनभने अब यो बाटल अनर डे हो, अनि हाम्रो यसमा चाहिँ एकदमै हिस्ट्री लिङ्क छ तपाईँको, अनि हामी किन साडी बियर भनेर चाहिँ आई थिङ्क हिस्ट्रीले भन्छ, अनि हामीले त्यही भएर यो हरेक वर्ष मनाउँदाखेरि चाहिँ अलिकति हामीले यसको चाहिँ सिग्निफिकेन्स चाहिँ हामीले दिन कोसिस गर्छौँ, त्यही भइरहेको छ हाम्रो तर्फबाट चाहिँ।
0: अनि सम्पूर्ण बिग कम्पनीको मेम्बर बोर्ड रिचार्ज एन्ड सर्भिङलाई के भन्नुहुन्छ?
7: उहाँहरू सबैलाई सम्झिन चाहन्छु सुरुमा, अनि ह्याप्पी साडी बियर डे। आई थिङ्क उहाँहरू सर्भिसमा हुँदाखेरि सबैले साडी बियर डे मनाउने मौका चाहिँ पाउनु भएको थियो होला। आई थिङ्क यो एक्चुअल डे चाहिँ आज होइन, तर हामी छुट्टीमा थियो त्यो बेलामा गर्दा चाहिँ अलिकति पुस राइड भएको। एनिवे हजुरहरू सबैलाई चाहिँ ह्याप्पी साडी बियर डे।
0: हुन्छ भाइ, थ्याङ्क यू।
7: हुन्छ, धन्यवाद दाइ है त।
0: हजुर, बी कम्पनीको ब्याटल अनरको बारेमा कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो, जुन चाहिँ उहाँले अलिक पछि मनाउनु भयो, एक्चुअल चाहिँ 6 अगस्तमा भन्दै हुनुहुन्थ्यो, अस्ति मन्डे ब्याङ्क हलिडे एक दिन उहाँले चाहिँ कमेमोरेट गर्नुभएको थियो। 8:39 गइसक्यो, थुप्रै श्रोताको गीत आज छ, सबै श्रोताको गीतहरू मैले समेट्न नसक्ने भएँ, त्यसको लागि म क्षमा चाहन्छु। हाम्रो शेरबहादुर गुरुङ एज वेल लन्डनबाट आउनुभएको छ, र उहाँको उत्तर पनि पठाउनु भएको छ, उत्तर मिलेको छ हजुरको लागि, धेरै धेरै धन्यवाद। अनि परशु तामाङजी हुनुहुन्छ फेल्थाम लन्डनबाट, र उहाँले पनि आफ्नो श्रीमतीको लागि एउटा गीत मेरै रोजायौँ भन्नुभएको रहेछ, र यो गीत चाहिँ कुनै गीत राख्नु पर्ला अहिले सबैको लागि। अनि हाम्रो पदम बहादुर थापा बाबा हुनुहुन्छ प्लम स्ट्रिटबाट, र 1-2 शब्द बोल्न चाहन्छु भन्नुभएको रहेछ, नम्बर पनि यहाँ दिनुभएको छ। अहिले यहाँ टाइम भयो भने म हजुरलाई 1-2 कुराकानीको लागि म कल गर्नेछु है त हजुर, थ्याङ्क यू भेरी मच। अनि यो बिचमा चाहिँ हाम्रो धनु गुरुङ, अघि तामाङ बनाएछु कि धनु तामाङ भनेपछि, अहिले जो उहाँले एउटा गीतको साथसाथै एउटा कविता लेखेर पठाउनु भएको रहेछ, यो म पढेर सुनाउँछु। अलिकति उहाँलाई क्यूबाट अलिकति अगाडि ल्याएको छु है, किनकि यो अलिकति सान्दर्भिक उहाँले यो कविता लेखेर पठाउनु भएको रहेछ अहिले देश रोइरहेको अवस्थामा। बहिनी थ्याङ्क यू भेरी मच। अब तपाईँ त तपाईँको जब नै ड्राइभिङ रिलेटेड हो, सायद ड्राइभिङ गर्दै कतै सुन्दै हुनुहुन्छ होला, आज कुन दिशातिर जाँदै हुनुहुन्छ, टेक केयर अनि हेभ अ सेफ ड्राइभ पनि भन्न चाहन्छु। सधैँ जस्तै एउटा सामान्य दिन, सधैँ जस्तै एउटा सामान्य दिन, कोही काममा जान तयार हुँदै थिए होलान्, कोही खेतबारीतिर लाग्दै थिए होलान्, कोही आफ्ना बालबच्चालाई स्कुल पुर्याउँदै थिए होलान्, कोही प्रियजन भेट्न जाँदै थिए होलान्, कोही दिनभरिको योजना बनाउँदै थिए होलान्। सधैँ जस्तै आउने जाने दिन हो भनेर, सधैँ जस्तै आउने जाने दिन हो भनेर सबैले सामान्य रूपमा नै सोचेका थिए होलान्। तर 81 आयो बाढी कसलाई के थाहा, त्यो बाढी यसरी सबैलाई आफूसँगै लिएर जानेछ भनेर, त्यो बाढी यसरी सबैलाई आफूसँगै लिएर जानेछ भनेर कति चिच्याए होलान् त्यो क्षण, कति चिच्याए होलान् त्यो क्षण, कति आफ्ना प्रियजनलाई सम्झिए होलान्, कसैले बाबा आमा, कसैले छोराछोरी, कसैले जीवनसाथी, अनि आज कतिजना आफ्ना मान्छेहरूको खोजीमा होलान्, आज कतिजना आफ्ना मान्छेहरूको खोजीमा होलान्, मेरो प्रियजनहरू कहाँ छन्, यो प्रश्नले कतिको मुटु चिराएको होला, चिरेको होला, कसले सोचेको थियो र कसले सोचेको थियो र एउटा बाढीले गाउँ सहर उजाडेर यति धेरै सपना र जिन्दगीहरू एकैक्षणमा बगाएर लान्छन् भनेर। दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा हार्दिक समवेदना भनेर कुनै एउटा ट्रिब्युट गीत भनेर उहाँले मगाउनु भएको छ र यो गीत कुन राखौँ र प्रेम बानियाले, प्रेम परियारले गाउनुभएको गीत नै मेरो ठक्कै दिमागमा आयो, यही गीत बहिनीको लागि राख्न चाहन्छु। आशा छ बहिनीहरूले पनि केही यसो हेल्प गर्दै हुनुहुन्छ होला, च्यारिटी गर्दै हुनुहुन्छ होला र पैसा दिँदै हुनुहुन्छ होला। हस्त यो गीत सुनाउँ, 8:42 गएको छ।

0: PFVS गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यस

फौजी परिवार को सदस्य रही सक्नु भएको छ र तपाईले राष्ट्रिय सेवा में पनि योगदान पुर्याइ सक्नु भएको छ। यूके में भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाई पनि आजै

0: हजुर, रेश्मा गुरुङले गाउनु भएको, रेश्मा गुरुङ होइन रेश्मा सुनवारले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। एकछिन रोके, हाम्रो निर्मला परिवेश राई बहिनीले एउटा भोइस म्यासेज छोड्नु भएको छ, त्यो प्ले गर्छु र त्यसपछि हाम्रो पदम थापा बाबा हुनुहुन्छ प्लम स्ट्रिटमा, उहाँसँग म कुराकानी गर्नेछु। है त
1: योग दाजु, गुड मर्निङ, सम्पूर्ण श्रोताहरूलाई नि नमस्कार भन्न चाहे। हजुर दाजु, नेपाल गएर झन्डै 2 महिना बसियो अनि त्यो सिलसिलामा हाम्रो माननीय क्याप्टेन पूर्ण लिम्बूज्यूलाई नि भेट भयो, उहाँसँग भेटघाट भयो दाजु। के गर्नु है, प्राकृतिक प्रकोपले त हाम्रो नेपाललाई एकदमै च्यापेको छ, सता छ, तर अब समय हो, के गर्न सकिन्न है, जस्ट प्रे गर्न सकिन्छ। सक्नुभयो, भ्याउनु भयो भने उहाँको स्वरमा एउटा गीत राखिदिनुहोस् न दाजु है, पूर्ण लिम्बू दाजुको, यति भन्न चाहे। अनि सबै ठिकै हुनुहुन्छ होला दाजुहरू, अनि बिएफ बेस्ट टिमलाई पनि धेरै धेरै नमस्कार भन्न चाहे।
0: ल त बहिनी, धेरै धेरै धन्यवाद है। गीत चाहिँ आज यहाँ अलिकति क्यूमा तपाईँ पछि परेको कारणले गर्दा सायद सुनाउन सायद सक्दिनँ कि, क्षमा चाहन्छु। र अब हाम्रो बाबा हुनुहुन्छ पदम बाबा, उहाँले एक दुई शब्द बोल्न चाहनु भएको छ, उहाँसँग कुराकानी गरौँ। हेलो बाबा, नमस्ते।
2: हेलो भान्जी, भानी धन्यवाद भानी।
0: हजुर, आराम हुनुहुन्छ?
2: म ठिक ठाकै छु भानी। भन्दा नेपालमा हाम्रा भान्जा भान्जीहरू नाति नतिनाहरूलाई बारीले लयो भन्दा आँसु नखस्ने त कसैको पनि छैन होला भानी।
0: अफकोर्स अफकोर्स, त्यो दुःखद लाग्दो कुरा हो हजुर, के गर्ने।
2: अब यो फेरि हाम्रो चाड यो तिज जर्मस्ती आएको बेलामा हाम्रा नाति नतिना भान्जा भान्जीहरूलाई बारीले लएको हुँदा उहाँको आत्माले शान्ति पाओस्, संसारले चाहिने यो बारी प्रित देख्दा आँसु नखस्ने, संसारभरिले चाहिने रोएका छन्, र हाम्रो भान्जा भान्जी नाति नतिनाहरू स्वर्गमा बास हौन भन्न चाहन्छु हानिस।
0: हजुर हजुर, थ्याङ्क यू भेरी मच। हजुरको त सबै परिवारहरू कोही त्यस्तो भएन होला, त्यहाँ कोही पढ्नु भएन होला, सकुशलै हुनुहुन्छ होला होइन हजुर?
2: मेरो परिवार त उहाँ परेको, पहिला यस्तो चलन थियो तिज जर्मस्ती आउँदा च्यालीबिटीलाई लिन जाँदाखेरि पहिल्यै पहिल्यै धेरै चाहिने च्यालीबिटीलाई बगाउने यस्तो घटना नभएको पहिला होइन, तर सरकारले चाहिने अहिले खोला नालामा पुल लगाइदिएका हुनाले यो तिज जर्मस्तीमा च्यालीमिटीहरूलाई चाहिँ खोला नालाले बगाउन पाएको थिएन। अहिले यो दुर्घटना पारेर हाम्रो च्यालीमिटीहरूलाई अचनाक पारेर लयो, यो के गरे अचम्मको चाहिँ नि के गरे, यो हाम्रो दाजुभाइ भाइ बहिनीहरूलाई अचनाक पारेर लयो, यो दुश्मन चाहिँ नि भन्न आत्मामा के गरे, यो आत्मा शान्त हौन, सबै स्वर्गीयहरूलाई मेरो तरफबाट भन्न चाहन्छु भने।
0: ए हुन्छ बाबा, एकदमै खुसी लाग्यो। यसो अब च्यारिटीहरू कोही पैसा सङ्कलन कार्यक्रम पनि भइरहेको छ कि तपाईँको एरियातिर?
2: ए हुँदैछ भानी, च्यारिटीको लागि चाहिँ नि मैले 1,00,000 रुपियाँ दिँदैछु,
0: कुन
2: मार्फत दिन्छु थाहा छैन भाइ।
0: ए वा, 1,00,000 धेरै रहेछ। ल तपाईँलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद, थ्याङ्क यू हजुरलाई है। समय अलिकति कम्ती रह्यो, तपाईँले पनि त्यत्रो पैसा दिनुभएको रहेछ, थ्याङ्क यू हजुरलाई।
2: हुन्छ, थ्याङ्क यू भानी,
0: थ्याङ्क यू। हजुर, हाम्रो पदम बहादुर थापा बाबा आउनुभएको थियो प्लम स्ट्रिटबाट, एकदमै उहाँले चाहिँ सबैलाई सम्झिनुभयो अनि 1,00,000 रुपियाँ पनि उहाँले प्रदान गर्दै हुनुहुँदैछ। वा, थ्याङ्क यू भेरी मच। तपाईँहरूले पनि दिँदै हुनुहुन्छ होला, यसो जानकारी गराउन सक्नुहुन्छ रेडियोतिर आएर, अरूलाई पनि यसो इन्सपिरेसन हुनसक्छ है त। हाम्रो गोमा दिदी हुनुहुन्छ र उहाँले पनि मलाई गोमा राणा दिदी र पूर्व प्रसारीकै हुनुहुन्छ उहाँ पनि र उहाँले चाहिँ एउटा यहाँ कविता लेखेर पठाउनु भएको रहेछ मिल्छ भने वाचन गरिदिनु होला भनेर भन्नुभएको छ र उहाँ लेख्नुहुन्छ भदौ दसको बाढी जीवन आखिर के रहेछ र भदौ दसको बाढी आखिर जीवन आखिर के रहेछ र यही माटोमा जन्मियौँ यही माटोमा बिलायौँ भदौ दसको भोटे कोसीको बाढीमा आफ्नै सपनासँग बगायौँ पानीमा नसमाउने हाँगा बनायौँ बनायौँ नटेक्न डाला नै बनायौँ नटेक्ने डाला नै बनायौँ किन यति निष्ठुर भयौँ हे प्रकृति क्षणभरमै सबै उजाड बनायौँ हिजो त्यही ठाउँमा बजारको चहल पहलले हिजो त्यही ठाउँमा बजारको चहल पहलले सहरको मुहार उज्यालो बनाउँथ्यो आज त्यही सहर बगरमा परिणत भयो सपनाहरूको घर ढुङ्गा र बालमा विलिन भयो सही कुरा हो हे दैव हाम्रो के गल्ती थियो र हे दैव हाम्रो के गल्ती थियो र सुन्दर सहर बसाल्यौ आशाको दीप जलायौ तर तिमीलाई मन परेन भन्दैमा किन सबैको खुसी लुट्यौ किन हरेक आँगन उजाड्यौ किन हरेक मन चियौ चिड्यौ आज रोइरहेकी छ आमा छोराको बाटो हेर्दै आज रोइरहेकी छ आमा छोराको बाटो हेर्दै टोलाइरहेछ बालक बाबुको आवाज खोज्दै ध्वस्त घरका भग्नावशेषमा ध्वस्त घरका भग्नावशेषमा अझै पनि सम्झनाहरू रोइरहेछन् र बाँचेकाहरूको आँखामा अश्रुका नदीहरू बगिरहेका छन् भोटे कोसी बेगले बगिरह्यो क्षणभरमै भोटे कोसी बेगले बगिरह्यो क्षणभरमै बगायो सपना र हर खुसी किनारका घरहरू हिलोले पुर्यो पीडाको त्यो दृश्यले मुटु नै चिरिदियो प्रकृतिको यो शक्ति कसैले रोक्न सकेन प्रकृतिको यो शक्ति कसैले रोक्न सकेन बाँचेकाहरूले के आशा गर्ने घाउ गहिरो भए पनि घाउ गहिरो भए पनि साहस अझै बाँकी छ भोटे कोसीको किनारमा फेरि नयाँ बिहान फुल्ला कि नफुल्ला भोटे कोसीको किनारमा फेरि नयाँ बिहान फुल्ला कि नफुल्ला भनेर यो कविता लेखेर पठाउनु भएको रहेछ दिदी र मेरो वाचन त्यति राम्रो भएन एनिवे थ्याङ्क यू भेरी मच र तपाईँहरूले पनि सायद केही अब यो च्यारिटीको कार्यक्रमहरू पैसा उठाउने कार्यक्रमहरू गर्दै हुनुहुन्छ होला थ्याङ्क यू हजुरको यो कुको लागि है त अनि आज चाहिँ भाग लिनेहरूमा कृष्ण गुरुङ हुन्छ वेस्ट रेटनबाट बिबी बज्राचार्य लन्डनबाट हुन्छ वेम्लीबाट शेरबहादुर गुरुङज्यू लन्डनबाटै भोपाल गुरुङजी बेजिङ स्टोकबाट कुमार गुरुङ दिव्या निहा याम प्रसाद गुरुङ हुनुहुन्छ त्यस्तै गरेर दिनेश गुरुङ एलिङ ब्रोडवेबाट अनि शान्ति मल्ल ममता तिलिजा पदम सिंह गुरुङ होम लक्सम्बा अनि ज्ञान गुरुङ हुनुहुन्छ सबैले यो भाग लिनुभयो तपाईँहरू सबैको उत्तर मिलेको छ थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त र भोलि हाम्रो आशा दिदी आउनुहुन्छ अनि भोलि उहाँले छिनोफानो गर्नुहुनेछ है त र म चाहिँ एकैचोटि अब हाम्रो भेटघाट चाहिँ अर्को हप्ता मात्रै हुन्छ फ्राइडे तर बिचबिचमा अरू कार्यक्रमहरू लिएर त म उपस्थित भइ नै रहेको हुन्छु अन्तमा चाहिँ एउटा मात्रै गीत राख्ने टाइम भयो मैले चाहिँ अब थामदाई कैलाश लिम्बू र निर्मला परिवेश बहिनीसँग क्षमा माग्नुपर्ने हुन्छ र अप नेक्स्ट चाहिँ हाम्रो थामदाईको रहेछ र कैलाश भाइ र निर्मला बहिनीबाट चाहिँ मैले क्षमा माग्नुपर्ने हुन्छ थामदाईले फानबुटबाट मगाउनु भएको यो गीत राख्न चाहिँ चाहन्छु न्याउली बनाईमा अनि परशु तामाङज्यू हुनुहुन्छ फेलथाम लन्डनबाट उहाँले पनि उहाँको प्यारी श्रीमतीलाई कुनै एउटा गीत मेरै रुजाइमा भन्नुभएर इमेल गर्नुभएको रहेछ हजुरको श्रीमतीको लागि पनि यही गीत राख्न चाहन्छु हस् त यही गीत राख्दै आजको सम्पूर्ण कार्यक्रमबाट मैले बिदा मागेँ अहिले 10 बजेको समाचारपछि होइन 9 बजेको समाचारपछि काठमाडौँको सौगातमा भेट्नुहुन्छ हाम्रो रूपा राणा दिदीलाई हस् त ह्याभ अ वन्डरफुल डे बाई बाई

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोठा रेडियो हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मध्याह बाह्र बजेसम्म नदी किनारमा 1,252 शव भेटिएका छन्। सबैभन्दा बढी चितवनमा 255 जनाको शव भेटिएको छ। त्यस्तै रसुवामा 127, नुवाकोटमा 187, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 208 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। भोटेकोशी पारिपछि 4,216 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा बढी जलविद्युत आयोजनामा कार्यरत कर्मचारी र मजदूर छन्। विभिन्न 11 आयोजनामा कार्यरत 900 जना सम्पर्कविहीन छन्। यस्तै 583 विदेशी पर्यटक पनि सम्पर्कविहीन छन्। बाढीपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धार जारी छ। चीन, भारत र दक्षिण कोरियाको टोलीसँगै नेपाली सुरक्षाकर्मीले खोजी तीव्र पारेका छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको उद्धार टोलीले 2 शव निकालेको छ। रसुवामा परीक्षण सञ्चालन भइरहेको 20 मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा बाढीपछि हराइरहेका 2 शव भेटिएको हो। हिजो आयोजनाका हाइड्रो मेकानिकल इन्जिनियर सहित 8-7 जनाको प्राविधिक टोली खाली पेन स्टक पाइपभित्र करिब 150 मिटर माथिसम्म पुगेको थियो। सेनाको टोलीले आज सोही बाटो प्रयोग गरेर 2 शव बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत 25 अझै सम्पर्कविहीन छन्। सुरुङभित्र फँसेका अन्यको अवस्थाबारे यकिन गर्न उद्धार टोलीले खोजी जारी राखेको छ। रसुवाको छिलिमी जलविद्युतको सुरुङभित्र फँसेका कर्मचारीको खोजीका लागि आज पनि सुरक्षाकर्मी प्रयास गर्दैछन्। जलविद्युतका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का
3: भित्र ड्युटीमा बसिरहनु भएका हाम्रो 6 कर्मचारीहरू अहिले सम्पर्क दिन अवस्थामा पुग्नु भएको छ। अहिलेसम्म पनि त्यहाँ चाहिँ सुरुङको जाम चोक भएको हिसाबले बिचमा लगभग हाम्रो बाहिर सर्फेसबाट 100 मिटरको हाराहारीमा चाहिँ त्यहाँ चोक भएको छ र यता चलचल भएको छ। त्यो कारणले गर्दाखेरि भित्रसँग सम्पर्क हुन सकेको छैन। हाम्रो अरू साथीहरू चाहिँ माथि क्याम्पमा हुनुहुन्थ्यो र भागेर चाहिँ सुरक्षित हुनुभयो र त्यो ड्युटीमै भित्रै हाम्रो पावर हाउसभित्रै बस्ने 6 साथीहरू चाहिँ अहिलेसम्म पनि उहाँहरूको रेस्क्यु हुन सकेको छैन। पावर हाउस भएको ठाउँमा चाहिँ सबै बाटो पनि वास आउट गरिसकेको, त्यहाँ यताबाट जाने पुल पनि बगाएको हुँदाखेरि अहिले अब एउटा माध्यम भनेको हेली रहेको छ। हेली पनि फेरि त्यो ठाउँमा सानो हेली चाहिँ बस्छ र त्यो सानो हेलीबाट चाहिँ सुरक्षा कर्मीहरू गएर त्यहाँ अहिले कामहरू चाहिँ गरिराखेका छन्। सानो स्क्राइबर लगेर चाहिँ त्यहाँ झारेर चाहिँ काम गरौँ भनेर चाहिँ कल गर्दाखेरि हामीले त्यो सकिराखेका छैनौँ, त्यहाँ चाहिँ स्पेस पुग्दैन, ठाउँ एकदम अप्ठ्यारो छ भन्नुहुन्छ यहाँ हाम्रो आर्मीको पाइलटले पनि। नत्र भने हामीले तुरुन्तै त्यो लगेर चाहिँ हटाउनलाई डेवानदेखि पहल गरेकै थियौँ। अब परिस्थिति के छ कसो छ भनेर चाहिँ हामीले त्यहाँ नछिरिकन अहिले भन्न सक्ने अवस्था चाहिँ छैन। हजुर, भित्र अब स्पेस चाहिँ पर्याप्त छ, बाहिर मात्रै चोक भएको छ। बाटोमा चाहिँ अब त्यहाँ एउटा वस्तु गएर अड्किएको छ, त्यो चाहिँ त्यहाँ बाहिर सटर थियो, सटर नै सोरेर लगेर चाहिँ अड्काएको हो भन्ने कुरो पनि आएको छ। होइन, अब ढुङ्गा हो कि अथवा सिमेन्टको त्यो स्ट्रक्चर कुनै त्यहाँ बगाएर त्यहाँ अड्किएको हो अथवा चाहिँ सटर जस्ता पाता जस्तो टाइपको चाहिँ हो, त्यो चाहिँ त्यहाँ त्यो ठाउँसम्म पुग्न नसकेको भएर अब बाहिरबाट जहाँसम्म पुगियो त्यहाँबाट टर्च बालेर हेर्दाखेरि त्यस्तो खालको चाहिँ देखिएको भएर त्यो भित्र गएर चाहिँ ठ्याक्क भन्न सक्ने अवस्था नभएको छ। अवस्था अहिलेसम्मको अवस्था चाहिँ अब देवानदेखि नै त्यही रेस्क्युको लागि नै खटिँदा पनि अहिलेसम्म सम्भव हुन सकेको छैन।
4: अहिलेसम्म केही भएको छ भनेर प्रगति सुनाउन सकिने केही छ?
3: एन्ड रिजल्ट भनेको हाम्रो त्यहाँको साथीहरूलाई बाहिर निकाल्न सकेको भए हामीलाई एकदम 100% प्रगति सक्सेस भयो भन्थ्यौँ होला। अब अहिलेसम्म खालि म्यानेज गरेर त्यसलाई त्यहाँ चाहिँ सुरक्षाकर्मीलाई पठाएर अब भित्रबाट रेस्क्यु गर्नको लागि लागिरहनु भएको छ। अहिले चाहिँ के भएको छ भने हाम्रो भारतबाट पनि आर्मीहरू चाहिँ आउनु भएको छ, उहाँहरू पनि अहिले संयुक्त रूपमै नेपाल आर्मीसँग त्यहाँ चाहिँ खटिनु भएको छ। 3 जति भयो त्यहाँ आर्मीहरू जाने आउने र हिजोबाट चाहिँ वहीँ अलिकति माथि हेलिकप्टर बस्ने ठाउँ छ, त्यो ठाउँसम्म चाहिँ एउटा क्याम्प बनाएर बस्ने र त्यहीँबाट तल झरेर काम गर्ने, बेलुका चाहिँ त्यहीँ माथि बस्ने भनेर चाहिँ त्यो प्लान गर्नुभएको थियो। हिजो त बेलुका खेरि चाहिँ मौसम बिग्रिएको कारणले हेलीबाट उहाँहरूलाई माथि लानु पनि सकिएन र त्यो उहाँहरू बिस एक्काइस जनाको टिम चाहिँ सुरुङकै मुखमा बसेर चाहिँ रात काट्नु भयो र आज मात्रै फर्किनु भयो उहाँहरू र अहिले अर्को टोलीहरू चाहिँ दुईटा हेलिकप्टरबाट यहाँबाट उड्नु भएको छ र ढुन्चेबाट चाहिँ अरू थप नेपाल आर्मीको टोलीहरू पनि जानुहुँदो रहेछ उताबाट 20-30 जनाको चाहिँ सुरक्षा कर्मीहरूको टोलीले चाहिँ संयुक्त रूपमा रेस्क्यु अपरेसन गरिराख्नु भएको छ। अब यसलाई सक्सेस कति समय लाग्छ भन्ने चाहिँ ठ्याक्कै अब त्यहाँ प्रवेश गर्न नसकेसम्म चाहिँ अब भन्न सक्ने अवस्था भएन।
1: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFBS कुल खबर रेडियो हो।

नमस्कार सुस्वागत म यहाँहरु सबै सबैलाई आजको काठमाडौँको सौगात कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 18 गते तदनुसार आज बिहीबार 3 सेप्टेम्बर सन् 2026 हो। आजको काठमाडौँको सौगातमा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन टक्र्याउन चाहन्छु श्रोता। र हामीले गत सोमबारदेखि नै काठमाडौँको सौगात भने बीएफभीएस सोन क्लिपबाट गर्दै आइरहेका छौं र आज पनि बिहानको कार्यक्रम नमस्ते युकेमा सहकर्मी साथी योगराज राईजीलाई सुन्नुभयो र त्यसपछि भने तपाईँको साथमा छु म रूपा।

आज पनि काठमाडौँको सौगातमा तपाईँहरूले सुन्दै आइरहनु भएका विभिन्न स्थानबाट हाम्रा संवाददाताहरूले दिनुभएको रिपोर्टहरू हामी प्रत्यक्ष केही रिपोर्टहरू भने रेकर्डेड वर्जनमा पनि हामी सुन्नेछौँ। र यसै क्रममा सबैभन्दा पहिला त आज काठमाडौँको सौगातमा समेटिएका विषयहरूमा रसुवा जिल्ला हुँदै बग्ने भोटेको सीमा गत बुधबार बिहान अचानक आएको बाढी पहिरोमा एकदमै भनौँ न धेरैलाई थाहा छँदैछ। अहिले समाचारमा पनि तिनै कुराहरू भइरहेका छन् होइन, र अहिले समाचारमा पनि तपाईँहरूले सुन्नुभएको थियो आजको दिनमा दुईजना यो लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालिएको कुराहरू पनि तपाईँहरूले सुन्नुभएको थियो। सुरुङबाट खोज तथा उद्धार टोलीले दुईजनाको शव निकालेको छ। अझै त्यहाँभित्र केही भग्नावशेषहरू भत्किएको अवस्थाहरू अथवा त्यहाँ केही छ भन्ने कुराहरू पनि उहाँहरूले सजिलैसँग निकाल्न नसकेको कुराहरू पनि बताइएको थियो। र नेपाली सेना सशस्त्र प्रहरी अनि प्राविधिक एक टोलीले पनि सुरुङभित्र करिब 150 मिटरभित्र पसेर खोज तथा उद्धार गरिरहेको र 20 मेगावटको आयोजनामा खटिएका 41 जना कर्मचारीहरू सम्पर्कविहीन भएको कुराहरू पनि तपाईँहरूले सुन्दै आइरहनु भएको छ। र यो तपाईँहरूले समाचारमा सुन्नुभएको थियो। यसै प्रसङ्गमा गरिएका कुराकानीहरू पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। अनि त्यस्तै गरी आजको अर्को विषय हुनेछ धरानबाट निलिफा सुब्बाको रिपोर्ट। अनि 13 सदरमुकाम म्याङलुङमा लाखे जात्राको अवसरमा आमन्त्रित नेत्र गुरागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगिता पनि यो विषयमा 2083 सालको भदौ 16 गतेदेखि जारी छ। र कोशी प्रदेशका विभिन्न जिल्लाका 10 टिमको सहभागिता रहेको प्रतियोगिता सदरमुकाम स्थित म्याङलुङ बजारको रङ्गशालामा भइरहेको विषयमा पनि यहाँहरूले लाइभ रिपोर्ट लिन सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। श्रोता बबिता राईबाट हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। र त्यसै गरी अर्को विषय हुनेछ पाथिभरा मन्दिरको, भनौ न ताप्लेजुङ स्थित प्रसिद्ध शक्तिपीठ हो, यहाँहरूलाई सर्वविदितै छ पाथिभरा। र पाथिभरा मन्दिरको प्रसाद अब भने हुलाक मार्फत पनि देश विदेशमा पुर्याउन सकिने विषयमा कृष्ण लिम्बुबाट एक रिपोर्ट सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा त छँदैछ। सहकर्मी साथी भीम आत्रियजीबाट आजको विभिन्न पत्र पत्रिकामा के कस्ता विषयहरू रहेका छन् तपाईँहरूले सुन्न सक्नुहुनेछ काठमाडौँको सौगातमा। र यी त भए श्रोता आज काठमाडौँको सौगातमा समेटिएका विषयहरू यिनै विषयहरू रहेका छन्। र समय समयमा हामी अन्य गीतहरू पनि भनौँ न यी विषयहरूको बावजुद पनि अन्य गीतहरू म तपाईँहरूको साथमा राख्दै जानेछु। आउनुहोस् अहिलेको लागि भने हामी मङ्गोलियन हार्टबाट राजु लामाको स्वरमा रहेको यो गीत सुनौँ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 9:24 गयो, नेपालमा पनि दिनको 2:09 गयो र ब्रुनाईमा भने दिनको 4:24 गएको छ। बीएबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, आउनुहोस् अब भने हामी फटाफट नेपालबाट प्राप्त भएका रिपोर्टहरू तपाईँहरूको साथमा राख्दै जानेछौँ। तर त्यसभन्दा अगाडि भने छोटो प्रसङ्ग राखौँ र जिन्दगीमा कहिलेकाहीँ आफूले आफैलाई पनि सोध्नु पर्दछ, होइन? कहिलेकाहीँ बाहिरबाट हेर्दा केही पनि बिग्रिएको जस्तो देखिँदैन, तर पनि भित्रभित्रै केही कुरा नमिलेको जस्तो भनौँ न महसुस हुन सक्छ। र तपाईँ बिहान उठ्नुहुन्छ अनि आफ्नो काममा जानुहुन्छ, विभिन्न व्यक्तिहरूलाई काममा होइन अथवा बाटोमा सबैलाई भेटिराख्नुहुन्छ, आफ्नो जिम्मेवारी पुरा गर्नुहुन्छ र यति मात्र होइन जीवनमा तपाईँले दैनिक रूपमा गर्दै आइरहेको नर्मल एक्टिभिटिज एकदमै स्मुथली गर्नुहुन्छ। बाहिरबाट हेर्दा पनि तपाईँको जीवन एकदमै ठिकठाक छ, व्यवस्थित देखिन सक्छ होइन, तर मनको कुनै कुनामा भने एउटा शान्त आवाजले भनिरहेको हुनसक्छ, तिमीलाई यो ठिक भइरहेको छैन। ओके, कुनै समयमा कुनै मोडमा यस्तो हुनसक्छ तपाईँको जिन्दगीमा पनि, अनि त्यसलाई तपाईँले धैर्यका साथ के भएको हो त आफूले आफैलाई प्रश्न गर्न सक्नुहुन्छ। यो सुनिरहँदा पनि अलिक कन्फ्युज टाइपको हुनसक्छ र भनौँ न दोष दिनको लागि पनि कुनै एउटा ठुलो समस्या नहुन पनि सक्छ होइन, कसैलाई यो यसले गर्दा भएको हो, यो यस्तो हो भन्ने कुराहरू पनि नहुनसक्छ, एउटा रिजन नभएर पनि त्यस्तो समस्या केही छैन अनि कसलाई दोष दिने र पनि आफूमा भने केही परिवर्तन अथवा भनौँ न तपाईँको मनभित्र केही न केही कुराहरू यो उतार चढाव भइरहेको हुनसक्छ र कहिलेकाहीँ यो एउटा अनुभूति मात्र पनि बन्न सक्छ र जीवन तपाईँले एक समय चाहनु भएको थियो, अब त्यो जीवन बाँचिरहन अथवा त्यो तरिकाले अघि बढ्न मन लाग्दैन। कहिलेकाहीँ मान्छेलाई चेन्जेस गर्न मनपर्छ नि त होइन, अलिकता नौलो होस् अथवा के होस्, एउटै कुराहरू एउटै मान्छेसँग एउटै कुराहरू गरिराख्नुभन्दा पनि अलिकता फरकपन सोच्ने तरिका पनि आउन सक्छ। तर यदि त्यस्तो भएको छ भने, यदि त्यस्तो तपाईँलाई भइरहेको छ भने यसमा कुनै यसको भनौँ न नराम्रो मान्नु पर्दैन, यो पनि एउटा विकासको बाटो हो भन्दा पनि फरक पर्छ होइन। कहिलेकाहीँ तपाईँ परिपक्व हुनुभएको अवस्था हुनसक्छ अथवा तपाईँको जीवनशैलीलाई परिवर्तन गर्न मन लाग्छ, तपाईँको दिनचर्या सम्बन्धहरू महत्वाकांक्षाहरू वातावरण उस्तै रहन्छन् होइन। एक समयले भन्ने हो भने यी कुराहरूलाई अलिकता नौलो तरिकाले सोच्ने एउटा फरक तरिका पनि हुनसक्छ। एनिवाइज श्रोता, यो आफैले आफैलाई भनौँ न सेल्फ रिफ्लेक्सनको महत्त्व दिनुको कुरा पनि हो, यसले गर्दा पनि जीवनमा केही परिवर्तनहरू हुनसक्छ। यति भन्दै आउनुहोस् अब भने हामी फटाफट रिपोर्टतर्फ लागौँ। हाम्रा न्युज टिमबाट सुनिता सापको

0: एउटाले राधा फाउन्डेसनका सदस्य सँग गरिएको रेकर्डेड कुराकानी हामी तपाईँको साथमा राख्दैछौ। राधा कृष्ण ह्युम्यानिटी फाउन्डेसनमा कार्यरत एक व्यक्तिसँग अथवा हाम्रा सहकर्मी सुनिता सापकोटाले गर्नुभएको कुराकानी अब हामी सुनौ।
1: भोटेको से बाढी पीडित कस्तो अवस्थामा कसरी बस्दैछन्? हजुरको टिमले के भन्यो? हजुरले के देख्नु भयो त्यहाँको समग्र?
2: त्यहाँको अवस्था आफ्नो मान्छे हराएको बाँचेको छ कि मरेको छ त्यसको जानकारी पाउनको लागि चाहिँ ब्यारेकमा मान्छेहरू आफन्तहरू जो बाँचेको छ नि उनीहरू ब्यारेकमा छुपिरहनु भएको अवस्था छ एउटा। अर्को चाहिँ जसले बाँच्नु भयो तर आफ्नो घर बार आफ्नो परिवारहरू गुमाउनु भयो जुन आशा छैन त्यस्ता मान्छेहरू चाहिँ होल्डिङ सेन्टरमा भेटिन्छन्। होल्डिङ सेन्टर कुनै एउटा सामुदायिक भवन स्कुल कुनै ठाउँमा राखेको छ आधारमा कुरा गर्दाखेरि होइन। सँगसँगै विदुरमा राहत दिने मानिसहरू चाहिँ नजिक पनि भयो सजिलो पनि भयो धेरै मान्छेहरू भेटिन्छन्। धेरै सङ्घ संस्थाका मान्छेहरू सरकारले एकद्वार प्रणाली भन्दा भन्दै पनि धेरै भेटिन्छन् र हेलिकप्टरहरू जाने अन्तर्राष्ट्रिय मिडियाहरू जाने क्रम पनि जारी नै छ। तर अहिले हाम्रो साथीहरू चाहिँ अघिल्लो पटक नुवाकोट जानुभएको थियो भने यसपालि अहिले चाहिँ उहाँ रसुवा जानुभएको होइन। रसुवा जान एकदमै गाह्रो भयो एकद्वार प्रणाली भनेको कारणले गर्दा मानिसहरूलाई प्रत्यक्ष रूपमा भेट्ने कुराकानी गर्ने खालको वातावरण छैन। सेलिब्रिटीहरू अथवा कुनै संस्थाका व्यक्तिहरूले चाहिँ जसँग भावना छ सहयोग गरौँ भन्ने छ तर सबै कुरा चाहिँ थाहा छैन। उदाहरणको लागि पाठेघर लिएर जन्मिएका व्यक्तिहरू अथवा किशोरी केटाकेटी बालबालिका महिला गर्भवती सुत्केरी वृद्ध ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विपदले फरक किसिमले प्रभाव पार्छ होइन। उहाँहरूको चाहिँ कस्तो हुन्छ भने आवश्यकता प्राथमिकता अधिकार नै फरक हुने तर त्यस्ता मान्छेहरूलाई सोलो डोलो गरेर एउटै खालको खानेकुराहरू दिएको चाउचाउ दिइरहेको देखिरहेको छ बिस्किट दिएको देखिराखेको छ होइन। त्यसले चाहिँ जुन गर्भवती सुत्केरीहरूलाई खानुपर्ने फरक खालको खानेकुरा चाहिन्छ धेरै कुरा चाहिन्छ नि त उनीहरूलाई गेडागुडी चाहिन्छ जनो चाहिन्छ अब लुगालत्ता नै फरक चाहिन्छ किनभने बच्चाहरूको कपडाहरू चाहियो होइन। अब आमालाई नै कट्टु चाहियो पेटिकोट चाहियो महिनावारी प्याड चाहियो। महिनावारी प्याड पनि यस्तो बेलामा धुनी सुकाउने गर्ने समस्या छ त्यसैले सुरुको पहिलो हप्ता कम्तीमा पनि पानीको खानाको व्यवस्था नहुन्जेलसम्म उहाँहरूलाई त्यो प्रयोग गरेर फाल्ने किसिमको डिस्पोजेबल टाइपको प्याड चाहियो। बस्ने ठाउँ पनि फरक चाहिन्छ क्या किनभने लुगा फेर्न पर्यो महिनावारी प्याड कट्टु फेर्नु पर्यो स्तनपान गर्न पर्यो अब आराम गर्न पर्यो उहाँहरूलाई रातिको बेलामा पनि सबैजना एकै ठाउँमा बस्दाखेरि त डर लाग्छ अनि हिंसा हुन्छ त्यसै कारणले गर्दा त्यो चिजहरू पनि सम्बोधन भइसकेको छैन। अर्को कुरा चाहिँ चर्पी धाराहरू पनि त अब त्यो जुन होल्डिङ सेन्टरको नजिकै भएको चर्पी धाराहरू जुन अस्थायी रूपमा बनाएको अथवा कसैको प्रयोग गर्न लगाइएको पनि पहुँचयोग्य छ कि छैन त्यहाँ बत्ती छ कि छैन पानी छ कि छैन अब महिनावारी हुने सुत्केरी भएको बच्चाहरू सानो बच्चाहरू भएको व्यक्तिहरूलाई त त्यो पानी पनि धेरै चाहिन्छ नि त होइन धेरै पटक प्रयोग गर्नुपर्छ त्यस्तो कुराहरू चाहिँ सम्बोधन भएको छैन। अनि त्यो त्यो होल्डिङ सेन्टरमै बस्दाखेरि पनि जस्तै हाम्रो साथीहरूले के भेटिरहनु भएको थियो भने मलाई महिनावारी भयो एउटा मात्रै प्याडको पोकोले त म कसरी म्यानेज गर्न सक्छु र व्यवस्थापन गर्न सक्छु र होइन त्यस्तो खालको कुराहरू छ नि त भनेपछि त्यो महिनावारी भन्ने कुरै गर्न नसकिने बेलामा महिनावारीको प्याडकोसँग माग्ने कहाँ धुने कहाँ सुकाउने कहाँ त्यो प्रयोग गरेको प्याडहरू कहाँ फाल्ने भन्ने कुरा त त्यो जुन त्यो जुन के अरे स्थानीय सरकार हो जसले चाहिँ त्यहाँ विशेष गरिकन जिल्ला स्तरीय विपद व्यवस्थापन समन्वय समिति हुन्छ उहाँहरूले त्यसलाई चाहिँ प्राथमिकतामा पारेर सुरुदेखि नै एजेन्डा बनाउने बेलादेखि नै त्यसलाई राख्नुपर्ने हो त्यो कुराहरू छुटिराखेको छ होइन।
1: नुवाकोटमा बाढी पीडितका लागि अब राहतको चाहिँ ओहिरो नै लाग्यो। खासमा चाहिएको राहत चाहिँ महिला सुत्केरी वृद्ध वृद्धालाई चाहिँ चाहिएको राहत चाहिँ नपुगेको हो यसो भन्न मिल्छ?
2: हो एकदमै त्यहाँ चाहिँ कतिपय राहत लाने मान्छेहरूले नै त्यो कुरा चाहिँ महसुस गर्नु भएको छैन होइन। खुबै लग्यो भने महिनावारी प्याड लिएर जानु भएको छ तर महिनावारी प्याड कसरी प्रयोग गर्ने यसलाई कसरी व्यवस्थापन गर्ने महिनावारी हुँदाखेरि तपाईँहरू छुट्टाएर नराख्नुहोस् है, छुट्टै त्यो के अरे त्यो होल्डिङ सेन्टरमा अथवा त्रिपाल मुनि जहाँ बसिरहनु भएको छ त्यहाँ छुट्टाएर नराख्नु भने अलिकति शिक्षा पनि दिनुपर्छ के. अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो भने तपाईँको सुत्केरीलाई त सानो बच्चाहरू हुन्छन् होइन, थाङ्ना फेरिरहनुपर्छ, थाङ्ना धोइरहनुपर्छ. गर्भवती अहिले गर्भवतीलाई हामीले जसलाई सपोर्ट गरेको गर्भवतीलाई अहिले चाहिँ एकदमै धेरै तनावको कारणले गर्दा उहाँलाई रगत बग्यो भनेर खबर आयो. अब त्यो रगत बग्यो तुरुन्तै अस्पताल लानु पर्यो, त्यहाँ लाने एम्बुलेन्स खै अथवा त्यहाँ कुर्ने मान्छे खै, अपरेसन गर्नु पर्ला, रगत चढाउनु पर्ला, त्यसको मेकानिजम सहयोग गर्ने संयन्त्र खै. यतिखेर चाहिँ के अरे कि कुनै संस्थालाई जिम्मा दिन पर्यो जसको त्यसमा एक्सपर्टिज छ र तिमीहरूले यो केसलाई यो एरियामा चाहिँ तिमीहरूले जिम्मा ल्याऊ है भन्नु पर्यो र सरकारले सहजीकरण गर्नु पर्यो, नियमन गर्नु पर्यो, अनुगमन गर्नु पर्यो. होइन भने राज्यले आफैले विशेष गरी स्थानीय सरकारले चाहिँ त्यसलाई त्यसको जिम्मेवारी लिन पर्यो होइन. अनि तपाईँको यो के अरे बच्चाहरूलाई, बच्चाहरू एकदमै तनावमा हुनुहुन्छ नि त, बच्चाहरूलाई खेल्ने ठाउँ चाहियो, आफ्नो साथीहरूसँग त्यो ड्रइङ गर्ने पढ्ने कुन लेभलको हुनुहुन्छ त्यो अनुसारको व्यवस्थापन अलिकति भने पनि अनुभव आदान प्रदान गर्ने कुरा चाहियो नि त. बैठकमा बोलाइन्छ के अरे पुरुष मान्छेलाई बोलाइन्छ, हुर्र मान्छेहरू जान्छन्, बलिया मान्छेहरू जान्छन्, अपाङ्गता भएका ज्येष्ठ नागरिकहरू, बच्चाहरूलाई त कसैले पनि गन्दैन नि त. कतिपय ज्येष्ठ नागरिकहरूको औषधि खाइरहेको हुन्छ के, प्रेसरको औषधि, ब्लड प्रेसरको औषधि खाएको हुन्छ, सुगरको डायबिटिसको औषधि खाइराखेको हुन्छ, अरू औषधिहरू खाइराखेको हुन्छ, त्यो औषधिको नाम पनि थाहा छैन, कहाँ राखेको थाहा छैन, चस्मा लगाइरहेको हुनुहुन्छ, चस्मा फुट्यो, कहाँ गयो, के गर्यो, कति पावरको भन्ने पनि थाहा हुँदैन होइन. उहाँहरूलाई पनि सुनिदिने त्यो मान्छेहरूको पीडा सुनिदिने मान्छे नै छैन के. तपाईँले एकद्वार प्रणाली भनेर प्रहरी आर्मी अथवा चाहिँ प्रशासनको कुनै मान्छेसँग चाहिँ गएर मान्छेले सबै कुरा भन्न सक्दैन क्या. हुर्र लगेर अनि सामान बाँडेर चाहिँ त्यो जुन भित्रको उकुस मुकुस छ, म एकदमै म एक्लै भएँ, म पनि मरेको भए हुन्थ्यो, सबै गुमाएर म किन बाँच्न परेको होला भन्ने खालको उसमा बसेको छ नि त मान्छे. यतिखेर चाहिँ रुने रुन मन लाग्नेलाई रुन दिने, अङ्गालो हाल्न आउनेलाई अङ्गालो हाल्न दिने होइन, एकछिन बसेर केही गर्नु पर्दैन, कुनै तालिम लिएको मान्छे हुनु पर्दैन कि भइरहेको छ सुनिदिने. अनि त्यसपछि त्यो त्यो बालिका किशोरी सुत्केरी गर्भवती ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिने खास खास चाहिने सामग्रीहरूको व्यवस्थापन गरिदिने, सहजीकरण गरिदिने भयो भने चाहिँ साँचो अर्थमा चाहिँ विपद व्यवस्थापन हुन्छ जस्तो लाग्छ कि मलाई.
3: दिदी यो अब सेनाको ब्यारेकमा लगेर राहत सामग्री थुपारिएको भनिएको छ होइन, अब एकद्वार प्रणालीबाट गर्ने भनेर त्यो सब गरेको होला सरकारले, तर व्यवस्थापन कमजोर देखिएको हजुरले के देख्नुभयो?
2: एकद्वार प्रणाली नराम्रो कुरा होइन, राम्रो कुरा हो, तर यसलाई जुन किसिमले सञ्चालन गर्नपर्ने यसको जुन प्रक्रिया हो नि मेकानिजम, त्यो चाहिँ एकदमै त्रुटिपूर्ण छ के. मैले अस्तिको दिन 3 दिन अगाडि तेस्रो दिन चाहिँ प्रधानमन्त्री गृहमन्त्रीलाई चाहिँ चिठी लेखेको छु क्या. मैले एकद्वार प्रणाली सुन्दाखेरि जति राम्रो देखिन्छ त्यति चाहिँ यो जुन त्यो प्रभावित भएका व्यक्तिहरूसँग खास खास आवश्यकता भएका, अघि मैले भनेको बालबालिका छुटकेरी किशोरी गर्भवती जस्तो नागरिक अपाङ्गता भएका व्यक्तिहरूको लागि पुग्ने सामान आयो कि आएन, त्यसको सर्टआउट कसले गर्ने, त्यो सामान मात्रै डम्पिङ गरेर त भएन नि त. कसो गर्नुपर्छ भने जिल्ला जिल्लामा जहाँ जहाँ प्रभावित व्यक्तिहरू छन् नि, प्रभावित व्यक्ति त जुम्ला पनि छ, प्रभावित व्यक्ति त उता पनि के अरे अछाममा पनि छ, बजाङमा पनि छ, मधेसमा पनि छ होइन. त्यो स्थानीय सरकारले चाहिँ को को कुन लेभलको प्रभावित भयो, अहिले बच्चाहरू चाहिँ कुन तहको बच्चाहरू छन्, 2 वर्षका, 1 वर्षका, 5 वर्षका, 7 वर्षका, 10 वर्षका, 18 वर्षका, ती बच्चाहरूको क्याटेगोराइज गरेर कुन होल्डिङ सेन्टरमा उनीहरूलाई राख्ने, कुन चाहिँ ठाउँमा राख्ने, त्यहाँ चाहिँ कसको विशेषज्ञता छ, कुन चाहिँ डिपार्टमेन्ट, कुनै मिनिस्ट्री अथवा कुनै एनजिओको अथवा कुनै व्यक्तिको कुनै त्यसमा विज्ञता छ भने तपाईँहरू चाहिँ यो ठाउँमा जानुहोस् होइन. तपाईँहरूसँग भएको सामान तपाईँहरूसँग लिनुहोस्, नभएको सामान चाहिँ त्यहाँ जुन सङ्कलन गरिरहेको छ नि त्यो सामान छुट्टाएर यो सामानहरू लिएर जानुहोस् भनेर त्यो त्यस्तो खालको प्रक्रिया हुनुपर्ने नि. त्यो भएको छैन, पैसा एकातिर थुप्रेको थुप्रै छ, के अरे अर्कोतिर सामग्री पनि थुप्रेको थुप्रै छ, तर पाउने मान्छेहरूले पाएको छैन, एकदमै डिजास्टर टुरिज्म भन्छ क्या, त्यस्तो खालको कुराहरू भएको छैन, मान्छेहरूले खान पाएको छैन, पानी छैन. अब सर्वरोगहरूको सुरुवात भइसक्यो, मैले के अरे डाइरिया सुरु भयो भन्ने सुने, पानीलाई कसरी त्यो औषधि हालेर पानी खानुपर्छ, सबैलाई मिनरल वाटर त सम्भव नहोला होइन, यहाँदेखि जानलाई त्यहीँ भइरहेको पानी कहाँबाट ल्याउने, नजिकको स्रोतबाट कसरी ल्याउने र त्यो पानीलाई चाहिँ पिउस राखेर कसरी खुवाउने, अहिले ग्यास बालेर चाहिँ तताएर उमालेर खाने अब व्यवस्था गर्न सकिन्न अहिलेको अहिले नै त होइन। तपाईँको अब मान्छेहरू भाग्ने बेलामा उसको हातमा कि मोबाइल होला कि खोल्तीमा मोबाइल होला, त्यो मोबाइललाई चार्जर छैन, त्यो राति कसरी बस्ने, बसेकै ठाउँमा पनि कसरी बस्ने, त्यही भएर उनीहरूलाई सोलर प्यानल चार्ज चाहियो होइन। भोलि पर्सिबाट चाहिँ के कुरामा जानुपर्छ भने मान्छेहरू अब मान्छेले स्वीकार्न थाल्छ, यस्तै भयो मेरो भाग्य यस्तै भयो, यसरी नै बुझिन्छ नि त हाम्रो समाजमा त अब भन्ने हुन्छ। कतिपय मान्छेहरू काठमाडौँमा घर हुने, वरिपरि जिल्लामा घर आफन्तहरू हुने, चितवनमा आफन्तहरू हुने मान्छेहरू आफन्तकोमा जाने कति, आफ्नो परिवारको चाहिँ म अब काजकिरापट्टि जान्छु भन्ने कति, पैसा हुने अलिकति आफन्तहरू गतिलो हुने विदेशतिर मान्छे हुने त्यस्तो मान्छेहरू त कुरेर पनि बस्दैन के होइन। मैले साथीहरूसँग हेरिरहेको छु, कुराकानी भइरहेको छ, उहाँहरू सुरु गरिसक्नु भएको छ। जुन चाहिँ साँच्ची नै भुइँ मान्छेहरू छ जसको कोही पनि छैन, त्यस्ता मान्छेहरूलाई चाहिँ राज्यले चाहिँ अभिभावकत्व अथवा राज्यले जिम्मेवारी चाहिँ लिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।

SBS गोर्खा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk। Radio.

0: समय अब बिहानको 10 बज्नको लागि 12 मिनट बाँकी रहेको छ। हामी धरानतर्फ निलिफा सुब्बाजीसँग कुराकानी गर्ने तर्खरमा थियौं र हाम्रा सहकर्मी साथी धनजङ गुरुङले हामीलाई सम्पर्क गराइदिन खोजिराख्नु भएको छ, तर निलिफाजीसँग हाम्रो सम्पर्क हुन सकिरहेको छैन। निलिफाजी, तपाईँ पनि सुन्दै हुनुहुन्छ भने धनजङजीसँग सम्पर्कमा आउन सक्नुहुनेछ भन्दै अब भने हामीसँग अन्य रिपोर्टहरू पनि छँदैछन्। हामी ती रिपोर्टहरू पनि तपाईँहरूको साथमा राख्दै जाउँ। आउनुहोस् अब यसै क्रममा ताप्लेजुङ स्थितको रिपोर्ट सुनौ र त्यसपछि भने हामी धरानतर्फ लाग्नेछौँ। अहिलेको लागि भने म तपाईँलाई ताप्लेजुङतर्फ लैजान चाहन्छु र ताप्लेजुङमा पनि के कस्तो भइरहेको छ त आउनुहोस् अब त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिऊ। हाम्रा संवाददाता हुनुहुन्छ कृष्ण लिम्बू। ताप्लेजुङ स्थित प्रसिद्ध शक्तिपीठ पाथिबारा मन्दिरको प्रसाद अब देश विदेशमा पनि पुग्ने सम्भावना लिएर उहाँ आउनु भएको छ। अब हामी उहाँलाई सुनौं।
1: ताप्लेजुङ स्थित प्रसिद्ध शक्तिपीठ पाथिबारा मन्दिरको टीका प्रसाद अब मन्दिरसम्म पुग्न नसक्ने भक्तजनले पनि घरमै प्राप्त गर्न सक्ने भएका छन्। पाथिबारा क्षेत्र विकास समिति र जिल्ला हुला कार्यालय ताप्लेजुङ बीच भएको सम्झौतासँगै देशभित्र मात्र होइन विदेशमा रहेका भक्तजनसम्म समेत पाथिभराको प्रसाद पुर्याउने बाटो खुला भएको हो। सम्झौता अनुसार भक्तजनले पाथिभरा क्षेत्र विकास समितिसँग सम्पर्क गरी टीका प्रसाद माग गर्न सक्नेछन्। समितिले उपलब्धता अनुसार प्रसाद व्यवस्थापन गर्नेछ भने हुलाक कार्यालयले तोकिएको प्रक्रिया अनुसार गन्तव्यसम्म पठाउनेछ। भक्तजनले यसअघि समेत विभिन्न समयमा माग गरेका पूजाका सामग्रीहरू आफ्नो आफन्त साथीहरू तथा कुरियर मार्फत पठाउने चलन रहेको र त्यसलाई विकसित गर्न हुलाक कार्यालयसँग सम्झौता गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो।
2: जस्तो हामीले योभन्दा अलि अगाडि चाहिँ अलि बढी चाहिँ डिमान्ड भएको, त्यो डिमान्ड हुँदाखेरि चाहिँ हामीले भरपर्दो सेवा चाहिँ खोजिरहेको थियौँ। कसो गर्ने त भन्दा कतिपय समयमा हामी कुरियरमा पठाउँथ्यौँ, कतिपय समयमा हामी यसै गाडीमा साथीभाइहरू चिन्जान भएको सम्पर्क भएको उहाँहरूलाई चाहिँ पठाउने गर्थ्यौँ। र पछिल्लोचोटि अब नेपाल सरकार अन्तर्गत चाहिँ अब सूचना सञ्चार मन्त्रालय अन्तर्गत भएको जिल्ला हुला कार्यालयसँगै सम्झौता भइसकेपछि चाहिँ अब चाहिँ हामीलाई त्यस्तो समस्या हुँदैन। यो अत्यन्तै चाहिँ भरपर्दो सेवा हो।
1: यो सेवाको पहिलो परीक्षण स्वरूप ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले धनुषा पठाएर सेवा शुभारम्भ गर्नुभएको थियो। कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङबाट मधेस प्रदेशको धनुषासम्म पाथिभराको प्रसाद पठाइनुले धार्मिक तथा सामाजिक सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। पाथिभरा पुगेर दर्शन गर्नुको आफ्नै धार्मिक र आध्यात्मिक महत्व छ। हुलाकबाट प्रसाद प्राप्त गर्नु त्यसको विकल्प होइन, बरु मन्दिरसम्म तत्काल पुग्न नसक्ने भक्तजनका लागि यो आस्थाको अर्को माध्यम बन्न सक्छ। त्यसैले प्रसाद घर घरमा पुग्दा पाथिभराको महिमा घट्ने भन्दा पनि पाथिभराको नाम, आस्था र धार्मिक सम्बन्ध थप टाढासम्म विस्तार हुने सम्भावना बढी छ। तर पाथिभराको प्रसाद घर घरमै पुग्न थालेपछि एउटा स्वाभाविक प्रश्न पनि उठ्ने गरेको छ। मन्दिरमै पुगेर पूजा दर्शन र प्रसाद ग्रहण गर्ने धार्मिक अनुभवलाई घरमै प्रसाद पठाउने सेवाले कमजोर बनाउँछ कि पाथिभराको महिमा अझ विस्तार गर्छ, के भन्नुहुन्छ त क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङबाङ?
2: पाथिभरा प्रति चाहिँ आस्था राख्ने भक्तजनहरूकै चाहिँ सहजताको लागि हो र यसले चाहिँ पाथिभराको महिमा अहिले जति छ त्योभन्दा माथि नै उड्छ भन्ने हामीले विश्वास लागेको छ। र अहिले हामी यसलाई चाहिँ अन्तर्राष्ट्रिय सम्पदाको रूपमा पनि विकास गर्दैछौँ र अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न पनि यसले थप सहयोग पुग्छ भन्ने हो। अत्यन्तै धेरै हुनुहुन्छ नि त पाथिभरा प्रति चाहिँ अब भक्तजनहरू, त यस्तो विश्वको कुना कुनामा हुनुहुन्छ, अझै नेपालीहरूभन्दा बाहिर यस्तो अमेरिकाबाट, जापानबाट, युकेबाट, हङकङबाट, उताबाट पनि त्यत्तिकै चाहिँ अब पाथिभरा प्रति चाहिँ आस्था राख्नुहुन्छ भने अहिले त खाडी मुलुकहरूबाट पनि यत्तिकै अब उहाँहरू चाहिँ आउन खोजिराख्नु भएको छ। त्यो भएको कारणले यो हाम्रो जो अहिले चाहिँ हुलाक सेवा मार्फत सेवा चाहिँ पुर्याउने हाम्रो अभियान छ, यसले गर्दा पाथिभराको महिमा थप नै पुग्छ भन्ने हाम्रो विश्वास छ।
1: पाथिभरा मन्दिरमा पछिल्लो समय दर्शनार्थीको संख्या निरन्तर बढिरहेको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष 2082-83 मात्रै 252,078 जना तीर्थालु पाथिभरा पुगेका थिए। सोही आर्थिक वर्षमा मन्दिरमा 4,82,03,855 रुपियाँ भेटी संकलन भएको थियो। यसले पाथिभरा प्रतिको आस्था र आकर्षण घटेको होइन फैलिँदो अवस्थामा छ भनी देखाउँछ। त्यसैले प्रसाद घर घरमा पुर्याउने सेवाले मन्दिरमा आउने भक्तजन घटाउने भन्दा पनि भौगोलिक आर्थिक वा शारीरिक कारणले तत्काल पाथिभरा पुग्न नसक्ने भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने माध्यमका रूपमा विकास हुने विश्वास समितिसँग छ। प्रसादको शुद्धता र धार्मिक मर्यादा कायम राख्ने, प्याकेजिङ सुरक्षित बनाउने, माग अनुसार नियमित उपलब्धता सुनिश्चित गर्ने र देश बाहिर पठाउँदा सम्बन्धित मुलुकका हुलाक तथा भन्सार सम्बन्धी नियम पालना पनि उत्तिकै महत्वपूर्ण छ। हुलाक सेवा सुरु भएपछि पाथिभरा चढाउनका निम्ति पठाइने बहुमूल्य सामग्री तथा दान दक्षिणाको सुरक्षा चाहिँ कस्तो छ त? जिल्ला हुलाक कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख हेमराज पाण्डे:
3: यो एकदम संवेदनशील र महत्त्वपूर्ण विषय छ। यसलाई विश्वसनीय गराउँदै कुनै पनि हाम्रो नेपाली अथवा विदेशी नागरिक विश्वबाट म केही पठाउँछु भन्यो भने एकदम स्वतन्त्र रूपमा हुलाक मार्फत उहाँ पनि हाम्रो विश्वव्यापी हाम्रो विश्व युपियु विश्व हुलाक सङ्घ छ होइन, विश्वमा हरेक हुलाकहरू छ र हाम्रो चाहिँ एउटा विश्वको एउटा हुलाकमा सबै देशहरूसँग सम्मिलित छन्। त्यस कारण सजै रूपमा हामीले जसरी यहाँबाट पठाउँछौँ उसरी उहाँबाट नै उहाँहरूले पठाउने कानुनी प्रावधान नै छ, सहज ढङ्गले हुन्छ।
1: हुलाक शुल्क भने मागकर्ताले बेहोर्नु पर्ने व्यवस्था गरिएको छ। मन्दिरमा उपलब्ध नभएको प्रसाद खरिद गरी चढाएर पठाउनु पर्ने अवस्था आएमा त्यसको खर्च समेत मागकर्ताले बेहोर्नु पर्ने छ, जसका लागि हुलाक तथा क्षेत्र विकास समितिको कार्यालय मार्फत शुल्क भुक्तानी गर्ने गरी व्यवस्था गरिने उहाँको भनाइ छ।
3: एउटा चाहिँ हुलाक वस्तुमा लाग्ने सेवा शुल्क पाथिभरा क्षेत्र विकास समितिको चाहिँ खाता नम्बर अथवा चाहिँ क्युआर कोड अथवा चाहिँ उहाँहरूसँग कोअर्डिनेसन गरेर उहाँहरूले पनि व्यापक सूचना गर्नुहुन्छ, त्यहाँ पठाएर हुने भयो, सहज हुने एउटा हुने भयो। र नेपालभित्रको नागरिकहरूले त चाहिँ हुला यहीँ प्रसाद उहाँहरूको कोही छ भने यहीँ प्रसाद लिएर ताप्लेजुङबाट हुलाक कार्यालयमा त्यो लिएर त्यहाँको हुलाक वस्तुमा लाग्ने सेवा तिरेर सहजै ढङ्गले पठाउन सकिने भयो।
1: दीर्घकालीन रूपमा सेवा टिकाउन पाथिभरा क्षेत्र विकास समितिले प्रसाद वितरणका लागि छुट्टै व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने देखिन्छ। अनलाइन अर्डर तथा भुक्तानीको व्यवस्था, मागकर्ताको विवरण सुरक्षित राख्ने प्रणाली, प्रसादको छुट्टै प्याकेजिङ, नियमित अनुगमन, गन्तव्यसम्म पुगेको सुनिश्चितता र देश बाहिर पठाउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने संयन्त्र बनाउन सके सेवा थप प्रभावकारी बन्न सक्छ। त्यसै गरी प्रसादबाट प्राप्त आम्दानीलाई पारदर्शी बनाउँदै पाथिभरा क्षेत्रको संरक्षण, सरसफाई, पूर्वाधार तथा धार्मिक सम्पदाको व्यवस्थापनमा उपयोग गर्ने स्पष्ट नीति आवश्यक देखिन्छ। यसले प्रसाद वितरणलाई केवल व्यावसायिक सेवा नभई धार्मिक सम्पदा संरक्षणसँग जोडिएको दिगो कार्यक्रमका रूपमा स्थापित गर्न सकिन्छ। अब चुनौती एउटै छ, यो हो भावनात्मक आस्थालाई व्यवस्थित, पारदर्शी र विश्वसनीय सेवामा रूपान्तरण गर्दै वर्षौंसम्म निरन्तरता दिन सक्नु। त्यसका लागि हुलाक क्षेत्र विकास समिति बीचको प्रारम्भिक सहकार्यलाई डिजिटल प्रविधि, गुणस्तरीय प्याकेजिङ, नियमित आपूर्ति र पारदर्शी व्यवस्थापनसँग जोड्न सके पाथिभराको प्रसाद साँच्चिकै देश विदेशका भक्तजनको घरसम्म पुग्ने दीर्घकालीन धार्मिक सेवा बन्न सक्ने देखिएको छ। काठमाडौँको सौगातका लागि कृष्ण फुरुम्बो लिम्बु, फुङलिङ, ताप्लेजुङ।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: चिलीमै हाइड्रो पावरको सुरुङमा फँसेका छ जनाको खोजी उद्धारका लागि भारतीय शहीदको सैनिक टोलीले आज पनि प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा निकायलाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिस गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकेको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का:
4: सुरुमा सुरक्षा निकायसँग चाहिँ पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरूहरूतिर रेस्क्यु गर्ने तरिकाले चाहिँ उहाँहरूले चाहिँ चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनियरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो। त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ। र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नु भएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको डेड बडी एउटा महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा, दुइटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालिएको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान चाहिँ यहाँ आइसकेको थियो स्क्राइबर पनि, त्यहाँ चाहिने जेनेरेटर, मोटर, पानी तान्ने स्लज, मड पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन छिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने, र त्यसमा चाहिँ क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ, र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो। तर त्यो सक्सेस हुन सकिराखेकै छैन, अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो, अलिक फटाफट काम भएको भए। अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अलिकति सक्सेसफुल्ली।
5: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
4: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त अब त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिड छ नि, त्यो स्पिड चाहिँ अलिक हाम्रो स्पिडसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ। किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन, अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला। तर अब अहिले समय पनि घर्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति निराशा बनेको बिल्डिङमा त हामीले इमर्जेन्सी एक्जिट राख्छौँ भने होइन, त्यो त झन् जमिनभित्र भएको त्यत्रो चाहिँ संरचनामा इमर्जेन्सी एक्जिट चाहिँ चाहिने कुरै हो। अबको डिजाइनहरूमा चाहिँ अब त्यो सोचेर त्यसलाई इम्प्लिमेन्ट गर्नै पर्छ।
3: रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको दा टोलीले दुईजनाको शव निकालेको छ। रसुवामा परीक्षण सञ्चालन भइरहेको 20 मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा बाढ़ीपछि हराइरहेका दुईजनाको शव भेटिएको हो। हिजो आयोजनाका हाइड्रो मेकानिकल इन्जिनियर सहित 7-8 जनाको प्राविधिक टोली खाली पेन स्टक पाइपभित्र करिब 150 मिटर माथिसम्म पुगेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समय बिहानको 10:10 गयो. अब भने हामी फटाफट रिपोर्ट तर्फ लाग्दैछौ र हाम्रा विभिन्न स्थानमा हुनुभएका संवाददाताहरूबाट रिपोर्ट सुन्ने क्रम त छँदैछ. हजुर, अबको सेकेन्ड आवरमा भने हामी तीनवटा रिपोर्ट सुन्नेछौ. धरानमा हाम्रो निलिपा सुब्बाजीसँग सम्पर्क हुन सकेन. हाम्रो धनजङजी हुनुहुन्छ नेपालमा, हामीलाई सम्पर्क गरेर यहाँ ट्रान्सफर गरिदिनुहुन्छ. धनजङ भाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अब त्यसै गरी हामी तेह्रथुम तर्फ हाम्रो बबिता राई हुनुहुन्छ, उहाँसँग प्रत्यक्ष कुराकानी गर्ने कोसिस गरिरहेका छौँ तर यो कोसिस अझै सम्भव भइरहेको छैन. एकैछिन म ट्राई गर्छु है त. हाम्रो धनजङ भाइ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, म सिधै उहाँको टेलिफोन लिँदैछु है त. के हुँदो रहेछ. हेलो, नमस्ते. ओके, थ्याङ्क यू धनजङ भाइ. हजुर, हेलो बबिताजी. हेलो,
1: नमस्कार.
0: नमस्कार बबिताजी, तपाईँ लाइभमा हुनुहुन्छ, तपाईँलाई स्वागत छ. अनि तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा यो लाखे जात्राको अवसरमा के कस्तो भइरहेको छ, जस्तो कि यो अवसरमा गुरागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको बारेमा तपाईँले रिपोर्ट तयार पार्नु भएको छ. अब सुरु गर्नुहोस्.
1: म्याम, मसँग रिपोर्ट त छैन, तर म अहिले चाहिँ हाम्रो स्टेडियममा फुटबल ग्राउन्डमा चाहिँ उपस्थित भइरहेको छु. म यहाँ छु होइन. हिजोदेखि सुरुवात भएको छ यो नेत्र गुरागाई स्मृति गोल्ड कप भन्ने चाहिँ 2069 सालदेखि चाहिँ यहाँ स्टार्ट भइरहेको छ. र मसँगै यहाँनिर चाहिँ यसको आयोजक म्याङलुङ स्पोर्टिङ क्लबको आयोजनामा र म्याङलुङ नगरपालिकाको आर्थिक सहयोग र विभिन्न दाताहरूको सहयोगमा चाहिँ यो गेम भइरहेको छ भने मसँग चाहिँ त्यहाँको अध्यक्ष म्याङलुङ स्पोर्टिङ क्लबका अध्यक्ष प्रवीण मोते पनि हुनुहुन्छ. म उहाँसँग त्यो गेमको बारेमा चाहिँ थोरै जानकारी गराउने छु, किनभने हाम्रो गेम चाहिँ पहिला चाहिँ एकदमै व्यापक रूपमा हुने गर्थ्यो भने यसपटक भने यो हाम्रो राष्ट्रव्यापी रूपमा आएको यो जुन बाढीको कारणले हो या अन्य स्थानमा पनि भइरहेको कारणले अलिकति टिमहरू चाहिँ उपस्थित नभइरहनु भएको अवस्था छ. र म उहाँसँग चाहिँ थोरै कुराकानी गर्छु नि. हस् म्याम.
0: ओके, सुरु गर्नुहोस्.
1: प्रवीणजी यहाँ मसँगै हुनुहुन्छ, म्याङलुङ स्पोर्टिङ क्लबका अध्यक्ष प्रवीण मोते. प्रवीणजी, अहिले तपाईँहरूको गेम हिजोदेखि स्टार्ट गरिरहनु भएको छ होइन, के कस्तो भइरहेछ अहिले, कति टिमहरू आइरहेछन्, कस्तो भइरहेछ?
2: हजुर, नमस्ते. अहिले हाम्रो चाहिँ हिजोदेखि सुरु भएको नेत्र गुरागाई स्मृति गोल्ड कप 2083 अन्तर्गत आज भने क्वार्टर फाइनलको पहिलो खेल सुरु हुन लागिरहेछ. यो खेल चाहिँ अबको 15 मिनट पछाडि सञ्चालन हुनेछ. दुवै टिमका खेलाडी मित्रहरू खेल मैदान प्रवेश गरिसक्नु भएछ. अहिले हुन लागिरहेको खेल बिबिसी म्याङलुङ डिफेन्डिङ च्याम्पियन भर्सेस भवन्ने युवा क्लब मोरङ बिच हुन लागिरहेको छ. त्यसै गरी हामीसँग जम्मा जम्मी 10 टिम कोशी प्रदेशका विभिन्न जिल्ला गरेर 10 टिमको सहभागी रहेको कुरा यहाँहरूलाई जानकारी गराउँछ है.
1: हजुर, 10 टिम छन् अनि यसमा पुरस्कारको प्रथम पुरस्कार के कस्तो छ?
2: यसमा प्रथम पुरस्कार नगद रु 3 लाख, ट्रफी मेडल र प्रमाणपत्र छ भने द्वितीय पुरस्कार नगद रु 1,50,000, ट्रफी मेडल र प्रमाणपत्र छ.
1: तपाईँहरूले म्याङलुङ नगरपालिकाले आर्थिक सहयोग गरिरहेको छ र अन्य तपाईँहरूले निजी स्तरमा पनि उठाइरहनु भएको छ नि, के कस्तो कसरी व्यवस्थापन गरिरहनु भएको छ अहिले?
2: अहिले हामीले म्याङलुङ मुख्य प्रायोजक चाहिँ म्याङलुङ नगरपालिकै हो यसको. अनि अन्य सहयोगीदाताहरूसँग चाहिँ हामीले केही सहयोगीदाताहरूले केही सहयोग मागिरहेछौँ. हामीले त्यस्तो ठुलो सहयोग त अहिले यो हामीलाई ठुलो ठुलो सहयोग गर्नु हुने महानुभावहरूले चाहिँ अहिले योचोटि यो देशमा आइपरेको महाविपत्तिको कारणले योचोटि चाहिँ हामीले अब बाढीलाई नै अलिक बढी प्रायोरिटी दिउँ खेललाई भन्दा पनि. यो साल चाहिँ दसैँ सञ्चालन गर्नु होला, अब आउँदो सालमा हामी पुनः सहयोग गर्नेछौँ भनिरहनु भएको छ. तर हामी त्यसरी नै भए पनि दुःखका साथ भए पनि कार्यक्रम आयोजना गरेर
1: गत वर्षहरूको जस्तो अलिकति उल्लासमय नभएको जस्तो देखिन्छ नि. यो चाहिँ के कारणले अलिकति यो हाम्रो ग्राउन्ड फुटबल ग्राउन्ड पनि अब म्याङलुङ बजारदेखि चाहिँ अलिकति 2.5 किलोमिटर तल छ होइन, अलिक पाए पनि ठाउँ स्थान नभएर हो कि के कारणले चाहिँ अलिकति बढी खेलाडी पनि नआइरहेको अवस्था छ, के कारणले होला जस्तो लाग्छ?
2: होइन, त्यो खेलाडी नआइरहेको त भन्नु हुँदैन. नेसनल टिमबाट खेलिरहेका खेलिसकेका खेलाडीहरू पनि कदम भट्टराईहरूदेखि लिएर धेरै खेलाडी अहिलेको खेलमा नै सहभागी भइरहनु भएको छ. अब भर्खर हिजोदेखि सुरु हो, हिजो एउटा मात्रै गेम म्याच भयो, त्यसमा पनि केही एडिभिजन खेलाडीहरू हुनुहुन्थ्यो. अब अहिले राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी उपस्थित हुनुभएको छ होइन. अब आउँदै धेरै अब खेलहरू बाँकी छ, त्यसो हुनाले गर्दाखेरि खेलाडीहरू हामीसँग प्रशस्त एडिजन खेलाडीहरू र अब राष्ट्रिय स्तरबाट खेलिसकेका खेलाडीहरू पनि यहाँ उपस्थित यस्तो छ। त्यसमा यस्तो छ पत्रकार महोदय, अब यहाँनिर चाहिँ हामीले यहाँकै जिल्ला प्रशासनसँग समन्वय गरेर उद्घाटन गर्दाखेरि पनि हामीले त्यस्तो उत्साह उल्लासमय नबनाऊ, नाचगान चाहिँ अहिले केही दिन नगरौँ, देशमा यत्रो महाविपत्ति आएको कारणले भनेर हामीले त्यत्रो हर्ष उल्लास साथ गरिनँ। अब समापन चाहिँ हाम्रो केही दिन अलिक पछाडि हुने र देशमा पनि केही सान्त्वना मान्छेको मनस्थितिमा घुरिसक्ने हुनाले हामीले समापन चाहिँ उल्लासमय गर्ने नै तयारी गरेको छौँ।
1: रूपाजी
0: हजुर हजुर बबिताजी म सुन्दैछु।
1: लाखे जात्राको अवसरमा चाहिँ हरेक साल चाहिँ यहाँनिर नेत्र गुडागाई स्मृति गोल्ड कप चाहिँ आयोजना हुने गरेको छ, त्यो चाहिँ 2069 सालदेखि यता होइन।
0: ओके,
1: अनि अन्य अन्य धाननाच प्रतियोगिता पनि भोलि साँझ धाननाच प्रतियोगिता छ भने अब त्यति तामझामको साथ गरिएन यसपटक, किनभने अब राष्ट्र व्यापी रूपमा यो विपदको अब समयमा चाहिँ त्यति धेरै नगरौँ भन्ने हिसाबले पनि उहाँले साधारण हिसाबले गरेको भन्नुभयो। पहिला त यो 1-14 गति नै स्टार्ट हुनुपर्नेमा चाहिँ उहाँले अलिकति पछाडि सार्नुभयो, 16 गतिदेखि मात्रै स्टार्ट भएर अहिले पनि, र यो गोल्ड कप चाहिँ आयोजना भइरहेको अवस्था छ भने धाननाच प्रतियोगिता पनि भोलि साँझ हुने छ।
0: ओके, अनि तपाईँको गेस्ट हुनुहुन्थ्यो नि अहिले यो गुडागाई स्मृति गोल्ड कप को, उहाँसँग बोल्न मिल्छ एकैछिन? म एउटा प्रश्न गर्न चाहन्छु। हजुर हजुर सबिनजी, म रूपा राणा बोल्दैछु। हजुर नमस्ते। विशेष गरेर यहाँहरूले सञ्चालन गर्दै आइरहनु भएका नेपालको विभिन्न जिल्लाहरूमा पनि यस्तो जिल्ला स्तरीय रूपमा विभिन्न स्मृति गोल्ड कप फुटबल प्रतियोगिताहरू हुने गर्छन् र तपाईँहरूको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा हुन गइरहेको गुरागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको मेन उद्देश्य के हो?
2: यसको मेन उद्देश्य भनेको चाहिँ कस्तो हुने रूपाजी, अब तेह्रथुम जिल्ला एउटा पहाडी जिल्लाको पहाडी क्षेत्रको एउटा सानो जिल्ला हो। अब यसले चाहिँ यो आयोजना गर्दै गर्दा हामीलाई देश विदेशबाट खेलाडीहरू र एडिभिजन खेलिसकेका र राष्ट्रिय स्तरमा खेल खेलिसकेका खेलाडीहरू उपस्थित भइदिन भएर खेल खेलिदिइरहँदा हाम्रो स्थानीय खेलाडीहरू उत्पादन हुँदै गरेका खेलाडीहरूलाई केही हौसला पनि हुने र उहाँहरूबाट केही कुरा ज्ञान पनि सिक्ने र आउँदो दिनमा तेह्रथुम जिल्लाबाट पनि राष्ट्रिय स्तरमा चाहिँ राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुने छन् भन्ने अपेक्षा हो। साथै हामीले खेल मार्फत जीवनमा एउटा महत्त्वपूर्ण कुरामै पर्ने खेल भएको हुनाले यस खेललाई खेललाई मानिसको स्वास्थ्यसँग पनि जोडिने कुरा, खेलले जीवनलाई स्वस्थ राख्छ भन्ने उद्देश्यका साथ पनि यो आयोजना गरिएको हो। र साथै नेत्र गुरागाई भनेको चाहिँ यो तेह्रथुम जिल्लाको पुरानो ऐतिहासिक आन्दोलनमा शहीद हुनुभएको हुनाले उहाँहरूलाई राष्ट्रले नै शहीद घोषणा गरेको हुनाले उहाँको नाममा नेत्र गुरागाई स्मृति प्रतिष्ठान स्थापना गरिएको छ। त्यसै त्यही मार्फत यस यो खेललाई हामीले 2069 सालदेखि निरन्तरता दिइरहेको छौँ।
0: अवश्य
1: तेह्रथुम जिल्लामा चाहिँ फुटबल सङ्घ पनि छैन होइन, एन्फा पनि नभएको अवस्था भएको कारणले त्यति धेरै यहाँ फुटबलका गतिविधिहरू पनि हुँदैनन् र यसरी नै खेलाइने फुटबलका गेमहरूले चाहिँ प्रतियोगिताहरूले चाहिँ यहाँको स्थानीय स्तरका खेलाडीहरूलाई चाहिँ विशेष गरी टेवा पुगेको छ भन्ने चाहिँ हाम्रो विश्वास भयो नि त प्रवीणजी।
0: ओके, थ्याङ्क यू भेरी मच। अनि त्यस्तै गरी टिम एन्ट्री फी तिर्नु पर्छ कि पर्दैन कुनै पनि टिमले?
2: कुनै पनि टिमले एन्ट्री फी तिर्नु पर्दैन। हामी जिल्लादेखि बाहिर जिल्लाबाट आएका टिमहरूलाई यातायात खर्च आयोजकले उपलब्ध।
0: ओके, एकदमै इन्ट्रेस्टिङ। अनि फाइनल कहिले हुँदैछ? फाइनल म्याच
2: हाम्रो 21 गते हुँदैछ।
0: ओके, थ्याङ्क यू भेरी मच तपाईँहरू दुवैजनालाई। बबिताजी थ्याङ्क यू सो मच। ओके, धन्यवाद यहाँहरू दुवैजनालाई। हजुर आदरणीय श्रोताहरू, यहाँहरूले सुनिराख्नु भएको थियो तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा यो लाखे जात्राको अवसरमा आमन्त्रित नेत्र गुरागाई स्मृति फुटबल अथवा गोल्ड कप फुटबल प्रतियोगिताको विषयमा हामीले सुनिरहेका थियौं। अब त्यसपछि पनि हामीसँग चिलिमे हाइड्रो पावर प्रोजेक्टका डिप्टी म्यानेजर हुनुहुन्छ विमल खड्कासँग भीम आत्रेयजी ले त्यहाँको वस्तुस्थितिको बारेमा कुराकानी गर्नुहुनेछ। अनि त्यसै गरी विभिन्न पत्र पत्रिकाको सङ्गालु दैनिक समीक्षा त छँदैछ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत।

5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवासीय तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

समय बिहानको 10:28 गयो. नेपालमा पनि दिनको 3:13 गएको छ भने ब्रुनाईमा बेलुकीको 5:29 जान लागिरहेको छ. आउनुहोस् हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ. अब पनि हाम्रा सहकर्मी साथी हुनुहुन्छ भीम आत्रेयजी. उहाँले चिलिमे हाइड्रो पावरका प्रोजेक्ट डिप्टी म्यानेजर हुनुहुन्छ.

0: मल खड्कासँग गर्नुभएको कुराकानी र त्यसभन्दा अगाडि भने त्यहाँका डिप्युटी म्यानेजर हुनुहुन्छ विमल खड्का, यसो भन्नुहुन्छ
1: ड्युटीमा बसिरहनु भएका हाम्रो 6 कर्मचारीहरू अहिले सम्पर्क विहीन अवस्थामा पुग्नु भएको छ। अहिलेसम्म पनि त्यहाँ चाहिँ सुरुङको जाम चोक भएको हिसाबले बिचमा लगभग हाम्रो बाहिर सर्फेसबाट 100 मिटरको हाराहारीमा चाहिँ त्यहाँ चोक भएको छ र यता दलदल भएको छ। त्यो कारणले गर्दाखेरि भित्रसँग सम्पर्क हुन सकेको छैन। हाम्रो अरू साथीहरू चाहिँ माथि क्याम्पमा हुनुहुन्थ्यो र भागेर चाहिँ सुरक्षित हुनुभयो र त्यो ड्युटीमै भित्रै हाम्रो पावर हाउसभित्रै बस्ने 6 साथीहरू चाहिँ अहिलेसम्म पनि उहाँहरूको रेस्क्यु हुन सकेको छैन। पावर हाउस भएको ठाउँमा चाहिँ सबै बाटो पनि वास आउट गरिसकेको, त्यहाँ यताबाट जाने पुल पनि बगाएको हुँदाखेरि अहिले अब एउटा माध्यम भनेको हेली रहेको छ। हेली पनि फेरि त्यो ठाउँमा सानो हेली चाहिँ बस्छ र त्यो सानो हेलीबाट चाहिँ सुरक्षा कर्मीहरू गएर त्यहाँ अहिले कामहरू चाहिँ गरिराखेका छन्। सानो स्क्राइबर लगेर चाहिँ त्यहाँ झारेर चाहिँ काम गरौँ भनेर चाहिँ पहल गर्दाखेरि हामीले त्यो सकिराखेका छैनौँ। त्यहाँ चाहिँ स्पेस पुग्दैन, ठाउँ एकदम अप्ठ्यारो छ भन्नुहुन्छ यहाँ हाम्रो आर्मीको पाइलटले पनि। नत्र भने हामीले तुरुन्तै त्यो लगेर चाहिँ हटाउनलाई डेवानदेखि पहल गरेकै थियौँ। अब परिस्थिति के छ कसो छ भनेर चाहिँ हामीले त्यहाँ नछिरिकन अहिले भन्न सक्ने अवस्था चाहिँ छैन। भित्र अब स्पेस चाहिँ पर्याप्त छ, बाहिर मात्रै चोक भएको छ बाटोमा चाहिँ। अब त्यहाँ एउटा वस्तु गएर अड्किएको छ, त्यो चाहिँ त्यहाँ बाहिर सटर थियो, सटर नै सोरेर लगेर चाहिँ अड्काएको हो भन्ने कुरो पनि आएको छ होइन। अब ढुङ्गा हो कि अथवा सिमेन्टको त्यो स्ट्रक्चर कुनै त्यहाँ बगाएर त्यहाँ अड्किएको हो अथवा चाहिँ सटर जस्ता पाता जस्तो टाइपको चाहिँ हो त्यो चाहिँ त्यहाँ त्यो ठाउँसम्म पुग्न नसकेको भएर अब बाहिरबाट जहाँसम्म पुगियो त्यहाँबाट टर्च बालेर हेर्दाखेरि त्यस्तो खालको चाहिँ देखिएको भएर त्यो भित्र गएर चाहिँ ठ्याक्क भन्न सक्ने अवस्था नभएको छ। अवस्था अहिलेसम्मको अवस्था चाहिँ अब देवानदेखि नै त्यही रेस्क्युको लागि नै खटिँदा पनि अहिलेसम्म सम्भव हुन सकेको छैन।
2: अहिलेसम्म केही भएको छ भनेर प्रगति सुनाउन सकिने केही छ?
1: एन्ड रिजल्ट भनेको हाम्रो त्यहाँको साथीहरूलाई बाहिर निकाल्न सकेको भए हामीलाई एकदम 100% प्रगति सक्सेस भयो भन्थ्यौँ होला। अब अहिलेसम्म खालि म्यानेज गरेर त्यसलाई त्यहाँ चाहिँ सुरक्षा कर्मीलाई पठाएर अब भित्रबाट रेस्क्यु गर्नको लागि लागिरहनु भएको छ। अहिले चाहिँ के भएको छ भने हाम्रो भारतबाट पनि आर्मीहरू चाहिँ आउनु भएको छ, उहाँहरू पनि अहिले संयुक्त रूपले नेपाल आर्मीसँग त्यहाँ चाहिँ खटिनु भएको छ। 3 जति भयो त्यहाँ आर्मीहरू जाने आउने र हिजोबाट चाहिँ वहीँ अलिकति माथि हेलिकप्टर बस्ने ठाउँ छ, त्यो ठाउँसम्म चाहिँ एउटा क्याम्प बनाएर बस्ने र त्यहीँबाट तल झरेर काम गर्ने, बेलुका चाहिँ त्यहीँ माथि बस्ने भनेर चाहिँ त्यो प्लान गर्नुभएको थियो। हिजो त बेलुका खेरि चाहिँ मौसम बिग्रिएको कारणले हेलीबाट उहाँहरूलाई माथि लान पनि सकिएन र त्यो उहाँहरू 20-21 टिम चाहिँ सुरुङकै मुखमा बसेर चाहिँ रात काट्नुभयो र आज मात्रै फर्किनु भयो उहाँहरू। र अहिले अर्को टोलीहरू चाहिँ 2 हेलिकप्टरबाट यहाँबाट उड्नु भएको छ र ढुन्चेबाट चाहिँ अरू थप नेपाल आर्मीको टोलीहरू पनि जानु हुँदो रहेछ उताबाट। 20-30 चाहिँ सुरक्षा कर्मीहरूको टोलीले चाहिँ संयुक्त रूपमा रेस्क्यु अपरेसन गरिराख्नु भएको छ। अब यसलाई सक्सेस कति समय लाग्छ भन्ने चाहिँ ठ्याक्क अब त्यहाँ प्रवेश गर्न नसकेसम्म चाहिँ अब भन्न सक्ने अवस्था भएन।
2: यो 9 उहाँको उद्धारका लागि पहल के गर्नुभयो तपाईँहरूले?
1: सुरुमा सुरक्षा निकायसँग चाहिँ पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरुन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरू अरूतिर जीवितै रहेको अन्त अन्त चाहिँ रेस्क्यु गर्ने तरिकाले चाहिँ उहाँहरूले चाहिँ चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला। र पछि हामीले माउन्टेनरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर त्यसपछि भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो, त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60-भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नु भएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, त्यो अब छुन चाहिँ पाउनु भएन। तर अब जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। अनि त्यसपछि उहाँहरूले त्यहाँको फोटो भिडियो लगायतका कुराहरू बाहिर हामीलाई सेयर गर्नुभयो। अनि त्यहाँ चाहिँ बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको एउटा डेड बडी एउटा महिलाको भन्ने कुरो खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा 2 चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालेको अवस्था छ। त्यो चाहिँ अब हाम्रो कर्मचारीहरू त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ भने अब त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान त यहाँ आइसकेको थियो स्क्राइबर पनि। त्यसपछि हामीले त्यहाँ चाहिने जेनेरेटर मोटर पानी तान्ने स्लज मड पम्प लगायतका अरू चाहिँ चाहिने सम्पूर्ण चाहिँ बन्दोबस्तीका सामग्रीहरू हामीले त्यहाँबाट नियमित रूपमा यहाँ पठाउने र यहाँबाट चाहिँ उता चाहिँ कतिपय धुन्चेबाट उता रेस्क्यु उता टिमलाई पठाउने कतिपय च्याफ्रुबाट चाहिँ पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने रोप ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि एउटा चाहिँ हामीले सोचेर त्यो पनि त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को त्यहाँ हामीले घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो त्यो भाइब्रेटर प्रयोग गरेर जुन छिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने र त्यसमा चाहिँ सिमेन्ट राखेर त्यो पानी चाहिँ सुकाउन सकियो भने क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ पठाउने अनि त्यसपछि त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो तर त्यो सक्सेस हुन सकिराखेकै छैन। अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो एउटा त्यो पनि सम्भव हुन्थ्यो अलिक फटाफट काम भएको भए। अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अब त्यति सक्सेसफुल्ली।
2: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
1: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त अब स्पिरिट एकदम छ नि त हामी त त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिरिट छ नि त्यो स्पिरिट चाहिँ अलिक हाम्रो स्पिरिटसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरुन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला तर अब अहिले समय पनि घर्किँदै छ होइन काम पनि गरिएकै छ तर गरेको त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति निराशा पनि चाहिँ बढी चाहिँ भइरहेको छ।
2: टोटल हाम्रो बाट भएको मानवीय हताहती चाहिँ कति छ अहिले त्यहाँभित्र 6 जना भनेर कुरा गर्नुभयो बाहिर प्रोजेक्टको अरू चाहिँ कसैले केही भएको छैन है?
1: एकजनाको चाहिँ हाम्रो अब श्रीमान श्रीमती नै हाम्रो एकजना ड्राइभर हुनुहुन्थ्यो उहाँको चाहिँ अब बाहिर ड्युटी सकेर बाहिर जानुभएको थियो उहाँको अब घर पनि लगेको र उहाँ पनि हुनुहुन्न भन्ने चाहिँ आएको छ एउटा हाम्रो स्टाफको अनि त्यसपछि अरू चाहिँ त्यहाँभित्र 6 जना चाहिँ भित्र थुनिनु भएको छ भित्र थुनिनु भएको 6 जनामा 1 जना चाहिँ नेपाल विद्युत प्राधिकरणको र 5 जना चाहिँ हाम्रो चिलिमे जलविद्युतको कर्मचारी हुनुहुन्छ यसरी चाहिँ हाम्रो अहिलेसम्मको स्ट्याटस यस्तै छ। हजुर
2: हाम्रो इन्जिनियरिङ जुन छ नि जस्तै जुन बाटो गएको छ त्यही बाटोबाट फर्किने मात्रै सुरुङभित्र जाँदाखेरि कति लामो छ सर हाम्रो यो सुरुङ अहिले?
1: हाम्रो 250 मिटर
2: पावर हाउससम्म जाँदाखेरि होइन सर?
1: हजुर भित्र चाहिँ राउन्ड लगाएर चाहिँ अब फर्किन चाहिँ मिल्यो ठ्याक्क त्यही बाटो नै युज गर्नुपर्ने भयो।
2: त्यही मैले त्यही भनेको हाम्रो चाहिँ इन्जिनियरिङमा अलिकति कमजोरी भएको हुन त यस्तो आउला भनेर कसले सोध्यो र नत्र भनेदेखि कतै बाहिरतिरबाट निस्किने अर्को ठाउँ भएको भएदेखि हुन्थ्यो यसमा पनि सुधार गर्नुपर्ने जस्तो चाहिँ देखिन्छ कि देखिँदैन भन्न मात्रै खोजेको हो।
1: त्यो त एकदमै अहिलेको हामीलाई पनि महसुस भइरहेको विषय त्यो एउटा छ यो चाहिँ कम्तीमा इमर्जेन्सी एक्जिट चाहिँ राख्नै पर्ने होइन मैले त्यो बेलाको डिजाइनरसँग त मेरो कुरा भएन तर हाम्रो त्यो बेलाका साथी जो हुनुहुन्थ्यो अहिले रिटायर्ड भइसक्नु भयो त्यो बेला कुरा गर्दाखेरि पनि अब एकपल्ट कुरा चाहिँ अब मैले नै कुरा पनि उठाएको थिएँ भन्थे ती साथीले तर त्यो चाहिँ अब इम्प्लिमेन्टेसन हुन आएन त्यो बेलामा अब हामी अलिक जुनियर भएर पनि होला हाम्रो कुरा चाहिँ लागु भएन भन्ने कुरा उहाँले गर्नुभएको थियो मसँग पर्सनली भन्दाखेरि तर त्यो एकदमै चाहिने कुरा हो त्यो इमर्जेन्सी एक्जिट चाहिँ बाहिरै सर्फेसमै बनेको बिल्डिङमा त हामीले इमर्जेन्सी एक्जिट राख्छौँ भने होइन त्यो त झन् जमिनभित्र भएको त्यत्रो चाहिँ संरचनामा इमर्जेन्सी एक्जिट चाहिँ चाहिने कुरै हो अब अबको डिजाइनहरूमा चाहिँ अब त्यो सोचेर त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नै पर्छ
2: तर ठुलो क्षति बेहोर्न पर्यो यति सिक्नको लागि।
1: हजुर त्यो चाहिँ राख्नुपर्ने कुरा नै थियो अब पहिलाका अग्रजहरूले राख्नु भएन अब हामी चाहिँ यसलाई अब इम्प्लिमेन्टेसन गर्दाखेरि राख्नको लागि फर्स्ट प्रायोरिटीमै राख्नुपर्छ यो क्षति नबेहोर्दै राखेको भए धेरै राम्रो हुन्थ्यो अब चाहिँ यो पार्टलाई चाहिँ ठुलो शिक्षाको रूपमा
2: खड्का सर यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद।
1: हुन्छ
2: हस् हस् नमस्ते आफ्नो पनि ख्याल गर्नुहोस्
1: धन्यवाद हजुर
2: हस् हस् हस्
1: धन्यवाद।

0: हजुर सही यहाँहरू सुनी राख्नु भएको थियो नवराज थापा मगर र अनु चौधरीको स्वरमा कौडा भाकाको मिठो गीत सँगसँगै अब पनि हामी कार्यक्रमको करिब करिब अन्तिम चरणतिर सुन्नेछौं विभिन्न पत्र पत्रिकाको संगालो दैनिक समीक्षा. आजको पत्र पत्रिकामा के कस्ता विषयहरू छन् त यो विषयलाई लिएर आउनु भएको छ भीम आत्रेयजी. उहाँलाई सुन्नुभन्दा अगाडि हामी छोटो प्रोमो.
1: यो BFBS गोर्खा रेडियो हो.
2: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्. यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ. द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ. MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ. UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ. DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्. यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ. साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in.
3: नमस्कार. दैनिक समीक्षा लिएर भी मात्र उपस्थित भएको छु. आज मिति 2083 साल भदौ 18 गते बिहिबार भाद्र कृष्ण पक्ष सप्तमी तिथि नेपाल सम्बन्ध 1146 तदनुसार 3 सेप्टेम्बर 2026. सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट. भोटेकोसीको बाढी जितेकी 97 वर्षीय गुणमाया शीर्षक राखेर खबर छापेको छ. ती वृद्धाको उद्धारको फोटोसहितको खबर छ. यो गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो. करिब 4 घण्टाको प्रयासपछि सुरक्षा कर्मीले उहाँलाई उद्धार गरे. हाल वीर अस्पताल उपचाररत हुनुहुन्छ. एउटै प्रश्न उहाँको मनमा दोहोरिरहन्छ, बाढीले मलाई किन हान्यो. आर्या चन्दको बाइलाइनमा यो खबर छापिएको छ. दुवै हात गोडा निलो कालो भएका छन्। वीर अस्पतालको 290 नम्बर सयमा पल्टिरहेकी गुणमाया बोरा शरीरभित्रको पीडा असह्य भएपछि कहिलेकाहीँ 81 छरपटाउनुहुन्छ, केही समय स्थिर हुनुहुन्छ, फेरि छरपटाउनुहुन्छ. 97 वर्षीय बोराले 81 वर्ष अघि नै श्रीमान गुमाउनु भयो. नुवाकोटको सूर्यगढीमा विवाह गरेर जाँदा उहाँ 8 वर्षको हुनुहुन्थ्यो. त्यति बेला बाल विवाह सामान्य मानिन्थ्यो. श्रीमान ओमप्रसाद बोरा पनि सानै हुनुहुन्थ्यो. विवाहको 8 वर्षपछि उहाँ बेच्नुभयो. त्यसको 4 वर्षपछि गुणमायाका बुवा आमा पनि रहनु भएन. केही वर्षपछि दाजु पनि बित्नुभयो. 20 वर्षको उमेर नपुग्दै उहाँको रगतको नाता पनि कोही पनि बाँकी रहेन. त्यसपछि श्रीमानकै परिवारलाई आफ्नै ठानेर यतिका वर्ष बिताउनु भयो. श्रीमानका 3 दाजुभाइ र श्रीमतीहरू र उनीहरूका छोराछोरी थिए. घरायसी धन्दा सकेपछि उहाँ र 3 जना देउरानी र जेठानी काठमाडौँको असन पुग्थे. त्यहाँ चामल बेचेर साँझ नुवाकोट फर्किन्थे. उनीहरू कोही पनि स्कुल जाँदैनथे. फुर्सदको समयमा अर्काको खेतमा ज्यालामा काम गर्थे. 3 जना बुहारीले आफ्ना पीडा र समस्याका बारेमा कहिल्यै कसैलाई बताएनन्। जब 3 जनाको पाठेघर खस्ने रोगबाट ज्यान गयो त्यति बेला मात्र उनीहरूले भोग्नु परेको शारीरिक पीडा सतहमा आयो. समय बित्दै जाँदा उहाँका श्रीमानका दाजुभाइ र श्रीमतीहरू पनि बिते. अहिले त्यो पुस्ताको उहाँ मात्र जीवित हुनुहुन्छ. नाति भतिजाहरूलाई हरेक दिन भेट्न आउन सजिलो होस् भनेर 83 वर्षको उमेरमा आफैले देवघाट स्थित ज्येष्ठ नागरिक प्रतिष्ठानको वृद्धाश्रममा जाने निर्णय गर्नुभयो. त्यहाँ उहाँको मन रमिरहेको थियो. त्यसपछि वृद्धाश्रममा बस्नेहरूसँगै आफ्नो पनि जन्मदिन मनाउँदा उहाँलाई थप खुसी मिल्थ्यो. त्यही नै हो उहाँलाई 10 भदौको बाढीले भेट्यो. नेपाल तिब्बत सीमा नजिकै लेन्दे उपत्यकामा ठुलो हिम चट्टान सहितको पहिरो खसेर तल त्रिशुलीसम्म अकल्पनीय भेल बाढी आयो. बाढी आउँदा बोहरा वृद्धाश्रमको भुइँतलामा हुनुहुन्थ्यो. 81 आएको भेल बाढीले उहाँलाई भुइँतलाको एक छेउतिर हुत्यायो. प्रत्यक्षदर्शीका अनुसार भुइँतलाको त्यस भागमा पानीको बहावको तीव्रता कम थियो. भवनभित्र पानीको बहावको सिधा बाटोमा परेकाहरू भने जोगिएनन्. परिवारका सदस्यहरू त्यही कारणले गुणमाया बाँचेको बताउँछन्। आफन्तहरू तत्काल पुगे. गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो. नेपाली सेना र नेपाल प्रहरीको करिब 4 घण्टाको प्रयासपछि एक्सकाभेटरको मद्दतले उहाँलाई भग्नावशेषबाट बाहिर निकाल्यो. एक्सकाभेटरको बकेटले उहाँलाई सुरक्षित रूपमा माथि ननिकालिन्जेल भग्नावशेष हटाउने र पन्छाउने काम भइरहेको नाति दीपकले सुनाउनु भयो। गुणमायालाई पहिले नजिकको अस्पताल लगियो, त्यसपछि उहाँलाई कहाँ लगियो परिवारलाई थाहा दिइएन, जसले गर्दा परिवारले चिन्ता र छटपटीमै पूरै रात बितायो। जबकि लगत्तै स्थानीय लायन्स क्लबका तीन स्वयंसेवकले गुणमायालाई एम्बुलेन्समा राखेर काठमाडौँ वीर अस्पतालको इमर्जेन्सी पुर्याइसकेका थिए। त्यो कुरा उनीहरूलाई पछि बल्ल थाहा भयो। उद्धारपछि उहाँ बिरालाई बोल्नु भएको छ। यो फिचर स्टोरी आज कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरुण उपत्यकाका आदिवासी शीर्षक राखेर कान्तिपुरले फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। नयाँ पत्रिका दैनिकले राहत सामग्रीको काठमाडौँमा थुप्रो, भोटेकोसी बाढी पीडितका लागि काठमाडौँमा सरकारी र गैर सरकारी तवरबाट पर्याप्त राहत सामग्री संकलन भइरहेको छ, तर राजधानीमा थुप्रिएको सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़िरहेको छ। देश विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरिभराउ भएका छन्, तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण हुन सकेको छैन। बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौँबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ। संकलित राहत सामग्री काठमाडौँका जिल्ला प्रशासन कार्यालय, वसुन्धारा स्थित राधा स्वामी सत्संग व्यास भवन र सामाखुसी स्थित नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्रमा राखिएको छ। काठमाडौँ प्रशासनको जेएनजी आन्दोलनमा ध्वस्त पुरानो भवनको भैँतालाको प्यासेजभरि दाल चामल चाउचाउ तेल नुन मिनरल वाटरदेखि सिरक डस्ना र लत्ता कपडा समेत साङ लगाएर राखिएका छन्। त्यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अरू स्थानमा राखिएको काठमाडौँका सिडिओ ईश्वरराज पोखरेलले बताउनुभयो। यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री टेकु स्थित स्वास्थ्य सेवा विभाग र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ। सबभन्दा धेरै राहत काठमाडौँमै संकलन भएको छ। हामीले वितरण र संकलन नै एकद्वार प्रणालीबाट गरेका छौँ। सोही अनुसार अहिले जिल्ला प्रशासन कार्यालयको पुरानो भवन, वसुन्धारा स्थित राजा स्वामी सत्सङ्ग भवन र सामाकोशीको नेपाल प्रहरीको विपद तालिम केन्द्रमा राखेका छौँ। काठमाडौँका सिडिओ पौडेलले भन्नुभयो, सबभन्दा बढी राहत प्रहरी तालिम केन्द्रमै छ, किनभने त्यहाँ धेरै राख्न सकिने ठूलो ठाउँ छ, राहत आउने क्रम पनि बढ्दो छ, आवश्यकता अनुसार प्रभावित क्षेत्रमा पठाइरहेका छौँ। उहाँका अनुसार संकलित राहत सामग्रीको रेकर्ड जिल्ला प्रशासनले राखेको छ। राहत व्यवस्थापन र समन्वयका लागि प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई फोकल पर्सन तोकिएको पनि उहाँले बताउनु भएको छ। काठमाडौँमा राहतको थुप्रो लागेको छ, प्रभावित ठाउँमा पुग्न सकेको छैन, नयाँ पत्रिकाले यो खबर छापेको छ। लाङटाङ जलविद्युतको सुरुङमा श्रमिकहरू फँसेको ठाउँ पहिचान, आज उद्धार टोलीभित्र छिर्ने शीर्षकमा नयाँ पत्रिकाले नयाँ खबर छापेको छ। सरकारले परियोजनाका सञ्चालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युतको सुरुङ परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पाल बनाइएकामा आज उद्धार टोलीभित्र छिर्ने परियोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको छ। बाढी गएको आठौं दिन अर्थात् मंगलबारदेखि परियोजनाका प्राविधिकको सहयोगमा सेनाले उद्धार अघि बढाएको थियो। हिजो पाल बनाउँदा भित्रबाट केही गन्ध आएकाले श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको निष्कर्षमा पुगिएको भट्टराईले बताउनु भयो। सरकारले सुरुमै परियोजनाका प्राविधिकलाई साथ नलिँदा ढिला गरी हुने उद्धारको नतिजा कस्तो आउँछ भन्न नसकिने उनीहरूको भनाइ छ। सेनाले सुरुमै हामीसँग सहकार्य गर्नुपर्थ्यो, किनकि सुरुङ कस्तो थियो र कसरी उद्धार गर्न सकिन्छ भन्ने सैद्धान्तिक तथा प्राविधिक ज्ञान हाम्रा प्राविधिकसँग थियो। उहाँले भन्नुभयो, ढिला गरी हामीलाई उद्धारमा सहभागी गराइएपछि हिजो श्रमिकहरू फँसेको क्षेत्र पत्ता लगाउन सफल भएका छौँ। अब छिरेपछि यकिन अवस्था के छ थाहा होला। यस सम्बन्धमा सेनाले औपचारिक जानकारी गराएको छैन। यो खबर आज नयाँ पत्रिकाले छापेको छ। देउब समूहले ल्याए महाधिवेशनको छुट्टै कार्यतालिका शीर्षक राखेर नयाँ पत्रिकाले अर्को खबर पनि छापेको छ। आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षका आफ्नो महाधिवेशन कार्यतालिका 16-19 असोजमै 15 महाधिवेशन गर्ने संस्थापन पक्षको गृह कार्य चलिरहेका बेला इतर समूह 21-23 मङ्सिरमा केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ। विनाशकारी बाढीपछि संसदमा प्रधानमन्त्रीको सम्बोधन, सङ्कटमा नेतृत्वले आँसु होइन जनतालाई हिम्मत, आठ र भरोसा दिनुपर्छ शीर्षक राखेर नयाँ पत्रकारले नै अर्को खबर फ्रन्ट पेजमा छापेको छ। अन्नपूर्ण पोस्टले बाढीले सम्पर्क विच्छेद र सुहाको भूगोल, भोटेकोसीमा आएको भीषण बाढीले मुख्य सड़क पुल र सञ्चार संरचना बगाएपछि सिङ्गो र सुहाको भूगोल पूर्ण रूपमा सम्पर्क विच्छेद छ। 2000 भन्दा बढी नागरिक बेपत्ता बनाएको यो महाविपत्तिमा स्थल मार्ग ठप्प भएपछि र सुहाको उद्धार राहत कष्टपूर्ण अझै बनेको छ। सुरेन्द्र काफ्ले र हेमनाथ खतिवडाको भाइलाइनमा नुवाकोट र रसुवा डेडलाइनको खबर हो। छापेको छ अन्नपूर्ण पोस्टले। जलवायु न्यायको हक माग्न प्रधानमन्त्री महासभामा जालन शीर्षक राखेर नितुकालेको बायलेनमा अर्को खबर पनि छापेको छ। भोटेकोशी विपद सम्बन्धी विशेष प्रस्ताव संसदबाट पारित भएको छ। 250 विद्यार्थी बेपत्ता, 10,000 पढाइ ठप्प शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर पनि छापेको छ। सञ्जीव घिमिरेको बायलेनमा यो खबर छापिएको छ। एक साता अघि रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले घर बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा, धादिङ र नुवाकोटका 12 विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारी गरी 267 जना बाढीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहस नहस छ। शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 18 जनालाई बाढीले बगाएको छ, जसमा 1 शिक्षक र 7 विद्यार्थी छन्। त्यस्तै बाढीपछि 249 जना बेपत्ता छन्, जसमा 15 शिक्षक र 233 विद्यार्थी छन्। बाढीले 10,000 पढाइ प्रभावित भएको छ। अधिकांश घटना बाढी उद्गम स्थल रसुवामा भएका छन्। रसुवाको उत्तरगाय गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकाका विद्यालयबाट मात्रै 233 जना बगेका र सम्पर्कविहीन भएका विवरण प्राप्त भएको सानोठेमे स्थित शिक्षा विभागका सूचना अधिकारी निमप्रकाश सिंह राठौर बताउनुहुन्छ। सबभन्दा ठूलो क्षति रसुवाको उत्तरगाय गाउँपालिका 5 स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा देखिएको छ। यो विद्यालयका 200 विद्यार्थी र 4 शिक्षक गरेर 204 जना बेपत्ता भएको उहाँले बताउनुभयो। त्यस्तै रसुवाकै गोसाईकुण्ड गाउँपालिका 5 स्याप्रुबेसी स्थित कुमी श्यामी वाङफिल माध्यमिक विद्यालयबाट 16 विद्यार्थी र 1 शिक्षक गरी 17 बाढीले बगाएको विवरण छ। नुवाकोटमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयबाट 12 विद्यार्थी बेपत्ता र 1 विद्यार्थी बाढीले बगाएको विवरण उल्लेख छ। 250 विद्यार्थी बेपत्ता, 10,000 पढाइ ठप्प शीर्षकमा अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। नागरिक दैनिकले सर्दैछ बढ्दै दुर्गन्ध शीर्षकमा खबर छापेको छ। पवित्र सुनारको बाइलाइनमा त्रिवि शिक्षण अस्पताल महाराजगंज स्थित फोरेन्सिक विभागको दृश्य हिजो कोरोना महामारीको बेला जस्तै देखियो। सब व्यवस्थापनमा खटिएकाहरू कोरोना कालमा जस्तै मास्क र सुरक्षा कवचमा थिए। खटिएका सुरक्षाकर्मी, आफन्तको शव खोज्न गएकाहरू र एम्बुलेन्स चालकहरू मास्कमा देखिन्थे। विभागको हाता सडेका सबले दुर्गन्धित बनेको थियो। सब खोज्दै आएकाहरू दुर्गन्धका कारण धेरै बेर टिक्न सक्दैनथे। बाध्यताले काम गर्ने कर्मचारी, प्रहरी र चालकलाई भने दुर्गन्ध सहनुको विकल्प थिएन। एम्बुलेन्स चालक सीताराम ओली हिजो दिउँसो नुवाकोटबाट सब लिएर आइपुग्नु भयो। उहाँको एम्बुलेन्स रोकिने बित्तिकै दुर्गन्ध थप कडा बन्यो। उहाँले रसुवामा बाढी आएको भोलिपल्टदेखि नै एम्बुलेन्समा सब बोक्न थाल्नु भएको हो। उहाँ हिजो त्रिशुली ब्यारेकबाट सेनाले संकलन गरेर पठाएको सब बोकेर फोरेन्सिक विभाग आइपुग्नु भएको हो। बाढी आएको 3 दिनपछि सब गनाउन थालेको हो। अहिले त कडा दुर्गन्ध आइसकेको छ, उहाँले भन्नुभयो। तर बाध्यताले सब नबोकी सुखै छैन, तेब्बर मास्क लगाएर बोक्छु। उहाँका अनुसार नुवाकोटमा संकलन गरिएका थप 1.5 दर्जन सब ल्याउन बाँकी छ। फोरेन्सिक विभागको हातमा काठमाडौँ जिल्लाले सञ्चालन गरेको संयुक्त एम्बुलेन्स चालक संघका ध्रुव लाकौर र हिमालय बहादुर राणा पनि भेटिनु भयो। हिमालय राणा नुवाकोटदेखि काठमाडौँ हुँदै सबैतिर सब बोकिरहनु भएको छ। बाढी क्षेत्रमा 20,00,000 टन फोहोर शीर्षकमा नागरिक दैनिकले नै अर्को खबर पनि छापेको छ। बाढीमा धसिएको सरकार शीर्षक राखेर नागरिकले अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब शीर्षकमा नागरिकले नै अर्को खबर पनि छापेको छ। अवस्था विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबर र शीर्षकसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हजुर भीमजीलाई धेरै धेरै धन्यवाद। भोलि भने हामी शुक्रबारी बहसमा भेट्नेछौँ होला। यति भन्दै हामीलाई विष्णु गुरुङ भाई ब्ल्यानफोर्डदेखि उहाँले पनि गुड मर्निङ रूपा दिदी, म तपाईँलाई सुनिरहेको छु भन्नुभएको छ। र हाम्रा आदरणीय श्रोताहरू, यहाँहरू सबै सबैले हामीलाई सुनेर साथ दिनुभयो। तपाईँहरूको यो बसाई पक्कै पनि रमाइलो र अर्थपूर्ण भयो होला। हामीले विशेष गरेर अहिलेको समयमा नेपालका विविध विषयमा, भनौँ न नेपालको यो भोटेको सीमा आएको बाढीले बगाएको प्रसङ्गहरू नै बढी मात्रामा सुन्यौँ। र यही प्रसङ्ग सँगसँगै आजका सम्पूर्ण कार्यक्रम पनि यही पुरा हुनेछ र भोलि शुक्रबार तपाईँ हामी भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हौस् त आदरणीय श्रोता, भोलि हामी भेट्नेछौँ। अहिलेको लागि भने हामी सुनौँ, अब हामी समाचार सुन्नेछौँ। ओके, हामी भोलि भेटौँला। नमस्ते, बाबाई।
4: सैन्य समुदायमा बेलायत भरी।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्क विहीन छन्। बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै धादिङ कांग्रेस सांसद सीता थपलिया,
4: बाढ़ी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौ, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
3: नेपाली काँग्रेसकी प्रमुख सचेतक बासुना थापाले रसुवा बाढ़ीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। आज बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले आकस्मिक बाढ़ीपछि पहिलो 2 दिन राज्यले उपलब्ध स्रोत साधन अनुसार उद्धार र राहतमा काम गरे पनि त्यसपछि योजनासहित अघि बढ़न नसकेको बताउनु भएको हो।
5: पूर्वाधार समितिमा भइराख्दाखेरि हामीहरूले के कति काम गर्यौँ त अस्ति भन्ने कुराले चाहिँ यसमा मायने राख्छ, किनभने हामी पनि काहीँ न काहीँ त चुकेकै छौँ, यसमा हामीले यसलाई एक्सेप्ट गर्नै पर्छ। जुन एकदम इमर्जेन्सीमा आएको बाढी थियो त्यतिमा जति गर्न सक्थ्यो राज्यले र सरकारले हामीले जति गर्न सक्थ्यौँ त्यो दुई दिनभित्र हामीले गऱ्यौँ। त्यसको लागि काहीँ कुनै कम्प्लेन पनि छैन, त्योभन्दा बढी गर्न सक्ने पनि थिएनौँ, गर्न सक्ने स्थिति 2 दिनको। तर 2 दिनपछि हामी धेरै सम्हालिसकेका थियौँ र हामी हतोत्साहितबाट बाहिर आइसकेका थियौँ, अनि प्री प्लानिङ साथ अगाडि जान पर्थ्यो, तर हामी त्यसमा चुकेका छौँ। चुकेकोलाई चुकेको भन्नै पर्छ, बाहिर मिडियामा होस् या यहाँ अगाडि होस्, अगाडि नै भन्नुपर्छ हामी चुकेकै हौ त्यसमा। किनभने हामी पूर्वधारमा त्यो टनेल बनिराख्दाखेरि हाम्रो यहीँबाट ती सबै टनेलहरूका हजुरको नक्साहरू त यहीँबाट नै त पास भएको थियो होला, त्यो नक्साहरू हामीसँग थियो होला। त्यहाँ प्राविधिक टोलीहरू जाने बेलासम्म पनि नक्साहरू टनेलको वरिपरि पुगेको छैन। बाहिर के भ्रम फैलाएको थियो भने धेरै टनेलबाट यति मान्छे निकाले यति मान्छे।
3: प्रतिनिधि सभा बैठक चलिरहेका बेला कांग्रेस सांसद तथा लेखा समितिका सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढल्नु भएको छ। डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढल्ने लगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नुभएको थियो। खड्कालाई अस्पताल लगिएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले साना डुंगाबाट बेलायत प्रवेश गर्ने आप्रवासीको संख्या घट्दै गएको भए पनि ढुक्क भएर बस्न नहुने बताउनु भएको छ। उनीहरूलाई रोक्न बेलायत र फ्रान्सले थप प्रहरी परिचालन गरेका छन्। विशेष गरी धेरै मानिस बोक्ने ठूला रब्बरका डुंगा प्रयोग गरेर समुद्र पार गर्ने प्रयासलाई रोक्न प्रहरीले निगरानी बढ़ाउनेछ। उत्तरी फ्रान्सका समुद्री किनारमा 1,500 भन्दा बढ़ी प्रहरी परिचालन गरिने भएको छ। तर रिफर्म युकेका उपनेता रिचर्ड टाइसले भने सरकारको यो कदम काम भन्दा बढी देखावटी मात्रै हुन सक्ने भन्दै आलोचना गर्नु भएको छ।
6: We shouldn't be spending hundreds and hundreds of millions of pounds of hard-earned British taxpayers' cash to the French who are not doing their job properly. The way to solve this is to pick up, rescue and return. It's the humanitarian thing to do.
3: रसुवा भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ। बाढ़ीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएको चिलिमी र त्रिशुली जलविद्युत आयोजना भोटेकोशी बाढ़ीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाटसम्म विद्युत निर्यात अनुमति पाएको थियो। बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढ़ीले क्षति पुर्याएको छ। अवधिकी हेटौडाबाट दैनिक 100 एलपी ग्यास काठमाडौँ आउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौडाबाट भरिएका 100 ट्रक एलपी ग्यासका सिलिन्डर वैकल्पिक मार्ग हुँदै ल्याउने जानकारी दिएको हो।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छुणामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, काठमाडौँको सौगात कार्यक्रम यहाँहरूले केही छिन अघिसम्म सनकल्प स्टुडियो युकेबाट सुन्दै हुनुथ्यो र अब भने यहाँहरू बेबेस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको उठान मैले गीतकार नूतन भूषालको गीत रचना अनि सङ्गीतकार सुनिल मास्केको सङ्गीत र एउटा सुमधुर गीतबाट गरिसकेको छु हल्लाहरू सुन्दैछौ रे इस्माइल दासको सुर रहेको थियो र आजलाई भने मैले सुनिल मास्केको सङ्गीत नूतन भूषालको गीत रचना अनि इस्माइल दासको सुरमा रहेको गीतबाट यो व्यवसायको उठान गरिसकेको छु। लागु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल भदौ 18 गते भदौ कृष्ण सप्तमी तिथि बिहिबार, नेपाल सम्वत 1146 तदनुसार आज सेप्टेम्बर महिनाको 3 तारिक सन 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि धेरै जसो ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र काठमाडौँ उपत्यकामा अघि अपराह्नतिर वर्षा पनि भएको थियो र म रेडियो आउने क्रममा अलिअलि रुझेरै आए भन्न चाहन्छु श्रोताहरू। र नेपालमा आज सूर्योदय बिहान 5:43 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:22 जाँदा हुँदैछ र आज श्रोताहरू गौरा सप्तमी समेत परेको छ। विशेष गरी गौरा अर्थात् पार्वतीको पूजा आराधना गरिने परम्परा रहेको छ गौरा सप्तमीमा। गौरा र सुदूरपश्चिमको सम्बन्ध पनि सांस्कृतिक रूपमा महत्त्वपूर्ण रहेको छ है श्रोताहरू, त्यही भएर मलाई एउटा देउडा गीत राख्न मन लाग्यो आज र यति बेला चाहिँ म सुनिल नेपाली र पूर्णकला विषयले गाउनुभएको एउटा देउडा गीत राखिहाल्छु।

यो रमाइलो देउडा भाका पश्चात श्रोताहरू अब नै बेबेस गोर्खा रेडियोको आजको व्यवसायको बारेमा पनि जानकारी दिने बेला भइसकेको छ। आदरणीय श्रोताहरू, आज बिहिबार र बिहिबारको स्वर्णिम संगम स्रष्टा सर्जक र शिल्पी मनहरूसितको व्यवसाय हो कार्यक्रम स्वर्णिम संगम सृजना वाटिका। सृजना वाटिका भन्ने साथ श्रोताहरू, मनभित्र जन्मिएको भावना जहाँ जीवन हुन्छ, कल्पना मात्र हुँदैन श्रोताहरू, भोगाई पीडा सुख दुःख प्रेम सबै हुने गर्दछ, जुन मौनतामा शब्दको सहारामा बोलिरहेको हुन्छ, जसले पुस्तालाई समेत जोडिरहेको हुन्छ, जस्तो कि यति बेला हामी भोटेकोसीको बाढीको पीडामा छौँ श्रोताहरू। अनि सर्जकका सृजनाले यस्तो बेला टुटेको मनलाई आफ्ना सृजनाहरूले जोड्नु सक्नु पर्दछ, जस्तो कि भोटेकोसी उर्लिँदा बस्ती मात्र बगेनन् सपनाको बस्ती, बस्तीको घट्यो भाउ, भोटे कोसी उर्लिँदा बस्ती मात्र बगेन सपनाको बस्तीको घट्यो भाउ, आज पनि धेरैका आँखामा आँसु छ मुटुमा घाउ, कसैको आँगन रित्यो कसैका आफ्ना हराए, कसैको आँगन रित्यो कसैका आफ्ना हराए, तर पनि यही पीडाबाट उठ्नेछौ फेरि बनाउँछौ आफ्नो गाउँ, तर पनि यही पीडाबाट उठ्नेछौँ र फेरि बनाउनेछौँ आफ्नो गाउँ। यसरी सकारात्मक सन्देश जोडेर श्रष्टाहरूले भनौँ सृजना पक्कै आज पनि लेख्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु, र यति बेलामा चाहिँ म सृजनाहरू केही छिनपछि राख्ने नै छु, तर माधव प्रसाद घिमिरेले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, नातिकाजीको सङ्गीत, अनि यसमा स्वर रहेको छ तारा देवीको।

0: SBS Gorkha Radio.
1: पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: BFBS Gorkha Radio।
2: हजुर आदरणीय श्रोताहरू, यो छोटो विश्राम पश्चात सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, आज बिहिबारहरू बिहिबारको स्वर्णिम सङ्गममा सधैँ जस्तै आज पनि म श्रष्टाका सृजनाहरू राख्ने नै छु र यति बेला भने सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्ने क्रममा मेरो हातमा दुईवटा कविता प्राप्त भएको छ र एउटा कविता लेख्नु भएको छ बलराज जबेगु लिम्बुले। उहाँ अहिले बेलायतबाट हुनुहुन्छ र उहाँको यो कविता युवा समय राखिहाल्छु। लेख्नुहुन्छ बलराज जबेगु लिम्बु र कविताको शीर्षक रहेको छ दैव पनि कति निठुरी। शीर्षकमा यहाँ लेख्नुहुन्छ बलराज जबेगु। बाढी पहिरो पनि उर्लेर आउने, खोला खोल्सी पनि उर्लेर आउने, बाढी पहिरो पनि उर्लेर आउने, खोला खोल्सी पनि उर्लेर आउने, नदी नाला पनि बौलाएर आउने, भीर पहरा पनि धरती फाटेझै फाटी झर्ने, घरभित्र बाहिर लास, खोल्सा खोल्सी अनि भीर पहरामा लास, गुफाभित्र लास, गाउँ बस्ती जताततै लास, दैव पनि

लाश माथि लाश ठगी खानेहरू चाहिँ क्यूआर कोडमा आउने पैसाको आश, इमान धर्म बेचेका पाखण्डीहरू सेल्फी खिचिरहेछन्, पार्टीका नेता नेतृत्वहरू एक अर्कालाई गाली गलौज गरिरहेछन्, दैव पनि कति निष्ठुरी। विदेशी दाताहरूले दिएको दान कति लाख कति करोड गन्दैछन्, भागबण्डा कति पर्ने हो, नेताहरूको घर दैलो चार्दैछन् त छाड मछाड गरिरहेछन्। बित्ने बित्ति गयो, बित्ने बित्ति गयो, मर्ने मरेर गयो, नाबालकहरू कति टुरो भए, कति विधवा भए, कोही नाङ्गा भए, बाँच्नेहरू हरिबिजोग भए, दैव पनि कति निष्ठुरी। मृत्यु शाश्वत सत्य हो, मृत्यु शाश्वत सत्य हो, धनी गरिब केही देख्दैन, जातपात केही चिन्दैन, सानो ठुलो केही भन्दैन, मर्नु छ मरेरै जान्छ, गाउँ सहर केही भन्दैन, मर्नु छ मरेरै जान्छ, गाउँ सहर केही भन्दैन। सरकार जनताको खुन पसिना बगाएर तिरेको कर, विदेशीहरूले पठाएको योगदान, सबै सबै राहतको नाममा गिद्धे नजर लगाएर सरकार हेर्दैछन्। सिंहदरबारभित्र तिम्रा ती गिद्धहरू सिनो कुरेर बसेका छन्, तिम्रा ती बैरीका सन्तानहरू केही पाउने आशमा छटपटिरहेछन्। खै के भनौँ, दैव पनि कति निष्ठुरी, खै के भनौँ, दैव पनि कति निष्ठुरी। बलिहाङ जबेगु लिम्बु अर्थात् बलराज जबेगु लिम्बुको यो समय सान्दर्भिक कविता राखी दैव पनि कति निष्ठुरी शीर्षकमा लेख्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला भने अर्को पनि एउटा कविता मेरो हातमा रहेको छ, र यो कविता चाहिँ पृथ्वीको अर्को गोलार्ध कनेक्टिकट युएसएबाट लेख्नुहुन्छ शर्मिला अधिकारी, कान्छी छोरी, त्यो कालो दिन शीर्षकमा। विक्रम सम्बत 2083 साल भदौ 10 गति बुधबारको दिन थियो। कतै रहर बग्यो, कतै सहर बग्यो, कतै बाँस बग्यो त कतै घाँस बग्यो, कतै परिवार बग्यो, कतै आफन्त बग्यो, कतै धन बग्यो, कतै मन बग्यो, कतै धन बग्यो, कतै मन बग्यो, कतै हजारौँ सपनाहरू बग्यो, कतै चाहना बग्यो, कतै बहाना बग्यो, कसैको काख बग्यो, कसैको काँध बग्यो, कसको के बग्यो, न हिसाब न किताब, तर मेरो त संसारै बग्यो। अन्तमा के बाँकी रह्यो र, न घर न हरहर, न गाउँ न सहर, अन्तमा के नै बाँकी रह्यो र, न घर न रहर, न गाउँ न सहर, टुलु टुलु हेर्ने ती निमुखा दुई आँखा, अनि चुपचाप झरिरहने केही थोप आँसु, आखिर जिन्दगीको देह के नै रहेछ र, आखिर जिन्दगीको देह के नै रहेछ र, त्यही एक मुठी सास, एक थुप्रो सम्झना, एउटा झिनो आशा, त्यही झिनो आशा बोकेर बाटो हेरिरहेको छु, तिमी भेटिन्छौ कि तिमी फर्किन्छौ कि। बुढा भएका बा आमा बाटा हिँड्ने बटुवालाई रोकेर सोधिरहेछन्, बाबु मेरो छोरालाई देख्नुभयो, सायद कहीँ कतै ती अपरिचित ओठले आफ्नो छोराको सुखद खबर सुनाइदिन्छ कि भनेर हरेक अपरिचित अनुहारमा आफ्नै छोराको चित्र खोजिरहेछन्। यता म भने कुनै पाइलाको आवाज परेको सुन्ने बित्तिकै दौडिँदै आएर ढोकाबाट सुन्छु, सास रोकेर बाहिर निहाल्छु, निराश हुँदै खाली हात र भारी मन लिएर फर्कन्छु। छोराछोरी टुलु टुलु मलाई हेर्छन्, सोध्छन्, आमा हाम्रो बाबा कहिले आउनुहुन्छ? मसँग त्यो प्रश्नको उत्तर छैन, मुस्कुराउँदै भन्न खोज्छु, तर ओठले भन्दा पहिले आँखाले सत्य बोलिदिन्छ, अन्तमा मन भारी बनाउँदै ढाँटिदिन्छु र भन्छु, सायद बाबा आउँदै होलान्, सायद बाबा आउँदै होलान्। आज पनि मनले मान्न सक्दैन, गोसाईकुण्ड दर्शन गर्न गएको तिमी कतै भटेकोसीको भेलमा टाढा बग्यौ भनेर,
आँखाले देखेको छैन, मनले स्वीकार्दैन, हरेक बाटोमा तिमीलाई खोजिरहेछु, हरेक आहटमा

तिम्रो पाइला सुन्छु भन्छन् समयले सबै घाउ निको पार्छ रे भन्छन् समयले सबै घाउ निको पार्छ रे तर मेरो घाउ केले निको पार्ला जसको अन्त्य नै स्वीकार्न सकेको छैन तिमी फर्केर आउँछौ कि म आए नि भन्दै आवाज दिन्छु कि त्यसैले अन्तसम्म होइन अनन्तसम्म सास चलुन्जेल पर्खिरहनेछु प्यारा म पर्खिरहनेछु सास चलुन्जेल पर्खिरहनेछु प्यारा म पर्खिरहनेछु कवियत्री शर्मिला अधिकारीको यो अत्यन्तै सुन्दर कविता राखे कविता यस अर्थमा सुन्दर भने कवियत्रीको खुबीको कारणले तर कविताभित्रका भाव भने अत्यन्तै दुखान्त थियो अत्यन्तै मनलाई चिमोट्ने थियो यो सिर्जनाको लागि कवियत्री शर्मिला अधिकारी कान्छी छोरीलाई धन्यवाद दिन चाहन्छु कनेक्टिकट टिभी सेवाबाट हुनुहुन्थ्यो र यो भोटेकोसीको बाढीको पीडा टिपेको दुईवटा सिर्जना मैले यहाँहरू माझमा राखेँ सुरुमा मैले बलराज जावेगीको सिर्जना राखेँ र अहिले शर्मिला अधिकारीले लेख्नुभएको अर्को सिर्जना राखेँ र भने एउटा गीत राखिहाल्छु प्रकाश रेग्मीको सुरमा डाक्टर कृष्ण हरिबरालको गीत रचना अनि बिबी अनुरागीको सङ्गीतमा

डाक्टर कृष्ण हरि बरालको गीत रचना अनि बेबी अनुरागीको सङ्गीत रहेको यो गीत राखे प्रकाश रेग्मीको स्वरमा. यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र यति बेला भने मेरो हातमा सुनिता गिरीको माइती जाने बाटो शीर्षकको एउटा कविता रहेको छ. यो कविता पढिहाल्छु. लेख्नुहुन्छ सुनिता गिरी र कविताको शीर्षक रहेको छ माइत जाने बाटो. लेख्नुहुन्छ कवियत्री सुनिता गिरी. माइत जाने बाटोमा म हिँडिरहँदा बादल पनि हिँडिरहेको हुन्छ. माइत जाने बाटोमा म हिँडिरहँदा बादल पनि हिँडिरहेको हुन्छ. म सँगै आकाश पनि हिँडिरहेको हुन्छ. म सँगसँगै बाटो पनि हिँडिरहेको हुन्छ. म सँगसँगै बतास पनि हिँडिरहेको हुन्छ. म सँगसँगै म माइत जाँदा बाटो वरपरका ढुङ्गाहरूले मलाई पनि सँगै लैजाऊ भन्छन्. म माइत जाँदा बाटो वरिपरिका ढुङ्गाहरूले मलाई पनि सँगै लैजाऊ भन्छन्. बाटो किनारमा उभिएका रुखहरूले मलाई बिन्ती गर्छन्. माइतीलाई सम्झदै हिँडिरहँदा चरा पनि उठिरहेको हुन्छ. म सँगसँगै खोला जङ्गल सुसाउँदा पुतलीहरू रमाउँदा फुलहरू पनि मुस्कुराइरहेका हुन्छन्. म सँगसँगै माइत जाने बाटोबाट टाढा देखिएको पहाड माइती जस्तै लाग्छन्. माइत जाने बाटोबाट टाढा देखिएको पहाड माइती जस्तै लाग्छन्. माइती जाने बाटोबाट माथि देखिएको आकाश माइती घरको आँगन जस्तै लाग्छ. माइत जाने बाटोमा म हिँडिरहँदा खुसीले रोइरहेको हुन्छु. तर बाटोभरि खसिरहेको शीत देखिन्छ मेरो आँसु जस्तै. तर बाटोभरि खसिरहेको शीत देखिन्छ मेरो आँसु जस्तै. माइती घरको सम्झना अनि माइतीको बाटो जति नै टाढो भए पनि नजिक जस्तो लागेको एउटा बिम्ब टिपेको कविता राखी सुनिता गिरी कवियत्री उहाँलाई धन्यवाद दिन चाहन्छु. र यसै मेसोमा यहाँ बेलायतबाट स्याङ्गजाली स्रष्टा जो आफै पनि गीतकार हुनुहुन्छ घनबहादुर थापा मगर लेख्नुहुन्छ. नमस्कार तुलसी सर, बेबेस गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिका सुन्दै गर्दा आज के लेखौँ भयो. नेपालमा भोटेको सिकु त्यो विभत्स काली लाग्दो दृश्यले मन रोइरहेको बेला खुसीका कुराहरू त लेख्न मन लागेन. तर मेरो चिनो मेरो देशभित्र दुःख छ शीर्षकमा एउटा कविता लेखेको थिएँ. त्यही कवितालाई अलिकति परिमार्जित गरी आज तपाईँको कार्यक्रममा कोशेली पठाए है भन्ने लेख्नुहोस् या गणबहादुर थापा. दुःख छ मुटु धड्की धड्की तिमीलाई सम्झेर आउँछ आँसु भर र भोटे कोसीको ताण्डव सम्झेर. मूल त हजुर सानै थियो, मूल त हजुर सानै थियो, हिमाल फुट्यो कि भाग्य, यसपालि चाडबाडको मुखैमा बैरी भइदियो दैव. बाध्यताले देश डुग्दा म छु आज परदेशमा, बाध्यताले देश डुग्दा म छु आज परदेशमा. बिन्ती ईश्वर नदुखाऊ फेरि मेरो घाउ फेरि मेरो घरदेशमा. कस्तो हुरी बाढी चल्यो कठै मेरो देशमा, कस्तो हुरी बाढी चल्यो कठै मेरो देशमा. सुन्दर सिर्जना दुःख शीर्षकमा यहाँ घनबहादुर थापा मगर लेख्नुभएको थियो. र अन्तिम लाइन कस्तो हुरी बाढी चल्यो कठै मेरो देशमा भन्दै गर्दा उहाँकै एउटा गीतको सम्झना आयो. कस्तो हुरी चल्यो सन्तोष लामाले गाउनुभयो गीत. अहिलेलाई पनि यही गीत राख्न चाहन्छु. गीत लेख्नुभएको छ घनबहादुर थापा मगरले पनि सङ्गीत यसमा राजकुमार बगरको रहेको छ. र सृजनाको लागि घनबहादुर थापा मगरलाई धन्यवाद दिन चाहन्छु.

0: बीएफबीएस गोर्खा रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर, आदरणीय श्रोता, बीएफएस गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा फेरि पनि रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आदरणीय श्रोताहरू, सृजना भावना भनेको मान्छेको मनभित्र उत्पन्न हुने एउटा अनुभूति, जुन समवेदना र एउटा मनोदशाको प्रतिबिम्ब समेत हो। खुसी, दुःख, प्रेम, आशा, भरोसा, करुणा, पीडा, उत्साह सबै सबैको एउटा बिम्ब पनि हो सृजना। मन प्रसन्न र सन्तुष्ट हुँदा आउने खुसीको अनुभूति हुन्छ सिर्जनामा, अनि मन दुखेको बेला चोट र निराशाको बिम्बहरू भेटिने गर्छ सिर्जनामा, अनि कोही कसैप्रतिको मायाले पुलकित हुँदा आउने सिर्जनाहरू आत्मीयता, माया र अपनत्वको हुने गर्दछ। यस्तै कहिलेकाहीँ सिर्जनाहरू करुणाको हुने गर्दछ। अरूको दुःख देखेर मनमा उत्पन्न हुने अनुभूति पनि सिर्जना हो, र भटेकोशीको दुःखमा सृजित केही सिर्जनाहरू त मैले राखिसकेछु र यहाँहरूका प्रतिक्रियाहरूलाई पनि म कार्यक्रममा समेटिहाल्छु। फेल्थम लन्डनबाट हरि राईजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिकामा मिठा मिठा सिर्जनाहरू, कविता, मुक्तकहरू, गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सर्जकहरूलाई पनि बधाई शुभकामना दिन चाहन्छु, र ती सृजनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्ने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद। साथै शुभकामना, सबैलाई शुभ दिन भनेर लेख्नु भएको छ हरि राईजीले, फेल्थम लन्डनबाट हुनुहुन्छ। हरि राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ नूतन भूषालजी लेख्नुहुन्छ इजरायलबाट, अघि सुरुमा मैले एउटा गीत राखेको थिएँ, उहाँले नि लेख्नुभएको गीत, हल्ला बोलको गीत, यहाँ लेख्नुहुन्छ नूतनजी, रिसमा पनि रसमा पनि तिम्रै साथ मिठो लाग्यो, हेर्यौ तिमीले सुस्तरी विरतीको मात लाग्यो, छायौ तिमी मेरो जीवनमा बसन्त बनी, छायौ तिमी मेरो जीवनमा बसन्त बनी, झरेको थिए आँखाबाट आयो तिमी मोती बनी, रुदा पनि हाँस्दा पनि तिम्रै साथ प्यारो लाग्यो, हेर्यौ तिमीले सुस्तरी विरतीको मात लाग्यो, आयौ तिमी मेरो जीवनमा सौगात बनी, आयौ तिमी मेरो जीवनमा सौगात बनी, हारेको थिए आफैसँग छायौ तिमी जीत बनी, रिसमा पनि रसमा पनि तिम्रै साथ मिठो लाग्यो, तिमीले हेर्यौ सुस्तरी पिरतीको मात लाग्यो, तिमीले हेर्यौ सुस्तरी पिरतीको मात लाग्यो। सुन्दर सिर्जना गीत लेखेर पठाउनु भएको थियो नूतनजीले, धन्यवाद। राम्रो गीत, आफै कुशल स्रष्टा हुनुहुन्छ त्यही भएर पनि सिर्जनाहरू राम्रै लेख्नुहुन्छ। राम्रो गीत थियो, सुन्दर गीत थियो, धन्यवाद दिन चाहन्छु। अलिकति भनौँ मायाको शृङ्गारिक गीतै भन्न चाहन्छु, धन्यवाद दिन चाहन्छु नूतन भूषालजीलाई। वाइके सरलजी काठमाडौँबाट लेख्नुहुन्छ, सम्हाल्दै अघि बढिन्छ समय लाग्न सक्छ, बिस्तारै बिस्तारै घाउ भरिन्छ समय लाग्न सक्छ, सम्हालिँदै अघि बढिन्छ समय लाग्न सक्छ, बिस्तारै बिस्तारै घाउ भरिन्छ समय लाग्न सक्छ, लड्नु उठ्नु जिन्दगीको नियम नै हो, लड्नु उठ्नु जिन्दगीको नियम नै हो, फेरि हिम्मत थडिन्छ समय लाग्न सक्छ, फेरि हिम्मत थडिन्छ समय लाग्न सक्छ, पक्कै पनि समय लाग्न सक्छ, फेरि हिम्मत थडिन्छ, अनि फेरि पनि उठ्नु पर्दछ। अब बिस्तारै बिस्तारै शोकलाई शक्तिमा पनि बदल्दै जानुपर्छ हामीले। त्यही भएर पनि अब सकारात्मक सृजनाहरू पनि लेख्दै जानुपर्छ। भोटी कोसी रिसायो, पानीमा विष मिसायो, आँसु रित्ति दानी, कसैको त लासै लुकायो भनेर मैले एउटा गीत पनि लेखेको थिएँ। वाइके सरलजीलाई धन्यवाद दिन चाहन्छु र अगाडि लेख्नुहुन्छ, नमस्कार, तुलसीदाई कार्यक्रम सुन्दैछु। काठमाडौँमा मन्द मन्द वर्षा छ, जति वर्षाको मात्रा बढ्दै जान्छ मनमा चिसोको मात्रा पनि बढ्दै जान्छ, डरको मात्रा बढ्दै जान्छ आजभोलि। माथिको मुक्तक मैले भर्खरै कार्यक्रमको सुरुवातमा तपाईँले बजाउनु भएको गीत सुन्दै गर्दा कोरेको हुँ, उपयुक्त लागे वाचन गरिदिनुहोस् है नमस्कार भनेर पनि लेख्नु भएको छ। वाचन त गरि नै सके, सुन्दर सिर्जना थियो। धन्यवाद दिन चाहन्छु वाइके सरलजीलाई, उहाँ चाहिँ काठमाडौँबाटै हुनुहुन्छ। र वर्षा बिस्तारै अघि म आउँदै गर्दा पनि पानी परेको थियो, अहिले स्टुडियोबाट बाहिर यसो नजर लाउँदै गर्दाखेरि, बोल्दै गर्दा यसो बाहिर पछाडि फर्केर हेर्दै गर्दाखेरि पानी परिरहेको अवस्था छ। र वाइके सरलजीले भने जस्तै यो पानी काठमाडौँ उपत्यका वरिपरि पर्दै गर्दाखेरि माथि तिरो त्रिशुलीतिर नुवाकोटतिर रसुवातिर नपरिदियोस् भन्न चाहन्छु, किनकि त्यहाँ अहिले खोज र उद्धारको कार्य भइरहेछ, यसले फेरि असर पर्न सक्दछ। हामी यही कामना गरौँ र वाइके सरलजीलाई धन्यवाद दिँदै गर्दाखेरि मलाई यतिखेर भने गीतकार राजन राईले लेख्नुभएको एउटा गीतको पनि सम्झना आयो। राजन राज शिवाकोटीको सङ्गीत अनि अन्जु पन्तलले गाउनुभएको गीत हो एउटा जिन्दगीको। अहिलेलाई भने यही गीत यहाँहरू माझमा।

पटक पटक मृत्यु हुन्छ एउटै जिन्दगीमा। अन्जु पन्तको स्वरमा रहेको यो गीत राखेँ मैले, राजन राईको गीत रचना अनि यसमा सङ्गीत रहेको थियो राजन राज शिवाकोटीको। र यो गीत पश्चात यति बेला भने यहाँ सुमिन सावा, सुमिन विवश सावा लेख्नुहुन्छ, सेवारो नमस्कार तुलसी सर, म कलङ्कीबाट कार्यक्रम सुन्दैछु है, मलाई चिन्नुहुने सबैलाई सम्झना गर्दै एउटा गजल पठाए भने लेख्नु भएको छ। लेख्नुहुन्छ सुमिन विवश सावा, भोटे कोशीको भेल्ले कति आफ्ना खोस्यो आज, भोटे कोशीको भेल्ले कति आफ्ना खोस्यो आज, हाँसिरहेको त्यो घरलाई आँसुमा पो छोड्यो आज, हाँसिरहेको त्यो घरलाई आँसुमा पो छोड्यो आज, भोटे कोशीको भेल्ले कति आफ्ना खोस्यो आज, फर्कन्छु भन्दै हिँडेका ती प्रिय मान्छेका पाइला, फर्कन्छु भन्दै हिँडेका ती प्रिय मान्छेका पाइला, बाटो हेर्दा हेर्दै आमाको आँखा थाक्यो आज, बाटो हेर्दा हेर्दै आमाको आँखा थाक्यो आज, हाँसिरहेको त्यो घरलाई आँसु मापो छोड्यो आज, छोराको खबर कुर्दा कुर्दै बस्ने बुढी आमाको मनमा, छोराको खबर कुर्दै बस्ने बुढी आमाको मनमा, ढोकातिर हेर्दै साँझ पनि ढल्यो आज, ढोकातिर हेर्दै साँझ पनि ढल्यो आज, हाँसिरहेको त्यो घरमा घरलाई आँसुमा पो छाड्यो आज, कसैले श्रीमान गुमायो कसैले बाबु गुमायो, कसैले श्रीमान गुमायो कसैले बाबु गुमायो, कसैको सानो संसार नै एकैछिनमा टुट्यो आज, कसैको सानो संसार नै एकैछिनमा टुट्यो आज, हाँसिरहेको त्यो घरलाई आँसुमा पो छाड्यो आज, भोटे कोसी तिम्रो भेलले शरीर मात्रै लग्यो, भोटे कोसी तिम्रो भेलले शरीर मात्रै लग्यो, सम्झनामा उनीहरूलाई सधैँको लागि छोड्यो आज, सम्झनामा उनीहरूलाई सधैँको लागि छोड्यो आज, र अन्तिम शेर, ज्यान गुमाउने सबैप्रति श्रद्धाका फुल चढाऊ, ज्यान गुमाउने सबैप्रति श्रद्धाका फुल चढाऊ, उनीहरूको सम्झनामा मन रोयो आज, उनीहरूको सम्झनामा मन रोयो आज, भोटे कोसीको भेलले कति आफ्ना खोस्यो आज, हाँसिरहेको त्यो घरलाई आँसु मापो छोड्यो आज, अन्तिममा सम्झनामा हार्दिक श्रद्धाञ्जली, भोटे कोसीको विपत्तिमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति सुमन व्यवस्थामा भन्ने लेख्नु भएको छ। यो सुन्दर गजलको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु र एउटा गजल यहाँहरू माझमा राख्न चाहन्छु। गजलकार यशोदा थापा अर्थात् यशु थापाले लेख्नुभएको गजलको शेरहरूमा स्वर सङ्गीत राज सागरको रहेको छ र यो गजल पश्चात भने समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: बाढी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै धादिङ कांग्रेस सांसद सीता थपलिया,
1: बाढी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौ, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
0: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अप्नाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
2: सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ, अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो। त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई तले हुन्छ, त्यहाँ मान्छे बस्ने व्यवस्था छ रे, त्यहाँभित्र अहिले पनि जीवित हुन सक्नुहुन्छ। त्यो कुरा तत्कालै सरकारले खोजी कार्यमा नागरिकको ज्यानलाई बचाउनको लागि आग्रह गर्न चाहन्छु।
0: प्रतिनिधि सभा बैठक चलिरहेका बेला कांग्रेस सांसद तथा लेखा समितिका सभापति भरत खड्का आफू बसेकी कुर्सीबाट ढल्नु भएको छ। डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढले लगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नुभएको थियो। खड्कालाई अस्पताल लगिएको छ। अस्वस्थ हुनु अघि सांसद खड्काले करिब 2 मिनट सम्बोधन गर्दै सबैलाई साथमा लिएर नागरिक बचाउने अभियानमा लाग्न सरकारलाई सुझाव दिनु भएको थियो।
3: मेरो डोटी जिल्लाका दीपक बहरा र कीर्ति विष्ट लगायतका व्यक्तिहरू हालसम्म पनि अज्ञात अवस्थामा रहेका छन्। सरकारले तत्काल खोज तलास गरिदिनु हुन पनि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सरकारको पहिलो कर्तव्य नागरिक बचाउने हो। नागरिक बचाउनको लागि कुनै पनि मित्र राष्ट्रहरू या सहयोगी संघ संस्थाहरूबाट लिने सहयोगमा कुनै संकोच लिनु हुँदैन। आज यो पीड़ा सबै आम नेपाली नागरिकको पीड़ा हो, यो सरकारको मात्र होइन। त्यसैले सरकारसँग मेरो आग्रह के छ भन्दाखेरि तीनै तहका सरकारहरूलाई सहभागी बनाएर यो उद्धार र राहतका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ। साथसाथै राजनीतिक दल, नागरिक समाज र सम्बन्ध सबै पक्षलाई साथमा लिएर अहिलेको विपदलाई कसरी सहजीकरण गर्न सकिन्छ, हामी सरकारको साथमा छौं। सरकारले आफ्नो गति बढाओस्, सबैबाट सहयोग लिएर नागरिक बचाउने अभियानमा लागौं।
0: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले साना डुंगाबाट बेलायत प्रवेश गर्ने आप्रवासीको संख्या घट्दै गएको भए पनि ढुक्क भएर बस्न नहुने बताउनु भएको छ। उनीहरूलाई रोक्न बेलायत र फ्रान्सले थप प्रहरी परिचालन गरेका छन्। विशेष गरी धेरै मानिस बोक्ने ठूला रबरका डुंगा प्रयोग गरेर समुद्र पार गर्ने प्रयासलाई रोक्न प्रहरीले निगरानी बढ़ाउनेछ। उत्तरी फ्रान्सका समुद्री किनारका 1050 भन्दा बढ़ी प्रहरी परिचालन गरिने भएको छ। तर रिफर्म युकेका उपरिता रिच टाइसले भने सरकारको यो कदम कामभन्दा बढी देखावटी मात्रै हुन सक्ने भन्दै आलोचना गर्नुभएको छ।
4: We shouldn't be spending hundreds and hundreds of millions of pounds of hard-earned British taxpayers' cash to the French who are not doing the job properly. The way to solve this is to pick up, rescue and return. It's the humanitarian thing to do.
0: एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको छ। मलेसियाले 104 रनको लक्ष्य दिएको थियो। नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। मलेसियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका लागि करण केसीले 4 र ललित राजवंशीले 2 विकेट लिनुभयो। नेपालका ओपनर ब्याटर अर्जुन कुमालले 45 रन बनाउनुभयो। इशान पाण्डेले 20, कुमार पौडेलले 10 र दिपेन्द्र सिंह ऐरीले 12 रन बनाउनुभयो। नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेटले हराएको थियो। खबर यति नै, नमस्कार।
5: BFBS गोर्खा रेडियो हो।

गहिरोको घरलाई नै भन्छन् पहिरोको डर हुन्छ, गहिरो मायालाई त्यसैले सबैको डर हुन्छ। एम्बरहालको स्वरमा रहेको यो गीत राखे श्रोताहरू, यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो व्यवसायको दोस्रो चरण दोस्रो खण्डको उठान गरिसकेछु र व्यवसायमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र गायक एम्बरहाललाई पनि शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। र आउने श्रोताहरू यहाँहरूका प्रतिक्रिया यहाँहरूले लेखेर पठाउनुभएका सृजनाहरूलाई फेरि पनि समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ मेनी कालीकोटे राईजीले तुलसी दाई नमस्ते भन्नुहोस् उहाँलाई धन्यवाद। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ नमस्कार तुलसीजी, आजको स्वर्णिमसँग कार्यक्रम मार्फत सृजना वाटिका सुनेर रहनुहुने सम्पूर्ण संसारभरिका श्रोताहरूमा हार्दिक नमन गर्दछु, साथै यसै गरी सृजनशील हातहरूलाई पनि सलाम भन्न चाहन्छु। हाम्रो बेबेस गोर्खा रेडियोको नियमित स्रष्टाहरू मेरो सम्धी लिलास काम्बाङ, कवियात्री शर्मिला अधिकारी, हरि राईजी र तेन्जी पाखरिन, यसै गरी छवि थापा मगर अनि हङकङमा रहनुहुने जानु काम्बाङ लिम्बूजीलाई पनि सम्झना गर्न चाहे है तुलसीजी भनेर लेख्नु भएको छ। अनि उहाँले अगाडि लेख्नुहुन्छ राम्रो वाचनको लागि हजुरलाई पनि धन्यवाद भन्दै कार्यक्रम सुन्दै विदा भए भनेर लेख्नु भएको छ जर्मनीबाट हम्बर्गबाट हुनुहुन्छ द्वारिका थापा मगरजी, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है कार्यक्रम सुन्दै जानुहोला भन्न चाहन्छु। अनि यहाँ सुमी लिम्बू लेख्नुहुन्छ छेवारो तुलसीजी म पनि माता तीर्थबाट कार्यक्रम सुन्दैछु तपाईँको आवाजलाई, यसै कार्यक्रम मार्फत गीतकार एनपी परदेशी गीतकार आदरणीय दाई लीलाराज काम्बाङ अर्का गीतकार धनवीर पौन लगायत सबैलाई मिठो सम्झना गर्दै एउटा गजल कोर्दै आजको कार्यक्रमबाट ओझेल परे है सेवारो भन्नुभएको छ तपाईँलाई पनि सेवारो नोगेन भन्न चाहन्छु र उहाँले गजल लेखेर पठाउनु भएको छ, उहाँको गजल कस्तो रहेछ पढिहाल्छु है त। आमाको काग छोडेर छोरो परदेश गएको थियो, आमाको काग छोडेर छोरो परदेश गएको थियो, घर फर्की आउँछु भन्दै सपना बोकेको थियो, घर फर्की आउँछु भन्दै सपना बोकेको थियो, आमाको काग छोडेर छोरो परदेश गएको थियो। आज बाकसभित्र आयो आमा ढोकामै रोइन्, आज बाकसभित्र आयो आमा ढोकामै रोइन्, छोरा आउँछ भनी भन्ने आशमा दिनरात बाटो हेर्थिन्, छोरा आउँछ भन्ने आशमा दिनरात बाटो हेरिन्, आमाको काग छोडेर छोरो परदेश गएको थियो, ऋण तिर्न गएको छोरो ऋणै छोडेर गयो, ऋण तिर्न गएको छोरो ऋणै छोडेर गयो, बाचुन्जेल घरको सारा आज तस्विर बनिरह्यो, बाबाको काँध चढेर हिँड्ने छोरो आज टाढा भयो, बाबाको काग चढेर हिँड्ने छोरो आज टाढा भयो, आमाको काग सधैँको लागि रित्तो भयो, परदेशमा कमाएको धनले के नै पो सुख दियो र छोरो एउटा हाँसोको मूल्य कसले तिर्न पो सक्यो र आज छोरा एउटा हाँसोको मूल्य कसले पो तिर्न सक्यो र आज। यो सिर्जना राखेँ मैले सुमी लिम्बूको कलामबाट र उहाँलाई यो गजल लेख्ने प्रयास सुन्दर प्रयासको लागि पनि धन्यवाद दिन चाहन्छु। यसै गरी अर्का गजलकार हुनुहुन्छ यतिखेर भने अघि मैले उहाँले लेख्नुभएको गजल पनि सुनाएँ राज सागरको स्वरमा बेल्जियमबाट हुनुहुन्छ यशुदा थापा अर्थात् यशु थापाजी लेख्नुहुन्छ नमस्ते तुलसी सुन्दैछ है एउटा गजल पठाएको छु भन्नुभएको छ उहाँले, यो गजल पढिहाल्छु। रातो साडी लाएर तिजमा नाच्ने मन छैन आमा, रातो साडी लाएर तिजमा नाच्ने मन छैन आमा, यो वर्ष ननाचे पनि अर्को तिज आउँछ आमा, यो वर्ष ननाचे पनि अर्को तिज आउँछ आमा, रातो साडी लाएर तिजमा नाच्ने मन छैन आमा, मनमा शान्ति भए पो चाडपर्वको अर्थ हुन्छ, मनमा शान्ति भए पो चाडपर्वको अर्थ हुन्छ, देश रोएको बेला कसरी रमाउन मन लाउँछ आमा, देश रोएको बेला कसरी रमाउन मन लाउँछ आमा, यो वर्ष ननाचे पनि अर्को तिज आउँछ आमा, चित्कार आँसु रोदन पीडा प्रकृतिले दिइहाल्यो, चित्कार आँसु रोदन पीडा प्रकृतिले दिइहाल्यो, त्यही चित्कार आँखामा छल छली आउँछ आमा, त्यही चित्कार आँखामा छल छली आउँछ आमा, यो वर्ष ननाचे पनि अर्को तिज आउँछ आमा, छैन मनमा कुनै उमङ्ग चाडपर्व भित्रिए पनि,
छैन मनमा कुनै उमङ्ग चाड पर्व भित्रे पनि मेरो देश नेपालले कहिले शान्ति पाउँछ आमा, मेरो देश नेपालले कहिले शान्ति पाउँछ आमा, रातो साडी लाएर तिजमा नाच्ने मन छैन आमा। र अन्तिम शेर, हराए कति सपना हराए आफ्ना आफन्तहरू, हराए कति सपना हराए आफ्ना आफन्तहरू, हेर्न नसकिने छ दृश्य त्यसैले मन रुवाउँछ आमा, हेर्न नसकिने छ दृश्य त्यसैले मन रुवाउँछ आमा, यो वर्ष ननाचे पनि अर्को तिज आउँछ आमा, रातो साडी लाएर तिजमा नाच्ने मन छैन आमा, यो वर्ष ननाचे पनि अर्को तिज आउँछ आमा। अत्यन्तै सुन्दर सिर्जना, वास्तवमा यसपालि भोटेकोसीको बाढीले दिएको पीडाकै कारण पनि तिजका रमझमहरू, तिजका थुप्रै कार्यक्रमहरू स्थगित भएको छ नेपालमा। सायद त्यता बेल्जियमतिर, बेलायततिर, युएसएतिर पनि त्यस्तै त्यस्तै होला, युरोपतिर पनि त्यस्तै होला। खुलेर नेपाली मनहरू नाच्न, गाउन, हाँस्न, रमाउन सक्दैन। चाडपर्व नजिक नजिक आउँदै गर्दा यसपालि प्रकृतिले हामीलाई साँच्चै ठग्यो, ठग्नैसम्म ठग्यो। मन दुखेको छ, मन रोएको छ, मनमा पीडा भएपछि खुसीहरू पनि छताछुल्लो हुन सक्दैन। सुन्दर गजल यशुदा थापा अर्थात् यशु थापाले लेख्नु भएको रहेछ। यो गजल पढे उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेल्जियमबाट धेरै पछि उहाँले कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अघि मैले उहाँले लेख्नुभएको गजल पनि सुनाइसकेको छु र यतिखेर भने चाहिँ एउटा गजल राख्न चाहन्छु। यो गजलका शेरहरू लेख्नु भएको छ गजलकार घनेन्द्र उज्याले भने, यसमा सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ अनि स्वर यसमा रहेको छ सन्तोष श्रेष्ठ र निशा देशारको।

0: एमएस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: PFBS गोर्खा रेडियो।

हजुर आदरणीय श्रोताहरू, लुकी छुपी लोग्ने मान्छे पल्किहाल्दा रहेछन्, यो गजल नि हो श्रोताहरू। यहाँहरू माझमा राखेँ मैले बिन्दु परियारको स्वरमा, हस्त गौतमले लेख्नु भएको थियो यो गजल, भने सङ्गीत यसमा रहेको थियो। सङ्गीतकार हुनुहुन्थ्यो सन्तोष श्रेष्ठ। र यो गजल पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो, करदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको व्यवसायमा भने म केही गजलहरू नि वाचन गर्न चाहन्छु। र यति बेला पनि यहाँ लेख्नुहुन्छ प्रवीण भट्टराईको दुईवटा गजल रहेको छ। पहिलो गजल लेख्नुहुन्छ प्रवीण भट्टराई, प्रयास। एक दिन तिमीलाई पक्कै आवाज हुनेछ, एक दिन तिमीलाई पक्कै आभास हुनेछ, मेरो अभावले तिम्रो मन उदास हुनेछ, मेरो अभावले तिम्रो मन उदास हुनेछ, एक दिन तिमीलाई पक्कै आभास हुनेछ। जसलाई खेल ठानेर आज भुलायौ तिमी, जसलाई खेल ठानेर आज भुलायौ तिमी, भोलि त्यही माया तिम्रो लागि खास हुनेछ, भोलि त्यही माया तिम्रो लागि खास हुनेछ, मेरो अभावले तिम्रो मन उदास हुनेछ। मैले त सधैँभरि तिम्रै खुसी मात्र चाहे, मैले त सधैँभरि तिम्रै खुसी मात्र चाहे, दुनियाँको अघि मेरो प्रेम उपहास हुनेछ, दुनियाँको अघि मेरो प्रेम उपहास हुनेछ, एक दिन तिमीलाई पक्कै आभास हुनेछ। तिम्रो स्वार्थी मन बदलिएर टाढा भए पनि, तिम्रो स्वार्थी मन बदलिएर टाढा भए पनि, मेरो पवित्र भावनामा सधैँ विश्वास हुनेछ, मेरो पवित्र भावनामा सधैँ विश्वास हुनेछ, मेरो अभावले तिम्रो मन उदास हुनेछ। र अन्तिम शेर, गुनासो गर्ने छैन म बदलिएको समयसँग, गुनासो गर्ने छैन म बदलिएको समयसँग, एक दिन मलाई पाउनु नै तिम्रो प्रयास हुनेछ, एक दिन मलाई पाउनु नै तिम्रो प्रयास हुनेछ, मेरो अभावले तिम्रो मन उदास हुनेछ, एक दिन तिमीलाई पक्कै आभास हुनेछ। यस्तै अर्को गजल लेख्नुहुन्छ प्रवीण भट्टराई, प्रयास। कसैलाई सुनाउन नसकेको कहानी हुँ म, कसैलाई सुनाउन नसकेको कहानी हुँ म, भित्रभित्रै जलेर बाँकी रहेको खरानी हुँ म, भित्रभित्रै जलेर बाँकी रहेको खरानी हुँ म, कसैलाई सुनाउन नसकेको कहानी हुँ म, दुःखका रातहरूमा एक्लै रोएको बेला पनि, दुःखका रातहरूमा एक्लै रोएको बेला पनि, आँसु सोसेर भिजेको त्यही सिरानी हुँ म, आँसु सोचेर भिजेको सोसेर भिजेको त्यही सिरानी हुँ म, भित्रभित्रै जलेर बाँकी रहेको खरानी हुँ म, बाँकी रहेन अब कुनै उमङ्ग र उत्साह यहाँ, बाँकी रहेन अब कुनै उमङ्ग र उत्साह यहाँ, समयको आँधीले टुटेको जवानी हुँ म, समयको आँधीले टुटेको जवानी हुँ म, भित्रभित्रै जलेर बाँकी रहेको खरानी हुँ म, हाँसेर टार्नुपर्छ अचेल मनका पीडाहरू सबै, हाँसेर टार्नुपर्छ अचेल मनका पीडाहरू सबै, आफ्नै कथा आफैले बिर्सेको जिन्दगानी हुँ म, आफ्नै कथा आफैले बिर्सेको जिन्दगानी हुँ म, भित्रभित्रै जलेर बाँकी रहेको खरानी हुँ म। र अन्तिम शेर लेख्नुहुन्छ गजलकार प्रवीण भट्टराई, प्रयास। हजारौँ चोटी बोकेर पनि चुपचाप हिँडिरहे, हजारौँ पटक बोकेर पनि

चुपचाप हिँडिरहे। तिमीले नबुझेको एउटा अधुरो कहानी म, तिमीले नबुझेको एउटा अधुरो कहानी म, भित्रभित्र जलेर बाँकी रहेको खरानी हुँ म, कसैले सुनाउन नसकेको कहानी हुँ म। प्रवीण प्रयास, प्रवीण भट्टराई प्रयासको यो सुन्दर दुई गजल पश्चात अब नै म लोकेश कुमार तिरुवाको गजल पनि पढिहाल्छु। लेख्नुहुन्छ लोकेश कुमार। न त वार नै भयो न त पार भयो, न त वार नै भयो न त पार भयो, कहाँ जाउँ के गरौँ जिन्दगी दोधार भयो, कहाँ जाउँ के गरौँ जिन्दगी दोधार भयो, न त वार नै भयो न त पार नै भयो। यही कारण पनि आफैलाई घृणा लाग्छ, यही कारण पनि आफैलाई घृणा लाग्छ, बेकार जन्मेछु धरतीलाई भार भयो, बेकार जन्मिएछु धरतीलाई भार भयो, कहाँ जाउँ के गरौँ जिन्दगी दोधार भयो। सायद हदभन्दा बढी आश गरेको हुँ मैले, सायद हदभन्दा बढी आस गरेको हुँ मैले, ठुला सहर सानो निधार केरकार भयो, ठुला सहर ठुला रहर सानो निधार केरकार भयो, सायद हदभन्दा बढी आस गरेको हुँ मैले, ठुलो रहर सानो निधार केरकार भयो, कहाँ जाऊ के गरौँ जिन्दगी दोधार भयो। रहर अनि जिम्मेवार अथाह भएर होला, रहर अनि जिम्मेवार अथाह भएर होला, खुल्ला आकाश पन्छीलाई कारागार भयो, खुल्ला आकाश पन्छीलाई कारागार भयो, कहाँ जाऊँ के गरौँ जिन्दगी दोधार भयो। सुख साउँ रहेछ जो कहिले बढ्नै पाएन, सुख साउँ रहेछ जो कहिले बढ्नै पाएन, दुःख ब्याज रहेछ सय सय हुँदै हजार भयो, दुःख ब्याज रहेछ सय सय हुँदै हजार भयो, कहाँ जाऊ के गरौँ जिन्दगी दोधार भयो, न त वार नै भयो न त पार नै भयो। यो गजल राखेँ श्रोताहरू, मैले यहाँ गजलकार हुनुहुन्थ्यो लोकेश कुमार तिरुवा, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा यति बेला भने चाहिँ यहाँ रघु भट्टराईजी, आजकल दुःखद खबर अलि बढी नै सुनिन थालेको छ हौ भनेर लेख्नु भएको छ। बोस्टनबाट नेपालतिरको खबर हेर्दा हेर्दा थाकेको मन, दुखेको मन। हिजो त बोस्टनकै एकजना समाजका सशक्त सक्रिय साथीले समेत हामीलाई छोडेर गएपछि झनै मन बोझिलो भएको छ, मन दुखिरहेको छ। त्यसमाथि पनि नेवारी संस्कृतिको जगर्नाको लागि झनै सक्रिय बोस्टनमा लाखी नाच नाच्ने एक मित्र गुमाएका छौँ, यसैले मन भारी छ तर रेडियो पनि सुनिरहेको छु भन्ने हुनु भएको छ। रघु भट्टराईजीले बोस्टन युएसएबाट हुनुहुन्छ। रघुजी धेरै मन भारी पनि पार्नु हुँदैन, यस्तै हो संसार, एउटा शाश्वत सत्यलाई स्वीकारेको हुनुपर्दछ। त्यसैले पनि तपाईँलाई त्यो अभिन्न मित्रको अभाव त खड्किनी हाल्दछ, तर पनि जिन्दगी खेल्नुपर्छ, जिन्दगी यसै गरी चलाउनुपर्छ। दुःख लाग्यो उहाँको आत्माको चिरशान्ति कामना गर्न चाहन्छु। यो पीडाको क्षण पनि हामीलाई सुनिदिनु भएकोमा रघुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ होमा पायम लिम्बू लेख्नुहुन्छ, सेवारो तुलसीज्यू, मैले पनि साउको मेलाबाटै मिठा मिठा सिर्जनाहरू सुनिरहेको छु। यो दुःखको समयमा त्यसरी नै उब्जेका सर्जकहरूको सिर्जनाहरूले पटक पटक भावु बनायो, सबैको मङ्गल होस् भन्नुभएको छ। तपाईँलाई पनि मङ्गल होस् भन्ने कामना गर्न चाहन्छु है त। अब धेरै दुःखको कुरा हो, धेरै पीडाको कुरा हो, यो पीडा दुःखलाई एकैछिन पर छाडेर एउटा रमाइलो गीत राख्न मन लाग्यो यति बेला भने मलाई, र यति बेला भने चाहिँ म गङ्गा वरदानले गाउनुभएको एउटा गीत राख्छु है त, छपनीले छन् छन् डबकीले हान्।

0: SBS गोरखा रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

रामभक्त जोशीजीको स्वरमा रहेको गीत पश्चात बेबेस गोर्खारेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजन वाटिकामा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ लेख्नुहुन्छ कैलाश अनिता लिम्बू हुनुहुन्छ ननिटन युकेबाट, तर त्यसभन्दा अगाडि शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट एकैछिन भए पनि गीत सुने रमाइलो भयो छपनीले छान छान डबकीले हान भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई। अनि कैलाश अनिता लिम्बूले यहाँ मुक्तक माफ गर्नुहोला, उहाँले चाहिँ सुधा बाँसकोटा ढकालको मुक्तक पठाउनु भएको रहेछ। यहाँ लेख्नुहुन्छ सुधा बाँसकोटा ढकाल, प्रकृति स्वयं रिसाएर उर्लिएर आएपछि नदी नाला बेग्लिने कुर्लिएर धाएपछि, प्रकृति स्वयं नै रिसाएर उर्लिएर आएपछि नदी नाला बेग्लिने कुर्लिएर आएपछि, त्राही त्राही मचियो हाकार जताततै, त्राही त्राही मचियो हाकार जताततै, त्रासमय ताण्डवमा वेदनाले गाएपछि, त्रासमय ताण्डवमा वेदनाले गाएपछि। सुधा बास्कोटा ढकालजीको यो मुक्तक राखे। र अर्को मुक्तक चाहिँ, किन यस्तो भइदिन्छ यो वसुन्धारामा, कताबाट विपद आउँछ कुना कन्दारामा, किन यस्तो भइदिन्छ यो वसुन्धारामा, कताबाट विपद आउँछ कुना कन्दारामा, भोटे कोसी बौलायो संसारै बगायो, भोटे कोसी बगायो बौलायो संसारै बगायो, कष्ट अनेक छाएको छ पाखा पहरामा, कष्ट अनेक छाएको छ पाखा पहरामा। दुई मुक्तक पढे सुधा बाँसकोटाको कलमबाट। म सुधा बाँसकोटालाई पनि धन्यवाद दिन चाहन्छु। अनि मुक्तक साभर गरेर पठाउनु नि कैलाश अनिता लिम्बू जो ननिटन युकेबाट हामीलाई सुनिरहनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिकामा कनेक्टिकट युएसए बोस्टन हुँदै अब उता नर्थ क्यारोलिनाबाट जोडिनु भएको छ एनपी परदेशीजी। नमस्कार तुलसी आसिङ लगायत बिएबिस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोताहरूलाई पनि मैले सम्झना गरेँ यतैबाट, यताको बिहानीबाट। र अघि मलाई सम्झनु भएको थियो सुमी लिम्बूले, उहाँलाई पनि मैले सम्झना गरेँ है भनेर लेख्नु भएको छ। र एउटा मुक्तक पठाएछु, यसो मिलाएर वाचन गरिदिनु होला भन्नुभएको छ एनपी परदेशीजीले, उहाँलाई धन्यवाद दिन चाहन्छु। लेख्नुहुन्छ एनपी परदेशी, ज्यानलाई ठिकै छ तर गरुङ्गो भएको छ मन, महसुस गर्दैछु पीडितहरूको पीडाको क्रन्दन, ज्यानलाई ठिकै छ तर गरुङ्गो भएको छ मन, महसुस गर्दैछु पीडितहरूको पीडाको क्रन्दन, कस्तो छ तिमीलाई साथी खबर बुझ्दै गर्छु, कस्तो छ तिमीलाई साथी खबर बुझ्दै गर्छु, यसरी पो चल्दैछ आजकल परदेशी जीवन, यसरी पो चल्दैछ आजकल परदेशी जीवन। एनपी परदेशीजी अहिले नर्थ क्यारोलिनाबाट हुनुहुन्छ, उहाँले लेखेर पठाउनु भएको मैले यो मुक्तक राखेँ। एनपी परदेशीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र एउटा गीत पनि राखिहाल्छु मेन्दो माया तामाङको स्वरमा, एनपी परदेशीको गीत रचना अनि पदम थापा मगरको सङ्गीतमा, अहिले र भने यही गीत मेन्दो माया तामाङको स्वरमा।

यो गीत राखेँ मैले मेन्दुमाया तामाङको सुरमा, एनपी परदेशीको गीत रचना अनि पदम थापा मगरको सङ्गीतमा, र बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा यतिखेर भने बेलायतबाट ललित गुरुङ दाई जोडिनु भएको छ, साथमा साथी भाउजू पनि हुनुहुन्छ, उहाँहरू दुवैजनाले कार्यक्रम सुनिरहनु भएको छ, यहाँ लेख्नुहुन्छ, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेछौँ है, डियर तुलसी नमस्कार। खोइ त खोइ लेख्न त मन लाग्छ तर नेपाल आमाको पीडाले मन भारी भएर आउँछ। जे होस् प्रकृतिको यस कठोर घडीमा हामी सबै एक हौ, यो दुःखबाट माथि उठेर फेरि सुन्दर नेपाल बनाऊ। यो सानो सिर्जना पठाएको छु, उपयुक्त लागेमा वाचन गरिदिनु होला नेपाल आमा, शीर्षकमा लेख्नुहुन्छ ललित गुरुङ दाई, बेलायतबाट हुनुहुन्छ। हे नेपाल आमा, तिम्रो मुहार किन उदास छ, पहाडदेखि तराईसम्म पीडाको भारी छ। हे नेपाल आमा, तिम्रो मुहार किन उदास छ, अकल्पनीय बाढीले बगायो धेरै सपनाहरू, आँसुका धाराहरू सम्झनाका घाउ भनेछ। कसैको घर बगायो कसैको आँगन रित्यो, कसैको घर बगायो कसैको आँगन रित्यो, कसैको प्रियजन गुम्यो, धेरैको सुनौलो सपना गुम्यो, बगेर गए धन सम्पत्ति मेहनतका ती फलहरू, बगेर गए धन सम्पत्ति मेहनतका ती फलहरू, नबगुन हाम्रो आशा बाँकी छन् हजारौँ सपनाहरू, नबगुन हाम्रो आशा बाँकी छन् हजारौँ सपनाहरू, आज आँसु झरे पनि भोलि मुस्कान फुल्नेछ, आज आँसु झरे पनि भोलि मुस्कान फुल्नेछ, टुटेका ती घर आँगन फेरि मायाले भरिनेछ, हातमा हात मिलाऊ दुःखमा साथ दिउँ, घाउ भएका मनहरूमा मलम लगाऊ, घाउ भएका मनहरूमा मलम लगाऊ, पीडित आमाको आँसु हाम्रो आँसु भनोस्, टुहुरा बालबालिकाको हामी अभिभावक भनौँ, पीडित आमाको आँसु हाम्रो आँसु बनोस्, टुहुरा बालबालिकाको हामी अभिभावक बनौँ, जात धर्म भूगोल सबै भुलेर एकजुट बनौँ, विपत्तिको घडीमा मानवताको दीप जलाऊ, विपत्तिको घडीमा मानवताको दीप जलाऊ, बाढीले बाटो रोक्ला तर हाम्रो यात्रा रोकिँदैन, बाढीले बाटो रोक्ला तर हाम्रो यात्रा रोकिँदैन, आधीले सपना खलबलाउला तर सपना मर्दैन, कालो बादल जति बाक्लो भए पनि, कालो बादल जति बाक्लो भए पनि, सूर्य फेरि उदाउनेछ हाम्रो प्यारो नेपालमा, सूर्य फेरि उदाउनेछ हाम्रो प्यारो नेपालमा। अत्यन्तै सुन्दर सिर्जना ललित गुरुङ दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, अनि भाउजू साथी गुरुङज्यूलाई पनि नमस्ते भन्न चाहे है त। तारापसा च्यामजुङजीले ननटन युकेबाट सेवा र तुलसीज्यू सुनिरहेछु भन्नुभएको छ, उहाँलाई पनि सेवा र नमस्ते भन्न चाहन्छु। खेलमती लिम्बू लेख्नुहुन्छ, सेवा र तुलसीज्यू, म पनि बिहारको स्रष्टा अनि सर्जकहरूको सिर्जनाहरू सुनेर रमाइरहेको छु, गीत गवि कविता मुक्तक सुनेर आनन्द लिँदैछु, तुलसीजीको कलमबाट लेखेको सिर्जना सुनाइदिनु होला भन्नुभएको छ, तर समयको पाबन्दीको कारणले गर्दा आज मैले सिर्जना सुनाउन चाहिँ अलिकति गाह्रो भयो, अर्को हप्ता सुनाउला है त। खेलमती लिम्बूज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र सम्पूर्ण स्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि म धन्यवाद दिन चाहन्छु, किनकि समयले नेटो काटिसकेको छ, र जाँदा जाँदै कैलास अन्ता लिम्बूले धन्यवाद भन्ने लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, र पुछारमा बिसौनीमा भनेपछि एउटा रमाइलो गीत नै राख्न चाहन्छु, सुरेश कुमार छेत्रीको स्वर शब्द सङ्गीतमा प्रिय तिम्रो सम्झना भविष्यको कल्पना। अहिलेलाई पनि यही गीत यहाँहरू माझमा छाड्दै म पनि बिदा हुन चाहन्छु, तपाईँहरूको बाँकी फल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: सरकारले रसुवाको भोटेकोसी बाढ़ीमा परि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
0: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, दाहादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। रसुवा भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ। बाढ़ीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेको सी बाढ़ीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाट विद्युत निर्यात अनुमति पाएको थियो। बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढ़ीले क्षति पुर्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नु परेको क्षतिको कार्बन उत्सर्जन गरिरहेका देशहरू जिम्मेवार रहेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा उहाँले नेपाल स्वयंले कार्बन उत्सर्जन नगरे पनि बाढ़ी तथा अन्य जलवायु विपदको क्षति बेहोर्नु परेको भन्दै नेपालले राहत नभई जलवायु न्याय र क्षतिपूर्ति माग गर्नुपर्ने बेला आएको बताउनु भएको हो।
2: Now we need to talk about the damage and loss, right honorable? I want your permission to get attention of international community that the damage was one thing, but who is going to bear the loss? Why we are paying the cost? We are not asking for the relief. Now it has, the time has come to ask for the compensation. Who is going to compensate this? If we are not cause any cost, any reason, then why we are paying the cost? We grew up our forest 46.8% when it was just asked for 36%. We are not creating any carbon. It's less than 1%. But why we are paying the cost? So the time has come for Nepalese entire all these political parties to come together in this issue and raise this issue in an international forum. Now we are not begging for the relief. It's the time has come. Who are responsible to create all these carbons? They are responsible to pay all the compensation.
0: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
3: सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन, जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो, त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

घाम पनि गयो नौडाँडा काटेर, जुन पनि गयो नौडाँडा काटेर. यो गीत तपाईँको लागि मैले राखेँ कार्यक्रम दिवाको शैलीको प्रथम सौगातको रूपमा. पवनदीप राजनले गाउनु भएको गीतको साथमा आजको हाम्रो कार्यक्रमको मैले शुभारम्भ गरेकी छु. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम. न्यानो युवादन एकपटक फेरि पनि मैले टक्राउन चाहेँ. यहाँहरू सबैजनाले पक्कै पनि साथ दिनुहुन्छ भन्ने आशा गरेको छु यतिखेर. समयको कुरा गर्नुपर्छ. अब समय हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 1 बजेर अहिले 12 मिनट गएको छ र यतिखेर कार्यक्रममा तपाईँहरू सबैको लागि आजका विभिन्न सरसामग्रीहरू लिएर म शिरी सरवार हाजिर भइसकेकी छु. त आज पनि कार्यक्रममा अब मिठा मिठा गीत सङ्गीत त छँदैछ, यसको अलावा विभिन्न सरसामग्रीहरू तपाईँको लागि एकपछि अर्को राख्दै अगाडि बढ्ने मेरो तयारी छ. यहाँहरू सबजना पनि एकदमै अहिले भनौँ न लन्च टाइम होइन, लन्च वन्च खाएर एकदमै एकदमै फ्रेस भएर चाहिँ तर ताजा भएर चाहिँ बसिराख्नु भएको छ होला भन्ने मैले आशा गरेको छु यो बेलामा. र अब अगाडि बढ्नु पर्दाखेरि कार्यक्रममा तपाईँलाई मैले लिएर जान चाहेँ. सबैभन्दा पहिला त हाम्रो तिथिमितितर्फ नेपाली पात्रलाई पल्टाउन चाहन्छु यतिखेर. आजको तिथिमितिको कुरा गर्न चाहन्छु यतिखेर. त विक्रम सम्म 2083 साल भदौ महिनाको 18 गते परेको छ आज. तदनुसार 3 सेप्टेम्बर सन् 2026 हो आज भाद्र कृष्ण सप्तमी तिथि र आजको दिन चाहिँ बिहिबारको दिन परेको छ. भोलि शुक्रबार श्री कृष्ण जन्माष्टमी परेको छ, मुहरात्रि भनेर पनि भनिन्छ होइन. दिनभरि रातभरि नै अब श्रीकृष्णको चाहिँ पूजा आराधना गरेर चाहिँ नि मनाउने चलन रहिआएको छ. कतिले व्रत राख्नुहुन्छ, कतिले राख्नुहुन्न, कतिले यसलाई चाहिँ प्रपर तरिकाले अब्जर्भ गर्नुहुन्छ होइन, कतिले चाहिँ श्रीकृष्णलाई सम्झना गरेर अब्जर्भ गर्ने गर्नुहुन्छ. त आफ्नो तरिकाले आफ्नो हिसाब किताबले हामी सबैले चाहिँ यसलाई चाहिँ नै अब्जर्भ गरिरहेका नै हुन्छौँ. र भोलिको यो विशेष पर्व मैले तपाईँसँग आज सेयर गरेँ अलिकति यसको जानकारी. र आजको अब यो सुन चाँदीको कुरा गर्नु पर्दाखेरि अलिकति हिजोभन्दा बढेको छ. हिजोभन्दा 7,600 रुपियाँले बढेको छ. अलिकति त के निकै नै बढेको रहेछ भन्दा फरक नपर्ला. छापावाल सुन प्रति तोला 3,04,900 रुपियाँमा कारोबार भएको छ भने चाँदी प्रति तोला 145 रुपियाँले बढी भएर हिजोभन्दा आज प्रति तोला 4,725 रुपियाँमा चाहिँ कारोबार भइरहेको देखिन्छ. त यो सुन चाँदीको दरमा पनि त्यस्तै त्यस्तै नै हो प्रिय श्रोता, पनि घट्ने बढ्ने भइ नै रहन्छ. यसको अब कुरा गरेर साध्य नै छैन होइन. र अब हामी अगाडि बढौँ, हाम्रो मौसमको पनि कुरा अलिकति गर्छु म. आजको कुरा गर्नुपर्दा दक्षिणी इङ्ल्यान्ड का भूभागहरूमा आज हल्का फुल्का वर्षाको साथमा दिन एकदमै घुर्मैलो रहनेछ अनि बाँकी भूभागमा चाहिँ सुक्खा छ. पानी पर्ने क्रम नर्दर्न आयरल्यान्ड अनि दक्षिण स्कटल्यान्ड र उत्तरी इङ्ल्यान्डमा बढी फैलिएको देखिन्छ, जहाँ केही ठाउँमा मेघ गर्जनको साथमा वर्षा हुने पनि देखिन्छ क्षणिक रूपमा नै भए तापनि. अनि उत्तर पश्चिम स्कटल्यान्डको एरियाहरूमा त अझ बढी थन्डर स्टर्म्सको चाहिँ तपाईँहरूले अनुभव गर्न सक्नुहुन्छ. अनि दक्षिण पूर्वी भूभागमा चाहिँ न्यानो छ अनि अन्यत्र मौसम एभरेज नै रहन्छ, टेम्परेचर चाहिँ एभरेज रहन्छ. रातिको कुरा गर्नुपर्दा भारी वर्षाको क्रम चाहिँ मध्यवर्ती भूभागहरूमा जारी नै रहनेछ र बिस्तारै बिस्तारै यो सर्दै सर्दै दक्षिण पूर्वी भूभागतिर पनि आइपुग्ने देखिन्छ. आकाश खुला रहन्छ उत्तरी भूभागहरूतिर अनि स्कटल्यान्डको पश्चिमी भेगहरूतिर पनि फेरि पनि वर्षाको सम्भावना देखिएको छ. आज रातिको पनि मौसमको कुरा अलिकति मैले तपाईँसँग सेयर गरिहालेँ. त आदरणीय श्रोतावृन्द, अब भने अगाडि बढ्न चाहन्छु म. अगाडि बढ्नु पर्दाखेरि आजको कुरा गर्नुपर्दाखेरि आज 3 सेप्टेम्बरको दिन हो होइन. कस्ता कस्ता विशेष विशेष अवसरहरू परेका छन् त भनेर पनि हामी हेर्छौँ होइन. र आजको लागि चाहिँ कुरा गर्नुपर्दाखेरि स्पेसली यो मर्चेन्ट नेभी डेको रूपमा आजको दिनलाई लिइँदो रहेछ. अनि यसै गरिकन नेसनल वेल्स रेयर बिट डेको रूपमा पनि आज लिइन्छ, आजको दिनलाई मनाइँदैछ. अनि यसै गरिकन विभिन्न प्रकारको चाहिँ नि यो महिना कस्तो प्रकारको महिना छ, यो सेप्टेम्बर महिनामा कस्तो कस्तो अवेरनेस क्याम्पेनहरू चाहिँ रन भइरहेको छ भन्ने कुरा त मैले हिजो पनि गरेका थिएँ तपाईँहरूको लागि राखेका थिएँ होइन. पल्मोनरी फाइब्रोसिस अवेरनेस मन्थ पनि परेको छ, सिकल सेल अवेरनेस मन्थ, युरोलोजी अवेरनेस मन्थ, अनि इस्टर्न साउथ इस्ट एसियन हेरिटेज मन्थ, अनि चाइल्ड क्यान्सर अवेरनेस मन्थ
होइन आदि इत्यादिको चाहिँ नि यो महिना परेको छ। यो महिना दिनभरिमा नै यसलाई चाहिँ नि अब्जर्भ गर्ने गरिएको छ र यो महिना दिनभरि नै यस प्रकारले चाहिँ नि भनौँ यो क्याम्पेनले यी विभिन्न प्रकारका जति पनि कुराहरू छन् जति पनि इस्युजहरू छन् त्यसमा तपाईँ हामी सबैको ध्यान आकर्षण गराउनको लागि चाहिँ नि यस्तो अवेरनेस मन्थहरू चाहिँ अवेरनेस मन्थ होस् अथवा अवेरनेस डेज अवेरनेस विक आदिलाई चाहिँ यसले चाहिँ अगाडि अब्जर्भ गर्ने गर्दछ हामीले होइन। विभिन्न प्रकारका च्यारिटिजहरूले चाहिँ यस प्रकारको अवेरनेस मन्थ्सहरू अवेरनेस क्याम्पेन्सहरू भनेर भनौँ न रन गर्ने गर्दछन्। त अहिलेको लागि अब यति नै गर्न चाहन्छु यसको विषयमा जानकारी। अगाडि बढ्नु पर्दाखेरि आज अब यो चरण अन्तर्गत म तपाईँको लागि अब अगाडि हेल्थ सेगमेन्ट राख्दैछु र हेल्थ सेगमेन्टमा आज हामी डायबिटिज यानि कि मधुमेहको बारेमा कुरा गर्छौँ किनभने हिजो भर्खर एकजना श्रोताले फोन गरेर यस विषयवस्तुमा बताइदिनु होला भनेर भन्नुभएको थियो। हुन त पहिला पहिलादेखि सुनेको तर कता कता मलाई यस प्रकारको लक्षणहरू भएको हो कस्तो महसुस भइरहेछ त्यसो अर्थमा एकपल्ट यसको विषयमा तपाईँले बताइदिन सक्नुहुन्छ हेल्थ सेगमेन्ट भनेर भन्नुभयो। त्यो कारण गर्दाखेरि उहाँको यो जुन रिक्वेस्ट छ यसलाई त मैले पुरा गर्नै पर्ने हुन्छ। यस अर्थमा आज म हेल्थ सेगमेन्ट अन्तर्गत डायबिटिज यानि कि मधुमेहको बारेमा अलिकति कुरा गर्छु सुन्दै गर्नु होला तपाईँहरू सबैलाई पनि काम लाग्न सक्छ होइन। र यसै गरिकन अगाडि 2 बजेको समाचार पश्चात हाम्रो स्थानीय कलाकारका केही मिठा मिठा गीत सङ्गीतहरू हुन्छ अनि अन्तिम चरणमा 3 बजेको समाचारपछि पनि हामी सुन्नेछौँ मिठा मिठा गीत सङ्गीतको अलावा नेपाली मेला 2026 बारेमा तयार पारिएको सामग्री। हाम्रो दाजु योगराज राईले यसलाई तयार पार्नुभएको छ र यसैलाई नै म तपाईँको सेवामा राख्ने आजको तयारीमा रहेकी छु कार्यक्रमको अन्तिम चरणमा सुन्दै गर्नुहोला। त यति नै छ आजको हाम्रो सरसामग्रीहरूको विषयमा कुरा गर्नुपर्दाखेरि जानकारी यति नै राख्न चाहे। अहिले म कला सुप्त्याङ राईले गाउनुभएको गीत मेरो प्लेलिस्टमा रेडी छ यो सुनाउनपट्टि लाग्दैछु अनि म्युजिकल ब्रेक पश्चात हामी आज डायबिटिजको बारेमा सुन्नेछौँ हेल्थ सेगमेन्टमा साथमा रहनुहोला।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

कुराकानी हुने गर्दछ, तपाईँलाई पनि थाहा भएकै कुरा हो। र यही सिलसिलामा आज अब फेरि तपाईँको लागि केही जानकारीहरू लिएर म हाजिर भइसकेकी छु। र आजको लागि भने तपाईँसँग म सेयर गर्दैछु हाम्रो डायबिटिज, जुन छ एउटा मधुमेह भनेर भनिन्छ यो बिमारीलाई, यस विषयवस्तुमा केही जानकारी म सेयर गर्न गइरहेकी छु। त मधुमेह, डायबिटिज, चिनी रोग, सुगर जे भन्दाखेरि पनि हुन्छ, यो चाहिँ मान्छेलाई हुने एउटा चाहिँ लाइफस्टाइल बिमारी हो भन्दा फरक नपर्ला। र यस विषयवस्तुमा नै आजको यो हाम्रो हेल्थ सेगमेन्ट केन्द्रित रहेको छ। त सबैभन्दा पहिला त अब यो डायबिटिज भनेको के हो त भन्ने कुरालाई अलिकति जानकारी म तपाईँसँग सेयर गर्छु है। डायबिटिज यानि कि मधुमेह, यो चाहिँ एउटा एकदमै धेरै अगाडिदेखि चलिआएको चिकित्सकीय स्थिति हो, जसमा चाहिँ ब्लडमा जुन सुगर छ, जुन ब्लडमा ग्लुकोजको स्तर छ, यो बढेको हुन्छ। यो स्थिति त्यति बेला उत्पन्न हुन्छ जति बेला शरीरले या त पर्याप्त मात्रामा इन्सुलिनको उत्पादन गर्दैन, या त उत्पादित इन्सुलिनलाई प्रभावकारी ढङ्गबाट उपयोग गर्न सक्दैन। त इन्सुलिन के हो त भन्दाखेरि, इन्सुलिन चाहिँ एउटा हर्मोन हो जसले ब्लड सुगरलाई यानि कि रगतको भित्र रहेको जुन चिनी छ यसलाई नियन्त्रित गर्नमा मद्दत गर्दछ। र यसले के पनि सुनिश्चित गर्छ भने यसको उपयोग चाहिँ ऊर्जाको लागि गरिन्छ होइन, र ठिक तर प्रकारले चाहिँ सङ्ग्रहित गरेर पनि राखिन्छ यो चिनीलाई, सुगरलाई भनौँ न, जुन ब्लडमा हुन्छ। इन्सुलिनको काम चाहिँ यो हो। तर उचित रूपमा चाहिँ यसको बन्दोबस्त भएन भने डायबिटिजले चाहिँ शरीरमा धावा बोल्छ अनि विभिन्न प्रकारका अङ्ग र प्रणालीहरूलाई प्रभावित गर्न थाल्छ र गम्भीर स्वास्थ्य जटिलताहरूलाई पनि जन्म दिन सक्छ। त यस कारण गर्दाखेरि डायबिटिजको बारेमा जानकारी लिनु अत्यन्तै जरुरी पनि छ, डायबिटिजको बारेमा सतर्क रहनु पनि अत्यन्तै जरुरी पनि छ भन्दा फरक पक्कै पनि नपर्ला। डायबिटिज भन्ने बित्तिकै यो एउटा चाहिँ नि पाचन तन्त्रको चाहिँ विकार हो भन्दा फरक नपर्ला, जसमा चाहिँ शरीरको इन्सुलिन उत्पादन गर्ने क्षमता या त्यसलाई प्रयोग गर्ने क्षमता क्षीण भएर जान्छ। इन्सुलिनले चाहिँ कार्बोहाइड्रेट अनि चिल्लो अनि प्रोटिन आदिको जुन पाचन छ यसलाई बडो महत्त्वपूर्ण रूपबाट योगदान दिइरहेको हुन्छ। यसले चाहिँ रक्त प्रवाह मार्फत ग्लुकोजलाई चाहिँ कोशिकाहरूमा अवशोषित गर्नमा मद्दत गर्छ र यसको उपयोग ऊर्जाको लागि हुन्छ। तपाईँलाई थाहा छँदैछ जहाँ चाहिँ चिनीको उपयोग चाहिँ ऊर्जाको लागि हुन्छ, र जब इन्सुलिनको कार्य राम्ररी हुँदैन नि त्यति बेला रगतमा ग्लुकोज जम्मा हुन थाल्छ, यसबाट हाइपरग्लाइसेमिया हुन्छ र समयको साथसाथमा उच्च ब्लड ग्लुकोजको स्तरले गर्दाखेरि विभिन्न चाहिँ टिस्युजहरूलाई, विभिन्न अङ्गहरूलाई, विभिन्न स्वास्थ्यको हाम्रो जति पनि प्रणालीहरू छ, शारीरिक प्रणालीहरू, यसलाई नोक्सान पुर्याउन सक्छ, जसको परिणामस्वरूप कयौँ पटक धेरै प्रकारको चाहिँ स्वास्थ्य समस्याहरूको जन्म पनि हुन सक्छ। त मधुमेह भन्ने बित्तिकै विशेषतः अब शरीरमा अथवा भनौँ रगतमा चाहिँ ग्लुकोजको मात्रा बढी लाग्नु नै मधुमेह हो भनेर भन्दा फरक पक्कै पनि नपर्ला होइन। र यो पनि थरी थरीको हुन्छ प्रिय श्रोताबृन्द है, र यसमा चाहिँ विशेष गरिकन तीन प्रकारको चाहिँ डायबिटिजहरू हुन्छ, जसमा चाहिँ टाइप 1 डायबिटिज चाहिँ यो सबैभन्दा कमन टाइपको डायबिटिज हो, र टाइप 1 डायबिटिज चाहिँ अटो इम्युन डायबिटिज भनेर पनि यसलाई भनिँदो रहेछ। र शरीरको इम्युन सिस्टमले जब जानी अन्जानीमा पेन्क्रियाजमा इन्सुलिन बनाउनेवाला बिटा कोशिकाहरूमा हमला गरेर त्यसलाई नष्ट गरिदिन्छ, जसको कारणले गर्दाखेरि शरीरमा इन्सुलिन बन्न पाउँदैन र सुगरको मेटाबोलिजम ठिक ढङ्गबाट हुँदैन, यसलाई चाहिँ टाइप 1 डायबिटिज भनेर भनिन्छ, अटो इम्युन डिस्ट्रक्सन। अर्को छ इन्सुलिन रेजिस्टेन्स, यो चाहिँ टाइप 2 डायबिटिज। यसमा चाहिँ के हुन्छ भने इन्सुलिन रेजिस्टेन्स हुन्छ, जसको कारणले गर्दाखेरि यो कन्डिसन चाहिँ आउँछ। यसमा शरीरमा इन्सुलिन त पैदा हुन्छ तर शरीरले त्यसलाई प्रपर ढङ्गबाट उत्पादन होइन प्रयोग गर्न सक्दैन, र कोशिकाहरूमा चाहिँ इन्सुलिनको अगाडि कोशिकाहरूले चाहिँ इन्सुलिनको अगाडि सही ढङ्गबाट रिस्पोन्ड गर्न सक्दैन। र यसबाट के हुन्छ भन्नुहुन्छ भने शरीरको जुन रगत छ यसमा चाहिँ सुगरको लेभल बढेर जान्छ, जस कारणले गर्दाखेरि मोटोपन, फिजिकल एक्टिभिटीको कमी, गलत लाइफस्टाइल आदि इत्यादि र डाइटको कारक तत्त्वहरू चाहिँ यो टाइप 2 डायबिटिजको लागि चाहिँ विशेष गरिकन जिम्मेवार छन् भन्दा फरक नपर्ला। लाइफस्टाइल डायबिटिज भनेर भन्दा फरक पर्दैन टाइप 2 डायबिटिजलाई चाहिँ है। अनि गर्भकालीन डायबिटिज, जसलाई चाहिँ
हर्मोनल चेन्जेसको कारणले गर्दाखेरि हुने डायबिटिज जेस्टेस्टनल डायबिटिज भनेर भनिन्छ। यो चाहिँ गर्भावस्थाको दौरानमा अक्सर हर्मोनल चेन्जेसहरू हुन्छ, यसको कारणले गर्दाखेरि शरीर प्रतिको चाहिँ इन्सुलिन प्रतिको जुन एउटा रिस्पोन्स गर्ने शक्ति हुन्छ त्यसमा क्षीण भएर जान्छ, त्यो कम भएर जान्छ। आमतौरमा यो सिचुएसन चाहिँ बच्चा जन्मिसके पश्चात चाहिँ ठिक भएर जान्छ, तर यस्तो प्रकारको चाहिँ डायबिटिज जुन प्रेग्नेन्सीको बेलामा कसैले भोग्नु भएको छ भने उहाँहरूलाई पछि गएर फेरि टाइप 2 डायबिटिज हुनसक्ने रिस्क चाहिँ बढेर जान्छ। यसर्थमा यदि तपाईँलाई पनि प्रेग्नेन्सीको अवस्थामा चाहिँ डायबिटिज भएको थियो भने अलिकति यसप्रति चाहिँ सतर्क चाहिँ तपाईँ रहनुपर्ने हुन्छ। त डायबिटिजको कारक तत्त्वहरू के हो त भन्ने विषयवस्तुमा पनि कुरा गरौँ अब होइन। डायबिटिजको कारक तत्त्वहरूमा सबैभन्दा पहिला फ्यामिली हिस्ट्रीको कुरा आउँछ होइन। डायबिटिजको फ्यामिली हिस्ट्री छ भने डायबिटिज टाइप 1 र डायबिटिज टाइप 2 हुने रिस्क बढेर जान्छ। उमेर 35 सालको उमेर पश्चात डायबिटिज टाइप 2 को रिस्क काफी हदसम्म बढेर जान्छ। अनि मोटोपन, शरीरमा जमा एक्स्ट्रा फ्याट यानि कि एक्स्ट्रा बोसो, खास तौरमा बेली फ्याट यानि कि पेटको आसपासमा रहेको बोसो चाहिँ डायबिटिजको एउटा ठुलो रिस्क हो। फिजिकल एक्टिभिटीको कमी हुनु, फिजिकल एक्टिभिटीको कमी या सुस्त लाइफस्टाइलले चाहिँ इन्सुलिन रेजिस्टेन्समा एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। अनि गलत डायट, जस्तो कि बढी गुलियो खानेकुरा खाने, प्रोसेस्ड फुड खाने, अनहेल्दी फ्याट आदि इत्यादि डायटमा सामेल छ भने डायबिटिजको रिस्क बढेर जान्छ। र जो महिलाहरूलाई प्रेग्नेन्सीको दौरानमा डायबिटिज भएको थियो उनीहरूलाई अगाडि गएर डायबिटिज टाइप 2 हुन सक्छ भनेर मैले अघि नै भनिहालेँ। यी चाहिँ विभिन्न प्रकारका कारक तत्त्वहरू हुन् डायबिटिज हुनुको पछाडि। अब हामी लक्षणको कुरा गर्छौँ, कस्ता कस्ता चाहिँ लक्षणहरू डायबिटिज हुँदाखेरि देखिन्छ त भन्ने विषयवस्तुमा कुरा गर्छु, तर त्योभन्दा अगाडि एउटा छोटो म्युजिकल ब्रेक लिनुपर्ने हुन्छ। यसमा चाहिँ राजु लामा र सुनिता सुब्बाले गाउनुभएको एउटा गीत प्लेलिस्टमा मेरो तयार छ, सुनाउँछु है त।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर त आदरणीय श्रोता वृन्द, गोर्खालीकी छोरी हुमा बबिना किराँतीले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले। र यो मिठो गीतको साथमा अहिले अब भने हामी अगाडि बढिरहेका छौँ। अगाडि आज डायबिटिजको बारेमा कुरा गर्दैछु म, र डायबिटिज यानि कि मधुमेह, यानि कि सुगर, यानि कि चिनी रोग भनेर पनि भनौँ, विभिन्न प्रकारले चाहिँ हामीले बुझ्छौँ यसलाई, र यस विषयवस्तुमा कुरा गर्दैछु। र यसको बारेमा नै अब यो जानकारीलाई म अगाडि निरन्तरता दिँदैछु। र मैले यसको चाहिँ कारक तत्त्वहरूको कुरा गरिसकेको छु होइन, र अब भने यसको चाहिँ के छ त यसको लक्षणहरू भन्ने कुरा पनि गर्छु म। लक्षण एकदमै महत्त्वपूर्ण छ कुनै पनि रोगको बारेमा थाहा पाउनको लागि, लक्षणलाई नै हामीले सबभन्दा पहिला चाहिँ नि विचार गर्नुपर्ने हुन्छ। प्रिय श्रोता पनि तपाईँलाई पनि थाहा छ यो कुरा होइन, मैले भनिरहन त पक्कै पनि परेन। सबैभन्दा पहिला त मधुमेहको लक्षणको कुरा गर्नुपर्दा, यसको चाहिँ प्रकार र गम्भीरताको आधारमा अलग अलग प्रकारको लक्षणहरू हुनसक्छ। तर पनि सामान्य लक्षणहरूमा चाहिँ सबैभन्दा पहिला प्यास र भोकमा वृद्धि हुनु, रगतमा अतिरिक्त ग्लुकोज भयो भने चाहिँ यो टिस्युजहरूले पानी आफूतर्फ खिच्ने गर्छ, जस कारणले गर्दाखेरि डिहाइड्रेसन हुन्छ र प्यास बढ्न जान्छ। ग्लुकोजको चाहिँ प्रभावी ढङ्गबाट उपयोग गरेको छैन भने चाहिँ भोक पनि बढ्न सक्छ, र एकदमै धेरै भोक लाग्ने र धेरै प्यास लाग्ने, यो दुईवटा कुरा तपाईँमा चाहिँ देखिएको छ भने तपाईँ अलिकति सतर्क हुनुपर्छ है त। अनि बारम्बार पिसाब लाग्नु र उच्च रगतको ग्लुकोजको कारणले गर्दाखेरिमा चाहिँ नि जुन किडनी छ होइन मृगौला, यसको माध्यमबाट अतिरिक्त ग्लुकोज चाहिँ छानिन्छ, जस कारणले गर्दाखेरि अधिक पटक पिसाब आउँछ, नर्मलभन्दा बढी युरिनेसन हुन्छ भने पनि त्यो कहीँ कतै डायबिटिजको सङ्केत त होइन भनेर बुझ्न पऱ्यो। अर्को चाहिँ बिना कुनै कारण वजन घट्नु। अब नर्मली हामीले डाइटिङ गर्छौँ, नर्मली हामीले एक्सर्साइज गर्छौँ, र हामीले चाहिँ वजन कम गर्नको लागि केही चाहिँ कामहरू गरिरहेका छौँ, एक्टिभिटी गरिरहेका छौँ भने त अब वजन घट्नु स्वाभाविक नै हो। तर केही गरिएको छैन, अधिक खाना खाइरहेको छ भने तर वजन चाहिँ लगातार घटिरहेको छ भने चाहिँ यो अलिकति मधुमेहको लक्षण पनि हुनसक्छ भनेर सोच्नु पर्छ है। किनभने यो किन पनि वजन घट्छ भने डायबिटिजवाला मानिसहरूमा उनीहरूको शरीरले ऊर्जाको लागि प्रयोग हुनुपर्ने जुन सुगर छ, जुन ग्लुकोज छ, यसको उपयोग राम्रो ढङ्गले गर्न सक्दैन, त्यो कारण गर्दाखेरिमा चाहिँ उनीहरूको वजन घट्न सक्छ। अनि थकान, यो ग्लुकोजको जुन पाचन छ होइन, यसमा समस्या भए पश्चात चाहिँ पर्याप्त ऊर्जा ओभियसली मिल्दैन शरीरलाई, अनि पर्याप्त ऊर्जा शरीरलाई नमिलिसकेपछि के हुन्छ त, लगातार शरीर थकानको मोडमा नै रहिरहन्छ। अनि यसै गरिकन यो दृष्टि अलिकति धमिलो हुनु, उच्च रगत ग्लुकोजको स्तरले गर्दाखेरि आँखाको लेन्समा सुजन आउन सक्छ, यानि कि इन्फ्लेम्ड हुनसक्छ, जसले गर्दाखेरि आँखाको जुन दृष्टि छ त्यो धमिलो हुनसक्छ। अनि कुनै पनि घाउ निको हुन निकै समय लाग्ने र बारम्बार सङ्क्रमण हुने, उच्च ब्लड ग्लुकोजले गर्दाखेरि रगतको प्रवाह शरीरमा चाहिँ नि भनौँ अलिकति ठिक ढङ्गबाट चाहिँ त्यो हुँदैन, यो कारण गर्दाखेरिमा चाहिँ नि सङ्क्रमण अधिक हुन्छ, अनि कुनै पनि घाउ निको हुनमा एकदमै धेरै समय लाग्छ, र हात अनि खुट्टामा अलिकति एक प्रकार झन्झनी महसुस हुनु, अनि साथसाथमा यो चाहिँ अलिकति नम भएको पनि महसुस हुनु है, यो चाहिँ हाई ब्लड ग्लुकोजको कारणले गर्दाखेरि न्युरोप्याथीमा पनि क्षति पुग्छ तन्त्रिका तन्त्र, अनि यस कारणले गर्दाखेरि चाहिँ हात खुट्टामा चाहिँ अलिकति झन्झन हात महसुस हुने, अनि हात खुट्टामा अलिकति नम्बनेस फिल हुने र पीडा पनि हुनसक्ने हुन्छ। यो डायबिटिज यानि कि सुगर रोगको चाहिँ लक्षणहरूको कुरा गर्दैछु म। अनि स्किनको कुरा गर्नुपर्दा, स्किन पनि ड्राई हुने र एकदमै चिलाउने हुने रहेछ, भनौँ स्किनमा ठाउँ ठाउँमा चाहिँ एकदमै चिलाएको महसुस हुन्छ, अनि मुड स्विङ्स पनि एकदमै धेरै हुनसक्छ, अनि बारम्बार तपाईँलाई यदि युरिनरी ट्र्याक्ट इन्फेक्सन्स यानि कि युटिआई हुन्छ, बारम्बार मूत्रमार्ग सङ्क्रमण हुन्छ भने यो पनि एउटा लक्षण हुन सक्छ। अनि साथसाथमा तपाईँको लागि चाहिँ नि यदि यौन अक्षमता भएको छ भने त्यो पनि यो डायबिटिजको कारणले गर्दाखेरि हो कि भनेर ध्यान दिनुपर्ने हुन्छ है त। यो चाहिँ आम रूपमा देखिने डायबिटिजको लक्षणहरू हुन्।
त यस्तो लक्षणहरू देखिएको छ भने तुरुन्तै आफ्नो चिकित्सकसँग भेटिहाल्नुहोस् होइन. यसबाट तपाईँको चाहिँ डायबिटिजको जाँच गर्दाखेरि ब्लड ग्लुकोजको स्तर नापिन्छ, फास्टिङ ब्लड सुगर हुन्छ, अनि ओरल ग्लुकोज टोलरेन्स टेस्ट हुन्छ, अनि ग्लाइकेटेड हिमोग्लोबिन टेस्ट पनि गर्न सकिन्छ होइन. अनि समय समयमा गरिने ऱ्यान्डम ब्लड सुगर टेस्टले पनि तपाईँको भनौँ न ब्लड सुगर लेभल कति छ भनेर मोनिटर गर्न सजिलो हुन्छ. र यस्तो भएको छ भने तपाईँलाई लक्षणहरू देखिन्छ भने तुरुन्तै चिकित्सकीय परामर्श लिइहाल्नु होला, अनि उनीहरूको चाहिँ रोहवरमा बसेर दबाई पानी लिने हो कि लाइफस्टाइलमा बदलाव गर्ने हो कि एक्सर्साइज गर्ने वेट म्यानेजमेन्ट अनि आदि इत्यादि कुराहरू गरेर चाहिँ यसलाई निमिट्यान पार्न सकिन्छ. यति नै भन्छु अहिलेको लागि हाम्रो यो हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्रीलाई यतिमै सीमित गर्न चाहन्छु. आशा गर्दछु हाम्रो श्रोता जसले चाहिँ अनुरोध गर्नुभएको थियो डायबिटिजको बारेमा सुनाउनको लागि सुन्ने मौका उहाँले पाउनुभयो होला भन्ने. र यति भन्दै अब पुष्पराज बराल र अनु चौधरीले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ, यो सुनाउँदै अगाडि तपाईँलाई म लिएर जान्छु समाचारतर्फ.

0: त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ केबल डक्ट टनेलको मुख खोलेर माछ सोहने काम भइरहेको नेपाली सेनाले जनाएको छ। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पुरिएपछि मानिसहरू फँसेको आशंकामा सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिक गरी 93 जनाको टोली खोज तथा उद्धारमा जुटिरहेका छन्। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो थुप्रो डेब्रेसमा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूल्ठूला ढुङ्गाहरू छन्। अहिले सुरुङको माथिल्लो भागतर्फ 10 फिट लम्बाई र 4 फिट उचाइ जति मुख खोलिएको सेनाले जनाएको छ। स्काभेटर तथा मेसिन सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनु पर्ने भएकाले त्यहाँ रहेको बाँकी थुप्रो हटाउने काम पनि भइरहेको छ। थप 7 वटा बोल्ड ढुङ्गा ब्लास्टिङका लागि तयारी भइरहेको छ। सुरुङको लम्बाई 170 मिटर छ। माटो तथा लेदोले भरिएको यो सुरुङ छिचोलेपछि मात्रै पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढ़ीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र बनाई सरकारलाई सघाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो। पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र पुर्लाकोटीले जानकारी दिनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले ब्रिफिङ समेत गर्नु भएको थियो। सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
0: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको हो। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएको भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले रसुवाका जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको प्राविधिकले गर्नुपर्ने उद्धारमा खेलबाड गरेर मन्त्रीहरू प्रचारबाजीमा रमाएको टिप्पणी गर्नुभएको छ। पार्टीको नीति प्रतिष्ठानको बैठकमा बोल्दै शर्माले उद्धारमा ढिलाइ गरेर सरकारले मानवता विरूद्धको अपराध सरहको काम गरेको बताउनु भएको हो। नेता शर्माले एउटालाई परेको विपत्तिमा अर्कालाई सघाउने भावनाका साथ स्थानीय तहबीच समन्वय गरेर अघि बढ़न आग्रह गर्नुभयो। नीति प्रतिष्ठानको बैठकमा रसुवा नुवाकोट र धादिङका पार्टी सभापतिले पीड़ित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको गुनासो गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रूखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छोडेकोमा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजा रानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ।
2: Really good. I got to know her very well. A really good relationship with King Charles. I knew him as Prince Charles and King Charles. I've known him for a long time. He's great, great guy. And I thought they treated the royal family with great disrespect. I didn't like it. I didn't like the way she acted. I thought she was terribly disrespectful to the Queen. to King Charles. And I don't know, maybe I'm different. I wouldn't have taken him back, frankly.
0: अहिले सम्मका खबर यति नै, नमस्कार.
3: यो BFBS गोर्खा रेडियो हो.

जीवन साथी तिमीलाई छ मेरो कसम. मिठो गीत अहिले सुन्दै हुनुहुन्थ्यो तपाईँले सञ्जीवनीको आवाजमा. आज हामी कार्यक्रमको यो चरणमा यस्तै हाम्रै स्थानीय कलाकारका मिठा मिठा गीत सङ्गीतहरू सुनेर मनोरञ्जन लिनेछौँ. तपाईँहरू सबैजनाले पनि पक्कै साथ दिनुहुन्छ भन्ने म आशा गर्दछु. यतिखेर समयको कुरा गर्न चाहिँ समय हाम्रो स्टुडियो घडीअनुसार दिउँसोको अहिले 2:11 होइन 12 जान आँटिसकेको छ. र यो बेलामा तपाईँलाई अब भने यस्तै मिठा मिठा गीतहरू जुन हाम्रै स्थानीय कलाकारका प्रस्तुतिहरूमा छन् यिनलाई तपाईँको सेवामा राख्ने मेरो तयारी छ. र यिनै गीत सङ्गीतहरूको साथसाथमा कार्यक्रममा अगाडि जोड्ने मेरो तयारी छ. सधैँ नै बिहिबार हामी हाम्रै ब्रिगफ गोर्खाजमा रहनुभएका कलाकारहरूका गीत सङ्गीतहरू सुन्ने गर्दछौँ. र आज यही सिलसिला अब म अगाडि बढाउँछु. अगाडि बढाउनु पर्दाखेरि अर्को मिठो गीतमा तपाईँ सबैको ध्यान आकर्षण मैले गराउन चाहेँ. र यो गीत अहिले म तपाईँको लागि राख्न चाहन्छु जुन गीतमा चाहिँ अहिले रजिना रिमालको आवाज रहेको छ हाम्रो दिदी निर्मला परिवेश रहेको शब्द रचनामा.

BFBS Gurkha Radio. साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

सो यो जुनी पाउन सकिन्छ सकिन्न, यो जुनी त तिमीलाई नै मिठो गीत सुनाउनु थियो यतिखेर जगदीश समाल र रजिना रिमालले गाउनु भएको। र यस्तै यस्तै मिठा मिठा गीतहरू नै आज म सुनाउँदैछु हाम्रै स्थानीय कलाकारका केही गीत सङ्गीतहरू म तपाईँको सेवामा राख्दैछु यतिखेर। र तपाईँहरू सबैले पक्कै पनि इन्जोय गरिराख्नु भएको छ होला भन्ने आशा पनि गर्दछु है। त सधैँको बिहिबार हामी हाम्रै ब्रिगेड अफ कलकत्ता रहनुभएका कलाकारहरूका गीत सङ्गीतहरू सुन्ने गर्दछौँ र यी सिलसिलालाई मैले आज पनि निरन्तरता दिइरहेकी छु। र अगाडि अर्को एउटा गीत सुनाउँछु र यो गीत चाहिँ बडो मिठो छ, गङ्गाराज राई र सुनिता थेगिमले गाउनु भएको। र यो गीत चाहिँ हाम्रो दिदी खेलमती लिम्बुजी जो ग्रेसबाट आउने गर्नुहुन्छ उहाँको लागि म सुनाउँदैछु। र उहाँले अघिबाटै कार्यक्रम सुनेर साथ दिँदैछु भनेर फोन पनि गर्नुभएको थियो र एउटा गीतको लागि अनुरोध पनि गर्नुभएको थियो। र उहाँको लागि मात्र तमाम आदरणीय श्रोताहरूको लागि पनि यो गीत सुनाउँछु, पक्कै पनि तपाईँहरू सबैले इन्जोय गर्नुहुन्छ होला भन्ने आशा पनि गरेको छु। मिठो गीत छ यो गीत, सँगसँगै अब कार्यक्रमलाई जोड्न चाहन्छु यतिखेर।

0: स्टार रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

मिठो एउटा चाहिँ हाम्रो राष्ट्रिय प्रेमले उत्प्रोत गाना सुन्दै हुनुहुन्थ्यो मथुरा दिदी, मथुरा प्रधान दिदी र नरेन्द्र प्यासीको आवाजमा. इन्जोय पक्कै गर्नुभयो होला. र अब भने अन्तिम गीत यो चरणको लागि स्वर्गराज आचार्य र दिपा लामाले गाउनु भएको छ र यो गीत म तपाईँको लागि राख्दैछु. र यो गीतको साथमा अब अगाडि बढ्ने मेरो तयारी रहेको छ आदरणीय श्रोतावृन्द. र यो गीत सँगसँगै हाम्रो 3 बजेको समाचार अनि समाचार पश्चात भने कार्यक्रमको अन्तिम चरण तपाईँको लागि राख्ने तयारीमा रहेकी छु. तपाईँहरू सबैले सुन्नुहुन्छ होला नेपाली मेला 2026 यस विषयवस्तुमा तयार पारिएको सानो छोटो मिठो सामग्री तपाईँले अगाडि सुन्न सक्नुहुन्छ. दाजु योगराज राईले यसलाई तयार पार्नुभएको छ. आउनुहोस् आऊ भने यो गीत सुन्दै हाम्रो 3 बजेको विस्तृत समाचारतर्फ लागिहालौँ.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ केबल डक्ट टनेलको मुख खोलेर माटो सोहोर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पुरिएपछि मानिसहरू फँसेको आशंकामा सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिक गरी 93 जनाको टोली खोजी तथा उद्धारमा जुटिरहेका छन्। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो थुप्रो अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूल्ठूला ढुङ्गाहरू छन्। अहिले सुरुङको माथिल्लो भागतर्फ 10 फिट लम्बाई र 4 फिट उचाइ जति मुख खोलिएको सेनाले जनाएको छ। स्काभेटर तथा मेसिन सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनु पर्ने भएकाले त्यहाँ रहेका बाँकी थुप्रो हटाउने काम पनि भइरहेको छ। थप 7 ठूला ढुङ्गा ब्लास्टिङका लागि तयारी भइरहेको छ। सुरुङको लम्बाई 170 मिटर छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ। चिलीमै हाइड्रो पावरको सुरुङमा फँसेका 6 जनाको खोजी उद्धारका लागि भारतीय शहीदको सैनिक टोलीले आज पनि प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा रेखालाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिस गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकेको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का:
4: सुरुमा सुरक्षा निकायसँग पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरूतिर गर्ने तरिकाले चाहिँ उहाँहरूले चाहिँ चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो। त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ। र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नु भएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। अनि बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको गेट बढी एउटा महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा, दुइटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालिएको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान चाहिँ यहाँ आइसकेको थियो स्काइभेटर पनि। त्यहाँ चाहिने जेनेरेटर, मोटर, पानी तान्ने स्लज, मड पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन छिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने, र त्यसमा चाहिँ क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ, र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो। तर त्यो सक्सेस हुन सकिराखेकै छैन, अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि अलिकति टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने राख्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो, अलिक फटाफट काम भएको भए. अब त्यहाँ स्वच्छ निकाय पनि म्यानुअली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अब देखि सक्सेसफुल्ली.
2: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
4: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिड छ नि, त्यो स्पिड चाहिँ अलिक हाम्रो स्पिडसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ. किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन. अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला. तर अब अहिले समय पनि घट्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति निराशा पनि चाहिँ बढी चाहिँ भइरहेको छ.
3: सरकारले रसुवाको भोटेकुसी बाढ़ीमा पनि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ. आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
5: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकुसी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने.
3: सरकारले रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ. आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको हो. सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ. नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अप्नाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ. आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
6: सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ. जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्. प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन. जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ.
3: बाढ़ी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै धादिङ कांग्रेस सांसद सीता थपलिया,
7: बाढ़ी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ. बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौ, अब तपाईँहरू लाग्नुहोस्. राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो. नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्.
3: अब खबर फटाफट.
2: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ, कर्रा जाने बाटो, चौकी टोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो. भोटेकोसी बाढीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन. किसानको करोडौं बकेउता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1.5 लाख लिटरसम्म किन्ने लक्ष्य. जनस्वास्थ्य कार्यालय चितवन बाढीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमूना संकलन गर्दै संकलित नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए. विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ. र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रुख नारायणीको बाढीले बगायो। बाढीले रुख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रूखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छाडेकोमा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजा रानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

गजलको कुराले सबिना भट्टराईले गाउनुभएको मिठो गजल सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर. यसैको साथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको अन्तिम चरणको यात्रा सुरु भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा फेरि पनि एकपटक स्वागत अभिवादन मैले टक्राउन चाहेँ र यहाँहरू सबै सबैलाई अब भने कार्यक्रमको यो अन्तिम चरणको यात्रामा स्वागत गर्दै म तपाईँलाई लिएर जान चाहन्छु आजको यो अन्तिम प्रस्तुतितर्फ. मिठा मिठा गीत सङ्गीतहरू त छँदैछ, यसको अलावा तपाईँको लागि हाम्रो दाजु योगराज राईले तयार पार्नुभएको सामग्री नेपाली मेलाको बारेमा तयार छ, सुनाउने तयारीमा छु. आउनुहोस् अब एसडी योगी र विज्ञानी पराजुलीले गाउनुभएको गीत छ मेरो प्लेलिस्टमा, सुनिहालौँ.

0: BFBS Gorkha Radio. कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम बिहेवियर संवादबाट म योगराज राईको आदरणीय श्रोता, यो वर्षको नेपाली मेला क्याम्पटन पार्क लन्डनमा गत 30 अगस्तमा सम्पन्न भइसकेको छ। आज उक्त दिन रेकर्ड गरेको कुराकानीहरू तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ दुईटा पार्ट्समा। सुरुमा चाहिँ उक्त दिनको चाहिँ प्रमुख अतिथि हुनुहुन्थ्यो नेपाल एम्बासी लन्डनबाट आउनुभएको कार्यवाहक राजदूत विपिन द्वारीज्यू हुनुहुन्छ। उहाँले निकै लामो अनि इमोसनल जस उहाँले स्पिच दिनुभएको थियो। अफकोर्स अहिले नेपालको अवस्था तपाईँलाई थाहा छ, त्यो अलिकति मैले अगाडिको मात्रै अलिकति एडिटेड भर्सनमा म राख्नेछु। र त्यसपछि चाहिँ राजसभाकी सांसद तथा पूर्व उपसहमुख इन्दिरा राणा मगरज्यूको पनि उपस्थिति रहेको थियो विशेष अतिथिको रूपमा, र उहाँले भन्नुभएको चाहिँ स्पिच म सुनाउनेछु। अनि यो पाठको अन्तमा चाहिँ जुमकाजी गुरुङ दाजु हुनुहुन्छ तमुदिगेको प्रेसिडेन्ट, र उहाँको स्पिच म राख्नेछु। अनि सेकेन्ड पार्टमा चाहिँ उक्त दिन झाँकी लिएर आउनुहुने महानुभावहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। अहिलेलाई भने कार्यवाहक राजदूत विपिन द्वारीज्यूको स्पिच म यहाँ सुनाउँदैछु।
1: It's a great honor and privilege to stand before you today at the 17th Nepali Mela 2026. Before I say anything further, I join you in praying for the eternal peace of those beautiful souls whom we lost in the catastrophe of 26 August. Our thoughts and prayers are with the bereaved families. May the Almighty give them the strength, courage, and comfort to endure this unimaginable tragedy and to find the strength to rebuild their lives. We also pray to God that the missing persons will be found as soon as possible. I would also like to take this opportunity to once again express our heartfelt condolences on the tragic loss of the late Nirmal Purja and the members of his expedition who lost their lives in the avalanche on the peak in Pakistan. This week has been a week of grief and sorrow that none of us would wish to remember. Yet, even these moments of profound sadness, President Jumkaji Gurungju and his team have found the strength and courage to bring us together here today. They have provided us an opportunity not only to share our grief and pain, but also to stand together in solidarity with the government and people of Nepal. On behalf of the embassy, I would like to express my sincere appreciation to Tamudi UK for organizing this Nepali Mela and for bringing together major diaspora organizations and communities across the United Kingdom. This Mela is not merely a celebration. It is a platform that connects us with our identity, our culture, our traditions, and rich legacy that we have inherited from our country of origin. Over the years, Nepali Mela has become a profound tradition in the United Kingdom. It has grown into a national event for the Nepali community. Tamudi UK has excelled in bringing out diverse communities together to that purpose. Today, Nepali Mela is more than an event. It is a brand and a common platform. It is a place where people of Nepali origin come together with their British friends to celebrate our history, heritage, culture, and above all, our unity and togetherness.
0: हजुर, नेपाली मेलाको चाहिँ प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन द्वारीज्यूको स्पिच सुनिसक्नु भएको छ। औ भने राजसभाकी सांसद तथा पूर्व उपसभामुख इन्दिरा राणा मगरज्यूले पनि छोटो स्पिच राख्नु भएको थियो। उहाँले आफ्नो स्पिचमा के भन्नुभयो त म यहाँ प्रस्तुत गर्न चाहन्छु।
2: सम्पूर्णलाई नमस्कार। आज म यो स्टेजमा एउटा महामानवलाई मैले मिस गरिरहेछु। म 2017 सालमा तमुदीले गरेको यो प्रोग्राममा म स्पिकरको रूपमा म आएको थिएँ। निम्स पूर्जा पनि भाइ पनि आउनु भएको थियो। हामी दुईजना यही स्टेजबाट हामीले बोलेको थियौँ। अनि म आज यसपालि एउटा संयोग भनौँ कि के हो, मैले निर्मल भाइ एउटा महामानव उहाँको अन्त्येष्टिको लागि म यहाँ उहाँलाई अन्तिम विदाई गर्नलाई म अचानक म युके आएँ। अब देशमा अहिले विभिन्न घटनाहरू घट एकदमै प्राकृतिक प्रकोपले

0: गर्दा कैयौं हाम्रा नेपालीहरू र विदेशी टुरिस्टहरू पनि ले चाहिँ आफ्नो ज्यान गुमाउन परेको छ। वास्तवमा यो परमा फर्स्ट भन्ने थामीमा पनि भएको हो, हामीले त्यसलाई लेसनको रूपमा लिएको छैनौँ। यो हिमाल मेल्टिङ हुने भनेको क्लाइमेट चेन्जले पहिल्यैदेखि हामी कुरा गरिरहेछौँ। अब नेपाललाई पूर्ण रूपले नै एउटा रिस्ट्रक्चरको कुराहरू छ। हामीले नदीको छेउमा बस्ने नेपालीहरूलाई कसरी हामीले एउटा सुरक्षित ठाउँमा राख्न सक्छौँ, त्यो अहिलेको हामीले सरकारले हाम्रो राइट अनरेबल पिएमले पनि सोच्नुपर्ने, हामी सबैले सोच्नुपर्ने, सारा नेपालीले सोच्नुपर्छ। घटना घट्यो अनि फेरि बिर्सिने त्यो होइन। अहिले नेपाललाई यति सुन्दर देश छ, जुन सुन्दर देशको स्वच्छ हावामा माटोमा तपाईँहरू पनि पोषित भएर आउनु भएको छ। मैले देखेँ आज झाँकीहरू हेर्दा र मैले आजभन्दा 2017 सालमा पनि देखेको थिएँ, मलाई एउटा सानो नेपाल नै यो युकेमा रहेछ जस्तो लाग्यो। नेपालीहरूले त्यो संस्कृति बिर्सिसकेको छ। तमुदीले यो जुन मेला नेपाली मेला गरेर नेपाली संस्कृति नेपाली सभ्यतालाई जोगाउनु भएको छ, म हृदयबाट नै धन्यवाद दिन चाहन्छु। वास्तवमा हामी नेपालीले गर्नुपर्ने, तपाईँहरू नेपालीहरू विदेशमा रहेर पनि यसरी चाहिँ नेपालको लागि चिन्ता लिएर नेपालीलाई एकताको डोरीमा राउनलाई जुन मेला अर्गनाइज गर्नु भएको छ, समूर्ण तमदी संस्थापक र अर्गनाइजरहरूलाई म धन्यवाद दिन चाहन्छु। यो दुःखद घडीमा देश रोइरहेको बेलामा आज हामी यो त्यो होइन, यो जाति होइन, त्यो जाति होइन, त्यो पार्टी होइन, यो पार्टी होइन, हामी एक सब नेपाली एक भएर हामीले नेपाललाई पूर्व संरचना गर्न हामी एक हुनुपर्छ। अहिले हाम्रो सरकारले अहिले मेन फोकस भनेको कसरी मानिसहरूलाई रेस्क्यु गर्ने। अहिले मात्रै मैले आज न्युज हेरेको थिएँ, हाम्रो पार्लिमेन्टको प्रवक्तासँग कुरा गरेको थिएँ, 200 बढी टनलबाट मान्छेहरू रेस्क्यु गरिसक्नु भएको छ। त्यस्तै कयौँ अब डेथ बडीहरूलाई राम्रोसँग प्लेसमेन्ट गरिदिने, आफन्तहरूसँग बडी चिनाउने कामहरू पनि भइरहेछ। सरकारले आफ्नो तर्फबाट काम गरिराख्नु भएको छ। हामी सबै यो घडीमा हामीले ब्याकबाइटिङ गर्नुभन्दा पनि सबै नेपाली एक भएर हामीले नेपालका हरेक अहिले दुःखमा हामी साथमा साथ दिएर अगाडि बढ्नुपर्छ। र हाम्रो यति सुन्दर देशलाई हामी तपाईँहरू जहाँसुकै बसे पनि हामीले पुनर्निर्माणको लागि, पुनः रिहाबिलिटेसन पुनर्स्थापनाको लागि, यो घटना घट्यो फेरि घट्दैन भन्ने छैन, यसलाई अझै अनुसन्धान गरेर फेरि हामीले हाम्रो नेपालीहरूलाई कसरी सुरक्षित राख्छौँ भन्ने कुरामा पनि एक हुनुपर्छ भन्ने आह्वान गर्दै फेरि पनि तमुदीलाई, सम्पूर्ण तमुदी अर्गनाइजरहरूलाई धन्यवाद दिँदै, सम्पूर्ण नेपालीहरू यहाँ जुन भेला हुनु भएको छ, देशप्रति चिन्ता लिनु भएको छ, पुनर्निर्माण गर्ने भन्ने कुरामा एक हुनुपर्छ भन्ने कुरा राख्दै बिदा हुन चाहन्छु। धन्यवाद।
1: हजुर, इन्दिरा राणा मगरज्यूको स्पिच तपाईँले सुनिसक्नु भएको छ। अब भने जुम काजी गुरुङ दाजु हुनुहुन्छ तमुदी युकेको प्रेसिडेन्ट, र उहाँले यो वर्षको मेलामा आफ्नो स्पिचमा के भन्नुभयो त त्यो सुन्नतर्फ हामी लागिहालौँ।
2: 26 तारिकको बिहान तिब्बतमा हिम पहिरो गएर नेपालको रसुवा नुवाको धादिङमा भएको जनधनको क्षतिले म लगायत तमुदी युके परिवार स्तम्भ भएको छौँ। यो विकराल स्थिति कहिले पनि नहोस्। दिवंगत हुन पुगेका आत्माहरूको चिर शान्तिको कामना गर्दै हार्दिक सम्झनाजली व्यक्त गर्दछु। नेपाल सरकार र दिवंगत परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछु। नेपाली मेला नेपाली भाषा धर्म संस्कार र संस्कृतिको संरक्षण र प्रवर्धन गर्न, नयाँ पुस्ताहरूलाई हस्तान्तरण गर्न र हाम्रो स्थानीय छिमेकीहरूलाई चिनाउने अभिप्रायले तय गरेको यो कार्यक्रम हो। यस्तो महत्त्वपूर्ण कार्यक्रम आरम्भ गर्न मेरा अग्रजहरूलाई, मेरा अग्रजहरूलाई नमन गर्न चाहन्छु। हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मूल मन्त्रको साथ हामी कार्यक्रम मनाउन गइरहेका छौँ। नेपाल दूतावास लन्डनको सहकार्य साथ र सहयोगले हामीलाई थप ऊर्जा र हौसला मिलेको छ। यो साथ र सल्लाह सधैँ प्राप्त भइरहोस्। म महामहिमज्यूलाई विनम्र अनुरोध गर्दछु, नेपाली मेला तमुदी युकेले आयोजना गरे पनि यो नेपालीहरूको साझा कार्यक्रम हो। नेपालीलाई विदेशी ध्वनिमा चिनाउने महत्त्वपूर्ण कार्यक्रम भएको छ। नेपाली कला संस्कृति भाषा धर्म र वेशभूषालाई विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने माध्यम बनेको छ, जसले गर्दा नेपालको पर्यटक उद्योगलाई प्रबन्धन गर्ने कसै ढुङ्गा साबित भएको छ। यो नेपाली मेला यसरी सफल हुनुमा तपाईँहरूको आर्थिक नैतिक र भौतिक सहयोगले गर्दा हो। नेपाली मेलालाई प्रायोजन गर्नुहुने सम्पूर्ण संस्थाहरू व्यक्तिहरू र दिनलाई खटेर काम गर्नुहुने नेपाली मेला 2026 का कार्यक्रम संयोजक कमल गुरुङज्यू लगायत मेरा कार्य समितिका साथीहरू आमा समूहका अध्यक्षज्यू लगायत समितिका सदस्यज्यूहरू संस्थापक अध्यक्षज्यू पूर्व अध्यक्षज्यूहरू ट्रस्टीज्यूहरू सल्लाहकारज्यूहरू इकाइका अध्यक्षज्यूहरू कार पार्किङ मूल प्रवेशद्वार टोटे झाँकी नृत्य कन्ट्रोल टेनमा खटिनुभएकाहरू निर्णायक मण्डल अतिथि सत्कार समूह सुरक्षाकर्मी स्वास्थ्यकर्मी र सञ्चारकर्मी पत्रकारहरू स्वयंसेवक शुभचिन्तकहरू सबैलाई आभार व्यक्त गर्दछु। यस प्रकार सदैं भइरहोस् प्रवासमा रहेर पनि पहिचानलाई जोगाउन सधैँ हातेमाला गरी अगाडि बढौँ। धन्यवाद। जय होस्। जय नेपाली मेला। जय नेपाल। धन्यवाद।
1: हजुर, दाजुको स्पिच पछि भने बिचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी महानुभावहरूसँग गरी कुराकानी तपाईँहरूको सेवामा लिएर आउनेछु।

0: यो BFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर आदरणीय श्रोताजी, यो BFBS गोर्खा रेडियो BFBS संवादमा यहाँले 17 नेपाली मेला जुन गत 30 तारिक भइसकेको छ अगस्तको क्याम्पटन पार्कमा तपाईँहरू पनि जानुभयो होला, इन्जोय गर्नुभयो होला उक्त दिन रेकर्ड गरेको कुराकानीहरू तपाईँहरूले सुनिराख्नु भएको छ। अब यो पार्टमा चाहिँ तपाईँहरूले उक्त दिन विभिन्न चाहिँ सङ्घ संस्थाबाट झाँकी लिएर आउने महानुभावहरूसँग म छोटकरीमा कुराकानी गर्नेछु र यहाँ एकजना महानुभाव हुनुहुन्छ, उहाँ चाहिँ कुन संस्थाबाट आउनुभएको अनि के प्रस्तुत गर्दै हुनुहुन्छ त्यस सम्बन्धी कुराकानी गर्न चाहिँ चाहन्छु। नमस्कार हजुर, बेबेसमा यहाँलाई वेलकम छ। अनि यहाँको शुभ नाम?
2: मेरो शुभ नाम चाहिँ एम गुरुङ, म साउथ इस्ट लन्डन तमुदीको चाहिँ उपाध्यक्ष, कार्यवाहक उपाध्यक्ष नै छु।
1: तपाईँहरू पहिलो झाँकी हुनुहुँदो रहेछ, तपाईँ कम्पिटिसनमा हुनुहुन्छ कि झाँकी मात्रै प्रस्तुत गर्ने?
2: आफ्नो संस्कारलाई संस्कृतिलाई चाहिँ गुरुङहरूको चाहिँ देखाउला, हामी चाहिँ भाग लिन्छ तर त्यस्तो प्रतिरोध छैन जस्तो लाग्छ मलाई।
1: ओके, तपाईँले लाउनु भएको ड्रेस अनि उहाँले लाउनु भएको यो के देखाउन खोज्नु भएको छ?
2: उहाँ चाहिँ हाम्रो मेरो चाहिँ लामा भयो, हामी लामा, त्यसपछि उहाँ चाहिँ अब भूत गाउँमा हुन्छ नि, अब भूतलाई धपाउने भनेर लामाले मन्त्रले धपाउने कार्यक्रम छ आज हाम्रो सर।
1: आज यहाँ र तपाईँहरूको कल्चर देखाउन पाउँदा चाहिँ कतिको प्राउड हुनुहुन्छ?
2: एकदम, यो त हामी सधैँभरि हामी बाँच्नुहुन्छ नेपाली भएर ना भएको नाते र आफ्नो संस्कारलाई संस्कृतिलाई झल्काउनुको लागि हामी एकदम आतुर छौँ सर त्यसको लागि।
1: हुन्छ, अब लभली टाइम। तपाईँको नृत्य पनि छ कि?
2: नृत्य हाम्रो चाहिँ छ सर, पछि।
1: ल त हुन्छ, राम्रो गर्नु होला, रमाइलो पनि गर्नु होला।
2: हस्, धन्यवाद सर।
1: यहाँ भूत भन्नुभयो, हजुरको नाम चाहिँ के होला? ए, अनि यो ड्रेस लाउँदा कति साह्रो परेको छ हजुरलाई?
3: साह्रो छैन, कति वर्ष भयो मैले यहाँका काम यो गरेको?
4: हरेक वर्ष वहीँ हो,
3: त्यस कारणले मलाई केही।
1: अहिले झाँकी अगाडि बढेपछि तपाईँको चाहिँ के हुन्छ काम?
3: म त अब भूत हो, अरे यो भूतको प्रोग्राम गरेको भनौँ न, एउटा भूत देखाउने,
4: उहाँले चाहिँ गाउँमा उसले आतङ्क मचाउने हो, भूतले आतङ्क मचाउने हो, उहाँलाई धपाउनलाई हामी बाजा बजाएर गाउँले धपाउने,
3: दुईजना लामाले चाहिँ मलाई धपाउने प्रोग्राम थियो।
1: हजुर हुन्छ, एकदमै रमाइलो गर्नु होला, आफ्नो संस्कार संस्कृति देखाउन यहाँ आउनु भएको छ, थ्याङ्क यू। अब यहाँ अर्को झाँकी ग्रुपमा आएको छु र उहाँहरू पनि अगाडि बढ्नको लागि एकदमै रेडी हुनुहुन्छ। एकजना यहाँ दाइकी भाइ भनौँ, धुपौडा लिएर बस्नु भएको छ। नमस्कार हजुर।
5: नमस्कार
1: हजुर, हजुरको नाम चाहिँ?
5: मेरो नाम अमर गुरुङ।
1: कहाँबाट आउनुभयो?
5: हामी तमु पेलुसँग युकेको।
1: कतिजना जति हुनुहुन्छ नि?
5: छ होला, हामी 100+ छ होला।
1: एकदमै तपाईँको, तपाईँहरू कम्पिटिसनमै हुनुहुन्छ कि?
5: होइन, भाग मात्र भन्नु।
1: अनि के कल्चर देखाउनु भएछ आज?
5: हाम्रो आफ्नो परम्परा संस्कृति, हाम्रो धर्म संस्कृति, हाम्रो परम्परा, हाम्रो बोन धर्म अनि हाम्रो प्राकृतिक बोन धर्मको प्रचारको लागि।
1: तपाईँहरू प्रत्येक वर्ष आउनुहुन्छ होला नि, यहाँ आउँदा आफ्नो संस्कार संस्कृति देखाउँदा के लाग्छ हजुरलाई?
5: एकदम खुसी लाग्छ, यो लोप हुँदै गएको संस्कृतिलाई हामी उजागर गर्दैछौँ।
1: ओके हुन्छ, ल रमाइलो गर्नु होला,
5: धन्यवाद।
1: अब यहाँ अर्को ग्रुपमा आएको छु र एकजना हाम्रो साप हुनुहुँदो रहेछ, मेडल लगाएर यहाँ झन्डा सहित बस्नु भएको छ। नमस्कार हजुर।
6: नमस्कार हजुर।
1: हजुरको शुभ नाम अनि कुन पल्टनको हुनुहुन्छ?
6: मेरो नाम तेज बहादुर गुरुङ, सेकेन्ड गोर्खा राइफल्स, मेरो पल्टन टुटिसक्यो, आरजिआर भयो।
1: अनि आज यहाँ के कल्चर देखाउँदै हुनुहुन्छ?
6: आज यहाँ चाहिँ नेपाली मेलामा आएको।
1: होइन, तपाईँले के देखाउँदै हुनुहुन्छ तपाईँको लमजुङ समाजले?
6: हाम्रो लमजुङ समाजले चुट्का देखाउँदै हुनुहुन्छ अनि रेली।
1: हुन्छ साहब, इन्जोय गर्नु होला,
6: थ्याङ्क यू।
1: एकदमै यहाँ राम्रोमा आउनु भएको रहेछ, यहाँ केही बहिनीहरू हुनुहुन्छ, टोपी पनि रहेछ, माला पनि रहेछ। नमस्कार हजुर।
7: नमस्ते हजुर।
1: हजुरको नाम चाहिँ?
7: मेरो म माला घले, लम्बी समाज युकेको उपाध्यक्ष।
1: यो माला ककललाई हो? मलाई त होइन होला है।
7: हजुर पनि अब त्यहाँ बस्नुहुन्छ अनि हजुरलाई नि हो, होइन? यो चाहिँ हाम्रो लमजुङ समाजको तर्फबाट अर्गनाइजर तमुदीलाई हाम्रो तर्फबाट सम्मान र सत्कार गर्नको लागि यो फुल हामीले सधैँ एभ्री इयर लगाउने गर्छौँ है। यो हाम्रो
1: कतिको आतुर हुनुहुन्छ त्यहाँ गएर आफ्नो संस्कार संस्कृति झल्काउन देखाउनको लागि?
7: हजुर हजुर, अब त्यही संस्कार संस्कृति देखाउनलाई हामी एकदम आतुर छौँ, तर हामीले चाहिँ यो वर्ष त्यति धेरै झाँकीहरू ल्याएको छैनौँ, किनभने हामीले अब पहिला नै 3 वर्ष ह्याट्रिक गरेर
1: लगातार जित्नु भएको।
7: हजुर, एम्बेसडर कप पनि हामीले जितिसक्यौँ।
1: कति सालमा हो?
7: 2018 अब त्यो यो उसमा चाहिँ हामी चाहिँ झाँकीमा चाहिँ 2007 कन्टिन्युली भाग लिइरहेका छौँ अनि त्यही भएर अहिले चाहिँ उहाँहरूले हामीलाई प्रत्येक वर्ष आमन्त्रित गर्नुहुन्छ, त्यो हामीले चाहिँ सिर्फ पार्टिसिपेट चाहिँ हुन्छौँ हामी, तर कम्पिटिसनमा चाहिँ भाग लिँदैनौँ। थ्याङ्क यू।
1: ल त रमाइलो गर्नु होला।
7: हजुर, थ्याङ्क यू हजुरलाई पनि।
1: हजुर, 2026 को चाहिँ नेपाली मेलामा
8: यहाँ झाँकी अगाडि बढ्ने क्रममा हुनुहुन्छ र अहिले चाहिँ म किरात राई एका बेलायतको यहाँ झाँकी ग्रुपमा आएको छु र उहाँहरू पनि अगाडि बढ्दै हुनुहुन्छ र यति बेला चाहिँ किरात राई एका बेलायतको तेस्रो वर्षको अध्यक्ष हुनुहुन्छ हाम्रो मेजर भूमजित साहब. नमस्कार हजुर.
9: थ्याङ्क यू योगराज. थ्याङ्क यू हजुर. नमस्ते.
8: त्यहाँ गएर आफ्नो कल्चर प्रस्तुत गर्नको लागि कतिको एक्साइटेड हुनुहुन्छ?
9: एकदमै. अब हामीले कन्टिन्यू भाग लिएको झन्डै 5 वर्ष जति भयो यो नेपाली मेला चाहिँ. अब मलाई लाग्छ बेलायतको यो सबभन्दा यो जातीय हाम्रो संस्कार संस्कृति देखाउने मुख्य थल हो र आफ्नो संस्कार संस्कृति अथवा पहिचानको कुरोहरू देखाउनु एकदमै आफूलाई गर्व लाग्छ, खुसी लाग्छ. हामी एकदमै आतुर साथ अब आइपुग्ने आँट्यो, हामी रेडी छौँ हजुर.
8: यसपल्ट कम्पिटिसनमै हुनुहुन्छ कि?
9: ज्यू, यसपालि पनि हामी झाँकी अनि नृत्य दुइटैमा छौँ. सायद यसपालि हाम्रो जित्ने सफल हुने एकदमै हाइली चान्सेस छ अनि हामीले त्यो एकदमै आशा पनि गरिरहेको छौँ. थ्याङ्क यू.
8: अनि तपाईँहरूले चाहिँ यसबाट के कल्चर चाहिँ प्रस्तुत गर्दै हुनुहुन्छ?
9: विशेष गरी हाम्रो चाहिँ त्यही हो. अब हाम्रो मुख्य रूपमा हाम्रो साकेला नै हो, साकेला नृत्य. त्यसको साथसाथै अब हाम्रो परम्परागत हाम्रा सबै वस्तुहरू जस्तो हलो, जुवा, छप्पनी, चाल्नुहरू त्यस्तो हाम्रो जुन पहिला हाम्रो अगाडि चलाउँथ्यो त्यो कुरा पनि हामीले लिएको छौँ पछाडि.
8: अनि नृत्यमा चाहिँ के प्रस्तुत गर्दै हुनुहुन्छ?
9: नृत्यमा हाम्रो साकेला छ. यसपालि चाहिँ अब हाम्रो 6 वटा ढोल छ, निकै सबभन्दा बेसी. अनि हाम्रो साकेलामा भाग लिने मेम्बरहरू चाहिँ 30 जनाभन्दा बढी छन्, गर्दाखेरि एकदमै हाई चान्सेस छ यसपालि.
8: अनि यसो अलिकति ग्रुपमा प्र्याक्टिस गर्ने मौका पनि पाउनुभयो कि?
9: ज्यू, आफ्नो आफ्नो प्रारम्भिक कार्य समिति भन्छौँ हामी, त्यहाँ गरेँ अनि अघि आएर हामीले झन् 1/2 घन्टा जति अलिक वार्मअप पनि गऱ्यौँ र अहिले अब 100% हामी एकदमै हाम्रो 100% तयारी छ भन्नु.
8: कति सङ्ख्यामा हुनुहुन्छ आज?
9: आज हामी झन्डै 100 पक्का नाम लिस्ट चाहिँ हाम्रो 120 जना हो, झन्डै 150 जना जतिको वरिपरि आएको छौँ आज.
8: हुन्छ साहब, गुड लक तपाईँ अनि तपाईँको टिमलाई.
9: हवस्, थ्याङ्क यू हजुर. थ्याङ्क यू.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसिमको नमस्कार। आजको कार्यक्रममा जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: आज रातिसम्म टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छ।
2: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, आज प्रोग्रेस त्यति इफेक्टिभ छैन।
0: बाढीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
3: सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटे छैन,
4: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि सिकौला, नरहे पनि त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
0: र चीनतर्फ फँसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय WMOकी प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढी निम्ति नै पूर्वानुमान छ। WMOकी प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढिरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीसँग भने,
6: अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
5: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढीबाट मृत्यु हुनेको संख्या 1250 नाघेको छ भने 5000 भन्दा बढी व्यक्ति अझै हराइरहेका छन्। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इन्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुङ्गाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुङ्गालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौँ आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1,250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
7: बाढीमा परि मृत्यु भएका व्यक्तिहरूको 1,259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अङ्ग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5,083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेसामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
8: टनेलको अपरेसनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौँ। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौँ।
0: अहिले धेरैको चासो कैयौँ व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गङ्गा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
1: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर के गर्यो, के गरिसकेपछि स्पेसल फोर्सले त्यो दिन हि बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट कोल्यास स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिम लगायत कम्प्लेक्स इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो एस्काभेटरले बाटो बनाएर आइपुग्न। र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईवटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिर्ने अप्सनमा काम गरेका थियौँ, तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो। र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ, त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ। र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा स्काभेटर छिराइसक्ने प्लान गरेको छौँ। र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ छोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्काभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्काभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका
9: छौँ। अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
1: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्लो पानी बगिरहेको छ, जसले गर्दाखेरि भित्र थुनिएका मान्छेहरूले यदि त्यो सङ्लो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छे चाहिँ धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने,
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरिएको छ अहिले, पुरेको यहाँ देख्नै सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ, होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास चाहिँ गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्र्याप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको।
9: अनि यहाँ कतिजना
2: छ? 44 हाम्रो स्टाफ, अनि उहाँ चेस्कोको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयौँ, उहाँ कन्सल्ट्यान्ट, कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ, सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुन्छ। दुईवटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ? टनलमा मिसिङ हुनु न, टनलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वर्क सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन। माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनैमध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
3: तिन दिन पछि हेर्न आएको, अब के अब हेरि नसाधे सोच्नै नसक्ने केही पनि थिएन।
10: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के सामानहरू निकाल्नु भयो?
3: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब
10: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नुभयो?
3: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो। मोबाइलहरू अब सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटेको छैन कहाँ कहाँको मान्छेको।
0: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
4: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ हामीले भेटाएको छौँ। हामीले नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको SLC-देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन। पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
0: भागेर बाढीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसायी सुशील श्रेष्ठको घरको भुइँतल्ला अझै पनि माटो मुनि छ।
11: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल दुई तल पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक डस्नाहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुई तला सबै छेद विशेष सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसादी भन्ने चाहिँ लागु सुन र ऊ मात्रै पाकै, अरू त खासै केही छैन।
0: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढी प्रभावितहरूको सन्ताप र पिरलो। तपाईँ BBC नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढीका कारण चीनतिर रोकिएका 114 नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसङ्ग। विनाशकारी बाढीपछि कृष्णभीरमा सडक भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरुद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
12: लत्ता कपडा मात्रै नहोला, बजारमा ग्यास बिग्रेता पसल अनि बढी गयौँ, त्यसबाटै खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमी सेनाको आरोप छ।
13: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। एउटै अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिवाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै BBC नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
14: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

नमस्ते, गुड आफ्टरनुन यहाँहरू सबै सबैलाई न्यानो न्यानो नमस्कार टक्राउन चाहन्छु। आजको गोधुली कार्यक्रममा न्यानो स्वागत पनि गर्न चाहन्छु। नितेश जङ कुँवरले गाउनुभएको गीत सँगसँगै हामीले आजको गोधुली कार्यक्रमलाई आरम्भ गरेका छौँ र गोधुली कार्यक्रम लिएर आज म आशा उपस्थित भएको छु। यहाँहरूसँगै 7 बजेसम्म रहनेछु। आज योगजी बाहिर जानुभएको छ, बिहानै उहाँ आउनुभयो र बिहानै कार्यक्रम गरेर उहाँ जानुभएको थियो। बिहान उहाँ साथ हुनुहुन्थ्यो र अब आज चाहिँ यतिखेर म छु र भोलि बिहान फेरि तपाईँहरूसँगै बिहान तपाईँको साथमा आउनेछु। म आज चाहिँ साँझको 7 बजेसम्म रहनेछु र यहाँहरू सबै सबै सन्चै हुनुहुन्छ होला, पक्कै पनि जति नै हुनुहुन्छ। दिन राम्रोसँग बिताइसक्नु भएको छ कतिपय ठाउँमा, रात पनि पर्यो। नेपालमा त रातको 9 बजिसकेको छ, 9 बजेर अहिले 5 मिनट पनि गइसक्यो नेपालको कुरा गर्नुपर्दाखेरि। र ब्रुनाई हङकङतिर त अब भोलिपल्ट हुन लागिसकेको छ, अर्को दिन सुरु हुन लागेको छ। रातिको 11 बजेर पनि अहिले 20 मिनट गइसकेको छ र यहाँ भने 4 बजेर 20 मिनट गयो बेलायतमा। बेलायतबाट प्रसारण हुने यो कार्यक्रमको नाम हो गोधुली। गोधुलीको समयमा हामी प्रसार गर्ने गर्छौँ तर अब अहिले भर्खरै अँध्यारो भइसकेको चाहिँ छैन, आज अझै केही समय लाग्छ यहाँबाट सूर्य अस्ताउनको लागि। अहिले भरे 7 बजेर 43 मिनट जाँदा मात्रै आज सूर्यास्तको टाइम छ लन्डन एरियामाबाट। र हामी कहाँ केन्ट एरियामा अहिले घाम बादलको स्थिति छ। कतिपय ठाउँमा बादल लागिरहेको छ, कतिपय ठाउँमा अब पानी पनि पर्न थालेको छ, पानी पर्यो पनि र हावा पनि चलेको छ। हावा चल्ने क्रम बढी नै रहन्छ अलिअलि। अझै शनिबारको दिनमा हावा शनिबारको दिनमा अलिक कम चले पनि फेरि आइतबार हावा अलिक बढी चल्छ। आज चाहिँ टेम्परेचर पनि अलिक बढी नै छ आजको टेम्परेचर र विकेन्डमा पनि एकछिन फेरि तातोपना आउँछ भन्ने भनाइ मौसमविदहरूको छ। यसको डिटेल जानकारी त हामी लिइहाल्छौँ अहिले सधैँ जस्तो कार्यक्रममा। 5 बजेपछिको समयमा डिटेल जानकारी म राख्नेछु। अहिलेलाई अब फेरि अर्को गीत पस्कौँ होला। यो अर्को गीत बर पिपल को पातमा भन्ने गीत, आजको अर्को गीत, योभन्दा अझै अरू गीत चाहिँ रहेका छन्। अहिले चाहिँ बर पिपलको पातमा होइन कि, म यहाँहरूलाई सुनाउँछु डिम्पल मायालु भन्ने गीत सुनाउँछु यहाँहरूलाई। हजुर, यो गीत गाउनुभएको छ मीना राईले।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि डिफेन्स डिस्काउन्ट सर्भिस डट को

बबिना किरातीले गाउनु भएको गीत हामीले सुन्दै थियौँ। समय अहिले 4:34 जान लागेको छ। दिउँसोकै समय भन्नु पर्यो। कार्यक्रमको नाम त गोधुली हो, तर पनि घाम अझै अस्ताएको छैन यहाँ बेलायतमा। भरे 8 बज्नुभन्दा अलिकति अगाडि मात्रै, अघि भनिहालेँ, लन्डन एरियाबाट 7:43 जाँदा मात्रै घाम अस्ताउने समय छ आज, र स्टिल घाम लागिरहेको छ। त्यसरी गुड आफ्टरनुन यहाँहरूलाई, नमस्ते भन्दै फेरि पनि स्वागत गर्छु आजको यो गोधुली कार्यक्रममा। हामीले तिनवटा गीत सुनिसक्यौँ एक्चुली हामीले यतिखेर, र बिबिसी नेपाली सेवापछि प्राय आरम्भ हुने गर्दछ यो गोधुली कार्यक्रम, अनि 7 बजेसम्म नै सञ्चालन सेवा रहिरहन्छ। तपाईँहरूको मेसेजहरू पठाउँदै गर्नुहोला, लेख्दै गर्नुहोला भनेर अनुरोध गरौँ। यहाँहरू लेख्नु पनि भएको छ है, यहाँहरूले केही श्रोताले लेख्नु पनि भएको छ, हाम्रो श्रोता साथीले। र आजको यो पात्र एकचोटि हेर्न चाहन्छु म। हुन त नेपालमा अब अर्को दिन सुरु हुने बेला नि हुन लागिसक्यो। आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 18 गते बिहिबारको दिन, तदनुसार आज 3 सेप्टेम्बर सन् 2026 दिन हो। र आज हजुर अब नेपालमा दिन हो भन्न मिल्दैन, रात हो। नेपालमा रातिको 9 बजेर अहिले 20 मिनट गयो ठ्याक्कै, अनि ब्रुनाई र हङकङतिर रातको 11 बजेर अहिले 35 मिनट गएको अवस्था छ। र नेपाली क्यालेन्डर पनि यसो हेरिहाल्यौँ। अब भोलि कृष्ण जन्माष्टमी शुक्रबारको दिन पर्यो भोलि, र भोलि कृष्ण जन्माष्टमी यो व्रत लिनेहरूको लागि पनि, र जन्माष्टमी मनाउने हुनेहरूको लागि पनि यो एकदम विशेष दिन छ। भोलि रातमा अझै होइन, कृष्ण जन्माष्टमी अझै स्पेसल रूपमा रातमा मनाइन्छ, उहाँ जन्मिनु भएको समय पारेर। र यो भोलिको समय छ, भोलि शुक्रबार हो। अनि त्यसपछि अब क्यालेन्डरमा हेर्दाखेरि एकचोटि फेरि रिमाइन्ड गराइहालौँ यहाँहरूलाई, तिजको दरखाने दिन आउनुको लागि ठिक 10 दिन बाँकी छ। 13 सेप्टेम्बरमा पर्छ, भदौ 28 गते, अनि यसभन्दा अगाडि चाहिँ बुबाको मुख हेर्ने दिन कुशी औँसी पर्छ, यो चाहिँ 11 सेप्टेम्बर छ, भदौ 26 गते। हजुर, र आउने दिनहरूमा यो छन् अगाडि। त्यसपछि त अब दसैँ नजिक आए जस्तो भान हुन्छ। यो तिज आएपछि चाहिँ दसैँ धेरै टाढा रहँदैन दसैँ आउनको लागि। र दसैँको यसो मैले घटस्थापनाको दिन हेर्दैछु, 38 दिन बाँकी रहेको छ घटस्थापना सुरु हुनलाई। 11 अक्टोबर पर्छ, असोज 25 गते घटस्थापना पर्यो, घटस्थापना दसैँको पहिलो दिन। हजुर, अब टिका र ती यो दसैँको टिका र तपाईँहरूले काल यो भाइटिकाको डेट त हेरिसक्नु भयो होला होइन, हेर्नु भएको छैन भने दसैँको टिका 21 अक्टोबर परेको छ, कार्तिक 4 गते, अनि भाइटिका चाहिँ 11 नोभेम्बर छ, कार्तिक 25 गते भाइटिका। अब फेरि अर्को गीत सुनाउ आउनुहोस्। यो गीत गाउने कलाकार हुनुहुन्छ उजन साक्य।

0: गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

रामजी खान अनि विष्णु माझीले गाउनु भएको गीत हामीले अहिले सुनिरहेका थियौँ। समय अहिले दिउँसोको पाँच बज्नको लागि 10 मिनट बाँकी छ। अझै एउटा गीत तपाईँको लागि छ आज र आजको यो बिहिबारको गोधुली कार्यक्रमका साथ म आशा छु यहाँहरू साथै हुनुहुन्छ। हामीलाई लेख्नु भएको छ, केही श्रोताले अघि नै लेख्नु भएको छ, सुन्दैछु है साथै छु भनेर। र सधैँ काम सुरु गर्दा हजुरको आवाज सुन्दै सुरु गर्ने बानी, आज त हजुरको आवाज सुन्दै दिनको अन्त्य गर्नु पर्ला जस्तो छ। किप रकिङ दिदी, आज चाहिँ हजुरलाई सुन्दै खाना बनाउने अनि खाने घरमा चहलपहल गर्ने है भनेर धनु बहिनी भन्दै हुनुहुन्छ। हजुर धनु गुरुङ बहिनी किचनमा पसिसक्नु भएको छ, तारा प्रसाद चिमजोङजीले पनि अघि नै लेखिसक्नु भएको छ हामीलाई सेवारो भनेर, मलाई मनपर्ने गीत पो सुन्न पाइयो त आज भनेर अघि नै हो। अनि हाम्रो समस्ती तुलाचन्द दिदीले पनि आज त एकदम बडो उहाँको राम्रो मेसेज पठाउनु भएको छ। उहाँले जुन मेसेजलाई म टाइम मिलाएर सुनाउने छु, अब 5 बजेपछिको समयमा चाहिँ यहाँहरूले आज एउटा कुराकानी सुन्न सक्नुहुन्छ। योगजीले गर्नुभएको यो कुराकानी चाहिँ, र यो कुराकानी केही समय अगाडिदेखि तपाईँहरूले सुनिरहनु भएको छ, केही यो भाग भागमा पार्ट पार्टमा सुन्नु भएको छ। र आज यहाँहरूले W2 रिटायर्ड सुक्रिम राई जो X7GR को मेम्बर हुनुहुन्छ अनि पद्म राई उहाँहरूसँगको कुराकानी चाहिँ को 6 भाग Part 2, Part 1 हजुर 6 श्रृङ्खलाको 2 भाग चाहिँ आज यहाँहरूले सुन्न सक्नुहुन्छ 5 बजेपछिको समयमा। अनि 6 बजेपछिको समयमा भने म यहाँहरूकै मेसेजहरू पनि राख्छु, तपाईँहरूको कार्यक्रम सम्बन्धी जानकारीहरू पनि थुप्रो छन् आगामी दिनहरूमा हुने होइन। र हाम्रो समस्तीजीले पनि यस्तो मजाले यस्तो राम्रो सुन्दर मेसेज पठाउनु भएको छ जसलाई म समय मिलाएर अहिले 6 बजेपछिको समयमा राख्नेछु है, सुन्दै गर्नुहोला। उहाँले साह्रै राम्रो यो कुराहरू गर्नुभएको छ, बाढी पीडितको प्रसङ्गहरू ल्याउनु भएको छ होइन। र बाढी पीडित अब को कुरा गर्दाखेरि मा अब समाचारमा पनि एकछिनमा यहाँहरूले सुन्न सक्नुहुन्छ ताजा खबर के छ भनेर। र अघि पनि खबरमा यो बाढीले निम्त्याएको विपत्तिमा नेपालमा अब कतिजनाको मृत्यु भएको यहाँ रेकर्ड भएको छ, खबर भएको छ भन्दाखेरि चाहिँ लेटेस्ट 1,259 जनाको मृत्यु भएको भन्ने आएको छ खबर। अनि 5,000 भन्दा बढी अझै पनि सम्पर्कविहीन रहेको भन्ने खबर हामीले सुनिरहेका छौँ, अघि पनि समाजमा सुन्यौँ होइन। र मृतकहरूको सम्झनामा यही पहिरोमा परिकन ज्यान जोगाउनु भएकाहरूको सम्झनामा चाहिँ भदौ 22 गते यही सोमबारको दिन 13 दिनको अवसरमा राष्ट्रिय शोक सभा गर्ने, राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ। सरकारले नै यो घोषणा गरेको छ, यो भदौ 22 गते भनेपछि यो सोमबारको दिनमा हो, 13 तिथिको दिन चाहिँ त्यो गर्ने, राष्ट्रिय शोक मनाउने भनेर। र अब कहाँ कहाँ कसरी सबै ठाउँमा चारैतिर होइन मनाइन्छ, र यो प्रसङ्ग आज हामीले सरकारको तर्फबाट सुनिरहेका छौँ। र उतातिर फेरि अब भदौ महिना बर्खाको सिजन छ, सबै बाटोहरू भत्किरहन्छन् बर्खाको सिजनमा, अनि बाटो माटो पनि भिजेको गिलो अवस्थामा हुन्छ कि, यस्तो बेलामा पानी अलि बढी परिरह्यो भने चाहिँ पहिरो जाने, यो कारणले पनि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ अहिले कृष्णभीरमा गएको पहिरोको कारण भन्ने पनि हामीले सुनिरहेका छौँ। यसले गर्दाखेरि काठमाडौँमा आपूर्ति हुने जुन उपत्यका बाहिरबाट जति आपूर्तिहरू हुन्छन् त्यो रोकिएका छन् कति होइन, ग्यासहरूको खर्च पनि मात्रा पनि बढिरहेको, प्राइस बढेको भन्ने कुराहरू। र अब विभिन्न जलविद्युत योजनाका सुरुङभित्र विभिन्न स्थानमा खोज अनि उद्धार कार्य अझै पनि जारी नै छ, कतिपय ठाउँमा उल्लेख्य सफलता हात लाग्न सकेको छैन। यो भोटे कोशी त्रिशुली बाढीको 9 दिन पनि भन्ने कुराहरू चाहिँ आइरहेका छन् हजुर। र यो प्रसङ्गमा चाहिँ कस्तो भने, प्रधानमन्त्रीको एउटा प्रधानमन्त्रीको राहत कोष, प्रधानमन्त्रीले चाहिँ जुन पब्लिस प्रधानमन्त्री कार्यालयले पब्लिस गरेको छ तपाईँहरूले पनि देख्नु भएको छ होइन यो। र यो राहत कोषमा चाहिँ कोषमा तपाईँ हामीले जहाँ पनि डोनेट गर्न, जहाँबाट पनि डोनेट गर्न सक्छौँ। यहाँ बेलायतमा पनि विभिन्न व्यक्तित्वहरूले चाहिँ आफ्नो आफ्नो तौर तरिकाले विभिन्न कार्यक्रमहरू गरेर राहत सङ्कलन गर्दै हुनुहुन्छ, गर्ने कार्यक्रमहरू छ यहाँ हामी चर्चा गर्नेछौँ अहिले। र यो तपाईँहरूले डाइरेक्ट पनि पेमेन्ट गर्न सक्नुहुन्छ प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड भनेर, अहिले यो अकाउन्ट
खोलिएको छ होइन, यो हुन त पहिला पहिला पनि थियो तर अहिले नयाँ प्रधानमन्त्रीको पनि छ यो प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड। यो बाढी पहिरोबाट पीडित भएका व्यक्तिहरूलाई सहयोग गर्नको लागि यो फन्ड, अनि अर्को चाहिँ फेरि यो रिलिफ फन्डको यो प्राइम मिनिस्टर, एउटा चाहिँ प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड छ होइन, अर्को पनि छ प्राइम मिनिस्टरकै यस्तै अर्को पनि फन्ड छ, त यसमा चाहिँ तपाईँहरूले यो एम्बासीतिर पनि प्राइम मिनिस्टरको अफिसियल वेबसाइटमा पनि गएर हेर्न सक्नुहुन्छ प्रधानमन्त्रीको, र त्यहाँ एकाउन्टहरू छन्। बाहिरबाट तपाईँहरूले हामीले युएस डलरमा पनि एकाउन्टमा हाल्न सकिन्छ र त्यही लोकल पनि हाल्न सकिन्छ नेपाली रुपियाँमा पनि, राष्ट्रिय वाणिज्य ब्याङ्कमा र हिमालयन ब्याङ्क छ, अरू ब्याङ्कहरू पनि छन्, अरू ब्याङ्कहरूले पनि संयुक्त रूपमा सबैले मिलेर चाहिँ यो प्रयास गरिरहेका छन्। र यसमा विभिन्न ब्याङ्कहरू मैले यहाँ देखिरहेको, राष्ट्रिय वाणिज्य ब्याङ्क भयो, नेपाल ब्याङ्क लिमिटेड, एग्रिकल्चरल डेभलपमेन्ट ब्याङ्क, एभरेस्ट ब्याङ्क, ग्लोबल आइएमई ब्याङ्क भयो, नेभिल ब्याङ्क भयो, स्ट्यान्डर्ड चार्टर, हिमालयन ब्याङ्क, लक्ष्मी सनराइज ब्याङ्क, यी ब्याङ्कहरूमा तपाईँहरूले हाल्न सक्नुहुन्छ, तर तपाईँले अफिसियली एकाउन्टहरू चाहिँ हेर्नु पऱ्यो है वेबसाइटमै गएर। हजुर, अहिलेलाई अब गीत सुनाए, कमल किरण ले गाउनु भएको गीत छ, हामीले बाढी पीडितहरूको लागि सहयोग तपाईँ के गर्ने होला, कहाँ सहयोग गर्ने होला भन्न चाहनुहुन्छ भने अफिसियल वेबसाइटहरू हेर्न नभुल्नु होला। यहाँ लन्डनको नेपाल एम्बासीको वेबसाइटमा पनि रहेको छ, नेपाली राजदूतावासको वेबसाइटमा हेर्नुभयो भने पनि तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ, सबै देशकोमा छ, विभिन्न देशमा हाम्रो राजदूतावासहरू छन्, प्रधानमन्त्री कार्यालयको, प्रधानमन्त्रीको आफ्नै अफिसियल वेबसाइट पनि त्यहाँ छ, सो त्यहाँ पनि हेरेर आफूले सहयोग गर्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रधानमन्त्री बालेन्द्र शाहले उपलब्ध स्रोत साधनको प्रयोग गरी भोटेको सिबाडीको उद्धारमा अहोरात्र खटिरहेको बताउनु भएको छ। उहाँले फेसबुकमा स्टाटस लेख्दै प्राकृतिक विपद चुनौतीपूर्ण हुने बताउनु भएको हो। उहाँले विपदमा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग प्राप्त भइरहेको र अझै कतिपय देशले सहयोगको प्रस्ताव गरेको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धार कार्यक्रममा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10,00,000 राहत उपलब्ध गराउने निर्णय गरेको छ। रसुवा भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ। बाढ़ीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेकोशी बाढ़ीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाटसम्म विद्युत निर्यात अनुमति पाएको थियो। बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढ़ीले क्षति पुर्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढ़ीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र बनाई सरकारलाई सघाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुवागले ब्रिफिङ समेत गर्नु भएको थियो। अब खबर फटाफट।
4: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको शहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ कर्रा जाने बाटो चौकीटोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो। भोटेकोशी बाढ़ीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन। किसानको करोडौं बक्यौता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1,50,000 लिटरसम्म किन्ने लक्ष्य। जनस्वास्थ्य कार्यालय चितवन बाढ़ीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमूना संकलन गर्दै संकलित नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए। विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ। र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रुख नारायणीको बाढ़ीले बगायो। बाढ़ीले रुख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
3: रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट क्षति भएको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा बाटो पुनः सञ्चालनका लागि रूख काट्न थालिएको छ। बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको सड़क दुवैतर्फका रूख कटानको काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। सड़क मरमत र पहिरो व्यवस्थापनका निम्ति जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। कैलास मानसरोवर यात्राका क्रममा भदौ 10 गति रसुवा भोटेकोशीको बाढ़ीमा बेपत्ता भएका चागु नारायण नौ ताथलीका 52 वर्षीय पत्रकार शेखर ढुंगाना र उहाँकी 46 वर्षीय पत्नी निर्मला ढुंगानाको अन्त्येष्टि गरिएको छ। नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य एवं नेपाल प्रेस युनियनका सदस्य ठुङ्गाना दम्पति कैलाश मानसरोवर यात्राका क्रममा भदौ 10 गति आफ्ना सासु ससुरा समेत 17 सदस्य टोली रसुवाको टिमुरे स्थित अध्यागमन कार्यालयमा बिहान 8 बजे नाम दर्ता गरी चीन प्रवेश गर्ने तयारीमा रहेकै बेला आएको विनाशकारी बाढीमा परि बेपत्ता हुनु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड इभिनिङ भन्न मिलेको छैन किन भन्दाखेरि स्टिल दिउँसोको समय छ. अहिले साँझ पर्न त अझै निकै धेरै बाँकी छ. अहिले 7:43 जाँदा मात्रै हो आज लन्डन एरियाबाट सूर्यास्त हुने. त्यसैले गर्दाखेरि यहाँहरूलाई गुड आफ्टरनुन नै भन्न चाहन्छु. नमस्ते, सबभन्दा सजिलो तरिका चाहिँ नमस्ते अनि स्वागत गर्छु आजको यो गोधुली कार्यक्रममा. पुनः अघि नै हो हाम्रो भेट भएको 4 बजेपछिको समयमा, झन्डै 1 घन्टा हुन लागेछ बिबिसी नेपाली सेवाको प्रसारण सुनिसकेपछि चाहिँ हाम्रो भेट भएको हो. र अहिले नेत्र भण्डारी अनि पूर्णकला विसीले गाउनुभएको गीत हामीले सुन्यौँ. अबको केही क्षणमा हामीले कुराकानी सुन्नेछौँ. आज छड्के सलाम अन्तर्गत योगजीले निकै भयो उहाँसँग कुराकानी गर्नुभएको चरण चरणमा, होइन, यो श्रृङ्खलाबद्ध रूपमा यो कुराकानी हामीले सुन्दैछौँ. र WTO रिटायर्ड सुक्रिम राई, उहाँ 17GR को मेम्बर हुनुहुन्छ, र पद्मा राई हजुर, उहाँहरूसँगको कुराकानी आज सुन्नुहुनेछ यहाँहरूले. 2 भागमा, 6 श्रृङ्खलामा छौँ हामी, र 2 भाग आज यो घन्टामा सुन्न सक्नुहुनेछ. एकछिनमा म राख्नेछु. अनि यस्तै गरिकन 6 बजेपछिको समयमा पनि छ हाम्रो समष्टि तुलाचन्दज्यूको मेसेज छ, होइन, अनि यस्तै गरिकन आज हामीलाई अर्को चाहिँ नेपाल रनिङ फर नेपाल भन्ने यो शनिबार आउने एउटा च्यारिटी इभेन्ट रनिङ गरिँदै रहेछ, र स्पेसल यो कहाँ के कसरी गर्दै हुनुहुन्छ हामी कुराकानी गर्दैछौँ हाम्रो सञ्जय थापाजीसँग. उहाँ चाहिँ XQG को मेम्बर हुनुहुन्छ, उहाँलाई उहाँ पनि आउँछु भन्नुभएको छ, होइन, र उहाँहरूले के कसरी गर्दै हुनुहुन्छ भन्ने कुरा. अनि मैले अर्को एउटा मेसेज पनि पाइरहेको छु यहाँनिर, हाम्रो यशोदा गुरुङ दिदीले पनि रेडिङबाट केही लेख्नु भएको छ यहाँनिर, र एकचोटि म तपाईँसँग पनि कुरा गर्न चाहन्छु के हो, होइन. उहाँले यहाँ एउटा रेकर्डिङ पठाइदिनु भएको छ, यो रेकर्डिङ सुनौँ. उहाँले के रेकर्डिङ पठाइदिनु भएको रहेछ त्यो पनि म राख्नेछु अवश्य, होइन, राख्न मिल्ने हो र राखिदिनुहोस् भन्नुभएको छ भने. मैले चाहिँ यहाँ सुनिसकेको छैन, भर्खर मेसेज देखेको छु. एनिवे, अब फेरि पनि यहाँहरूसँग गीत सेयर गर्छु, तर वेदर, मौसमको चर्चा चाहिँ एकचोटि गर्न चाहन्छु म. र आज, अब आज बिहिबारको दिन भन्नु पर्यो, र आज चाहिँ अब हामी कहाँ अलिअलि हावा चलेको छ, होइन, र आज चाहिँ स्कटल्यान्ड, इङ्ल्यान्ड, वेल्समा प्राय घाम बादल सुक्खा नै छ, तर बिस्तारै स्कटल्यान्डको दक्षिणी भेगतिर भयो, दक्षिण पश्चिमी र उत्तर पश्चिमी इङ्ल्यान्डतिरबाट चाहिँ भारी वर्षा हुन्छ त्यहाँनिर. रातमा स्कटल्यान्डको दक्षिण पश्चिमी भेग भयो, उत्तरी पश्चिमी इङ्ल्यान्ड, होइन, क्यासिकदेखि तलतिर, लिभरपुलदेखि अलि तलसम्म चाहिँ निकै बाक्लो वर्षा हुन्छ है आज रातको समयमा. झन्डै 50 मिलिमिटरसम्मको पानी पर्नेछ अरे आज रातमा यो एरियामा, निकै भारी वर्षा, अलिअलि हावा पनि चल्छ. र आजको लन्डनको तापक्रम चाहिँ अब 26 डिग्री सेल्सियस म्याक्सिमम् टेम्परेचरको कुरा गर्नुपर्दाखेरि, होइन, आज यो दिउँसोको कुरा गर्नुपर्दाखेरि माथि स्कटल्यान्डमा 17-20 डिग्री सेल्सियसको तापक्रम हो. र भोलि शुक्रबारको दिन चाहिँ निकै विन्डी हुन्छ, वेल्स र इङ्ल्यान्डको दक्षिणी भेगतिर, अनि यस्तै गरिकन स्कटल्यान्डको पश्चिम भेगमा हावा चल्नुको साथसाथ पानी पनि पर्छ त्यहाँ. अनि वेल्स भयो, मिडल्यान्ड, नर्दर्न आयरल्यान्ड, स्कटल्यान्डको केही भूभागमा चाहिँ घमाइलो पनि हुन्छ, दक्षिणी इङ्ल्यान्डमा घाम चाहिँ बादल लाग्छ प्राय, र हावा अलिक जोडले चल्छ है भोलि. भोलि चाहिँ हावाको गति अलि तीव्र हुन्छ इङ्ल्यान्डको दक्षिणी भेगतिर, विशेष गरिकन 39-41 माइल प्रति घन्टाको गतिमा हावा चल्ने सम्भावना चाहिँ भोलि हामी देख्छौँ, भोलि शुक्रबारको दिनमा, हजुर, शुक्रबारको दिनमा. अब त्यसपछि शनिबार आइतबार पनि अलिकति टेम्परेचर बढ्न सक्ने सम्भावना देखिन्छ, र यो शनिबार चाहिँ हावा चल्न अलिक कम हुन्छ, लो, यो शनिबारको दिनमा चाहिँ हाई प्रेसर बिल्ड हुन्छ, त्यसैले तातोपना पनि बढ्छ यो विकेन्डतिर लाग्दै गर्दाखेरि. विकेन्डमा शनिबारको दिनमा चाहिँ तापक्रम म्याक्सिमम् टेम्परेचर भनेको लन्डन एरिया वरपर साउथ इस्ट इलाकातिर अलिक गर्मी हुन्छ, र म्याक्सिमम् टेम्परेचर 27 डिग्री सेल्सियस. यो 27 डिग्री सेल्सियसलाई फारेनहाइटमा कन्भर्ट गर्ने हो भने 81 डिग्री फारेनहाइट, हजुर, र यो तापमापन गर्ने तरिकाहरू भयो यो. र यो हजुर 27 डिग्रीसम्म पुग्न सक्ने सम्भावना शनिबारको दिनमा यता इङ्ल्यान्डतिर हो, खासमा तल दक्षिण भेगतिर. अनि यो छ, र इङ्ल्यान्ड र वेल्समा अलिक गर्मी पर्न बढ्छ भन्नु पर्यो शनिबारको दिनमा.
र यहाँ मात्रै होइन, उता उतातिर युरोपतिर पनि हो, फेरि स्पेन भयो, पोर्चुगल भयो, साउथ फ्रान्सतिर 40 डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावनाको कुरा मौसमविदहरूले गरेका छन्। यो शनिबारको दिनको कुरा है, अलि तापक्रम बढ्छ र 104 डिग्री फारेनहाइट, यो फारेनहाइटमा कुरा गर्नुपर्दाखेरि 40 डिग्रीको लाई यसलाई उता फारेनहाइटमा बदल्नु पर्दाखेरि, र त्यसपछि आइतबार अब शनिबार अलि हाई प्रेसर हुन्छ, गर्मी अलि बढ्छ, सन्डे आइतबारको दिनमा लो प्रेसर हुन्छ, लो प्रेसरले चाहिँ यहाँ डोमिनेट गर्छ कि यहाँको वेदरलाई, त्यसैले हावाहुरीका साथ पानी आउँछ, विशेष गरिकन नर्दर्न आयरल्यान्ड स्कटल्यान्डमा उत्तर पश्चिमी इलाकातिर चाहिँ हावाहुरीको साथ पानी आउँदैछ। आइतबारको कुरा भयो, अलिअलि तापक्रम पनि घट्दै जान्छ यो नेक्स्ट विक अनवर्ड चाहिँ। हजुर, यो छ आजको वेदर आउने दिनहरूको। अब गीत सुनाउ आउनुहोस्, अघि हामीले नेत्र भण्डारी र पूर्णकला विषयले गाउनुभएको गीत सुन्यौँ भने अब चाहिँ यश कुमार र बिन्दु परियारलाई सुन्दै हामी अगाडि बढ्छौँ आजको कुराकानीतर्फ।

0: SBS Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: right, left, left. Solar King on the march. Left. Salute.
1: कार्यक्रम छड्के सलाम
2: हजुर बीएबएस गोर्खा रेडियोबाट कार्यक्रम छड्के सलाम सुरु भयो. यो छड्के सलाम चाहिँ बीएबएस गोर्खा रेडियोबाट तपाईँले सुन्दै आउनु भएको छ. बिगराउ गोर्खासको चाहिँ रिटायर मेम्बर्सहरूसँग उहाँकै अनरमा यो कार्यक्रमको इन्टरभ्युज गरेको 2018 र यो एपिसोडमा हामीसँग हुनुहुन्छ W2 रिटायर सुग्रीम राई X7JL को हुनुहुन्छ अनि उहाँको श्रीमती पद्मा दिदी हुनुहुन्छ र उहाँसँग कुराकानी गरिएका छौँ. गत हप्तासम्म आइपुग्दा वार साम्य भयो र जस उहाँहरू चाहिँ त्यहाँबाट साम्य भएर अब युकेतिर फर्किनुहुन्छ र त्यहीँबाट हामी प्रसङ्ग जोड्नेछौँ अनि माइन्ड फिल डकुमेन्ट्रीमा उहाँ पनि हुनुहुन्छ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ. ल साथ फेरि वेलकम छ हजुर.
3: थ्याङ्क यू.
2: दिदीलाई पनि नमस्कार.
4: धन्यवाद भाइ. हजुर
2: अनि उहाँले अघिकै प्रसङ्ग जोड्छु, आई एम अलाइभ बिकज अफ यु भनेर भन्नुभयो, त्यो क्षणलाई चाहिँ कसरी सम्झिनुहुन्छ?
3: त्यो क्षणलाई चाहिँ अब जस्तै कस्तो लाग्यो भने

0: यसै दैनिक काम गरेर बेलुका यसो चिन्ता लाग्थ्यो, तर न चिठी न फोन केही पनि थिएन त्यतिखेर। त्यही यसरी पनि यसो उदास लाग्थ्यो बेलुका, अनि यसो त्यही उखु बारीको पात हल्लिँदा मैले चाहिँ त्यो फिलिङ सम्झिन्थे, यो हावाले उहाँलाई पनि स्पर्श गर्छ होला, यो हावा पनि पुग्छ होला, अब संसार हिँड्छ नि हावा हो, त्यस्तो भएर मलाई धेरै नमिठो लाग्थ्यो। अब के गर्नु, तर अब पिर गरेर पनि भएन, आफ्नो दैनिक काममा व्यस्त हुन्थे म, किनभने अब हामी धेरै ठुलो परिवार, अनि कहिले पनि अब मेलोपात चाहिँ रोकिँदैन थियो। अनि पछि जब यो धरानबाट सुन्यौँ हामीले, धरान क्याम्पमा थियो नि त हाम्रो ब्रिटिस क्याम्प, अनि त्यहाँबाट सुनेपछि आफन्तहरूबाट सुने, जब सुने अनि त्यहाँदेखि एकदमै खुसी लाग्यो क्या भाइ। अब लडाईँको क्षणहरू त अलिअलि मलाई पनि, त्यो इन्डियामा सानो हुँदाखेरि भान्जी हुँदा मेरो पिताजी पनि चाइनाको लडाईँमा हुँदा त्यो पुरा के भन्छ प्लेनहरू फाइटरहरू हिँडेको सबै आँखामै छ नि त मेरो स्पर्शहरू, मलाई पनि पिर त लाग्थ्यो, तर शान्त भएपछि चाहिँ मलाई एकदमै उहाँको खबर सुन्नुलाई एकदमै होइन एकदम उठे लालाइ थिए होइन। त्यही हो अरू
1: उहाँको चिठी आयो अथवा
0: आएन, उहाँ धरान क्याम्पमाबाट हाम्रो आफन्त सुन, धरान क्याम्पबाट आफन्तहरूले सुनेपछि हाम्रो आमाजू दाजु 86-33 परिवार या त कुनै उहाँले नै होला, लडाई शान्ति भयो, अब भाइहरू फर्किनुहुन्छ भनेर जब भन्नुभयो
1: अनि खुसी थिएन,
0: न्युज थिएन भाइ, ऊ हामी त एकदमै ऊ हो नि त,
1: रेडियो
0: हजुर थिएन, हजुर रेडियो थिएन, अनि फार्मर लाइफ हो हाम्रो, मेरो ससुराको ठुलो खेती भनौँ न, उखु खेती नै धेरै, धान खेती नै एकदमै धेरै, मतलब कहिले त्यो मेलो मान्छे टुट्दैन त खेतालाहरू, मान्छे सातवटा हली चाहिँ कन्टिन्यू
2: 2000 मन जस्तो धान फल्थ्यो।
0: हजुर हजुर,
1: पछि क्याम्पबाट मात्रै थाहा पाउनु भएको छ होइन?
0: हजुर क्याम्पबाट थाहा पाएँ।
1: सब तपाईँले त त्यो दुश्मन मार्नु भएन, साथीहरू चेनको कमानले पछि सोध्नु भयो होला नि त, हुन त उत्तर यही नै दिनुभयो होला, मानवताकै कुरा गर्नुभयो होला,
2: मैले सोधेँ नि त होइन,
1: उहाँले भन्नुभयो भने किन मारिनुहोस् भनेर सोध्नु भयो होला कति
2: मलाई, मलाई त्यही भन्यो, त्यही भन्यो, हामी भए मार्थ्यौँ भने, त्यही हामीलाई उसले भन्यौँ नि, मिडियाले सोध्छ नि, तपाईँ भए ल सुक्रिमले मारेन, तपाईँ भए के म त मार्थे भन्ने, द्याट इज द डिफरेन्ट देन ओदर्स भने, राई इज राई भनेको, त्यसै कारणले मेरो यो यो उमा पनि फिलोसोफी भन्ने नाम आएका, मिस्टर राई इज द बेस्ट इज द फिलोसोफी, उसले जस्तै एउटा मानवता भन्ने उसमा छ भन्ने चाहिँ न्युजमा पनि दियो क्या, अनि मैले भन्छु नि त डेभिड ज्याक्सनलाई, डेभिड ज्याक्सनहरू छ उनीहरू छ, त्यसै गर्दाखेरि उनीहरूको धेरै हो नि त, उनीहरू डिफ्रेन्ट हो, मेरो डिफ्रेन्ट हो, त्यस कारणले मैले त्यो गरिनँ, मैले त्यो चाहिनँ, मैले मेडलको काम गरिनँ, मैले एउटा मानवतामा काम गरेँ, त्यसले मानवतामा काम गर्नु नै मलाई त राम्रो लाग्छ भनेर भन्छु है मैले मिडियामा मलाई।
1: अन्त तपाईँको खुकुरी चाहिँ हाम्रो त्यहाँ क्याप्टेन साहब हुनुहुन्छ होइन, उहाँले मागेर तपाईँले दिनुभएछ होइन, क्याप्टेन शङ्कर लिम्बू भन्नुभएको छ, उहाँले मागेर लानुभएको छ, भनिदिनुहोस् न त्यसको बारेमा।
2: अनि यो बारेमा मलाई पहिला थाहा थिएन कि, मलाई जस्तो तपाईँ हामी सकेको बादमा फर्किँदै थियौँ होइन, अनि के भन्नु भने कि उमा युगन्डमा सुक्रिम भनेर मलाई चाहिँ सबैले सुक्रिम सुक्रिम भन्थ्यो, सुक्रिम ल तिम्रो खुकुरी मलाई दिनु पर्यो होइन, हामी युकेमा गएर दिन्छौँ, किन एकजनालाई खुकुरी चाहियो, त्यस कारणले तपाईँको खुकुरी चाहिँ दिनु पर्यो, तपाईँले उहाँ पाउनुहुन्छ भनेर भन्नुभयो, अनि हुन्छ नि साहब भने, अनि दिएँ, त्यो खुकुरी चाहिँ लगेर अप्सन लगाएछ, अप्सन लगाएर, अप्सन लगाएर 1200 पाउन्डमा बेचेछ
1: होइन,
2: च्यारिटीको लागि
0: 50,000 पाउन्ड उठेको,
2: अनि दुसरा नम्बर कुरा साधारण यस्तो दिँदैछौँ भन्नु, अनि त्यो चाहिँ मेरो खुकुरी चाहिँ कहाँ नै अप्सन लगाएर छ, अप्सन लगाएर छ, कुनै कहाँ छ, कुन चाहिँ म्युजियममा छ कि कहाँ छ अरे, अहिले थाहा भयो, ठिकै छ, अनि त्यो
1: लागि तपाईँले दिनुभयो, त्यसको भ्यालु त स्टिल अब
2: छ, स्टिल छ अरे, र अर्को
1: तपाईँले दुश्मनै छप्काएको भए त्यसको भ्यालु चाहिँ धेरै
2: भेल्यु हुन्थ्यो होइन, तर नछप्काउँदा राम्रो भेल्यु भयो, जस्तै सबैले भन्छ गोर्खाली पापी हो, मान्छेको मासु खान्छ, कान काट्छ, होइन यताउति खान्छ, के भन्छ, तर गोर्खाली खाँदैन रहेछ भने सुक्रिमले यहाँ जनायो भन्छ, भरै भन्छु म, त्यसको भरै आउँछ, त्यो चाहिँ फेरि अझै आउँछ।
1: अब चाहिँ यो माइन्ड फिल्ड डकुमेन्ट्रीको बारेमा जाउँ। ओके, त्योभन्दा अगाडि चाहिँ तपाईँहरू फर्किनु भयो त्यो लडाइँ सकेर, त्यो फर्किँदाको वातावरण कस्तो थियो? सबै खुसी हुनुहुन्थ्यो होला होइन?
2: सबभन्दा खुसी नै, सबभन्दा खुसी कहिले पुगौँला, कहिले भेटौँ भनेर।

0: जस्तो लाग्ने परिवारको,
1: त्यो
0: होइन
1: विजय उत्सव भयो कि भएन, सिपतिर पार्टीहरू त्यस्तो रमाइलो भएको?
0: भयो, यो कुन कम्पनीले डान्सहरू देखायो, नाचहरू गर्यो, होइन सबै राम्रो, होइन नाच्यो राम्रो, रमाइलो भयो।
1: रमाइसके कति दिनपछि चाहिँ फर्किनु भयो तपाईँ?
0: हामी 16 जुलाईमा हामी युके फर्क्यौँ, युगन्डा सिपमा, होइन 500 होइन 98 पर भयो कि 598 गोर्खा है, क्या 98 गोर्खा चाहिँ सिपबाट आयौँ। र बिचमा भयो नाचगान भयो, के भयो, के भयो, रमाइलो गऱ्यो। त्यहाँदेखि पछाड युके आइपुग्यौँ, अनि 9 अगस्तमा हामी युके आइपुग्यौँ,
1: ए
0: ल्यान्डिङ भए। त्यहाँदेखि हाम्रो चाहिँ यो
1: आउँदा त कि युट्युबमा त आउनु भएन,
0: आयो आयो न त्यही उमा युगन्डा जाँचमा,
1: ठुलै थियो
0: मेडिकल युगन्डा जाँच भने मेडिकल सिपमा, त्यसमा आयौँ। त्यसमा अनि हामी चाहिँ 598 598 गोर्खा चाहिँ हामी त्यसमा आयौँ, होइन त्यसमा अरू पनि थियो तर हामीले चाहिँ गोर्खाली चाहिँ त्यसमा आएको थियौँ। त्योभन्दा पहिला अरू गोर्खालीहरू पनि कता कता गएको थियौँ। हामी चाहिँ फोकल्यान्ड चाहिँ 660 जाने गएको है, 660 गएकोमा 598 चाहिँ हामी उमा युगन्डेसिपमा आयौँ। बुद्धि मेरा नम्बरी चाहिँ अब मर्यो होइन फोकल्यान्डमै, त्यही लडाइँमा, तर उसको चाहिँ लडाइँमा लडाइँ गर्दा होइन कि टेन्स पुर्दाखेरि प्रिनेटल छ,
1: अनि
0: मेरो नम्बर 1666 हो ऊ चाहिँ, होइन अनि मऱ्यो नदेखि हामी चाहिँ अरू चाहिँ सबै सक्लो नै आयौँ। ड्यामेज त भयो, क्याजुअल्टी भयो, तर कोही पनि मरेन होइन। त्यहाँदेखि युके आइपुग्यौँ, युके आउँदाखेरि
1: यतिमै रोकौँ यो पार्टमा, अनि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी गर्छौँ है त साहब।
0: हुन्छ
1: हजुर, अब यो बिचमा चाहिँ साङ्गीतिक विश्राम लियो र त्यसपछि सेकेन्ड पार्टमा यही स्टोरीबाट हामी क्यारी अन गर्नेछौँ।
2: छड्के सलाम, यो BFBS गोर्खा रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: BFBS गोरखा रेडियो
1: निश्चय नै यो बिएफएस गोर्खा रेडियो कार्यक्रम छड्के सलाममा हाम्रो चाहिँ फकल्यान्डको युद्धको कुराकानी सुनिरहेका छौँ। डब्लुटो सुक्रिम राई साहब अनि उहाँको श्रीमती पद्मा दिदीसँग कुराकानी गरेका छौँ। साहब फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू।
1: हजुर दिदीलाई पनि
3: ल धन्यवाद भाइ। हजुर
1: अनि युके आएर नेपाल छुट्टी जानुभयो कि दिदीलाई भेट्न के भन्छ?
2: युके आएपछि त हाम्रो चाहिँ के प्लान भयो भने हाम्रो मेजर सियर मेरो कमान्डर हुनुभयो अनि म चाहिँ छुट्टी जाने मलाई नजानु भन्नुभयो किनकि हामीले माराथुन ट्रेनिङ गर्नुपर्छ भन्नुभयो है। त्यहाँ म छुट्टी गइनँ, अरू चाहिँ गएँ छुट्टी होइन। म चाहिँ माराथुन ट्रेनिङमा हामी लाग्यौँ, 27 ग्रुप माराथुन ट्रेनिङ गरौँ लन्डन माराथुनको लागि गर्दाखेरि हामी गयौँ न होइन। अनि माराथुन ट्रेनिङले गर्दा अरू चाहिँ गएँ तर त्यति बेला ट्रेसको कि ट्रेसको भन्ने ठाउँमा चाहिँ हामी गयौँ है। त्यहाँ चाहिँ मलाई पनि बोलायो अनि हामी आरएसएम म गएको थियौँ, हामी 3-4 गएको थियौँ, हामीलाई इन्भाइट गरेर त्यहाँ यो फोकल्यान्डदेखि आउनेलाई सबैलाई वेलकम गरेको थियो होइन। अनि त्यसमा पार्टी दियो, पार्टी गयो, त्यति चाहिँ गएँ नदेखि मैले नेपाल चाहिँ गइनँ, नेपाल गइनँ र ठिकै थियो। मैले उहाँ मेरो श्रीमतीलाई फोन त गर्ने कुरै थिएन होइन,
1: र
2: मैले चिठी लेखेको थिएँ, खुसी थिएँ। अनि पछाड त्यो माराथन सकेको बादमा चाहिँ छुट्टी जाने मा थिएँ अनि त्यसको भन्दा सकेपछि मैले छुट्टी गएँ भनौँ न।
1: अब तपाईँ त W2 हुनुभयो, कति वर्ष पछि चाहिँ तपाईँ फर्स्ट छुट्टी फ्यामिली वाला हुनुभयो?
2: 3
3: होइन, फोकल्यान्ड वारले गर्दा छिटै फ्यामिली प्रमोसन पाउनुभयो। हजुर 8 जस्तोमा होला,
1: 8-9
3: लाग्दाखेरि 7 चाहिँ पाउनुभयो फ्यामिली प्रमोसन।
1: त कन्टिन्यू हुनुभयो कि फेरि सार्जन भएर?
2: यस्तो भयो, मेरो चाहिँ फ्यामिली पर्मिसन पहिला होइन 6.5 वर्षमै पाएको थिएँ क्या, 6 वर्षमा। किनभने म चाहिँ ट्रेनिङ डिपोर्टमा गएँ नि, कहिले प्लाटुन कमान्डर गरेँ, कहिले ऊ गरेँ भनौँ न पिएस गरेँ, प्लाटुन कमान्डर गरेँ सार्जनमा। त्यहाँदेखि प्लाटुन कमान्डर त होइन तर काम चाहिँ त्यो गर्नु पर्थ्यो, तर सार्जनमा त्यही थिएँ होइन। त्यस कारणले त्यहाँ 2 गरेँ, 4 इन्टेक मैले जोइन गरेको होइन, जोइन गरेँ त्यहाँदेखि त्यहाँ बस्दाखेरि फ्यामिली पर्मिसन पाएँ
1: ट्रेनिङ डेपोमा।
2: ट्रेनिङ डेपोमा
1: चाहिँ तपाईँले सार्जन प्लस कार्यभार गर्नु गरेँ,
2: त्यहाँदेखि त्यहाँ गर्दाखेरि राम्रै गरेँ होइन। आउटस्ट्यान्डिङ 3 मेरो रिपोर्टमा सबै आउटस्ट्यान्डिङ नै पाएँ भनौँ न, आउटस्ट्यान्डिङ पाएँ। त्यहाँदेखि खुसी नै लाग्यो, ब्रिगेडियरले लेखिदियो मेरो रिपोर्ट होइन, सबै लेखिदियो, त्यहाँदेखि खुसी नै थिएँ। अनि त्यहाँदेखि छुट्टी गएँ, पल्टनमा चाहिँ जानु दिएन मलाई, खास पल्टन जानुपर्ने मेरो अलिकति थियो। पल्टनले चाहिँ भने हामीले फ्यामिली पर्मिसन दिएको होइन, कलर सार्जन हो अनि दिन्छौँ भने क्या, कलर सार्जन छुट्टी जाँदा भइहाल्यो फेरि, अनि फेरि मागेको दिँदै दिएन। पहिलाको त्यस्तै हो अघि,
1: सार्जनबाट त कन्टिन्यू पाउँथ्यो होइन, तपाईँलाई
2: कोही कोहीलाई दियो कोहीलाई दिएन भन्यो भने त्यही त दिएन, तर म त कलर सार्जन भइसक्यो, कलर सार्जन
3: सेकेन्ड टाइम
2: दिएन नि, भ्याकेन्सी नभए होइन। म अब भएन त्यहाँदेखि युके आयौँ, दिएन भनौँ न, तर मैले 2 चाहिँ बसेँ होइन,
3: 2 चाहिँ फ्यामिली
1: पाउनु
3: दिएन
2: मलाई 2 पछि आएर कलर सार्जन भएर पनि दिएन। अनि मैले जेएमसँग कुरा गरेँ, किन मैले पाउँदो रहेछ त भन्दाखेरि, सरी म बिन्ती गर्छु म भ्याकेन्सी छैन भने क्या, मेरो त इन्टाइटल हो नि भने
1: पनि होइन,
2: कलर सार्जन पो थियो त, कलर सार्जन त इन्टाइटल हो नि, अनि त ठिकै छ, अब गोर्खा च्यानल भन्ने बेग्लै हुन्छ, त्यस कारणले नो प्रब्लम भने होइन। त्यस कारणले त्यो भएर फ्यामिली पर्मिसन पाइन
1: अनि W2 हुनुभयो, एकै खुड्किलो मात्रै थियो है, कस्तो लाग्यो तपाईँलाई? खुसी साथ नै जानुभयो कि अब भएन भन्ने गुनासो
2: होइन,
1: मेरो कर्म यति रहेछ भन्नुभयो
2: होइन, मलाई खुसी नै थिएँ। जस्तै मैले आरडी मागेँ अनि आरडी माग्दा चाहिँ कमान्डिङ रिसाउनु भयो होइन, तपाईँले यसरी आरडी माग्नु हुँदैन भने, त ठिकै छ आरडी मागेँ अनि आरडी 1 मागेँ होइन, आरडी 1 माग्दा चाहिँ मलाई हुँदैन भन्दै थियो, पछाड आरडी 3 थियो, त्यहाँदेखि मैले मागेको होइन, त्यहाँदेखि त्यो के कारणले भनेर म तपाईँहरूले भन्दिनँ, म यो यहाँ भन्दिनँ म
1: होइन।
2: त्यस कारणले गएँ, तर खुसीको कुरा के भने, जाने बेलामा चाहिँ कमान्डिङ साहब, म त के सार्जन मेजर मात्रै हो, केही पनि होइन नि होइन, कमान्डिङ साहब, ओसी, टुआइसीहरू अनि कम्पनीको केटाहरू, म जाँदाखेरि लाइन अप गरायो होइन, अनि गएँ, खुसी नै लाग्यो। त्यहाँदेखि गएँ र खुसीले गएको, खुसीले नै गएँ, नेपालमा गएर 9 महिना जस्तो 6 महिना 7 महिना बसे
3: 9 महिना
2: जस्तो बसेको बादमा त्यहाँदेखि मैले चाहिँ जिआरयु गएँ।
1: दिदी अनि तपाईँ पनि फ्यामिली वाला हुनुभयो, त्यो फ्यामिली वाला लाइफ चाहिँ कस्तो थियो? साह्रो थियो नि तपाईँको पालामा त, साडी लाउनु पर्ने, घरभित्र लुङ्गी होइन, कस्तो लाग्यो त्यो फ्यामिली लाइफको?
3: होइन राम्रो लाग्यो, किनभने अब त्यस्तो फेरि म अलिकति स्वतन्त्र ऊ छुइनँ क्या, मतलब अब परिवेशमा बस्ने खालकै छु क्या, हजुर अनुशासित पनि होइन, म चाहिँ आजाद, मतलब अब जस्तो छ त्यस्तै, अब जस्तो नो कम्प्लेन, म चाहिँ अब त्यस्तोमै रमिए भनौँ न, मलाई चाहिँ राम्रै लाग्थ्यो। किनभने अब कतिपय दिदी बहिनीहरूलाई चाहिँ अब हुन्छ नि अब सौखहरू होइन, घुम्ने उ गर्ने, म चाहिँ फेरि नर्मल हो, मलाई त्यस्तो सौख पनि थिएन होइन, सौकिन पनि होइन, म ठुल्ठुलो इच्छा पनि होइन। त्यतिखेर चाहिँ अब यो पल्टनमा चाहिँ अब एकखेप सिलाइ बुनाइको भयो नि त, हजुर हजुर हजुर, यो चाहिँ गरेको उहाँ 7GR को एउटा बेज बनाएको छु, त्यो चाहिँ कस्तो भने सिलाइ बुनाइको कम्पिटिसन होइन, त्यो भएको थियो, अनि सबैले इच्छा दिनुपर्ने होइन, अनि त्यहाँदेखि त एउटा एउटा न एउटा दिउँ जस्तो लाग्यो, कस्तो राम्रो राम्रो सिप हुँदो रहेछ नि त लेडिजहरूको, हामी छोरी मान्छेहरूको,
1: हजुर,
3: अनि दिनु भनेर भन्यो, अनि मैले पनि के गरौँ के गरौँ होइन, के हो के, मतलब दिमागमा के दिउँ के दिउँ, अनि मेरो पालो एकजना हाम्रो भान्जा बसेको थियो क्या, दिदी चाहिँ युके जानुभएको थियो, नारायण प्रसाद साप, उहाँ चाहिँ भेना हो, दिदी चाहिँ युके, नानीहरूसँग मसँग थियो, अनि उसको छातीमा चाहिँ ब्याजको लोगो थियो क्या, 7GR को व्हाइटमा ग्रिन थियो, अनि मेरो पालो त्यही चाहिँ क्या, कसो गरेँ भने, नानी पनि सानो थियो मेरो, सानो नानी, अनि त्यतिखेर चाहिँ त्यो लोगोलाई चाहिँ त्यो पेपर मैले के गरेँ भने त्यो किरासिन ओइल कि तेल तेलमा त्यो यस्तो पेपर डुबाउँदा छर्लकै देख्छ नि, त्यो चाहिँ माथिबाट उतारे, अनि उतारेपछि जस्तोको त्यस्तै भनेपछि कार्बन पेपरमा छापे होइन, त्यो कपडामा छापेर 5 दिन लगाएर रात दिन गरेर फेरि म कडाई चाहिँ मजाले गर्छु, मसिनो कडाई गरेर यो दिएको क्या मैले, यो 7GR को लोगो सेकेन्ड आए होइन, फर्स्ट चाहिँ उनीहरूले प्राथमिकता दिनेवाला थियो अरे, तर केमा पोइट काट्यो भन्दाखेरि चाहिँ ग्रिनमा हुनुपर्ने, 7GR चाहिँ ग्रिनमा छ, कलर रेडमा छ, तर पनि 7 छ। त्यतिखेरको मेरो त्यो एउटा के भन्छ इच्छा होइन, के दिउँ भन्ने जागृत भएको बेला मैले त्यो लोगो चाहिँ एकदम राम्रो भएछ क्या, त्यो चाहिँ अनौठो अघि त्यो एकदम फेरि राम्रो छ, मसिनो धार पनि मजाले निकालेको छु, सानो एउटा धागोको लाइनरले बनाएको हो त्यो, अनि राम्रो लाग्यो। यो जस्तो
1: इन्डियामा पनि भान्जी भएर बस्नु भएको, आर्मीमा पिटीमा यस्तै हुन्छ भन्ने वातावरण तपाईँलाई थाहा थियो नि त होइन,
3: साह्रै एक्टिभिटी खालको त थिइनँ म, न साधारण थिए, नर्मल अघि घरेलु नै थिए अघि।
1: हुन्छ साप्र दिदीलाई धेरै धेरै धन्यवाद, र अर्को एपिसोड चाहिँ सम्भवत लास्ट एपिसोड हुनेछ, यो एपिसोडसम्म साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद, अर्को हप्ता भेटौँला।
3: हुन्छ धन्यवाद,
1: साप्र दिदीलाई धेरै धेरै धन्यवाद दिदी, र अर्को हप्ता चाहिँ हामी यो माइन्ड फिल्ड यो डकुमेन्ट्री छ, र सापले पनि यसमा यो डकुमेन्ट्रीमा हुनुहुन्छ, अनि उहाँले 34 वर्षपछि चाहिँ उहाँले क्याप्चर गरेको दुश्मन र उहाँसँग भेट्नुहुनेछ, त्यो अनुभव पनि लिएर आउनेछौँ। हस् त आजको कार्यक्रमबाट, यो हप्ताको कार्यक्रमबाट मैले बिदा मागे, नमस्ते।
0: कार्यक्रम छड्के सलाम।

0: विष्णु खत्री अनि मीना लामाले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ। यो गीत सुन्दा सुन्दै समाचारतिर लाग्ने बेला हुन लागेको छ। अब समाचार सुरु हुन्छ 6 बजे 6 बजेर 5 मिनट जाँदासम्म हामी समाचार सुन्छौँ। त्यसपछि फेरि अर्को गीत सुन्दै अगाडि बढ्छौँ अनि अर्को गीत पछि फेरि अरू गीतहरू पनि छन्। र आजको कार्यक्रम यो गोधुली कार्यक्रमलाई चाहिँ हामी अब एकछिनमा फेरि अरू गीतहरू सँगै अगाडि बढाउँछौँ। कुराकानी पनि छ, आज योगजीले गर्नुभएको कुराकानी हामीले सुन्यौँ दुई भागमा होइन। र अब 6 बजेपछिको समयमा भने हाम्रो समस्ती चुलाचन्दजीले पठाउनु भएको उहाँको भोइस मेसेज अनि यस्तै गरिकन तपाईँहरूको मेसेजहरू, हाम्रो यशोदा गुरुङ दिदीले पनि एउटा मेसेज पठाउनु भएको छ उहाँहरूको सूचनाको लागि, त्यो मेसेज पनि हामी सुन्नेछौँ। अनि यस्तै गरिकन अर्को फेरि प्रसङ्ग तपाईँसँग हामी यो बाढीको कारणले गर्दाखेरि नेपालमा जुन जनधनको क्षति भयो यसलाई सहयोग गर्नको लागि आफ्नो तर्फबाट केही गर्दै हुनुहुन्छ सञ्जय भाइले, हजुर। र उहाँसँगको कुराकानी पनि आज हुनेछ। आज 8 बजेपछिको समयमा के गर्दै हुनुहुन्छ उहाँहरूले, यहीँ लन्डनमा गर्दै हुनुहुन्छ, रनिङ गर्दै हुनुहुन्छ अरे, र त्यो कुराकानी पनि आज हामी सुन्छौँ। उहाँसँग नै लाइभमा प्रत्यक्ष आएर यो कुराकानी हुनेछ, कसरी कहाँ के गर्दै हुनुहुन्छ बस त्यो पनि हामी आज सुन्नेछौँ। हजुर यिनै छन् नेक्स्ट आवरको प्रसङ्ग। अब गीत अलिकति सुनाऊ भनेर यहाँनिर म कोसिस गर्दैछु तर समय पनि सकिनै लाग्यो है। गीत यहाँनिर छोटो गीत एउटा, ओके हजुर, एउटा छोटो गीत यहाँनिर म सुनाउन खोजिरहेको थिएँ तर यो गीत कता गयो मैले पनि बुझ्न सकिनँ। ओके अब चाहिँ हजुर समाचारतिर लाग्ने बेला पनि भयो। गीत एउटा, गीत बज्छ कि भनेको, गीत पनि नबज्ला जस्तो भयो। ओके ट्राई गर्न खोज्दैछु म, यो गीत पनि नबज्ने नै भयो हजुर। ओके वास्तवमा गीत खोज्दैछु म यहाँ, लेट्स सी। अलिकति धुन भए पनि सुन्दै अब समाचारतिर लागौँ।
1: प्रधानमन्त्री वीरेन्द्र शाहले उपलब्ध स्रोत साधनको प्रयोग गरी भोटेकुसी बाढीको उद्धारमा अहोरात्र खटिरहेको बताउनु भएको छ। उहाँले फेसबुक स्टेटस लेख्दै प्राकृतिक विपद चुनौतीपूर्ण हुने बताउनु भएको छ। उहाँले विपदमा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग प्राप्त भइरहेको र अझै कतिपय देशले सहयोगको प्रस्ताव गरेको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। चिलिमे हाइड्रो पावरको सुरुङमा फँसेका 6 जनाको खोजी उद्धारका लागि भारतीय सहितको सैनिक टोलीले प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा निकायलाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिश गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकिएको कम्पनीले जनाएको छ। कम्पनीका उप प्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का,
2: सुरुमा सुरक्षा निकायसँग पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरू अरूतिर रेस्क्यु गर्ने तरिकाले उहाँले चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो, त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ, र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नु भएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। अनि बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको डेड बडी एउटा महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा, दुइटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालेको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सि पछिपल्ट बिहान त यहाँ आइसकेको थियो स्काइभर पनि. त्यहाँ चाहिने जेनेरेटर, मोटर, पानी तान्ने स्लज, मड पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ. अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन ठिक्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने र त्यसमा चाहिँ क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो. तर त्यो सक्सेस हुन सकिराखेकै छैन. अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो. अलिक फटाफट काम भएको भए अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अलिकति सक्सेसफुल्ली.
3: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
2: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त अब त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिरिट छ नि, त्यो स्पिरिट चाहिँ अलिक हाम्रो स्पिरिटसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ. किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरुन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन. अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला. तर अब अहिले समय पनि घट्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति निराशा
1: सुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट क्षति भएको नागढुङ्गा मुगलिन सडक खण्ड अन्तर्गत कृष्णभीरमा बाटो फेरि सञ्चालनका लागि रुख काट्न थालिएको छ. बाढीले सडक भाँसिएपछि अवरुद्ध बनेको सडक दुवैतर्फबाट रुख काट्ने काम भइरहेको नागढुङ्गा मुगलिन सडक योजनाकी प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो. सडक मर्मत र पहिरो व्यवस्थापनका निम्ति जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ. हवस् त, अहिलेसम्मका खबर यति नै. नमस्कार, म आरती.

0: वेलकम ब्याक, नमस्ते फेरि पनि यहाँहरूलाई आजको यो गोधुली कार्यक्रममा पुनः स्वागत गर्छु। हामी अन्तिम आवरमा प्रवेश गरिसकेका छौँ। यो बेलामा प्रकाश सपुत र शान्तिश्री परियारले गाउनुभएको गीत सँगसँगै अब अन्य गीतहरू पनि छन्, कुराकानी पनि छन्। सञ्जय थापाजीसँग हामी एकछिनमा कुराकानी गर्नेछौँ र यहाँहरूले पठाउनु भएको मेसेजहरू पनि रहेका छन्। तपाईँहरूको कार्यक्रमहरू पनि विभिन्न ठाउँमा छन्, ती कार्यक्रमहरू पनि चर्चा यहाँहरूले अरू कार्यक्रममा पनि सुन्नु भएको छ है, र आगामी दिनहरूको कार्यक्रमको पनि चर्चा गरौँ। यहाँहरूले आफ्नै भोइस मार्फत पनि पठाउनु भएको छ र गीत पनि अनुरोध गर्नुभएको छ। यहाँ अहिले विशेष गरिकन बाढी, नेपालको बाढी पहिरो पीडितहरूको लागि भनेर उहाँले गीत पनि भन्नुभएको छ हाम्रो टेक रायजीले। र आज अघिदेखि नै हामीलाई पठाउनु भएको छ मेसेजहरू। हाम्रो यशोदा गुरुङ दिदीले पनि एउटा भोइस मेसेज पठाउनु भएको छ होइन, उहाँको पनि सूचना छ। अघि नै उहाँले पठाउनु भएको त्यो म सुनाउँछु। हाम्रो ताराप्रसाद चेमजोङजी पनि आउनु भएको छ होइन, अनि समस्ती तुलाचन्दजी पनि कोलचेस्टरबाट उहाँले पनि मेसेज पठाउनु भएको छ। यी मेसेजहरू म राख्दै जान्छु कार्यक्रममा। र हाम्रो भीमकुमारी पुन पनि आउनु भएको छ, टेक रायजी उहाँले एउटा गीत भन्नुभएको छ सबै बाढी पीडित पीडितहरूको परिवारहरूको लागि भनेर। हाम्रो धनु गुरुङ बहिनीले पनि आज त समाचार सुन्न पाइएन, समाचार यहाँको खबरहरू, समाचार भन्दाखेरि पनि यहाँको न्युज पेपरको खबरहरू यसो सुनाइदिनुहोस् न, सुनाएर क्लोजिङ गरिदिनुहुन्छ कि कार्यक्रम भन्दै हुनुहुन्छ उहाँले। अनि यस्तै गरिकन अरू हाम्रो खेलमती हाङमा उहाँ पनि आउनु भएको छ, उता लन्डनतिरबाट आउनुहुन्छ गोधुली सुन्दैछु भनेर। कैलाश, अनिता लिम्बू उहाँहरू पनि आउनु भएको छ। कैलाश लिम्बू ननिटनबाट आउने गर्नुहुन्छ, सुन्दैछु है भनेर कुनै एउटा गीत सुनाइदिनु होला आफ्नै अभिरुचिमा भन्नुभएको छ उहाँको सबै साथीहरूलाई, गाउँलेहरूलाई, फेसबुकका साथीहरूलाई होइन, आफन्तहरूलाई। सो अब आउने गीतहरू सबै तपाईँहरूको लागि नै हो, सुन्दै गर्नु होला। हामीलाई चाहिँ समस्ती तुलाचन ज्यूले के पठाउनु भएको छ मेसेज म अलिकति सुनाएँ है त यहाँलाई। उहाँले चाहिँ आज हामीलाई यसरी अघि नै होस् भोइस मेसेज पठाउनु भएको छ, म सुनाउँछु अलिकति।
1: हेलो आशा बहिनी, गुड आफ्टरनुन तपाईँलाई साँझको प्रोग्राम गोधुलीमा। आज त तपाईँ र योग भाइ मिलेर हामी श्रोताहरू सबैजनालाई अलिकति हुन्छ नि confused.com पार्ने जस्तो कुरा के ओ माई गड, यस्तो बानी लागिसक्यो कि बिहान उठ्ने बित्तिकै बिएफबिएस अन गऱ्यो भने आशा बहिनीको आवाज, अनि साँझ आयो भने योग भाइको प्रस्तुति होइन, तपाईँहरूको आफ्नो सेट प्रोग्राम छ नि। हामी पनि यति साह्रै त्योमा सेट भइसक्यो कि दिमागले फङ्सन गर्न यताउता चेन्ज भयो भने अलिक कस्तो कस्तो लाग्दो रहेछ कि। साँच्चै भन्दा आज बिहान बिएफबिएस अन गर्ने बित्तिकै योग भाइको आवाज आउँदा म त यस्तो हुन्छ कि मेरोमा, बिहान अन गऱ्यो भने हिजोको बाँकी प्रोग्राम कन्टिन्यू बच्छ अनि एकछिनपछि बल्ल त्यो जुन प्रोग्राम हो त्योमा कनेक्ट हुन्छ। अनि मैले त हिजोकै प्रोग्राम कनेक्ट भएछु कि क्या हो भनेको त पछि योग भाइले म आज यस्तो यस्तो गरेर यो बिहानको कार्यक्रम आएको भनेर भन्दा बल्ल थाहा पाएँ र तपाईँलाई चाहिँ मैले एक्सपेक्ट नै गरिरहेको थिएँ। तर समटाइम्स चेन्ज इज गुड होइन, तपाईँहरूलाई पनि एउटै स्टाइलमा बिहान अनि बेलुकी भनिरहँदा अलिकति चेन्ज आउँदा तपाईँहरूलाई पनि त गाह्रो त गाह्रै हुन्छ होला, तर हामीलाई रमाइलो लाग्छ। थ्याङ्क यू फर डिफ्रेन्ट फ्लेभर। आम बिग फ्यान एज युजुअल, तपाईँको आवाज, तपाईँको प्रस्तुति सबैको म एकदमै मनपर्ने एकजना श्रोता हुँ। म सधैँ प्रायः जस्तो इभिनिङमा भाइकोमा एक दुईवटा शब्दहरू चाहिँ लेखेर पठाउँथेँ, भलै म बिहान सुनेर पनि तपाईँको कार्यक्रम सुन्थेँ तर मैले धेरै तपाईँलाई केही प्रतिक्रिया चाहिँ पठाउँदिन थिएँ। त्यही भएर आज चाहिँ मेरो आशा बहिनीको लागि म सुनिरहेको छु है समस्ती दिदी कोलचेस्टरबाट भनेर एउटा सम्झना मात्रै पठाएको हो, अरू खासै केही छैन। धेरै कुरा अहिले नेपालमा भइरहेको यो दुःख, धन जन सबैको क्षति नोक्सान अनि दुःखदायी मन रुवाउने कुराहरू भइरहेको छ, त्यसको बारेमा त बारम्बार बिएफएसबाट भइ पनि रहेको छ, सुनिरहेका छौँ। सहयोगी हातहरू धेरै आउनु भइरहेको छ, त्यसमा अब हामीलाई भन्दा तपाईँहरूलाई धेरै जानकारी छ, त्यसमा हामी पनि साथ छौँ है भनेर भन्न मात्र चाहेको हो। र सबै श्रोताहरूले पनि जहाँ जहाँबाट सुनिरहनुहुन्छ सबैलाई, जो कोहीलाई पनि बिएफबिएस त मेन भइहाल्यो र हामी जस्तो एक दुईजना श्रोताहरू अनि अरूले लेख्नुभएको कुराहरू सुनेर तपाईँहरूको मनबाट पनि के कति गर्न सक्नुहुन्छ गरिदिनु भयो भने मैले हिजो नै भने जस्तो थोपा थोपा मिलेर सागर बन्ने छ होइन र थ्याङ्क यू सबैजनालाई साँझको प्रोग्राम सुनेर रमाइलो गर्नुहोस् आशा बहिनीसँग हामी पनि झुमौँ नाचौँ रमाइलो गरौँ आई नो दुःख छ तर के गर्ने नियतिको नियतलाई हामीले रोक्न सक्दैनौँ सो मस्ट गो अन भने जस्तै जस्तो जस्तो चल्छ त्यसै त्यसै जानुपर्छ खाली एउटा मन ठुलो बनाएर साथ चाहिँ नछोडौँ है त थ्याङ्क यू बाबाई तपाईँको अभिरुचिमा जुन गीत लगाइदिनु भए पनि हुन्छ है त आशा बहिनी बाबाई
0: हस् धेरै धन्यवाद छ हाम्रो समस्त तुलाचन दिदीलाई एकदम मिठो भोइसमा मिठो सूचना उहाँले चाहिँ राम्रो सूचना पठाइदिनु भयो धेरै धन्यवाद छ र सो मस्ट गो अन जे भए पनि भइरहे पनि होइन जस्तो विपत्ति आए पनि सो मस्ट गो अन हामीले त्यो चलाउनै पर्छ यहाँले एकदम सही कुरा भन्नुभयो थ्याङ्क यू तपाईँलाई स्विट मेसेजको लागि र यस्तै मेसेज हाम्रो अरू पनि छ अरू श्रोताको पनि मैले देखिरहेको छु हाम्रो श्रोता अर्को हाम्रो यशोदा दिदी उहाँले पनि एउटा सूचना पठाउनु भएको छ जुन सूचना पनि म राख्छु यहाँ उहाँहरूको कार्यक्रमको सूचना हो अलिकति सुनौ यो सूचना उहाँको
2: सम्पूर्णमा नमस्ते यही आउँदो 13 तारिक सेप्टेम्बर आइतबारको बिहान 10 बजेबाट 1 बजेसम्म हुन गइरहेको गौरवशाली शाक्य वंशका उत्तराधिकारी महामहिम खोन्डोङ असाङ्ग बज्र रिम्पोचे गुरुज्यूको अध्यक्षतामा वाइट तारा इम्पावरमेन्ट एन्ड टिचिङ भतारक श्वेत ताराको अभिषेक वाङ तथा धर्मदेशना कार्यक्रममा आयोजक ज्यूहरू बुद्धिस्ट गुम्बा रेडिङ युके सेड्रुप डोजो गसल ज्यू र पेमा कारा गसल ज्यू यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछ सो दिनमा हुने कार्यक्रम अङ्ग्रेजी चाइनिज र नेपाली भाषामा पनि उल्था गरिनेछ प्रवेश शुल्क केवल 20 पाउन्ड मात्र रहेको छ सो शुल्कबाट यहाँहरूले चिया कफी र स्यान्डविच प्लेटर लन्च पनि पाउन सक्नुहुनेछ दक्षिण भारत नम्डोलिङ गुम्बाबाट हजारौँ भिक्षुहरूबाट साधना गरिएको सहकलश याङबुङ परम पूज्य रिम्पोछेज्यूबाट 21 जम्बला कुबेरको साधना विधिद्वारा राख्ने गरी बिक्री वितरण पनि गरिनेछ यहाँहरू सम्पूर्णलाई यस वाइट तारा इम्पावरमेन्ट एन्ड टिचिङ भतारक श्वेत ताराको अभिषेक वाङ तथा धर्मदेशना कार्यक्रममा यही आउँदो आइतबार 13 तारिक सेप्टेम्बर बिहानको 10 बजेबाट 1 बजेसम्म ग्रेट हल लन्डन रोड क्याम्पस रेडिङ RG15AQ हामी हार्दिक निमन्त्रणा गर्दछु
0: यशोदा दिदीलाई धेरै धेरै धन्यवाद छ उहाँले यो अर्को एउटा मेसेज पठाइदिनु भयो स्विट मेसेज उहाँको पनि एउटा सुन्दर भोइसमा सुन्दर तरिकाले रेकर्ड गरिकन कस्तो मजाले पठाइदिनु भएको छ धेरै धन्यवाद छ है र उहाँले पनि यो सूचना हामीलाई पठाइदिनु भएको हो आफ्नै स्वरमा पनि मजाले भनिदिनु भयो हामीले भनिरहन यहाँबाट भन्दाखेरि पनि उहाँले आफ्नै स्वरमा भनिदिनु भयो धन्यवाद छ र तपाईँहरूको कार्यक्रमहरू धेरै छन् यस्तै कार्यक्रमहरू अब यो विकेन्डमा त छँदैछ बनर्जीहरूको लेडिज तिजको कार्यक्रमले तिज पार्टी कार्यक्रम चाहिँ यहाँ सर्जन मोड ब्यारेक्समा सेन्ट्रल कुक हाउसमा भोलि रहेको छ भोलि शुक्रबार 5 बजे अनबर्ड कार्यक्रम हुन्छ र यस्तै गरिकन 5 सेप्टेम्बरमा 5 तारिकको दिनमा जुनकिरी फिल्म पनि हेर्न सक्नुहुन्छ यहाँहरूले यो चाहिँ शनिबार 5 सेप्टेम्बरमा सेभोय सिनेमा प्रिन्सेस गेट यो क्याट्रिक ग्यारिजनमा हुन्छ रिचमन्ड रोडको यो चाहिँ सिनेमा चाहिँ ओके केवल 10 पाउन्ड मात्र है स्ट्यान्डर्ड टिकट 10 पाउन्ड भिआइपी चाहिँ 15 पाउन्ड हो 3 बजे अनवर्ड शनिबार 3 बजे अनवर्ड हेर्न सक्नुहुन्छ धराने बेला पनि छ 5 सेप्टेम्बरमा यो चाहिँ स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा बिहान 11:30 बजेदेखि हुन्छ र 30 को अर्को कार्यक्रम चाहिँ हिमालयन ओएसिस टिटबर्थमा पनि हुन्छ लेडिज दिदीबहिनीहरूको लागि 4:00 बजेबाट 5 तारिक यो शनिबारको दिनमा हुने कार्यक्रम भयो हजुर यस्तै 12 सेप्टेम्बरमा अरू छन् कार्यक्रमहरू अटम टुर यो गोर्खा नेप्लिज टेनिस क्लबको अटम टुर सुरु हुन्छ मेन्स सिङ्गलदेखि लिएर लेडिज सिङ्गल होइन सबै 12 सेप्टेम्बरमा छ अलोसर टेनिस सेन्टरमा छ यो चाहिँ तपाईँहरूको कार्यक्रम हजुर यसरी नै निकै धेरै कार्यक्रमहरू छन् तपाईँहरूको हामी सेयर गर्दै जाउँला अहिलेलाई चाहिँ यति नै राखी गरिकन म अगाडि बढ्छु एउटा गीत सुन्छौँ यो गीत चाहिँ हामीलाई सुनाउन चाहनु भएको छ यहाँहरूले नै हो। यहाँहरू मध्ये हाम्रो टेक राईले सुनाउन चाहनु भएको छ। हाम्रो टेक राईजीले, हाम्रो नारायण सापकोटाजीले यस्तो मजाको नयाँ कुरो हामीलाई त्यहाँबाट देखाएर पठाउनु भएको छ, म त्यो अहिले पछि सुनाउँछु। जानुभन्दा अगाडि अहिले चाहिँ टेक राईजी, टेक बहादुर कुलुङ राई बेजिङ स्टकबाट भनेर लेख्नु भएको छ उहाँले। आज बिदा परेकोले बिएफएस कार्यक्रम सुन्दैछु, शुभ बिहानीमा सुन्ने बानी परेको आवाज आज गोधुलीको समयमा सुन्न पाउँदा एकदमै अर्कै आनन्द आयो। अघि हाम्रो समष्टि दिदीले पनि त्यस्तै भन्नुभएको थियो है, अर्कै अर्कै कस्तो कस्तो लाग्यो होला म आफैलाई पनि कस्तो कस्तो लागिरहेको हुन्छ यहाँ कार्यक्रम गर्दै गर्दाखेरि। एनिवे, उहाँले लेख्नु भएको छ, नेपालको बाढी पहिरो पीडितहरूको लागि संखुवा सभा समाज युके नम्बरी 81 सालमा भर्ती हुनुभएका पहिलो ब्याचका नम्बरीहरू अनि बिएनसीबाट पनि रकम सङ्कलन हुँदै गरेको जानकारी गराउँदछु। समय मिल्छ भने तुलसी बस्नेतको सङ्गीतमा गम्बु शेर्पाले गाउनुभएको गीत उता गाउँमा झरी पर्दा यता मनमा पहिरो गयो भन्ने बोलको गीत सुनाइदिनु होला है भनेर उहाँले भन्नुभएको छ। हजुर, गम्बु शेर्पाले गाउनुभएको गीत हामी सुनाउँछौँ, यहाँले भन्नुभएको गीत एकदमै रेडी छ। गम्बु शेर्पाले गाउनुभएको गीत हजुर उता गाउँमा झरी पर्दा यता मनमा पहिरो गयो, होइन गाउँमा पनि त्यस्तै पहिरो गएको स्थिति। यतिखेर हामी सबको मन मनमा एउटै भावना, एउटै किसिमको फिलिङ आइरहेको छ कि हामी सबैको मन ध्यान त्यतैतिर छ, नेपालमै छ, रसुवामा त्रिशुलीको छेउछाउमा नै छ, बाढी पीडित क्षेत्रमा नै छ। र हामीले सहयोग गर्नुपर्ने कहाँ कहाँबाट सहयोग गर्न सक्छौँ त्यहाँबाट यहाँहरूले अर्थ सङ्कलन गरिरहनु भएको छ। यस्तै अर्थ सङ्कलन गर्ने क्रममा सञ्जय थापा उहाँ आफ्नो साथीसँग दौडिँदै हुनुहुन्छ यो शनिबारको दिनमा। उहाँले कहाँ कसरी के गर्दै हुनुहुन्छ यसको बारेमा जानकारी म लिन्छौँ र सुनाउँछौँ। तपाईँहरूले पनि कहाँ के गर्दै हुनुहुन्छ हामीलाई यसो जानकारी गराउनु होला, र डाइरेक्ट तपाईँहरूले कहाँ राख्न सक्नुहुन्छ त्यसको बारेमा पनि म चर्चा गर्नेछु। अघि नै त राखेको थिएँ, सायद सुन्नुभएको छैन भने फेरि पनि यो गर्छौँ, कन्टिन्यू गर्छौँ आज, अब भोलि बिहानको कार्यक्रममा पनि छँदै नै छ। अहिलेलाई गम्बु शेर्पाले गाउनु भएको उता गाउँमा, हजुर यता मनमा पहिरो गयो उता गाउँमा पानी पर्दा भन्ने गीत अब मैले सुरु गरिसकेको छु।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिऊ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFPS गोर्खा रेडियो हो।

समय अहिले 6:30 गएको छ। हामीले एउटा गीत सुन्दै थियौँ। यो गीत गाउने कलाकार मनुका पौडेल अनि सिडी विजय अधिकारी हुनुहुन्थ्यो र उहाँहरूले गाउनुभएको गीत पछि फेरि अर्को छ। राजेश पाल राई र मान्डवी त्रिपाठीले गाउनुभएको गीत पनि हामीले सुन्ने हो। अरू गीतहरू पनि छन्, तपाईँहरूको मेसेजहरू पनि अझै नै छ बाँकी नै। यहाँहरूले पठाउनुभएका मेसेजहरूमा मैले अघि केही त नाम लिइसकेको छु, होइन? हाम्रो धनकुमारी तुलाचन दिदी पनि भर्खरै आउनु भएको रहेछ, म पनि सुनिरहेको छु है आशा बहिनी अनि समष्टि बहिनी भनेर भन्नुभएको छ। उहाँ दुवैजनाले सुन्नुभएछ, उहाँ समष्टिजीलाई पनि सुन्नुभएको रहेछ अरे। उहाँले आशा बहिनी सधैँ तपाईँको आवाज सुन्दा, चिया कफी पिउने योग भएको आवाज सुन्दा, चिसो चिसो बियर पिउने बानी, तर आज के पिउने के पिउने भयो भनेर हाम्रो टेक राईजीले भन्नुभएको छ बेजिङ स्टोकबाट। आज पानी पिउनुहोस् हजुर, होइन आज दुध पिउनुहोस् त। ओके हजुर, खाना खानुभयो होला पक्कै पनि, होइन? खानासँग पानी पिउनु पऱ्यो, धेरै पिउनु हुँदैन। खाना खाने बेलामै पानी एकदम धेरै पिउनु हुँदैन भनिन्छ, पाचन प्रक्रियालाई यसले असर गर्छ अरे कि। खाने बेलामा पानी मजाले ग्लास, एक ग्लास पानी खाना खाने बित्तिकै पियो भने चाहिँ हामीले त्यो पाचन शक्तिलाई कमजोर बनाइदिन्छ। जुन पाचन रस हाम्रो पेटमा जम्मा भएको हुन्छ त्यसले खाना पचाउने हो। पानी हालिदियो भने त्यो पानी फितलो हुन्छ अरे कि, त्यो रस, त्यो रसको शक्ति पानीमा घुलिएपछि त्यो पातलो हुन्छ, कम हुन्छ, त्यसैले पचाउन गाह्रो हुन्छ भनिन्छ है। अनि खाने बित्तिकै नुहाउँदाखेरि पनि अथवा कुनै पनि काम गर्दा एक्सर्साइज गर्दाखेरि त्यो खाना पचाउने जुन शक्ति हुन्छ नि, त्यो शक्ति चाहिँ खाना हाम्रो पच्नुपर्ने पेटमा जानुपर्ने जुन एनर्जी हुन्छ त्यो चाहिँ बाहिर अन्यत्रतिर जान्छ अरे। नुहाउँदाखेरि पनि अरू ठाउँमा गयो, होइन? त्यो एनर्जी खाना पाचन प्रक्रियामा नपुगिकन अरू ठाउँमा गयो नुहाउँदाखेरि, एक्सर्साइज गर्दाखेरि पनि अरू ठाउँमा गयो। त्यसैले गर्दाखेरि पेटको खाना राम्रोसँग पच्दैन। खाना खाएपछि मजाले एकछिन बसिरहने, त्यसपछि बरु पानी पिउने, होइन? त्यसलाई एकछिन खानालाई पचाउन दिनुपर्छ कि। त्यसैले हल्का हल्का हिँडुल गर्न, यता काम त गर्न सकिन्छ, तर भारी एक्सर्साइज गर्ने, नुहाउने, तातो पानीले यस्तो गर्न चाहिँ अलिक ठिक हुँदैन भनिन्छ, कारण भनिहालेँ। अब हाम्रो यहाँहरूको मेसेज मैले हाम्रो सञ्जय थापाजीलाई पर्खिरहेको छु, यहाँनिर उहाँ आउँछु भन्नुभएको छ, होइन? र हाम्रो तपाईँहरूको कार्यक्रमको सूचना यहाँनिर म अघि राख्दै थिएँ, तपाईँहरूको मेसेज पनि यसो हेर्दैछु। अब भोलि बिहान त हाम्रो भेट भइहाल्छ, होइन? भोलि हामी हाम्रो छिनोफानोतर्फ पनि लाग्छौँ, र कहिलेकाहीँ गोधुलीमा आउँदा, कहिलेकाहीँ यता दिवाकोसरीमा आउँदाखेरि आफूलाई पनि कस्तो कस्तो अनुभव त भइरहेको हुन्छ। यहाँहरूलाई पक्कै पनि फरक पर्छ होला जस्तो त लाग्छ नै। र हाम्रो नारायण सापकोटाजीले हामीलाई उहाँको त गाउँबाट, हजुर, फिनल्यान्ड उहाँको सहरबाट हामीलाई यस्तो दामी चिज पठाइदिनु भएको छ कि, उहाँले त्यहाँबाट जानकारी गराउनु भएको कुरा म यहाँ प्ले गर्न खोज्दैछु। एकछिन टाइम लागिरहेको छ यसलाई आउनको लागि, यो एकछिनमा आउँछ होला। तपाईँहरूको कार्यक्रमको सूचना म अहिले अलिकति छोटकरीमा अघि राख्दै थिएँ। 12 सेप्टेम्बरमा, यो 5 तारिकसम्मको त मैले भने, नेक्स्ट विक 12 सेप्टेम्बरमा चाहिँ अटम टुर, यो गोर्खा नेप्लिज टेनिस क्लबको चाहिँ अटम टुर्नामेन्ट हुँदैछ 12 सेप्टेम्बरमा, अल्डरसेट टेनिस सेन्टर, प्रिन्सेस एभिन्यू अल्डरसेटमा। यो भयो। र अर्को चाहिँ 13 सेप्टेम्बरमा सेकेन्ड जेआरको सिरमुर राइफल्स डेली डे मनाउने कार्यक्रम,

0: डेली अनि यस्तै टिग्रिस टमान्डु डे मनाउने कार्यक्रम छ, यो सिरमो रेजिमेन्टको एनुअल गेट टुगेदर हो र यहाँहरूको यो चाहिँ सेप्टेम्बर 13 सेप्टेम्बरको दिनमा छ। 13 सेप्टेम्बरमा हुन्छ यो चाहिँ, हजुर 13 सेप्टेम्बरमा विभिन्न ठाउँमा हुन्छ। माथि नर्थको लागि सेन्ट्रल, अब सेन्ट्रल सेलिब्रेसन चाहिँ एम्पायर हल अल्डरसेटमा हुन्छ, नर्थमा पनि हुन्छ यो चाहिँ क्याट्री ग्यारिजनमा, मिडल्यान्डमा ननिटन टाउन सेन्टरमा हुन्छ, साउथ वेस्टमा स्विन्डनमा हुन्छ भने साउथ इस्टमा फोक्सटन केन्टमा हुन्छ सिरमोर साथीहरूको भेला। 14 सेप्टेम्बरमा चाहिँ तिजको पूजा हुँदैछ सनक्लिफ टेम्पलमा बिहान 10 बजेदेखि। 14 सेप्टेम्बर भनेको तिजको पूजा व्रत बस्ने दिन हो, त्यसैले गर्दाखेरि मन्दिरमा, अब यहाँ मात्र होइन विभिन्न मन्दिरहरूमा पूजा नै हुन्छ। तिजको पूजा वनाजीहरूको मन्दिरमा बिहान 10 बजेदेखि दिउँसो बिहान 11:30 बजेसम्म हुन्छ। हजुर यो पनि एउटा अर्को कार्यक्रम छ। र अब म सुनाउँछु यहाँहरूलाई नारायण सापकोटाजीको मेसेज। यो मेसेज उहाँले फिनल्यान्डबाट पठाउनु भएको छ है, नयाँ कुरा हामीलाई सुनाउँछु भन्नुभएको छ त्यहाँबाट, सुनौ त।
1: आशा दिज्यू गुड इभिनिङ है, गोदुली सुन्दैछु मैले पनि फिनल्यान्डबाट। हजुरलाई नयाँ कुरा देखाउँछु है आशा दिज्यू, आज लाइभ मैले यहाँ खिच्दैछु, यहाँ अस्ति नै त्यो क्यानको बारेमा त भने तपाईँलाई, यो हाम्रो रेस्टुरेन्टको ठ्याक्कै नजिक है, यहाँ हाम्रो रेस्टुरेन्ट छ दिजी, यहाँ यसको नजिकै यहाँ हामीले फोहोरहरू लगेर कसरी फाल्छौँ के हुन्छ भन्ने कुरो हजुरलाई देखाउँदैछु। यहाँ चाहिँ हावा चलेको छ दिजी, आज चिसो 12-13 डिग्री छ। ल हेर्नुहोस्
0: यो रोकिँदै रोकिँदै आइरहेको छ कि यो उहाँको मेसेज चाहिँ, ल हेर्नुहोस् भन्दै
1: एरिया राखिदिएछ फोहोर फाल्ने है। ल हेर्नुहोस् अब तपाईँलाई सर्लक्क देखाउँछु, अब यहाँ देखायो के बियो या त्यो भन्ने, यो भित्र यो खोल्ने हो, चाबी छैन मसँग, अहिले खोलेर यहाँभित्र छिराइदिएपछि यो तलतिर कन्टेनर छ, कन्टेनरमा जम्मा यो सेका याते भन्यो, यो मिक्स सबै कुरा प्लास्टिक स्लास्टिक बोतल राख्नु भएन यसमा, अरू चाहिँ कुनै सामान चाहिँ यसमा राख्नु पऱ्यो दिज्यू। त्यसपछि अर्को नि सेका भनेछ, यो चाहिँ भरिएछ दिज्यू। ल्यान्स है यहाँमा चाहिँ यो यहाँबाट निस्किने तलतिरबाट यसो यो फोहोरको ग्यास निस्किने ठाउँ यो दिज्यू। त्यसपछि यहाँ लेख्यो दिज्यू मोबिकासी भनेको प्लास्टिक ग्यालिनहरू यहाँ योभित्र सिराइदिने, यो पनि त्यही प्लास्टिक ग्यालिन मोबिकासी। अर्को भन्यो दिज्यू ल पढ्नुहोस्
0: यो
1: सहितका कागजहरू यसमा फ्याँक्ने, यसमा यी दुइटामा फ्याँक्ने, र न्युज पेपरको स्पेसल न्युज पेपरको लागि अलगै छ दिज्यू, त्यो चाहिँ अरूमा फ्याँक्न पाइएन न्युज पेपरको लागि। यही देखाउन खोजेको थिएँ दिज्यू। ल हेर्नुहोस् यो बिल्डिङहरू भर्खरै बनेको बिल्डिङहरू दिज्यू, यो लगभग अहिले 2 महिना जति भयो यो फाइनल भएको, यस्तो छ दिज्यू है। हस्त ल सुन्दैछु, खुसी लाग्यो हजुर साँझमा आउनुभयो अरे, अहिले पछि त योग दाजु आउनुहुन्थ्यो, आज हजुर आइबक्सिया छ, ल खुसी लाग्यो दिज्यू, ल ओके छ है त, बाबाई।
0: नारायण सापकोटाजी हस् भोलि बिहान भेटौँला भन्नुभएको छ उहाँले, भोलि नै भेटौँला बिहान, धेरै धन्यवाद छ। फिनल्यान्डमा उहाँ घाम डुब्न लागेको बेलामा उहाँले चाहिँ त्यो नयाँ बिल्डिङतिर उहाँको रेस्टुरेन्टको छेउतिरको दृश्य पठाइदिनु भएको छ कि भिडियोमा, र बिल्डिङहरू छ वरिपरि, अनि त्यो बिल्डिङको साइडमा एक ठाउँमा फेरि यस्तो मजाको फ्ल्याट सर्फेस छ, त्यहाँ अलिअलि छाना जस्तो पनि एउटा एरिया छुट्याइएको रहेछ कि, त्यहाँनिर थुप्रै ढुवाङहरू राखिएको छ, त्यो ढुवाङ खुल्ला छैन फेरि, हामी जस्तो यहाँ प्लास्टिकको ढुवाङ पनि होइन, मजाले फलामकै छ र त्यहाँ ढोका बन्द हुँदो रहेछ, बाहिर गन्ध पनि नआउने प्रकारको, अनि तलपट्टि चाहिँ त्यहाँनिर आफ्नो आफ्नो ठाउँ हुँदो रहेछ, र त्यहाँनिर अब कहाँ प्लास्टिक फाल्ने, कहाँ पेपर फाल्ने, होइन कहाँनिर चाहिँ क्यानहरू फाल्ने उहाँले भनिहाल्नु भयो, देखाउनु भएको छ यहाँनिर एकदम व्यवस्थित रहेछ। वाउ फिनल्यान्ड चाहिँ यति यो विकसित ठाउँ रहेछ कि, एकदमै त्यो हरेक चिज व्यवस्थित, के कति व्यवस्थित हो, सानो तिनो चिज पनि व्यवस्थापन यति राम्रोसँग गरेको रहेछ त्यहाँको सरकारले है, पक्का सुन्दर देश। हजुर एकदम खुसी लाग्यो। त्यहाँबाट नयाँ नयाँ कुरा हामीलाई सिकाइरहनुहुन्छ, देखाइरहनुहुन्छ, र हामी विश्वले सिक्नुपर्ने कुरा चाहिँ त्यहाँबाट उहाँले देखाइरहनुहुन्छ। धेरै धन्यवाद छ है त। यस्तै पठाउँदै गर्नुहोला हामीलाई सरसामग्रीहरू। अब अहिलेलाई चाहिँ गीत सुनाऊ। हाम्रो सञ्जय थापा भाइ आइसक्नु भएको छ। यो छोटो गीत सुनाउँछु, राजेश पायल राई र मान्डवी त्रिपाठीले गाउनुभएको, अनि उहाँलाई म

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: आज बिएफबिएस गोर्खा रेडियोमा हामीले निम्त्याउँदैछौँ क्विन्स गोर्खा, द क्विन्स गोर्खा इन्जिनियर्सका पूर्व मेम्बर सञ्जय थापाज्यूलाई, र उहाँ आफ्नो साथीका साथ, कलिगका साथ नेपालको लागि रनिङ गर्दै हुनुहुन्छ। बाढी पीडितलाई सहयोग गर्नको लागि भोटे कोसेरीबाट त्रिशुलीमा आएको जुन बाढी छ, भोटेकोसी हुँदै त्रिशुलीसम्म आएको बाढी, र यो बाढीमा परिकन धेरै धनजनको क्षति भएको छ, र यसमा यसको लागि उहाँले सहयोग गर्न केही गर्दै हुनुहुन्छ र दौडिन्छु भनेर भन्नुभएको छ। उहाँलाई म प्रत्यक्ष निम्त्याएर सोध्न चाहन्छु, कहाँ दौड गर्दै हुनुहुन्छ, कसरी दौडिँदै हुनुहुन्छ, उहाँलाई म निम्त्याइहाल्न चाहन्छु। सञ्जय भाइ नमस्ते।
2: नमस्ते दिदी,
1: धेरै धेरै स्वागत छ तपाईँलाई। थ्याङ्क यू तपाईँको समयको लागि। अहिले कामबाट घरतिर फर्किँदै हुनुहुन्छ क्यारे, होइन?
2: ज्यू दिदी, हजुरलाई धेरै धेरै धन्यवाद, अनि सबै हाम्रो बिएफबिएस श्रोताहरूलाई पनि नम्न नमस्कार भन्न चाहन्छु।
1: हजुर सञ्जय भाइ, क्विन्स गोर्खा इन्जिनियर्समा कहिले हो तपाईँ कार्यरत रहनु भएको, रिटायर कहिले हुनुभएको हो?
2: ज्यू, म फुल 22 इयर्स गरेर तपाईँको 2018 म रिटायर भएको थिएँ।
1: हजुर,
2: र त्यहाँदेखि हाम्रो यो अहिले कन्स्ट्रक्सन कम्पनी ग्यालागर लिमिटेड मैले जोइन गरेको थिएँ 2018, अनि अब भनौँ न 8 इयर्स रनिङ अहिले सर्भिस दिएँ ग्यालागरमा।
1: हजुर, र त्यहाँ कार्यरत रहँदा रहँदै आफ्नो कलिगसँग मिलेर यसपालि नेपाललाई सहयोग गर्नको लागि, विशेष गरिकन बाढी पीडितहरूलाई सहयोग गर्नको लागि दौडिँदै हुनुहुन्छ अरे। यहाँ नेपालको लागि दौडिँदैछु भनेर भन्दै हुनुहुन्थ्यो, र अब कहाँ, कसरी, कहिले, के गर्दै हुनुहुन्छ, कसरी सहयोग गर्दै हुनुहुन्छ, सञ्जय भाइ हामीलाई त्यो जानकारी गराउनुहोस् न।
2: ज्यू दिदी, यो बेसिकली अब हाम्रो लास्ट विक 26 अगस्तमा जब यो बाढी को खबर सुन्दाखेरि साह्रै दुःख लाग्यो, र यसै सिलसिलामा चाहिँ हाम्रो नेपालमा अहिले जति पीडित परिवारहरू हुनुहुन्छ उहाँहरूलाई हाम्रो मैरो रेजिसन क्यानेडीको तर्फ, दुईजनाको तर्फबाट चाहिँ अहिले संवेदनाशील समाचार भन्न चाहन्छु। र कस्तो भयो भन्दाखेरि चाहिँ हामी, म चाहिँ यही न्युज हेर्दा हेर्दा मलाई चाहिँ कस्तो लाग्यो, आई निड टु डु समथिङ अबाउट इट भन्ने मेरो मनमा आयो, अनि लक्कीली लास्ट फ्राइडे जेसन क्यानेडी मेरो कोलिग, ऊ पनि उहाँ पनि एक्स मिलिट्री नै हुनुहुन्छ, र उहाँसँग मैले कुरा गरेँ, आई वान्ट टु डु समथिङ अबाउट नेपाल, अनि तपाईँले मलाई मद्दत गर्न सक्नुहुन्छ मेरो यो फन्ड रेजिङमा। अनि उहाँले चाहिँ कस्तो किसिमको भन्दाखेरि चाहिँ मैले चाहिँ हामी चाहिँ वी कम अप विथ प्लान, प्लान कस्तो छ भन्दाखेरि चाहिँ अब तपाईँको नेपाल भनौँ न लन्डनदेखि काठमाडौँको डाइरेक्ट डिस्टेन्स लगभग 4560 माइल्स जति छ, अनि हामीले त्यसलाई नि सिम्बोलिक बनाएर चाहिँ 45.6 माइल्स चाहिँ हामीले चाहिँ रन स्ट्रोक हाइक गर्ने प्लान गऱ्यौँ, र त्यो चाहिँ बेसिकली तपाईँको हाम्रो लेनाम क्रस विच इज तपाईँको अबाउट 10-15 मिनट ड्राइभ फ्रम मेडस्टोन, अनि त्यहाँदेखि चाहिँ हाम्रो स्टार्ट पोइन्ट सुरु हुन्छ, र हाम्रो टर्न अराउन्ड पोइन्ट चाहिँ क्याथेड्रल क्यान्टरबरी, अनि फेरि फर्केर त्यही बाटो हामी चाहिँ लेनाम क्रसमा फिनिस गर्छौँ। लगभग तपाईँको जस्ट अन्डर 73 किलोमिटर अनि विदिन 15 आवर्स गर्ने प्लान छ. 15 आवर्स कसरी बनाइयो भन्दाखेरि त्यसलाई पनि अब 4, 5.6 गर्दाखेरि चाहिँ हामीले इन्डिभिजुअल नम्बरलाई जोडेर 4+5+6 गरेर चाहिँ 15 आवर्स हामीले त्यसरी चाहिँ वर्कआउट गऱ्यौँ.
1: हजुर हजुर, यो 15 घन्टाभित्र 45.6 माइल्स अब सिङ्गल डेमा यहाँहरूले कुदिसक्ने भनेर भन्नुभएको छ. यो चाहिँ बिहान नै सुरु गर्नुहुन्छ होला, अर्ली मर्निङ नै कि कस्तो छ टाइमिङ तपाईँको?
2: ज्यू हजुर हजुर, हाम्रो टाइमिङ चाहिँ बिहान 6 बजे सुरु छ स्टार्ट हाम्रो रनिङ चाहिँ. अनि हामीले चाहिँ भेरियस चेक पोइन्टहरू बनाएको छौँ. तपाईँको लेनाम क्रसबाट स्टार्ट भएर चेरिङ, तपाईँको बोटन अल्फ, अनि चिल्हाम, ओल्ड वाइभ्स, त्यस्तै हुँदै हुँदै हामी चाहिँ क्यान्टरबरी क्याथेड्रलसम्म पुग्छौँ. त्यहाँ चाहिँ होपफुली लगभग तपाईँको 12 र 1 बजे, दिउँसोको 12-1 बजेतिर हामी पुग्छौँ होला क्यान्टरबरी क्याथेड्रलमा. अनि त्यहाँदेखि चाहिँ फेरि हामी टर्न अराउन्ड हुँदै सेम बाटो हुँदै हामी चाहिँ लेनाम क्रस लगभग सायद 6-7 बजेतिर अब हामी सायद सकाउने हाम्रो उद्देश्य छ के अरे, अब हेर्दै जाउँ अब हाम्रो कस्तो हुन्छ त्यो दिन पनि.
1: हजुर, अलोङ द रुट तपाईँहरूको सपोर्टरहरू त्यहाँ हुनुहुन्छ कि हुनुहुन्न तपाईँहरूलाई सपोर्ट गर्ने व्यक्तिहरू?
2: हामीले यसलाई चाहिँ अलिकति च्यालेन्जिङ बनाउनको लागि, अझै च्यालेन्जिङ बनाउनको लागि चाहिँ हामी चाहिँ सेल्फ सफिसियन्ट आफै के अरे यसलाई चाहिँ हामीले पार गर्ने गरेका छौँ. सो हाम्रो खानापिना अनि बेसिकली विदाउट एनी एडिसनल सपोर्ट हामीले चाहिँ यसलाई चाहिँ दुईजनाले चाहिँ आफै सेल्फ सफिसियन्ट भएर चाहिँ गर्ने प्लान छ.
1: तर
2: ओभियसली एनी वान वान्ट्स टु कम अलोङ चेयर अप सपोर्ट अस अन आवर वे अलवेज वेलकम, उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ.
1: हजुर, तपाईँहरू दुईजना मात्रै कुद्नुहुन्छ बिहान मेडिस्टनबाट क्यान्टरबरी गएर क्याथेड्रललाई क्याथेड्रलसम्म पुगेर त्यसपछि फेरि फर्किनुहुन्छ मेडिस्टन नै, र अब दिनभरिको यात्रा भयो होइन, अब कुद्नको लागि
2: ज्यू
1: एकदम तयार हुनुहुन्छ पक्कै पनि. यही अब चाँडै पो कुद्दै हुनुहुन्छ त नि, शनिबारकै कुरा गर्नुभएको थियो यहाँले.
2: ज्यू शनिबारको हजुर दिदी, त्यही त यो एकदम एकदम अब यो तपाईँको घटना घटेदेखि चाहिँ अब लगभग निकै हामीले सोर्ट नोटिसमा नै यो कार्यक्रम हामीले आयोजना गऱ्यौँ.
1: हजुर होइन, यस्तो प्रकारको हजुर यस्तो प्रकारको कार्यक्रमहरू जुन आयोजना हुन्छ होइन, तपाईँ हामीले आयोजना गर्छौँ, ल हामी यस्तो गर्छौँ, सपोर्ट गर्छौँ भन्ने कुरा चाहिँ यो अचानकै गरिने कुरा रहेछ क्या भाइ? किन भन्दा अब बाढीले पनि त म आउँदैछु भनेर कहाँ आउँछ र होइन, त्यो पनि अचानक आउने चिज हो. र यो डिजास्टर यस्तो प्रकारको विपद भनेको चाहिँ अब घन्टी बजाएर आउने कुरा नि भएन होइन, अचानक आउँछ र त्यसमा परेका व्यक्तिहरूलाई पीडितहरूलाई सहयोग गर्न हामीले अचानकै सबै थोक गर्नुपर्ने हुन्छ कि. त्यसैले तपाईँले जुन यो छोटो समयमा पनि पर्सि फ्राइडे होइन शनिबार, स्याटरडे 5 सेप्टेम्बरमा जुन दौडिने प्लान गर्नुभयो तपाईँ र तपाईँको कलिग जेसन क्यानेडी दुईजना मिलेर, यो नै सबभन्दा ठुलो कुरो हो कि केही न केही गर्नु नै. र तपाईँहरूले दौडिँदै हुनुहुन्छ आफूलाई एकदमै कष्ट दिएर त्यो दिन दिनभरि नै, र तपाईँहरूको यो नेपालको फ्लड डिजास्टर रिलिफ फन्डलाई सहयोग गर्नको लागि चाहिँ टार्गेट चाहिँ कति राख्नु भएको छ भाइ? यति उठाउँछु भन्ने टार्गेट हुन्छ नि?
2: ज्यू ज्यू दिदी, हामीले चाहिँ टार्गेट चाहिँ तपाईँको जुन हामीले बनाएको छौँ टार्गेट पनि हामीले 4,560 पाउन्डको टार्गेट बनाएको छौँ. हामीले लास्ट अब सोसियल मिडियामा लगभग 3 दिन मात्रै भएको छ हामीले यो भनौँ न पब्लिस गरेको, एनाउन्स गरेको. अनि विदिन 3 डेजभित्र हाम्रो जस फन्डिङ रेज कार्यक्रम चाहिँ जस राम्रै देखिँदैछ अहिलेसम्म. सो होपफुली विल मेक द टार्गेट, इफ नट स्मल एमाउन्ट भए पनि हामीले केही नेपालको लागि केही गर्न सक्यौँ भने नि हाम्रो लागि त्यो गर्वको कुरा हुनेछ.
1: हजुर हो नि पक्कै. र तपाईँहरूलाई कसैले सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ कहाँ कसरी सहयोग गर्ने हो त?
2: हजुर दिदी, मैले चाहिँ
1: विशेष गरेर नगद डोनेट गर्न चाहनु हुनेहरूको लागि,
2: नगद डोनेटको लागि चाहिँ हामीले त्यति साह्रो प्रोत्साहित गरेका छैनौँ. हामीले चाहिँ जेसन क्यानेडीले पनि अनि उसले आफ्नो सोसियल उहाँले पनि आफ्नो सोसियल मिडियामा मार्फत र मैले पनि आफ्नो सोसियल मिडिया मार्फत जहाँ जहाँसम्म हाम्रो चिनेका छौँ, हामीले संस्थाहरू ग्रुपहरू अनि त्यसै गरी जेसन क्यानेडीले पनि, अनि हामीले त्यसै गरी लगभग प्रिटी मच अब तपाईँको फेसबुक र वाट्सएपको र भाइबरको सोसियल मिडियाको मार्फत हामीले, अनि सायद जेसनले लिङ्कडइनमा पनि उहाँले गर्नुभएको छ, अनि हाम्रो यही के अरे कार्यक्रमलाई चाहिँ हाम्रो कम्पनीले पनि त्यही अनुसारको सपोर्ट गरिदिँदैछ। कम्पनीले कुन स्टेजसम्म तपाईँको यसलाई पब्लिस गरेको चाहिँ खबर छैन, उहाँहरूले पनि
1: हजुर अब डोनेट गर्नको लागि तपाईँको लिङ्क चाहिँ के हो त भाइ?
2: त्यसको हामीले चाहिँ दिदी बेसिकली सरी फेसबुकमा मैले चाहिँ अहिले मेरो फेसबुकको पेज मैले पब्लिक गरेको छु, सो सञ्जय थापा मा गऱ्यो भने अथवा लिङ्कडइनमा जेसन क्यानेडी लिङ्कडइनमा सर्च गऱ्यो भने त्यहाँ चाहिँ इन्फर्मेसन बेसिकली फ्लायर हामीले पोस्ट गरेका छौँ र त्यसैमा क्युआर कोड छ, अनि त्यो क्युआर कोडलाई बेसिकली स्क्यान गऱ्यो भने गोफन्डको एकाउन्टमा विच इज जेसन क्यानेडीले चाहिँ क्रिएट गरेको छ, अनि उहाँले क्रिएट गर्नुभएको छ, अनि यस त्यो मार्फत चाहिँ तपाईँ कसैले सहयोग गर्न चाहनुहुन्छ भने
1: गो फन्ड पेजमा तपाईँहरूको त्यहाँ खोज्नु पर्यो होइन, तपाईँहरूको नाम खोजे पनि भेटिन्छ, तपाईँहरूको त्यो स्क्यान पनि गर्न मिल्दो रहेछ
2: जेसन क्यानेडीको।
1: हजुर हजुर
2: ज्यू ज्यू जेसन क्यानेडीको नाम खोज्यो भने चाहिँ
1: ओके हस् सञ्जय भाइ, तपाईँले अब एकदमै यो पुण्यको काम गर्दै हुनुहुन्छ, त्यसो त मैले तपाईँले पहिला योभन्दा अगाडि पनि धेरै गरिसक्नु भएको छ, योभन्दा अगाडिको पनि तपाईँले यसरी सहयोग गर्नको लागि फन्ड उठाउने कार्यक्रम गरिसक्नु भएको छ, के के को लागि गर्नुभएको थियो यसभन्दा अगाडि छोटो जानकारी
2: गराइदिनुहोस्? पहिला नेपालमा जब हाम्रो 2015 अर्थक्वेक भएको थियो
1: हजुर,
2: त्यति बेला पनि यस्तै अब जस कुन बसेर न्युजमा त मैले चाहिँ केही गर्ने त्यति बेला पनि, अनि म त्यति बेला इन सर्भिसमै थिएँ, अनि रेजिमेन्टको सपोर्ट र अभियसली पब्लिकको जेनरसिटीबाट मैले चाहिँ त्यति बेला 22,000 pounds रेज गरेको
1: थिएँ,
2: अनि 22,000 pounds त्यति बेला अक्सफर्म चाहिँ अभियसली एकदम सक्रिय थियो च्यारिटी नेपालमा, सो 12,000 pounds चाहिँ अक्सफर्मलाई डोनेट गरेको थियौँ, अनि 10,000 pounds चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टलाई चाहिँ डोनेट गरेका थियौँ त्यति बेला।
1: हजुर हजुर, त्यतिखेर पनि तपाईँले गर्नुभयो, अहिले पनि सपोर्ट गर्दै हुनुहुन्छ। हुन्छ भाइ, तपाईँलाई धेरै धेरै धन्यवाद छ यसको लागि सबैको तर्फबाट होइन, र तपाईँहरूको यो शनिबारको जुन रनिङ फर नेपाल प्रोग्राम छ, तपाईँहरूले नेपाललाई सहयोग गर्नको लागि जुन दौडिँदै हुनुहुन्छ यसको लागि तपाईँलाई एकदमै शुभकामना छ, तपाईँ र तपाईँको साथी जेसन क्यानेडीलाई हाम्रो तर्फबाट शुभकामना, सफल रहनुहोस् है त। धेरै धन्यवाद छ जानकारी दिनुभएकोमा, र तपाईँहरूलाई समय मिल्यो भने हामी कहाँ पुग्नु भएको छ भनेर खोजौँला है त, शनिबार बिहान पनि कहाँ पुग्नु भयो भनेर।
2: हजुर दिदी, हजुरलाई पनि धेरै धेरै धन्यवाद र हाम्रो तर्फबाट चाहिँ सम्झना जनाउन चाहन्छु दिदी।
1: हस् थ्याङ्क यू सञ्जय भाइ, बाई बाई, नमस्ते।
2: थ्याङ्क यू दिदी, थ्याङ्क यू दिदी, नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो द क्विन्स गोर्खा इन्जिनियर्सका पूर्व मेम्बर सञ्जय थापा, जो चाहिँ नेपालको लागि रनिङ गर्दै हुनुहुन्छ शनिबार 5 सेप्टेम्बरमा आफ्नो कलिग जेसन क्यानेडीका साथमा। हजुर, 45.6 miles एक दिनमा 15 घन्टाभित्र उहाँहरू गर्दै हुनुहुन्छ, र लन्डनदेखि नेपालको दूरी 4,560 miles चाहिँ उहाँहरूले 45 miles बनाउनु भएको छ, 45 miles अनि 4,560 pounds उठाउने उहाँहरूको टार्गेट रहेछ। पक्कै पनि सहयोग गर्नुहुनेछ, सपोर्ट गर्नुहुनेछ तपाईँहरू आफ्नो तर्फबाट। अहिलेलाई यति नै गर्दै अब छुटिन्छु आजको कार्यक्रम, यो साँझको गोधुली कार्यक्रमबाट। सूर्यास्तको टाइम त अझै बाँकी छ, स्टिल 45 minutes जति बाँकी रहेको छ सूर्यास्त हुनको लागि लन्डन एरियाबाट। म आशा छुटिन्छु आजको कार्यक्रम गोधुलीबाट, भोलि बिहानै 6:30 भेट्न आइपुग्नेछु तपाईँलाई। त्यतिखेर बाँकी कुरा अथवा बिहानको न्युजदेखि लिएर आदि इत्यादि सबै गरौँला। अहिलेलाई बाबाई भन्न चाहन्छु, तपाईँलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ, तपाईँहरूको मेसेजको लागि पनि थ्याङ्क यू, नमस्ते, शुभ साँझ।

0: सम
1: अनि
0: स्मार्ट स्पिकर मा भन्नुहोस्
1: एक साता अघि रसुवाको भोटेकोसीमा आएको बाढीले रसुवा नुवाकोट र धादिङका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरेर 267 जना बेपत्ता भएका छन्। नुवाकोट विदुर नगरपालिका 7 चण्डेश्वरी मावि पनि बाढीपछि क्षतविक्षत छ। चण्डेश्वरी माविका शिक्षकलाई बाढीले बगाएको छ भने हालसम्म 12 विद्यार्थी बेपत्ता छन्। बाढीपछि विद्यार्थी विद्यालयको अवस्थाबारे विद्यालयका पूर्व प्रधानाध्यापक एवं तुप्चेका स्थानीय हरिप्रसाद रिजाल।
2: स्कुल अब कसरी चलाउनुहुन्छ?
3: पहिले भनेको विद्यालयमा विद्यार्थी आउने नाकाहरू सबै विच्छेद छ। अहिले हाम्रो विद्यालयमा त किस्पाङबाट झन्डै 250 विद्यार्थी पारी बेद्रावतीबाट विद्यार्थी यता गेर्कुटार आउँटारबाट आउँथे। सबै खोलाले पुलहरू विच्छेद गरेको छ, त्यो एउटा समस्या छ। अब दोस्रो तल्लो बजार स्कुल चाहिँ करी करी सुरक्षित छ, तर स्कुलमा त्यो नदीको छाल पुगेको छ। त्यो स्कुललाई हाम्रो विद्यार्थीहरूले अभिभावकले कतिको ट्रस्ट गर्नुहुन्छ, त्यो एउटा समस्या छ। अब कसरी चलाउने भन्दा स्कुल सुरक्षित छ, अब हामीले हाम्रो शिक्षा कार्यालय नेपाल सरकारको प्राविधिकहरूले के भन्छ, अब त्यही स्कुल सुरक्षित छ भन्छ कि त्यहाँबाट अन्त फेरि अर्को स्कुलहरू सार्नु पर्ने भन्छ कि, अब त्यो चाहिँ डेटा ती प्राविधिक ल्याएर देखाउने बाँकी छ। अब यो यही यो अकर्मण्यतामा नै यहाँका सर हामीहरू बसिरहेका छौँ।
2: अहिले के छ स्कुलको हालत?
3: हाम्रो एकजना शिक्षकलाई चाहिँ बगायो, विद्यार्थीहरू अहिलेसम्म त्यही 10-12 जनाको जतिको डेटा आइराखेको छ। अन्य विद्यार्थीहरू जो सुरक्षित हुनुहुन्छ, कति विद्यार्थीहरू चाहिँ होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ, जसका बा आमाहरू गुमाएका छ, परिवार गुमाएको छ, घरभरि जम्मै लगेको छ, उहाँलाई होल्डिङ सेन्टरमा राखेको छ। यो अत्यन्तै स्कुल चाहिँ अब रिस्क जोनमा छ, तर स्कुल सबै सुरक्षित छ। भवनहरू चाहिँ
2: अहिले 12 हराउनु भएको बेपत्ता भएको तथ्याङ्क हो,
3: अहिलेसम्म थाहा पाएन, त्यति छ। त्यही हो, जसलाई अहिले हामी मिसिङमा छौँ उहाँ सबैलाई बाढी लयो भन्ने अनुमान हो।
2: तपाईँ आफू चाहिँ कसरी जोगिनु भयो?
3: मेरो घर चाहिँ अलिकति त्यो क्षेत्रभन्दा अलिक माथि पर्छ, अलिकति माथि गाउँमा। म सधैँभरि त्यतैतिर बस्ने, चिया खाने, बिहान मर्निङ वाक गर्ने गर्थेँ। संयोगले त्यो दिन चाहिँ म त्यहाँतिर नहिँडिकन चिया पसलमा नबसिकन सुनिसिन यता घर आएँ, जसको कारणले मलाई जोगिन धेरै सजिलो भयो, संयोग मात्रै हो।
2: अहिले पछिल्लो त्यहाँको वस्तुस्थिति अवस्था कस्तो छ?
3: मेरो क्षेत्रबाट यहाँ माथि बेत्रावती हुँदै सोलेसम्म त्यो सबै क्षेत्र विच्छेद छ, कुनै पनि बस्न लायक छैन।
2: हजुर, राज्यको उपस्थिति कस्तो पाउनु भएको छ?
3: राज्यको उपस्थिति जुन सोचे भन्दा सोचे जस्तो चाहिँ त्यति होइन। अब एउटा चाहिँ यो कल्पनै नगरेको बाढी आयो, बाढी मात्रै होइन, अब यो म्यासिभ खालको हामीले पढ्ने भनेको यो समुद्रमा आउने चाहिँ टोर्नाडो हुरिकेन जस्तो स्टाइलले आयो, जसले गर्दा यहाँका मान्छेले इमेजिन पनि गर्न सकेनन्। अनि त्यति माथि रसुवा अथवा उता भोटेकोसी हुँदै चिनबाट आउने साइरन राज्यसँग सूचना संयन्त्र यहाँ त उहाँबाट यहाँ बाढी आउन कम्ती पनि 1 घन्टा त लाग्यो होला। त्यो राज्यको तर्फबाट चाहिँ त्यो सूचनाको पनि अलि कम नै देखियो। बाढी मात्रै भने यो म्यासिभ खालको बाढी, यसले ठुलो क्षति पुर्याउने बाढी भनेर चाहिँ सूचना दिनुपर्थ्यो, त्यो पनि भएन।
2: अहिले के छ उद्धारको अवस्था त्यहाँ कस्तो छ?
3: भइराखेको छ, उद्धार कामहरू भइराखेको छ। त्यो अब उद्धारको अन्तिम चरण पुग्यो, अहिले लासहरू हेर्ने ओर्ने त्यसलाई चाहिँ संकलन गर्ने काम भइरहेको छ।
1: सरकारले भोटेकोसी बाढी पीड़ित व्यवसायीहरूका लागि पुनरुत्थानको प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले यस्तो घोषणा गरेको हो। नेपाल चीन सीमा क्षेत्र भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, करछुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा मन्त्री परिषदले निर्णय गरेको हो। अब खबर फटाफट।
4: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ, कर्रा जाने बाटो, चौकीटोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो। भोटेकोसी बाढीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन। किसानको करोडौं बक्यौता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1.5 लाख लिटरसम्म किन्ने लक्ष्य। जनस्वास्थ्य कार्यालय चितवन बाढीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमूना संकलन गर्दै संकलित नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए। विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ। र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रुख नारायणीको बाढीले बगायो। बाढीले रुख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
5: यो BFBS कुल खबर रेडियो हो।

0: रेडियो।
1: अब आजको यो विषयमा हामी डेङ्गु सम्बन्धी केही कुराकानी गर्छौँ। आज फेरि मेडिकल कुरा नै गर्न मन लाग्यो, किनभने नयाँ नयाँ कुरा आइरहेका छन्। भारतमा डेङ्गु खोप स्वीकृत, नेपालमा कहिले भन्ने एउटा लेख पढ्न पाइयो हिजो, अनि हामीले तत्कालै डाक्टर शेरबहादुर पुन जसले यो लेख लेख्नु भएको छ उहाँसँग सम्पर्क गऱ्यौँ। समय दिनुभयो, संक्रामक रोगका विशेषज्ञ हुनुहुन्छ, उहाँलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत गरिहालौँ। तर अलिकति केही पढौँ, उहाँले लेखेका कुरा नै पढौँ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशमा पहिलो पटक डेङ्गु विरुद्धको खोपको प्रयोगलाई स्वीकृति प्रदान गर्यो। जुलाई 21 सामाजिक सञ्जाल एक्स मन्त्रालयको विज्ञप्ति राखी यसको जानकारी दिएको थियो। त्यसमा यो जापानिज कम्पनी ताकेडाले विकास गरेको क्यू डेङ्गा नामको खोप हो। यो खोप 42 बढी देशहरूले स्वीकृति प्रदान गरिसकेको छ र 24 मिलियन डोजभन्दा बढी प्रयोग भइसकेको छ र सो विज्ञप्तिमा यो उल्लेख छ। यो बारेमा कुराकानी गर्नको लागि उहाँलाई स्वागत गरिहाल्नु। डाक्टर साहब, वान्स अगेन यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: ओके, हालसालै कुराकानी गऱ्यौँ, अर्कै विषयमा आज डेङ्गु सम्बन्धी फोकस गरौँ। र तपाईँकै लेख पढ्ने बित्तिकै तपाईँलाई हामीले तपाईँलाई कन्ट्याक्ट गर्न मन लाग्यो, समय दिनुभयो, थ्याङ्क यू। र तपाईँको लेख अनुसार चाहिँ भारतमा अब आइसकेको छ, यसको प्रयोग पनि भइसकेको होला, हुन त त्यो बारेमा के छ त इन्फर्मेसन तपाईँबाट नै सुनिहालौँ न त।
2: अब यो भारतमा यो डेङ्गु विरुद्धको जुन खोप छ अहिले अब एप्रुभ गरिसकेको अवस्था छ त्यहाँको स्वास्थ्य मन्त्रालयले। अनि त्यसले गर्दाखेरि भारत जतिको प्रभावित छ डेङ्गुबाट त्यति नै नेपाल पनि प्रभावित छ। खास गरी अब सन् 2022 88 धेरैजनाको मृत्यु भएको हाम्रो त्यो तथ्याङ्क देखिन्छ। आगामी वर्ष चाहिँ हाम्रो लागि अझ कठिन हुन सक्ने भन्ने कुराहरू प्रक्षेपणहरू गरिँदै गर्दाखेरि अब नेपालमा आजको मितिमा म बोल्दै गर्दाखेरि त अब भ्याक्सिन आइसकेको छैन, तर भारतले सुरु हाम्रो छिमेकी देश भारतले अब सुरु नै गरिसक्नु लागेको अवस्था रहँदै गर्दाखेरि चाहिँ छिटो हाम्रो सरकारले पनि यो बारेमा सोध्छ कि भन्ने चाहिँ मलाई लागेको छ। अब सायद अबको केही समयपछि डेङ्गुको जुन एउटा मृत्यु हुन सक्ने अवस्था वा कठिन जुन डेङ्गु भन्ने गर्छु कडा खालको डेङ्गु त्यो चाहिँ सम्भवतः धेरै असम्भव हुन सक्ने अनुमान या त्यो खालको चाहिँ प्रक्षेपण गर्न सक्छ।
1: ओके, अब 24 मिलियन डोज भन्दा बढी प्रयोगमा आइसकेको होइन भनेपछि यसको अब भनौँ नि भनौँ न अब हामीले रियाक्सनहरू भन्छौँ त्यो चाहिँ अब देखिया भए देखिसकेको थियो होला, त्यसमा पनि केही स्टडी भएको थियो होला, त्यसमा केही आएको छ कुनै यो जति पनि 42 बढी देशहरूले स्वीकृति प्रदान गरेर प्रयोगमा ल्याइसक्यो भन्दाखेरि अहिलेसम्म त्यसको फिडब्याक केही आएको छ डाक्टर साहब?
2: विभिन्न खास गरी अब युरोपियन युनियनहरूले पनि प्रयोग गरिरहेछ, त्यहाँ पनि हामीले पढ्न पाउँछौँ। केही सामान्य समस्याहरू त अब हरेक अब खोपहरूमा देखिने त गर्छ नि, तर जुन एउटा अलिकति त्यसलाई अनएक्सेप्टेबल अब एक्सेप्टै गर्न नमिल्ने खालको त्यो समस्याहरू चाहिँ देखेको छैन। लगभग सुरक्षित र प्रभावकारी नै देखेको भन्ने कुराहरू आएछ। खास गरी अब डेङ्गुको पनि 3 सेरोटाइप हुन्छ, त्यो 3 सेरोटाइप विरुद्ध यसले राम्रो काम गरेको भन्ने कुराहरू आएको छ। तर यो भन्दै गर्दाखेरि यसको अलिकति अझ पनि लिमिटेसन छ, त्यो भनेको हामीले अहिलेसम्म 4 माथिकोलाई मात्र लगाउने, जस्तो युकेले पनि एप्रुभ गरेको छ 4 माथिकोलाई भनेको छ। त्योभन्दा साना नानी यो नानीहरूलाई के गर्ने कस्तो हुन्छ भन्ने कुरा अझै आउनु बाँकी छ भने यो जुन खोप छ यो चाहिँ लाइभ भ्याक्सिन हो। लाइभ भ्याक्सिन भएको नाताले चाहिँ अहिलेको लागि यो जो गर्भवती महिलाहरू भयो अथवा जुन हर्मोनहरू खाइराख्नु भएको छ स्टेरोइडहरू भन्छौँ हामीले, जसले चाहिँ हाम्रो इम्युन सिस्टमलाई दबाउने काम गर्छ, त्यस्ता खालकाहरू भयो वा इम्युनो कम्प्रोमाइज भन्छौँ अरू, जस्तो फर इक्जाम्पल एचआइभी भएका वा त्यस्तै अरू कुनै जसले चाहिँ हाम्रो इम्युन सिस्टमलाई चाहिँ कमजोर बनाएको हुन्छ, त्यस्ताहरू भयो, ब्रेस्ट फिडिङहरू भयो, त्यस्ता व्यक्तिहरूलाई अहिले पनि एक्सक्लुड चाहिँ गरेको छ। त्यो सायद यसको मैले मेरो तर्फबाट हेर्दाखेरि चाहिँ केही हदसम्म डिसएडभान्टेज हो कि भन्ने लाग्छ, तर पनि फेरि पनि बाँकी जुन खोपको जुन अवस्था छ, क्वालिटी छ, त्यो चाहिँ धेरै राम्रो छ भन्ने कुराहरू चाहिँ आएको छ।
1: ओके, अनि अब वर्ल्ड हेल्थ अर्गनाइजेसन विश्व स्वास्थ्य सङ्गठन भनौँ होइन प्रयोगको लागि धेरै मानिस धेरै देशमा पनि दियो। अब हाम्रो छिमेकी मुलुकमा मलेसिया, थाइल्यान्ड भनौँ न इन्डोनेसिया, एसियन मुलुकमा पनि प्रयोगको लागि अनुमति दिएको रहेछ होइन। र अब यतातिरबाट केही अब कुराहरू आएको छ, तपाईँले केही मेडिकल जर्नलतिर केही पढ्नु भएको छ डाक्टर साहब?
2: अब यस्तो छ, यो धेरै देशले अब यो प्रयोगमा ल्याउने भनेर घोषणा गरिसकेको अवस्था, अब त्यसमा भारत छिमेकी देश एकदम ठुलो जनसङ्ख्या भएको देश, त्यहाँ पनि यो खोपको अब अनुमति प्रदान गरिसकेको अवस्था भएको हुनाले अब भारत त अहिले अब एकदमै ठुलो देश भएको हुनाले चलायो, धेरै ठाउँहरूमा यो बारेमा कुराकानीहरू बहसहरू पनि भइरहेको देखिन्छ। नेपाल अछुत रहने भएन, नेपालमा पनि डेङ्गुले दुःख दिइरहेको अवस्था छ। सम्भवतः अब आगामी दिनहरूमा, अहिले त अब 40 बढी भने छ, मेरो विचारमा अझ यो संसारकै झन्डै आधा पपुलेसनै जोखिममा छ भनेर हामीले जहिले पनि एउटा तथ्याङ्क लेखहरूमा रिसर्च आर्टिकलहरूमा लेख्ने गर्छौँ, त्यसलाई आधार मान्यो भने त सम्भवतः अब छिटै अरू देशहरूमा पनि यसको प्रयोगको लागि अनुमति दिन्छ होला त्यहाँको सरकारहरूले। अब वेट गरौँ, अब नेपालमा पनि यो छिटै प्रयोगमा ल्याउँछ कि भन्ने छ, तर अब यो चाहिँ अब निजी स्तरबाट आउँछ कि या सरकारले दिन्छ भन्ने कुरा चाहिँ एउटा अलिकति चाखलाग्दो विषय छ। अब यहाँ कसरी उहाँहरूले चाहिँ यो व्यवस्थापन गर्छ त्यो हेर्नु चाहिँ बाँकी।
1: अब अथोरिटी दिने त सरकारै होला होइन, अन्तखेरि केही डिस्कसन, केही प्रारम्भिक चरणका यसो एउटा केही स्टेप चलेको पाउनु भएको छ कि छैन त, के तपाईँहरूले रेकमेन्ड गर्ने अवस्थामा हुनुहुन्छ कि हुँदैन, के छ त स्थिति?
2: अब यो चाहिँ अहिले अब नेपाल सरकारले गएको वर्ष पनि मलाई थाहा छ, त्यहाँ विभिन्न न्युजहरूमा पनि आएको छ, अब हामीले नेपालमा अब खोप ल्याउँछौँ ल्याउँछौँ भन्न चाहिँ भनेको भनाइ छ, त्यो चाहिँ अब भनाइमा चाहिँ छ, नेपाल सरकारले पक्कै पनि त्यो टार्गेट गरिरहेको छ चाहिँ मलाई लाग्छ। अब त्यसको विभिन्न प्रक्रियाहरू होला अथवा के सोचिराख्नुपर्छ या के हेर्दाखेरि त्यो त भित्रको कुरा चाहिँ मलाई पनि
1: थाहा
2: भएन, तर यति चाहिँ मलाई थाहा थियो कि नेपालले ल्याउने त्यो चाहना चाहिँ अहिले मतलब गएको साल मात्रै होइन, केही सालदेखि नै यो जुन भ्याक्सिनहरू विभिन्न देशहरूमा प्रयोग हुँदै आइरहेको भन्ने कुरा सँगसँगै यो चासो र एउटा प्रयास चाहिँ गरेको, तर आजको मितिसम्म चाहिँ अब नेपालमा ल्याएर प्रयोगमा ल्याएर हामी त्यो अवस्था चाहिँ अलिक आइसकेको अवस्था चाहिँ छैन, सायद केही प्रक्रियाहरू छ कि अब त्यो चाहिँ त्यो
1: अब तपाईँले अब हामी केटाकेटी हुँदाखेरि यो डेङ्गु भने चाहिँ सुनाए पनि थिएन, मैले फर्स्ट टाइम डेङ्गु भनेको म चाहिँ इन्डोनेसिया इस्ट टिमोर जाँदाखेरि डेङ्गु सुनेको होइन, के रहेछ यो कहिले पनि नसुनेको, त्यो पनि नट फार वे होइन, त्यो पनि करिब 1999 होइन, हामी स्टिमर अपरेसन जाँदाखेरि हाम्रो साथीभाइहरूलाई धेरैलाई लाग्यो स्टिमरमा होइन, नेपालमा त यो छैन भनेको थियो त्यतिखेरसम्म। अहिले चाहिँ तपाईँको लेखमा एउटा लाइन पढ्दाखेरि मलाई अचम्म पनि लाग्यो, नेपालमा डेङ्गु एक रैथाने संक्रामक रोगको रूपमा स्थापित भइसकेकोले डेङ्गु विरुद्धको खोप अपरिहार्य विकल्प बन्न सक्ने देखिन्छ भनेर भन्नुभएको छ। गर्दाखेरि तपाईँ त अब यही फिल्डको हुनुहुन्छ, कहिलेदेखि यस्तो रूपमा यो एग्रेसिभली अगाडि आएको छ र रैथाने बनिसकेको रहेछ? आई एम सरप्राइज, तपाईँले कहिले बुझ्नुभयो, कहिले देख्नुभयो र कहिले नोटिसमा आयो तपाईँको उसमा?
2: यसको पनि एउटा मेरो पनि इन्ट्रेस्टिङ कथा छ, त्यो कसरी मैले सुने भन्ने कुरा, म त्यहीको अस्पतालमा जब एउटा मेडिकल अफिसर रूपमा प्रवेश गरेँ र सेवा दिन सुरु गरेँ, त्यो बेलामा मलाई जहाँसम्म लाग्छ श्रीलङ्कातिर डेङ्गु आउटब्रेक भएको र बङ्गलादेशमा आउटब्रेक भएको थियो, किनभने नेपालभन्दा अगाडि त्यतातिर आउटब्रेकहरू हुने गर्थ्यो, र त्यो बेलामा हामीहरूको राउन्ड हुन्थ्यो, अब सिनियरले राउन्ड गर्ने अनि अब हामीहरू चाहिँ अब सँगसँगै उहाँले भनेको कुराहरू लेख्ने अथवा डिस्कसन हुन्थ्यो, यो रोग के हो, किन त्यस्तो भयो, हामीले के गर्न सकिन्छ, डिफ्रेन्सियल डायग्नोसिसहरू के हुनसक्छ भन्दै गर्दाखेरि एउटा प्रश्न बिचौलिया टक्क निकाल्नु भयो, हेर्नु हो डेङ्गु भन्नुभयो, अनि तपाईँलाई थाहा छ डेङ्गु आउटब्रेक कहाँ भएछ भनेको थियो, हामी सायद 8-10 सबैजना एक अर्काको अनुहार हेर्थ्यो, छक्क पर्यो
1: पहिला,
2: यो 25 अगाडि कुरा हो जस्तो लाग्छ मलाई, अनि छक्क परेको मलाई नै थाहा छ। अब म यो समयमा आएर डेङ्गु विरुद्ध यति धेरै जानकारी राख्छु भन्ने कुरा त्यो बेलामा त मैले सपना पनि सोचेको थिएन होला, त्यो मेरो अगाडि त्यसरी प्रश्न राखिदिनु भयो, अनि के रहेछ भनेर खोज तलाश गर्दा अब श्रीलङ्का बङ्गलादेशमा आउटब्रेक भइरहेको रहेछ, धेरै मान्छे बिरामी भयो भन्ने कुरा मैले जानकारी प्राप्त गरेँ। त्यो बेलामा नेपालमा डेङ्गी पुष्टि भइसकेको थिएन, तर सन् 2004 हाम्रो एकजना कलिगले त्यो पत्ता लाउनु भयो होइन, एक प्रकारले पत्ता लाउने भन्दा यसलाई पुष्टि गरे भन्न बुझायो। किन भन्दाखेरि त्योभन्दा अगाडि पनि एकजना प्रोफेसरले एउटा अनौपचारिक छलफलमा मलाई के भन्थ्यो भन्दाखेरि, डाक्टर साहब यो वर्ष मैले सन् 1999 नै नेपालमा थुप्रै बिरामीमा डेङ्गुको लक्षण भएर त्यो भएको देखेको थिएँ, अनि स्वास्थ्य मन्त्रालयमा जाँदा स्वास्थ्य मन्त्रालयको मान्छेले उल्टो मलाई गाली गरेर पठायो, कसैले पनि विश्वास गरेन। अब कसै पनि हो, सुरु सुरुमा त विश्वास गर्ने कुरा पनि भएन, मेरो त्यो कुरा कसैले विश्वासै गरेन। एउटा डिनर पार्टी जस्तोमा मलाई सेयर गरेको मलाई याद छ, मेरो विचारमा अरूहरूले पनि सुनिराख्नु भएको थियो त्यो बेलामा, अनि मलाई लाग्यो यो पुष्टि हुन मात्र बाँकी थियो। त्यसले गर्दाखेरि इतिहास मैले अब त्यो लेखमा लेख्न त लेखेँ 21 वर्ष अगाडितिर, त्यो किन भन्दाखेरि 2004 पुष्टि भएको हुनाले भने, तर यहाँनिर चाहिँ यसो बुझ्ने र अनुसन्धानकर्ताहरूसँग यसो कुराकानी गर्दाखेरि यो यस्तो खालको लक्षण भएर देखिएको चाहिँ त्योभन्दा नि अझ अगाडि रहेछ, भारतमा त अझ 50 वर्षतिर नै देखिएको भन्ने कुरा छ।
1: अनि अलि आउटब्रेक चाहिँ कहिले भएको छ? 2004 देखियो, कसैले विश्वास गरे कसैले गरेनन्, तर अलिकति नोटिसेबल रूपमा आउटब्रेक चाहिँ कहिले भएको?
2: एकदमै अब नोटिसेबल चाहिँ म यहाँनिर काठमाडौँको हकमा सन् 2019 भन्छु, तर सन् 2010 नेपालमा पहिलोपटक रैठानी अब भनेको त्यसलाई कसरी मैले व्याख्या गरेँ भन्दाखेरि, त्यो त्यस्तो व्यक्ति यहाँमा आएको थियो जो व्यक्ति चाहिँ काठमाडौँ बाहिर वा डेङ्गु फैलेको ठाउँमा कहिले पनि गएको थिएन, ऊ काठमाडौँमै थियो। र त्यो मैले एउटा अनुसन्धान लेख लिएर रिसर्च आर्टिकलमा पब्लिस पनि गरेको छु, त्यो यति धेरै मन पराएको थियो कि त्यो पेपर हेरेर मलाई चाहिँ युकेबाट एउटा प्रोफेसरले पनि फोन गर्नुभएको थियो, किन भन्दा नेपालमा पब्लिस भएको जर्नलमा फोन नम्बर पनि हुन्छ, सप्लाई आई गेस त्यो बर्मिंघम युनिभर्सिटी कताबाट मलाई त्यो फोन गरे जस्तो लाग्छ अगाडि पनि, त्यो खालको थियो सुरुवाती चाहिँ मैले काठमाडौँको त्यो देखेँ। तर त्योभन्दा अलिक अगाडिदेखि नै यो जस्तो बुटोल त्यसपछि भनौँ बुटोल अनि सर्लाही र अलिक पछि पोखराको पनि देखेको थिएँ, यिनीहरू चाहिँ यहाँनिर अब टेकमा आएर पनि थुप्रै मान्छेले उपचार गरेको मलाई लाग्छ। आज बुटोल र सर्लाहीको त हस्पिटल पुरै प्याक भएर अझ सिटै नपाउने त्यो अवस्था समेत भएको थियो। अब त्यो मैले अलिकति काठमाडौँ बाहिरको अलिकति वर्णन गरेँ, काठमाडौँभित्रको चाहिँ त्यो फाटा फुटा देख्दा देख्दै देख्दा चाहिँ सन् 2019 म ओपिडीमा बसिरहेको बेलामा निरन्तर मान्छेहरू आइरहे एकै प्रकारको समस्या लिएर, उयो हड्डी दुख्यो हड्डी बाँच्यो जस्तो भयो, ज्वरो आयो, खानै मन लागेन, शरीरमा सोचाएन रात बिग्राहरू त्यो लिएर आइपुग्यो उहाँहरू, अनि एउटा हेऱ्यो दुइटा हेऱ्यो अनि दुइटा हेऱ्यो तिनवटा हेऱ्यो त्यो अब डेङ्गी अब पोजिटिभ पनि देखिरहेको थियो। अब त्यो दुईवटा पोजिटिभ भएर अब हामीले त्यति साह्रो त्यसलाई सिग्निफिकेन्ट लिँदैनौँ, तर यसरी आयो कि म त्यो बेलामा हाम्रो खाजा खाने समय हुन्थ्यो 1 घन्टाको, म त्यो 1 घन्टा पनि टोटली उनीहरूसँग नै मा व्यस्त हुन थाल्यो, उपचार व्यस्त हुँदै हुँदै गएर यस्तो बढ्यो कि त्यो ठाउँ भनेको चाहिँ खुसीको भन्छ हामीले नयाँ बजारमा रहेछ, मैलेसँग गएको छैन तर त्यो नाम यति मेरो कानमा र मस्तिष्कमा गुनिन्छ अहिले पनि, त्यहाँ जति बेला सोध्यो नि कहाँ भन्यो भने खुसी भयो, कहाँ हो त्यो भने नयाँ बजार भन्ने खालि त्यस्तै त्यस्तै
1: ठमेलको ओह्रालो सोरखुटेको ओह्रालोको क्षेत्र होइन
2: मलाई चाहिँ थाहा नभएको हुँदा नि, अनि त्यसपछि यति धेरै आयो अनि हस्पिटलमा न्युजमा आइपुग्यो, न्युजमा आएपछि हस्पिटलले एउटा छलफलै चलायो किनभने मन्त्रालयबाट नि त्यो कुरा आएपछि, अनि त्यो बेलामा ल अब हामीले चाहिँ फिभर क्लिनिक चलाउने भनेपछि चाहिँ मैले नै त्यसको नेतृत्व गरेर हाम्रो नयाँ बिल्डिङ भनेको थियो त्यो बेलामा ल्याब होला, त्यहाँनिर एउटा तलको कोठा पुरै मैले लिएर मेरो जुनियरहरू सहित हामी बस्यौँ, यति धेरै बिरामीहरू हेऱ्यौँ कि अब त्यो बेलामा डेङ्गीलाई बुझ्ने तरिका एकदमै अलगै थियो, एकदमै अलगै त्यो चाहिँ झन्डै झन् कोभिड जस्तै तरिकाले बुझ्ने रहेछ मान्छेहरूले, जस्तो अब नजिकै बस्नु नहुने अर्को कोठामा बस भन्ने, परिवारमा पनि अब श्रीमानलाई होइन अब छोराछोरी श्रीमतीहरू अर्कै कोठा ऊ अर्कै कोठामा बस्ने त्यस्तो खालको समस्याको रूपमा देखेँ। अब त्यसको बारेमा धेरै मिथ्याहरू पनि त्यो बेलामा भयो,
1: भ्रमहरू
2: भयो कि लामखुट्टे चाहिँ ले भर्खर टोकेको उसले देख्यो, त्यो टोक्ने बित्तिकै 40 डिग्री आयो ज्वरो भन्ने के भन्ने अब त्यो आफ्नो त्यो खालको सोचमा आइपुग्यो भनेपछि साइकोलोजिकली यस्तो ट्रिगर गर्यो त्यो बेलामा. तर राम्रो कुरा के थियो भन्दाखेरि त्यो सुरुतिरको आउटब्रेक भएको भएर होला, बिरामी त भयो तर जटिल बिरामी चाहिँ हुन पाएन. अब यहाँनिर मैले यो जटिल बिरामी र सुरुको किन जोडेँ भन्दाखेरि यो रोग भनेको चाहिँ डोरीले गएर फरक खालको सेरोटाइप, किन सेरोटाइप चार प्रकारको हुन्छ, फरक खालको सेरोटाइपले सङ्क्रमण गर्यो भने त्यो थप जटिल बन्छ विगतको भन्दा. त्यो कारणले मैले यहाँ जोडेँ. र त्यसपछि चाहिँ सन् 2019 सक्यो, तर त्यो सकिन लगतै कोभिडले अब समातिहाल्यो र लामो समय कोभिडसँग नै जुट्नु पर्यो.
1: त्यो
2: कोभिड ठ्याक्कै 22 सकिन पाएन, यो डेङ्गी हत्तै काठमाडौँमा बढेर आयो. तर योपल्ट आउँदाखेरि कोभिड यो डेङ्गी चाहिँ फरक रूपमा प्रस्तुत भयो, भनेको सन् 2019 भन्दा कैयौँ गुणा कडा रूपमा प्रस्तुत भयो. र त्यो बेलामा पनि मैले इमर्जेन्सी छेउमा एउटा टेबल राख्थेँ र 9 बजे आएर निरन्तर त्यो बेलामा फर्स्टमा मैले नै स्क्रिनिङ गरेर पठाउँछु सबैलाई, भर्ना गर्नुपर्ने कि नगर्नुपर्ने भनेर. लगभग एकल या कहिले काहीँ मेरो साथीहरू पनि साथी पनि हुन्थ्यो, लगभग मैले एक्लै जस्तो नै यति धेरै बिरामीहरू दिनमा 200-300 लाइनै हुन्थ्यो त्यो हाम्रो अगाडिपट्टि कोर्समा. र मैले त्यसलाई चाहिँ एउटा नाम पनि लेखेँ, मास क्याजुअल्टी विदाउट एक्सिडेन्ट भन्थ्यो कि मैले. किनभने अहिले ती व्यक्तिहरू सबैजना आया आया आया आया गराएको छ, उहाँहरूलाई क्याजुअल्टी.
0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ. यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज. बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ. अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते Level 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ. तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ. यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स Level 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट Level 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ. यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk.
1: ठुलो एक्सिडेन्टमा चाहिँ आइया आइया भन्ने कुरा तपाईँले देखिरहेको त्यस्तै प्रकारको आवाज छ, रियाक्सन त्यस्तो छ, तर क्या ठुलो एक्सिडेन्टमा छैन. ओके, इन्ट्रेस्टिङ.
2: त्यसलाई मैले त्यसरी वर्णन पनि गरेँ र त्यो बेलामा धेरै आर्टिकलहरू मैले यो मुख्य यो मेन स्ट्रिमको यो मिडियामा मैले धेरै आर्टिकल पनि ल्याएको थिएँ. त्यसरी आइपुग्थ्यो र मलाई एउटै शब्द भन्थ्यो उहाँहरूले, हेर्नुहोस् कोभिड भर्खर सक्यो, 3 कोभिड भयो, केही भएन, यसले त मलाई त मर्नु न बाँच्नु बनायो भन्ने चाहिँ लगभग 80-90% पनि त्यो बेलामा भनिन्छ. यति धेरै मान्छेहरू यति फ्रस्ट्रेसन भइसकेको अनि परिवारमा लगभग 3-4 4 छ भने 2-3 त डेफिनेटली हुने गरेको चाहिँ मैले पाएँ. र आधिकारिक तथ्याङ्कले त अब 28 मृत्यु भन्यो र झनै 50,000 अब तथ्याङ्क छ, त्यहाँ 54,000 कति छ संक्रमितको संख्या, त्यो आधिकारिक हो. तर धेरैले पछि परीक्षण गर्न छोड्नु भयो र परीक्षण किन गर्न छोड्नु भयो भनेर मैले सोद्धाखेरि के अब त्यही हो लक्षण, अब छोरालाई या छोरीलाई घरको एकजनालाई भयो लक्षण त्यस्तै छ, परीक्षण किन गर्नु पर्यो, तपाईँहरूको आयो भने एउटा सिटामोल खा भन्ने हो, जीवन जल खा पिउने भन्छ, अरू त्यसको लागि किन आउनु पर्यो भनेको हुनाले उहाँहरूले परीक्षण गर्न छोडेको हुनाले चाहिँ मैले त्यसलाई के भन्छु भन्दाखेरि 50,000-60,000 होइन कि यो 1-1.5 लाख भन्दा पनि बढी मान्छे सर्जरी भयो भने मेरो अनुमान छ अझ त्योभन्दा पनि बढी होला.
1: ओके,
2: त्यस्तो अवस्था सिर्जना भएको छ. अनि त्यसपछि चाहिँ अब नेपालमा यसो तथ्याङ्कलाई गएर यो विश्लेषण गर्ने हो भने झन् 2-3 अन्तरालमा आउटब्रेक भएको देखिन्छ. जस्तो एउटा काठमाडौँको उदाहरण दियो भने सन् 2019-22 एउटा ठुलो आउटब्रेक भयो, त्यस्तै आउटब्रेक चाहिँ अब अरू ठाउँहरूमा पनि त्यस्तै चाहिँ देखेको हुनाले आगामी दिन हाम्रोलाई सुखद छैन, सेरोटाइप पक्कै पनि अब मलाई पनि सक्दै भएको भए अर्को सेरोटाइप परिवर्तन हुन्छ, त्यो परिवर्तन भयो भने थप कडा हुन सक्छ
1: र
2: त्यसले भनौँ नेसन वाइज नै क्राइसिस ल्याउन सक्छ भन्ने मेरो यसो भित्रबाट चाहिँ त्यो प्रकारको विश्लेषण छ।

0: गइरहेको अवस्था छ। जति बढे उति डेङ्गुको जोखिम चाहिँ बढ्दै जान्छ भन्ने कुरालाई हामीले
1: ओके डाक्टर साहब, म यहाँसँग डेङ्गुको एउटा कुरा सोध्नु मन लागिहाल्यो बिफोर आई से बाबाई है कि मैले पनि कहिले डेङ्गु भन्छु कहिले डेङ्गी भन्छु, तपाईँले पनि कहिले कहिले डेङ्गु भनेर पाउँछु होइन, एक्चुअल त्यसको प्रोनाउन्सिएसन के हो?
0: अब यहाँ एउटा म फेरि भएको एउटा घटना त नभने एउटा छलफलको चरणमा भएको एउटा कुरा
1: गरिहाल्नु।
0: के रहेछ भन्दाखेरि चाहिँ डेङ्गु भन्ने कि डेङ्गु भन्ने ठुलो छलफल भएर छ हाम्रो
1: म सधैँ कन्फ्युज हुन्छु
0: एकदमै छ अब के भन्ने अब त्यो कतिले प्रश्न पनि गरे होला अनि त्यहाँ ठुलो छलफल भएर चाहिँ ल अब यसलाई नेपालीमा चाहिँ डेङ्गु भन्ने प्रश्न मतलब त्यो
1: निदो भयो
0: निदो भयो। तर यदि हामीले के गरी यो ब्रिटिस अथवा अमेरिकनहरूले यदि कसरी यो बोल्छ भनेर सुन्ने हो भने, किनभने मैले त्यो पनि सुनेको छु कि किनभने म त लेख्दाखेरि त त्यो शब्द त सही लेख्नु पर्ने हुन्छ, त्यसले गर्दाखेरि चाहिँ यसो सुन्दाखेरि उहाँले
1: डेङ्गु
0: सुने अनि त्यो कारणले गर्दाखेरि कतिपय आर्टिकलहरूमा या कोही भनौँ न्युज पेपरहरूमा अनलाइनहरूमा चाहिँ डेङ्गु भनेर हुन्छ, कतिपयमा डेङ्गु यो दुवैलाई चाहिँ नेपालीको पर्सपेक्टिभबाट हेर्दा ओके भन्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। यो नेपाल गभर्मेन्टले नै ल यही भनौँ त भन्ने कुरा गर्यो डेङ्गु भन्ने
1: नेपालीमा डेङ्गु भने पनि गलत हुँदैन हौ, डेङ्गी भने पनि गलत हुँदैन होइन त उसमै
0: मैले चाहिँ कहिले सुने मैले म पनि एकदम साखलाई सुनेको थिएँ अनि यिनीहरूले के भन्दैछ भनेको त्यो भएन ठुलो छलफल भयो अरे के भन्ने यसलाई भन्दै गर्दाखेरि चाहिँ ल यसलाई नेपालले डेङ्गु भनौँ नि त भनेर हामीले यसलाई ओभरअल यसरी भनेको भन्ने कुरा चाहिँ त्यो बेलामा
1: ओके वी आर नॉट रङ जे भने पनि रङ छैन, तर नेपालीमा सबैले डेङ्गु भन्छ डेङ्गु नै चलाइदिनु त होइन त
0: डेङ्गु भनेको नै डेङ्गु चलाइन्छ, तर कहिले काहीँ अब बोल्दै जाँदाखेरि डेङ्गी भन्ने
1: अब विदेशी कुरा डेङ्गी भनेर भन्दा राम्रो होला होइन डाक्टर साहब। ओके म चाहिँ अब यो इम्पोर्टेन्ट कुरा पनि हो होइन, नलेजेबल कुरा हो होइन, तपाईँले जाने कुरा हामीलाई हाम्रो थ्रु माध्यमबाट देश विदेशमा भएको नेपाली सुनिरहनु भएको छ, एउटा सौहार्दपूर्ण वातावरणमा चिया खाएको गफ जस्तो गरेर इन्फर्मेसन पास भइरहेको छ, फर विच वी आर सो थ्याङ्कफुल। मेरो अर्को कार्यक्रम थियो आज गुरु पूर्णिमा हो, त्यसले गर्दाखेरि तपाईँलाई बिदा लिन चाहन्थेँ, तर तपाईँले यो डेङ्गी र डेङ्गुले गर्दाखेरि 3-4 मिनट खाइदिनु भयो, मलाई अप्ठ्यारो पर्यो, न यता न उता भयो, म यता जाउँ भने पनि समाचार जाने बेला हुन्छ होइन, त्यसले गर्दाखेरि एउटा दुइटा अरू थपेर बरु अहिलेको जुन चाहिँ कार्यक्रमलाई म अर्को चरणमा राख्छु। यही बारेमा अब वाइल यु आर देयर डेङ्गु नै भनौँ है म चाहिँ अब डेङ्गु बारेमा फैलिएका भ्रम अथवा मिथकहरू र वास्तविकता तथ्यहरू के हुन् त्यो पनि एक दुई मिनटमा भनिदिनुहोस् न प्लिज, आई वान्ट टु नो।
0: यस्तो छ अब यो डेङ्गुको बारेमा धेरै मान्छेले अहिले पनि सोएर अथवा झुटोबाट इन्भल्भ सक्छ कि भन्ने कुरा, सँगै बस्दा सक्छ कि भन्ने कुरा छ, त्यो गलत हो। अनि त्यस्तै लामखुट्टे पुग्ने बित्तिकै तुरुन्तै हुने भन्ने कुरा छ, त्यो पनि गलत हो। र हामीमा एउटा के चाहिँ मलाई पटौमा एउटा छाप बसेको छ भन्दाखेरि कोभिडले गर्दा अलिकति बोलेर मान्छेबाट मान्छे छोएर सर्ने हो कि भन्ने कुराहरू छ। मलाई सायद केही दिन अगाडि पनि हो जस्तो लाग्छ, एकजनाले त्यो डेङ्गु भएपछि चाहिँ हामी के सँगै बस्छौँ हामीलाई के डर छ भनेर सोधेको पनि मैले पाएँ। यसले गर्दाखेरि डेङ्गुको जुन जानकारी छ त्यो अझ पनि पर्याप्त नभएको हो कि भन्ने त्यो खालको भान मैले पाएँ अथवा त्यो खालको विश्लेषण मेरो छ। डेङ्गु बारेमा धेरै जानकारीहरू अझ पनि नपुगेको जस्तो चाहिँ मलाई लाग्दछ। अब स्पष्ट रूपमा भन्नुपर्दाखेरि डेङ्गु के हो भनेर यदि हामीले त्यसलाई प्रश्न गरेर सोध्यौँ हामीले आफूलाई सोध्यौँ भने यो डेङ्गु एक प्रकारको भाइरल इन्फेक्सन हो र सामान्यतया यो लामखुट्टेको टोकाइबाट मात्र सर्छ, त्यो पनि संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने
1: त्यो बाहेक एडिस भन्ने लामखुट्टे रहेछ होइन त
0: लामखुट्टे, त्यो लामखुट्टे पनि एकदमै सजिलो छ त्यो पत्ता लगाउनु। तपाईँ हामी यसो हेऱ्यो भने छिरबिरे कालो सेतो रङको हुन्छ र यो यसलाई कहिले स्मार्ट लाङ्कुटे पनि भन्ने

0: कारण किन भन्दाखेरि यो लामखुट्टे पनि ठ्याक्कै हामी चाहिँ यो जुन बेलामा अफिसमा आउँछौँ त्यही बेलामा यो एक्टिभ हुँदो रहेछ, र हामी जुन जाने बेला तर्खर गर्छौँ तिन चार बजीतिर सूर्यले भन्नुभन्दा केही घन्टा अगाडि, त्यही बेलामा अर्को दोस्रो पटक पनि एक्टिभ हुन्छ भन्ने गरिन्छ। त्यसले गर्दाखेरि यसको विडम्बना भनेको नै यो दिउँसो एक्टिभ भएर टुक्नु हो, किन भन्दाखेरि त्यो बेलामा धेरै मानिसहरू काममा व्यस्त हुन्छ र त्यो लामखुट्टेले टोकेको पनि थाहा पाउँदैन। खास गरी यो लामखुट्टेले अलिकति माथि अनुहारतिर टोकेको भन्दा पनि खुट्टातिर अलिक बढी टोकेको मलाई धेरैले भन्नुहुन्छ र पक्कै पनि मैले पनि त्यो अनुभव गरेको छु। यो लामखुट्टे अब जस्तो अरू पहिला पहिला हामी सानो हुँदा त झुल्लाएर सुत्ने भन्ने हुन्थ्यो, मैले यो भन्न खोजेन राति टोक्दैन, मैले यो भन्न खोजेँ राति भन्दा यो दिउँसो बढी एक्टिभ टोक्ने बढी छ त्यो खालको छ। र यो लामखुट्टे यतिसम्म सेन्सिटिभ छ कि थोरै पानी मात्र पनि लामो समयसम्म जमिसक्यो भने त्यही नै यसको चाहिँ जीवनचक्र यसले पुरा गरिदिन्छ। त्यो कारणले गर्दाखेरि हामीले यो जुन जथाभावी पानीहरू जम्मा हुने अवस्था छ भने हेर्नुहोस्, त्यहाँ धेरै लामो समयसम्म पानी जम्मा भएछ भने त्यो त्यसमा केही गरी लार्वा देख्यो भने फालिदिनुहोस्, नयाँ पानी चेन्ज गर्नुहोस् भन्ने छ। यद्यपि यो कुरा नेपालमा अलिकति कहिले काहीँ व्यवहारमा लागू गर्ने एकदम गाह्रो छ, त्यहाँ काठमाडौँ जस्तै अरू विभिन्न ठाउँहरूमा पानीको धेरै अभाव हुने, धेरैले दुःख गरेर कहाँ कहाँबाट पानी ल्याउँछ अनि त्यो त्यसको ठाउँमा पानीमा अब ल्याएको दुःख गरेको पानी फाल्ने भनेको त एकदमै गाह्रो हो। मलाई अहिले पनि सम्झना छ सन् 2019 होला, त्यहाँ इनार रहेछ, बुढाबुढीहरू आउनुभएको थियो, लामखुट्टे त्यहाँ धेरै छ हजुर, तर त्यो अर्को मान्छेले त्यो पानी फाल त्यहाँ लामखुट्टे धेरै छ भन्दाखेरि तेरो पानी हो र यो पानी त मैले ल्याएको, मैले कति दुःख गरेर ल्याएको, म कहाँ फाल्छु भन्ने, तेरो त्यहीँ लामखुट्टे एकदम घुमेर त्यसले आएर टोक्छ हजुर भन्थ्यो। अब हेर्नुहोस् यहाँ मेरो बाध्यता अर्को छ, त्यसले गर्दाखेरि पानीको जुन अभाव छ त्यसले गर्दाखेरि पनि लामखुट्टेलाई सहज भएको छ। अर्को कुरो भनेको चाहिँ अब अहिले पछिल्लो समयमा हाम्रो अब भनौँ यो फुलबारीहरू गमलाहरूलाई पनि चलन बढ्दो छ, त्यो नराम्रो होइन, त्यो घरको शोभा पनि बढाउँछ, तर यो भन्दै गर्दाखेरि जुन गमला छ त्यहाँ पानी जुन जम्छ तलपट्टि, त्यो जमेको पानीमा पनि थुप्रो लार्वाहरू भेट्टाएको चाहिँ हाम्रो विगतको यो जो कर्मचारी छ उहाँहरू जाँदाखेरि उहाँहरू भनेको सेयर गरेको म देख्छु। त्यसले गर्दाखेरि पनि यो लामखुट्टेलाई यति सहज भएको छ कि अहिले कुनै पनि ठाउँमा पानी जमेको छ भने त्यहाँबाट तुरुन्तै यो आफ्नो वृद्धि विकास गर्ने र धेरैभन्दा धेरै लामखुट्टे फैलिने गर्छ। अनि हाम्रो चाहिँ फेरि हाम्रो तर्फबाट चाहिँ एकदम निराशाजनक समस्या के छ भन्दाखेरि हामीले यो लामखुट्टेको नियन्त्रण गर्ने भनेर भन्न थालेको भन्न पनि छोड्दैनौँ र गर्दा पनि गर्दैनौँ भन्ने जस्तो अवस्था छ। यो कारणले गर्दाखेरि हामीले अब भनौँ सुरु सुरुमा त अलिकति त्यो यसो मिडियामा पनि देखिन्थ्यो, धुवाँ सुवा उडाएर लामखुट्टे लखटेको देखिन्थ्यो, तर त्यो पनि पछिल्लो 5-7 वर्षमा मैले कहीँ पनि देखेन, जहिले पनि ल गर्नुपर्छ भने ल कहीँ पनि नदेखिने। यो अवस्थाले गर्दाखेरि चाहिँ अब यो हामी कोही पनि त्यति साह्रो चासो, अब एक त सम्बन्धित निकाय पनि अब गर्ने भन्ने मिटिङहरू भइरह होला भइरहन्छन् तर एक्सनमा नगर्ने, हामीहरू नागरिक पनि फेरि व्यवस्था गर्ने, त्यसले गर्दाखेरि पनि यो लामखुट्टेलाई एकदम उर्वर भूमिको रूपमा चाहिँ नेपाल एकदम विकसित भइरहेको अवस्था छ। तराईमा पहिला देखिन्थ्यो भने अहिले पहाड हुँदै हिमालतिर पुगिसक्यो, अझ भन्ने हो भने त नेपाल सरकारको तथ्याङ्क अनुसार त अब नेपालैभरि हरेक सबै जिल्लामा पुग्यो भन्ने कुराहरू आइसकेको अवस्था छ। भनेपछि एक दिन नेपालमा यो लामखुट्टे चाहिँ लगभग सबै ठाउँ क्षेत्रमा यसले आफ्नो प्रभाव पार्न सक्ने जस्तो मैले देख्छु। त्यसको लागि चाहिँ जति सक्दो चाँडो यो खोपको हामी जुन कुरा गऱ्यौँ त्यसैलाई मैले खास अलिकति एकदम आवश्यकता छ है भनेर मैले भन्नु
1: पर्छ। ल त मेरो समय पनि सकिन आँट्यो डाक्टर साहब, अलिकति लम्बाएँ मैले, 15-20 क्वेसन तयार गरेको थिएँ, अब सबैले तपाईँले कभर गरिदिनु भयो, चाहिँ अन्डरस्टुड पनि छ कति कुरा। जाँदा जाँदै एउटा मात्रै यस अर नोमा भनिदिनुहोस् एउटा मात्रै प्रश्नको जवाब, यो एकताली डेङ्गु भइसकेको मान्छेलाई अर्को ताली हुन्छ कि हुँदैन, तथ्याङ्कले के भन्छ, अनुभवले के भन्छ?
0: हुन्छ, त्यो घरिघरि हुन्छ, तर एउटा राम्रो पक्ष के छ भन्दाखेरि यसको सेरोटा 4 हुन्छ, जस्तो त्यसलाई 1, 2, 3, 4 भन्छ, डेङ्गु 1, डेङ्गु 2, डेङ्गु 3, डेङ्गु 4 भन्छौँ। यदि डेङ्गु 1 मलाई जस्तो उदाहरणको मेरै कुरा गरेँ, यदि डेङ्गु 1 मलाई सङ्क्रमित गरेको थियो गएको छ, तर अहिले पनि डेङ्गु 1 सङ्क्रमित गरेको हुन्छ, नो वरी, त्यो सर केही आँटिनु परेन। तर डेङ्गु 1 सट्टामा डेङ्गु 2 अथवा 3 अथवा 4 एक प्रकारको भयावह अवस्था आउटब्रेकको रूप लिएको छ भने तपाईँ हामी सबैजना त्यसको लागि एउटा सम्भावित कडा डेङ्गुको चाहिँ एउटा क्यान्डिडेट जस्तै भन्न फरक नपर्ला. त्यस्तो अवस्थामा कडा हुन्छ भन्ने कुरा छिट्टै वैज्ञानिक पुष्टि भएको देखिरहेको छु. तर यो भन्दै गर्दाखेरि एउटा यो त तथ्य र अहिलेसम्म डब्लुएचओले भनेको, त्यही कारण डब्लुएचओले एउटा भनाइ पनि के छ भन्दाखेरि जिन्दगीमा चारवटा सेलटाइपले डेङ्गु भयो भने अब त्यसपछि लगभग केही हुँदैन, चारपटक हुन्छ भन्ने खालको पनि एक प्रकारको त्यो लेख लिएको देख्छु. तर यसलाई मैले अलिकति च्यालेन्ज गर्न खोजेँ. कुनै समयमा काठमाडौँमा धेरै अगाडि 15 वर्ष अगाडि भनौँ डेङ्गुको एउटा कुनै सेलटाइप थियो र अनि पछिल्लो समयमा त्यही फर्केर आउँदाखेरि अलिकति कडा भएको पनि देखेको छु. भनेको मतलब लामो समयको ग्याप भयो भने पनि त्यही सेरोटाइप भए तापनि त्यसले कडा रूपमा आउन सक्छ कि भन्ने चाहिँ मेरो अब्जर्भेसन हो. र क्युबामा पनि धनी धनी त्यस्तै खालको मैले अनुसन्धानहरू लामोसम्मदेखि देखेर कडा भएको देखेको छु. त्यो चाहिँ मेरो अलिकति अहिलेको करेन्ट नलेजलाई अलिकति च्यालेन्जको रूपमा अब्जर्भेसन
1: अफकोर्स, किनभने हरेक फाइन्डिङलाई च्यालेन्ज नगरे पनि हामी कहाँ अगाडि बढ्छौँ र होइन. डाक्टर साहब हजुरलाई मैले धन्यवाद भन्दै बिदा लिनै पर्यो. फेरि पनि यो अगाडि महामारीको रूपमा आयो कि आयो भने वी आर देयर अन योर डोर स्टेप र टेलिफोनमा फोन गरिहाल्छौँ है त.
0: हस्
1: थ्याङ्क यू सो मच यहाँलाई. थ्याङ्क यू.
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.

0: SBS गोरखा रेडियो।
1: नमस्कार, आज मिति 2083 साल भदौ महिनाको 16 गते मंगलबार, तदनुसार सेप्टेम्बर 1 तारिक सन् 2026। पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षा लिएर म आरती लम्साल छु। आज समीक्षाको शुरूआत गरौं नागरिक दैनिकबाट। नागरिक दैनिकले पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति, विपदमा संसदको ढोका बन्द शीर्षकमा खबर छापेको छ। रमेश धमलाको बाइलाइनको यो खबरमा पोहोरको प्रतिवेदनका मुख्य सुझावहरू के थिए उल्लेख गरिएको छ। अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि, प्रतिवेदनका यी मुख्य सुझावहरू थिए। ती सुझाव थन्काइयो, प्रतिवेदन थन्काइयो र यो विपद खेप्नु पर्यो। भदौ 10 गते पछि अनिश्चितकालका लागि सदनका बैठक स्थगित गरिएको छ। संसदीय मामिलाका विज्ञहरू संसद बन्द हुँदा पीड़ितको पीड़ा राष्ट्रिय बहसको एजेण्डा बन्न नसक्ने र सत्ता प्रतिपक्षले एकसाथ उभिएर राष्ट्रिय एकताको सन्देश दिने अवसर गुम्ने बताउँछन्। संसद बैठक चलिरहँदा विभिन्न सांसदहरूले आफ्नो क्षेत्रको मुद्दाहरू उठाउने गरेका छन् र यो बेला पनि बाढीको मुद्दा एउटै आवाजमा उठ्न सक्ने थलो बन्द भएको छ। यही खबर समेटिएको छ। ईश्वरी सुवेदीले संसदको विषय समेट्नु भएको छ भने प्रतिवेदनको विषय रमेश धमालाले समेट्नु भएछ आजको नागरिक दैनिकमा। नागरिकले नै भत्किएका सड़क पुल बनाउन 30 अर्ब शीर्षकमा खबर छापेको छ। भुवन शर्माको बाइलाइनमा भोटेकोशीमा आएको बाढीले जति पनि पुल र सड़कहरू भत्काएका छन् त्यसको पुनर्निर्माण गर्न र मर्मत गर्न कम्तीमा पनि 30 अर्ब रुपियाँ खर्च हुने सड़क विभागले अहिले प्रारम्भिक अनुमान गरेको छ। यसै विषयको खबर आजको नागरिक दैनिकले छापेको छ। अब नागरिकपछि अन्नपूर्ण पोस्ट दैनिक। अन्नपूर्ण पोस्ट दैनिकले सरकार व्यस्त पीड़ित विक्षिप्त शीर्षकमा समाचार छापेको छ। सुरेन्द्र काफ्ले, देवचन्द्र भट्ट र केदार ढकालको बाइलाइनमा विनाशकारी बाढीका कारण सड़क सञ्जाल छिन्न भिन्न भई उद्धार र राहत पहुँच बाहिर जाँदा नुहाकोट र रसुवाका बाढी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कातिर 7 दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदन बीच भौतारिन बाध्य छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। ढुङ्गे बजार नुवाकोटको तस्विर पनि सँगै छापिएको छ। उजाड तस्विर छ, बाढीपछिको दृश्य यो तस्विरले समेटेको छ। अर्को खबर छ, भुइँमा भेटिएन सरकार, रोयल आचार्यको स्थलगत रिपोर्टिङ हो यो। महाविपत्ति आउँछ, त्यसलाई कसैले रोकेर रोक्न सक्ने कुरै हुँदैन, तर विपत्ति आइसकेपछि राज्यले आफ्ना नागरिकलाई कति छिटो भेट्छ, कति छिटो उद्धार गर्छ, कति सुरक्षित राख्छ र कति संवेदनशील भएर उनीहरूको पीड़ा सुन्छ, त्यो भने राज्यको क्षमता र जिम्मेवारीको विषय हो। 2072 सालको महाभूकम्पदेखि 83 सालमा भोटेकोशीमा आएको बाढीसम्म आइपुग्दा देशले अनेकौं विपत्ति भोगिसकेको छ। सयौं नेपालीले ज्यान गुमाएका छन्, हजारौं घाइते भएका छन्। कतिपय विपत्तिमा राज्यका अङ्गहरूले प्रशंसनीय भूमिका खेलेका पनि छन्। कतिपय अवस्थामा चाहेर पनि राज्यले धेरै गर्न सकेन, तर कतिपय विपत्तिमा राज्य संयन्त्रकै अलमल, समन्वयको अभाव र निर्णय कार्यान्वयनको कमजोरीका कारण उद्धार र राहत प्रभावित भएको तितो यथार्थ पनि हामीसँग छ। अहिले परिस्थिति केही फरक छ, सरकार शक्तिशाली छ, एउटै पार्टीको बलियो सरकार भएकाले महत्वपूर्ण निर्णय गर्न अर्को दलको सहमति खोजिरहनुपर्ने बाध्यता छैन। त्यसैले भोटेकोशीमा बाढी आए लगत्तै सामाजिक सञ्जालमा आएका तस्विर, भिडियो र समाचारहरू हेर्दा सरकारको खुलेर प्रशंसा गर्न मन लाग्ने अवस्था थियो। सरकार सक्रिय देखियो, मन्त्रीहरू घटनास्थल पुगे, सत्तारूढ सांसदहरू पनि घटनास्थलमा देखिए, हेलिकप्टरहरू उडिरहेका थिए, सुरक्षा निकाय परिचालित थिए, सरकार विपद छ भन्ने सन्देश गएको थियो। सरकारको सक्रियताको सामाजिक सञ्जाल प्रयोगकर्ताले खुलेर प्रशंसा गरे। चितवनमा राखिएका शवहरू परिवारको जिम्मा नलगाई गाड्ने निर्णय को भने धेरैले विरोध गरे। त्यसबाहेकको उद्धार प्रभावकारी नै भएको होला, जीवित रहेकाहरूले समयमै उद्धार पाए होलान्, उद्धार भएर क्याम्पमा राखिएकाहरूको अवस्था पनि राम्रै होला भन्ने लागेको थियो, तर आइतबार बाढ़ी प्रभावित क्षेत्र नुवाकोट पुगेपछि सामाजिक सञ्जालमा देखिएको सरकार र जमिनमा भेटिएको सरकारबीच ठूलो अन्तर रहेछ भन्ने महसुस भयो। हेलिकप्टर थिए तर आफन्त खोज्ने मान्छेहरू अलपत्र थिए। मसँगै फिनल्यान्डको सरकारी समाचार संस्थामा कार्यरत निको नाम गरेका पत्रकार पनि थिए। काठमाडौँबाट टोखा छहरे हुँदै हामी नुवाकोटको विदुर पुग्यौँ। विदुरस्थित नेपाली सेनाको क्याम्पको खुला चौरमा आधा दर्जन जति हेलिकप्टर देखिए। हेलिकप्टर आउने जाने पनि चलिरहेको थियो तर सेनाले लगाएको काले तारको छेउमा बसेर टोलाइरहेका मानिसहरूको अनुहारमा अर्कै कथा थियो। भुइँमा भेटिएन सरकार शीर्षकमा रोयल आचार्यको स्थलगत रिपोर्टिङको यो अनुभव समेटेको छ अन्नपूर्ण पोस्ट दैनिकले र अग्रपृष्ठमा नै विशेष सम्पादकीय छापेको छ। विश्वमाझ मागौं जलवायु न्याय शीर्षकमा तीन वर्ष अघि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालयमा जलवायु सङ्कट भइरहेको देखेपछि बोलेका थिए। विश्वको छतबाट चिच्याएर म भन्दैछु यो पागलपन बन्द गर्नुहोस्, प्रकृति विरुद्ध युद्ध अन्त्य गर्नुहोस्। हिमाली क्षेत्र खास गरी नेपालका हिमाल पर्वत र हिमनदीहरूमा जलवायु परिवर्तनका कारण जोखिम देखेपछि विकसित राष्ट्रहरूले ध्यान आकर्षण गराउन उनले सांकेतिक ढंगले यस्तो अभिव्यक्ति दिएका थिए। उनको चर्को अभिव्यक्तिले विश्वभर चर्चा पायो। नेपालमा भने संकट मोचन गर्नका लागि त्यो तहको प्रयास र परिणाम देखिएन। बरु त्यस यता पनि जलवायु परिवर्तनसँगै तापक्रमको उच्च वृद्धिले वर्षेनी अनेक अनिष्ट भोगिरहनु परेको छ। रसुवाको भटेकोशीमा भदौ 10 गते बिहान हिमताल विस्फोटपछि भएको जल प्रलयले वास्तवमै गुटेरेसको अभिव्यक्तिलाई सम्झाएको छ। विश्वमाझ मागौं जलवायु न्याय शीर्षकमा विशेष सम्पादकीय छापेको छ अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा। अर्को छ बजार अनुगमनमा सरकार आक्रामक शीर्षकमा अन्नपूर्ण पोस्टकै खबर हो यो। भवनाथ प्याकुरेलको बाइलाइनमा चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 टोलीबाट बजार अनुगमन हुँदै आएको थियो तर चाडपर्वको समय बढ्दो माग र आपूर्ति व्यवस्थापनमा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढाउने अवस्था आउन नदिनु। बजार अनुगमनमा सरकार आक्रामक शीर्षकमा भवनाथ प्याकुरेलको बाइलाइनमा यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। अब कान्तिपुर दैनिकले बाढीकै खबर छापेको छ। बाढीबाट 17,000 बालबालिका प्रभावित, कैयौँका अभिभावक नहुँदा भविष्य अन्यल। युनिसेफ भन्छ प्रभावित बालबालिकालाई अस्थायी सिकाइ केन्द्र र वैकल्पिक सिकाइ सामग्री आवश्यक छ। बालबालिका र शिक्षक समेतलाई मनोसामाजिक परामर्श चाहिन्छ। विमल खतिवडा र अर्जुन पौडेल लहरे पौवा रसुवाबाट र समर्पण श्री काठमाडौँबाट लेख्नुहुन्छ। रसुवा खाल्टेका 16 समीर तामाङ भटेकोशीमा बाढी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 प्रिया र 7 पार्वती थिए। बाढी आएको थाहा पाएपछि नीलकण्ठ मावि कक्षा 8 पढ्ने समीरले भागेर ज्यान बचाए तर घरमा भएका बहिनीहरू 6 सम्पर्क विहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कुल जान नसकेकाले ठुली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेको उनले भने खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिनभरमै बाढीमा परेर कहाँ हराए घर पनि बाढीले बगाएको र बुवा सूर्यले भने भागेर ज्यान जोगाएको समीरले सुनाए। आमा छेसाङ रोजगारीका सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पौवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 बाढीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ र दिदीबहिनी बाढीमा बगे। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
1: राष्ट्रिय शोक घोषणा गरेको छ। मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल।
2: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
1: सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढीमा परि ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई प्रति परिवार 25 लाख रुपियाँ तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको छ।
3: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बिहिबार बसेको परामर्श समितिको बैठकले उद्धार राहत र संगठनको तर्फबाट गरिने सहयोगका सम्बन्धमा निर्णय गरेको हो। सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्र सेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,50,00,000 रुपियाँ योगदान गर्ने निर्णय गरिएको छ। यसका लागि महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले 15 दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले 12 दिनको, उपरीक्षकदेखि निरीक्षकसम्मको 10 दिनको, जुनियर अधिकृतले 7 दिनको, हवलदारदेखि जवानसम्मले 5 दिनको र परिचरले 3 दिनको तलब बराबरको रकम जम्मा गर्ने भनिएको छ।
1: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटक विहीन जस्तै भनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
5: पर्यटनको राम्रो सिजन हो यो, यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्कै सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
4: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
6: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
4: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
7: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने चाहिँ एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
4: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रुखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छोडेकोमा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजा रानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ।
8: King Charles, I knew him as Prince Charles and King Charles. I've known him for a long time. He's great, great guy. And I thought they treated the royal family with great disrespect. I didn't like it.
1: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निःशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: SBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रतिनिधि सभा बैठक चलिरहेका बेला काँग्रेस सांसद तथा लेखा समिति सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढल्नु भएको छ। डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढले लगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नुभएको थियो। खड्कालाई अस्पताल लगिएको छ। अस्वस्थ हुनुअघि सांसद खड्काले करिब 2 मिनट सम्बोधन गर्दै सबैलाई साथमा लिएर नागरिक बचाउने अभियानमा लाग्न सरकारलाई सुझाव दिनुभएको थियो।
4: मेरो डोटी जिल्लाका दीपक बहरा र कीर्ति विष्ट लगायतका व्यक्तिहरू हालसम्म पनि अज्ञात अवस्थामा रहेका छन्। सरकारले तत्काल खोज तलास गरिदिनु हुन पनि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सरकारको पहिलो कर्तव्य नागरिक बचाउने हो। नागरिक बचाउनको लागि कुनै पनि मित्र राष्ट्रहरू या सहयोगी संघ संस्थाहरूबाट लिने सहयोगमा कुनै संकोच लिनु हुँदैन। आज यो पीड़ा सबै आम नेपाली नागरिकको पीड़ा हो, यो सरकारको मात्र होइन। त्यसैले सरकारसँग मेरो आग्रह के छ भन्दाखेरि तीनै तहका सरकारहरूलाई सहभागी बनाएर यो उद्धार र राहतका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ। साथसाथै राजनीतिक दल, नागरिक समाज र सम्बन्ध सबै पक्षलाई साथमा लिएर अहिलेको विपदलाई कसरी सहजीकरण गर्न सकिन्छ। हामी सरकारको साथमा छौं। सरकारले आफ्नो गति बढाओस्, सबैबाट सहयोग लिएर नागरिक बचाउने अभियानमा लागौं।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवाबाडी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
5: सम्माननीय प्रधानमन्त्री ज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ, अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो। त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई तले हुन्छ, त्यहाँ मान्छे बस्ने व्यवस्था छ रे, त्यहाँभित्र अहिले पनि जीवित हुन सक्नुहुन्छ। त्यो कुरा तत्कालै सरकारले खोजी कार्यमा नागरिकको ज्यानलाई बचाउनको लागि आग्रह गर्न चाहन्छु।
3: बाढी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षको सांसदहरूले सरकारको आलोचना गरेका छन्। धादिङ काँग्रेस सांसद सीता थपलिया,
6: बाढी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
3: रसुवा भटेको सीमा आएको बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ।
7: बाढीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेकोसी बाढीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1,200 मेगावाटसम्म विद्युत निर्यात अनुमति पाएको थियो। बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई सघाउने निर्णय गरेको छ। सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफल सहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। हवस् त, खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्कामा तपाईँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनेको तर्फबाट र आजको दिनमा चाहिँ अवश्य पनि म चर्चा गर्ने नै छु इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको माझमा र साथै मिठा मिठा गीत सङ्गीतहरू पनि म राख्ने नै छु र विशेष गरी आज इन्ट्रेस्टिङ मात्र नभएर इन्फर्मेटिभ एजुकेसनल फ्याक्ट्सहरू पनि रहने गर्दछ जसमा चाहिँ पहिलो टपिक चाहिँ एआईसँग धेरै नम्र भएर बोल्दा दिन सक्छ भ्रामक जानकारी यो बारेमा अहिले जुन हामी यो टेक्नोलोजी डिजिटल एरामा भएको क्रममा चाहिँ यो बारेमा चाहिँ अवश्य चर्चा गर्नेछु सुन्दै गर्नुहोस् बिएफपिएच गोर्खा रेडियो र अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBS Gorkha Radio Sunne Anuncha Gari Kram Halka Fulkama Saura AI Sangatiri Namra Bhaera Bolda Dina Saksa Pramak Jankari ChatGPT Gemini Jasta AI Chatbots Harulai Sati Jastai Manda Tuto Jawab Paine Ek Naya Adhyayanle Dekhaeko Cha Oxford Internet Institute Yariki OLL Ma Yo Anusandhan Kartale Hale Gareko Adhyayanle Chai Chatbot Lai Jati Dherai Atmiya Ra Naram Banauna Khojiyo Yasle Titi Nai Dherai Galti Gareko Paiyeko Ho Yasle Manche Lai Khushi Parna Jhuto Kurama Pani Sahi Thapne Adhyayanko Niskarsha Ho Yaska Lagi Anusandhan Kartaharule Meta Mistral Ra OpenAI Ko GPT-4 Ra Yaste Jasta 5 Ra Charchit AI Chatbot पटमाति अध्ययन गरेका थिए सो क्रममा उनीहरूले ती एआई सँग साधारण र अर्को चाहिँ निकै मिठो बोल्ने शैलीमा तालिम दिएका थिए तर 4 लाख भन्दा बढी प्रश्न उत्तर गरेपछि फ्रेन्डली बनाएको एआई ले धेरै गल्ती गरेको पाएको हो यस अध्ययनको नेतृत्व गरी लुजेन इब्राहिमका अनुसार हामी मान्छेहरू कसैसँग बढी नम्र हुन खोज्छ कहिलेकाहीँ साँचो तर तितो कुरा बोल्न डराउँछौँ एआईले पनि मान्छेको यही बानी सिकेको छ अझ प्रयोगकर्ताले आफ्नो दुःख वा भावनात्मक कुरा त्यति बेला फ्रेन्डली एआईले झन् धेरै गल्ती र भ्रामक उत्तर दिने गरेको उनको भनाइ छ र यसबारेमा अब विज्ञहरू अनुसार एआईले यो हातल मान्छेसँग खतरनाक हुन सक्छ अहिले धेरैले एक्लोपन मेटाउन वा सल्लाह लिन एआईमा भर पर्न थालेको छ यसले गर्दा गलत सल्लाहको शिकार हुने जोखिम बढेको उनीहरूको भनाइ छ उक्त अनुसन्धान नेचर नामक प्लेटफर्ममा चाहिँ सार्वजनिक भएको हो र कार्यक्रम हल्का फुल्का रद्द गर्नुहोस् र अब भने म अर्को जानकारी पनि तपाईँको माझमा केही क्षमा राख्ने नै छु र एआईकै न्युमा मानिसले खोजेको जागिर खोज्न नपाएको चिनिया अदालतको फैसला यो इन्ट्रेस्टिङ फ्याक्ट्स पनि राख्ने नै छु

0: BFBS ゴルカラディオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं।
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

मोड़ लिएको छ अनि चिनिया अदालतले यस सम्बन्धी मुद्दामा गरेको एक फैसलाबाट धेरैले राहतको सास परेको छ। चिनियाको एक अदालतले मानिसले गर्ने काम एआईलाई लगाएको आधारमा कर्मचारीलाई जागिरबाट निकाल्न नपाइने फैसला गरेको छ। चिनिया अदालतले यस्तो फैसलाले प्रविधि कम्पनीहरूको रणनीति र कर्मचारीको रोजगारीको सुरक्षाका विषयमा नयाँ बहस सिर्जना गरेको छ। अब अदालतले के भने थियो यस विषयमा म जानकारी राख्ने नै छु, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी अहिले यस समय कार्यक्रमको पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको माझमा एआईको न्युमा मानिसको जागिर खोज्न नपाएको चिनी अदालतको फैसला बारेमा रहेको छ. अब अदालतले यही सम्बन्धमा चाहिँ के भन्यो भन्दा यी घटना चिनियाको प्रविधि राजधानी बनिने हाङझाउ सहरको हो. हाङझाउ यही सहर हो जहाँबाट अलिबाबा तथा एआई कम्पनी टिपसिक जस्ता कैयन यी विश्वस्तरीय कम्पनीहरू उदाएका थिए. हाङझाउमा चाहिँ गरेको उक्त वित्तीय प्रविधि कम्पनीमा जोथरका एकजना कर्मचारीले एआईको आगमनका कारण आफ्नो जागिर गुमेसँगै अदालतको ढोका ढकढकाए. कम्पनीमा एआई टुल्स र लार्ज ल्याङ्ग्वेज मोडलहरूको प्रयोगका कारण उनको काम र जिम्मेवारी बिस्तै घट्दै गएको थियो. त्यसपछि कम्पनीले अब मानिसको सट्टा मसिनबाट काम गराउन सकिने निष्कर्ष निकाल्यो र उनलाई अर्को पदमा स्थानान्तरण गरेको प्रस्ताव गर्यो. दुःख त के हो भने उनलाई प्रस्ताव गरिएको नयाँ पदमा तलब सुविधा निकै कम हुनुका साथै काममा शर्तहरू पनि फरक थिए. पहिले टिम लिडरको रूपमा मासिक 25,000 युआन तलब पाउने गरेका उनले नयाँ पदमा भने तलब 15,000 झरेको थियो. यसरी घटाएको तलब सुविधा र फरक कामको पद उनले स्वीकार्ने कुरा भएन तर त्यही नियममा कम्पनीले उनलाई जागिरबाट निकालिदियो. त्यसपछि ती व्यक्ति कम्पनी विरुद्ध अदालत पुगे. यसबारेमा अवश्य म जानकारी राख्दै गर्नेछु. त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

बीएफपी स्कर्का रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले यो समय हल्का फुल्काको पहिलो घण्टामा छौ र एआईको न्यूमा मानिसको जागिर खोज्न नपाएको चिनी अदालतको फैसला यो बारेमा म चर्चा गरिरहेको छु. र यसै फैसलाको क्रममा चाहिँ जसरी उनले मुद्दा हालेका थिए, मुद्दा सुनाएमा चाहिँ अर्कै अदालतले एआईको आगमनको न्यूमा कर्मचारी निकाल्ने कम्पनीको कदम उचित नभएको टहर गरेको छ. आर्टिफिसियल इन्टेलिजेन्स अब मानिस कर्मचारीहरूले गर्ने काम गर्छ भने आधारमा कसैलाई जागिरबाट हटाउन नमिल्ने अदालतको ठहर छ. साथै अदालतले ती कर्मचारीलाई 2,60,000 क्षतिपूर्ति दिन समेत कम्पनीको नाममा आदेश दिएको छ. एआईको नाममा जागिर कटौती नहोस् भन्ने सन्देश अदालतले आफ्नो निर्णय मार्फत स्पष्ट रूपमा दिएको छ. प्रविधि परिवर्तन गर्नु कम्पनीको अधिकार भए पनि त्यसले कर्मचारीहरूको अधिकार समाप्त गर्न नसक्ने भन्दै अदालतले अटोमेसन वा एआई प्रविधि अवलम्बन गर्ने कम्पनीहरूको पनि श्रम कानुनको पालना अनिवार्य रूपमा गर्ने बताएको छ. अब अर्थात् कुनै पनि कम्पनीले अब एआई आइसक्यो, तिमीहरूको आवश्यकता छैन भनेर कर्मचारी हटाउन पाउँदैन. चिनी अदालतका अनुसार कुनै पनि कर्मचारीलाई जागिरबाट हटाउनु परेका सोका लागि वैध कारण र कानुनी प्रक्रिया आवश्यक हुन्छ, न कि एआई सस्तो छ भन्ने तर्क. र यसबारेमा म चर्चा राख्दै गर्नेछु. अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

पिएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी हल्का फुल्काको यो पहिलो घण्टामा सौरमा चर्चा गरिरहेको छु. एआईको निहुमा मानिसको जागिर खोज्न नपाइने चिनी अदालतको फैसला बारेमा जानकारी रहिरहेको छ. यसै गरी अब रोचक त के छ भने अदालतले कर्मचारीका लागि पनि सन्देश दिएको छ. अब कार्यस्थलमा एआईलाई पूर्ण रूपमा रोक्न नसकिने भएकाले बदलिदो प्रविधिसँगै कर्मचारीहरूले आफूलाई अध्यावधिक लैजानु आवश्यक रहेको अदालतको भनाइ छ. स्मरण रहोस्, चीनमा यस्तो घटना यो पहिलो होइन. यसअघि 2024 पनि ग्वाङझाउको एक अदालतले पनि यस्तै मुद्दालाई फैसला गर्दै प्रविधिमा गरिने स्तरोन्नति कसैको जागिर समाप्त गर्ने आधार बन्न नसक्ने बताएको थियो. र कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय हल्का फुल्कामा. र कार्यक्रममा म अवश्य पनि केही क्षणमा हल्का फुल्काको दोस्रो घण्टामा पनि एआई सिप भएका यी सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धि यो बारेमा जानकारी राख्ने नै छु. आज हामी आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा नै विशेष गरी कुराहरू बटिरहनेछ. र कार्यक्रम हल्का फुल्कामा रद्दै गर्नुहोस्. अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: FM
1: Online
0: Online Apps
1: तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने
0: यो
1: BFBS
0: गोर्खा रेडियो हो।
2: प्रधानमन्त्री बालेन्द्र शाहले उपलब्ध स्रोत साधनको प्रयोग गरी भोटेकुसी बाढीको उद्धारमा अहोरात र खटिरहेको बताउनु भएको छ। उहाँले फेसबुक स्टेटस लेख्दै प्राकृतिक विपद चुनौतीपूर्ण हुने बताउनु भएको छ। उहाँले विपदमा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग प्राप्त भइरहेको र अझै कतिपय देशले सहयोगको प्रस्ताव गरेको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा कर्मचारीलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ। सरकारले उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। चिलिमे हाइड्रो पावरको सुरुङमा फँसेका 6 जनाको खोजी उद्धारका लागि भारतीय सहितको सैनिक टोलीले प्रयास गरेको छ। घटना भएकै दिनदेखि सुरक्षा निकायलाई गुहार्नेदेखि आफ्नै बलबुताले अनेक कोशिश गर्दा समेत कर्मचारीको उद्धार गर्न नसकिएको कम्पनीले जनाएको छ। कम्पनीका उपप्रबन्धक वरिष्ठ जलविद्युत इन्जिनियर विमल खड्का:
3: सुरुमा सुरक्षा निकायसँग पहल गर्दाखेरिमा त्यहाँ गएर उहाँले हेर्दाखेरिमा अब सम्भव छैन, अहिले तुरन्तै यहाँ छिर्न सक्ने अवस्था छैन, पहिला अरूहरूतिर रेस्क्यु गर्ने तरिकाले चाहिँ उहाँहरूले चाहिँ चिलिमेमा अलिकति अप्ठ्यारो ठाउँ भएर भित्र प्रवेश गर्नलाई चाहिँ पहल गर्नु सक्नु भएन पहिला, र पछि माउन्टेनियरिङ टिमलाई हामीले आफैले हेलीबाट चाहिँ उहाँहरूलाई झारेर भित्र प्रवेश गरायौँ। उहाँहरूले चाहिँ 90 मिटरसम्मको डिस्टेन्समा जान सक्नुभयो। त्यो लेदोलाई टेक्दै छिचोल्दै जाँदाखेरिमा 60 भन्दा माथि माथिसम्म लेदो आइसकेपछि अब आफै पनि डुब्ने जस्तो कन्डिसन भएपछि उहाँहरू त्यहाँबाट भित्र जान नसकिकन फर्किनु भएछ। र त्यहाँ टर्च बालेर हेर्दाखेरिमा चाहिँ लगभग 10-15 मिटरको डिस्टेन्समा चाहिँ त्यो ब्लकेज देख्नुभएछ। त्यो ब्लकेज चाहिँ अब छुन पाउनु भएको भए के रहेछ भन्ने कुरा थाहा हुन्थ्यो, जस्तो पाता जस्तो हो कि अथवा स्ट्रक्चरै हो, त्यो चाहिँ उहाँहरूले ठम्म्याउन सक्नु भएन। बाहिर चाहिँ एउटा बाहिरबाट बगाएर ल्याएको डेड बडी एउटा महिलाको भन्ने कुरा खुल्न आयो त्यो पनि, र एकजना चाहिँ व्यक्तिको चाहिँ खुट्टा मात्रै भेटिएको भन्ने कुरा, दुइटा चाहिँ त्यसरी चाहिँ त्यहाँबाट निकालेको अवस्था छ। त्यो चाहिँ अब हाम्रो त्यहाँ पुरुष कर्मचारीहरू मात्रै भएको भएर हामीले त्यो हाम्रो कर्मचारी होइन भन्ने त्यसरी लिएका छौँ। त्यसपछि हामीले त्यो घटना घटेको भोलिपल्टदेखि पहल गरेर पर्सिपल्ट बिहान चाहिँ यहाँ आइसकेको थियो स्क्राइबर पनि, त्यहाँ चाहिने जेनेरेटर मोटर पानी तान्ने स्लज मर पम्प लगायतका चाहिने सम्पूर्ण बन्दोबस्तीका सामग्रीहरू हामीले नियमित रूपमा पठाएर चाहिँ त्यहाँ कामहरू गर्ने, ड्रिलिङ गरेर दुई साइडमा रोप टाँगेर पनि गर्न सकिन्छ कि भनेर त्यो खालको पनि सोचेर त्यो मेकानिजम लाउन पनि पठायौँ। अर्को घर बनाउँदाखेरि युज गर्ने जुन कङ्क्रिटमा चाहिँ भाइब्रेटर प्रयोग गरिन्थ्यो, त्यो भाइब्रेटर प्रयोग गरेर जुन छिग्रिएर आउँछ पानी चाहिँ बाहिर निकाल्ने मोटरले तानेर अनि त्यो अलिकति डाउन कम्प्याक्सन हुन्छ डाउन भयो भने र त्यसमा चाहिँ क्विक सेटिङ सिमेन्ट राखेर पानी सुकाउन सकियो भने त्यहाँसम्म जान सकिन्छ, र त्यसलाई चाहिँ त्यो ब्लकेज ब्रेक गरेर अनि भित्र प्रवेश गरेर त्यसलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ भनेर हामीले त्यो खालको सम्पूर्ण सामग्रीहरू त्यहाँ युज गर्ने भन्ने तरिकाले प्लान गरेर चाहिँ काम गरियो। तर त्यो सक्सेस हुन सकिराखेकै छैन, अब त्यहाँ ठाउँ अप्ठ्यारो अनि टिम पनि अब थोरै कि चाहिँ अब 150-200 जनाको सुरक्षा टिमै जानेर मजाले म्यानुअल्ली काम गर्न सक्ने हो भने त्यो पनि सम्भव हुन्थ्यो, अलिक फटाफट काम भएको भए। अब त्यहाँ सुरक्षा निकाय पनि म्यानुअल्ली गर्दाखेरि थोरै हुँदाखेरि त्यो खासै प्रोग्रेस नदेखिने, अब मेसिनरी सामान पनि त्यहाँ हेली मार्फत त्यहाँ खसाल्नलाई नसकिने भन्ने आएपछि त्यो हिसाबले चाहिँ अब हामीले गरेको म्यानेज पनि त्यसलाई अब देखिन आएन कि अलिकति सक्सेसफुल्ली।
4: प्रोजेक्ट टोलीसँग कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि यो विलम्ब भएको भन्न मिल्छ कि मिल्दैन?
3: त्यो ट्युनिङ चाहिँ अलिकति जस्तो हाम्रो त अब त्यहाँ जसरी पनि निकाल्छौँ भन्ने एउटा स्पिड छ नि, त्यो स्पिड चाहिँ अलिक हाम्रो स्पिडसँग चाहिँ मिट नगरे हो कि भन्ने हामीले चाहिँ फिल पनि गरेका छौँ। किनभने अब त्यो हामीले जसरी हुन्छ यो तुरन्तै 24 घन्टा अथवा चाहिँ 48 घन्टाभित्र चाहिँ रेस्क्यु गरौँ भनेर चाहिँ लागेका थियौँ होइन, अब त्यो हिसाबले चाहिँ त्यो स्पिडमा चाहिँ काम हुन सकेको भए अब त्यो खालको चाहिँ सक्सेस हुन्थ्यो होला। तर अब अहिले समय पनि घर्किँदै छ होइन, त्यसको आउटपुट नदेखिएपछि चाहिँ नतिजा नआएपछि चाहिँ अब त्यो अलिकति निराशा बिल्डिङमा त हामीले इमर्जेन्सी एक्जिट राख्छौँ भने होइन, त्यो त झन् जमिनभित्र भएको त्यत्रो चाहिँ संरचनामा इमर्जेन्सी एक्जिट चाहिँ चाहिने कुरै हो। अब अबको डिजाइनहरूमा चाहिँ अब त्यो सोचेर त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नै पर्छ।
2: र सुवाकको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट क्षति भएको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा बाटो फेरि सञ्चालनका लागि रुख काट्न थालिएको छ। बाढीले सड़क भाँसिएपछि अवरुद्ध बनेको सड़क दुवैतर्फबाट रुख काट्ने काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजनाकी प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। सड़क मर्मत र पहिरो व्यवस्थापनका निम्ति जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

पीएफबी स्कूलका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी यो दोस्रो घण्टामा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ म सिनेको तर्फबाट. र कार्यक्रमको यो दोस्रो घण्टामा पनि विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानिको रोचक तथ्यहरू तपाईँको माझमा राख्ने नै छु. रोचकको साथसाथै इन्फर्मेटिभ एजुकेसनल फ्याक्ट्सहरू पनि हुने गर्दछ. त्यसै गरी अहिलेकै समयमा चाहिँ एआइसी भएका सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धि, यो बारेमा पनि म रोचक तथ्य राख्ने नै छु. अब जुन अहिले यो आर्टिफिसियल इन्टेलिजेन्सको आगमनको साथमा अहिले डिस्ट्रो एरियामा कुनै नौलो कुरा रहेको छैन, सो यस विषयमा पनि धेरै कुराहरू चाहिँ जानकारीहरू प्राप्त गर्नुपर्ने थाहा हुनुपर्ने कुराहरू पनि हुन्छ. र इन्ट्रेस्टिङ फ्याक्ट आजको दिनमा रहने नै छ. कार्यक्रममा रद्दै गर्नुहोस् अब भने हामी अगाडि बढौँ श्रोता. अहिलेको लागि भने मिठो गीतको साथमा र त्यस पश्चात हामी इन्ट्रेस्टिङ फ्याक्ट सेयर गर्ने नै छौँ.

बीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले छौँ श्रोता हामी हल्का फुल्काको दोस्रो घण्टामा एआई सिप भएका सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धिको विषयमा त्यसै गरी आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी सिप भएका सफ्टवेयर इन्जिनियरहरूले आफ्ना समकक्षी तुलनामा चाहिँ 25% बढी तलब पाउने गरेको पाएको छ। प्रविधि क्षेत्रको जनशक्ति परिचालन गर्ने संस्था जुन नोटफेलको यो सार्वजनिक गरेको टेक स्ल्यारी यो रिपोर्ट 2026 ले चाहिँ एआईसी अब सफ्टवेयर इन्जिनियरिङमा अतिरिक्त योग्यता मात्र नभई आकर्षक पारिश्रमिक प्रमुख आधार बनेको पनि देखाएको छ। विभिन्न बजार र भूमिकाहरूमा रहेको यो 230,000 भन्दा बढी प्रमाणित तलब तथ्याङ्कहरूले चाहिँ विश्लेषण गर्दा सिङ्गापुरमा इन्जिनियरिङहरूले आफ्नो वरिष्ठताका आधारमा 13-25% बढी पे प्रिमियम प्राप्त गरिरहेको देखिएको छ र नोट फेलियरका अनुसार यो तलब ठूलो अन्तर केवल सामान्य सफ्टवेयर विकासको सिपमा नभई प्रडक्शन इन्भाइरोमेन्टमा चाहिँ यो एआई उपकरणहरू सफलतापूर्वक प्रयोग गर्न सक्ने इन्जिनियरहरूको बढ्दो माग कारण सिर्जना भएको हो। यो बारेमा जानकारी रद्द गर्नेछ श्रोता अहिलेको लागि भने फेरि पनि लागौ मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorka Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले छौ श्रोता हामी हल्का फुल्काको दोस्रो घण्टामा र एआईसी भएका सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धिको विषयमा म जानकारी राखिरहेको छु त्यसै गरी प्रतिवेदनले एआईसँग सम्बन्धित यो विशेष तलब वृद्धि करियरको सबै तहमा देखिएको उल्लेख गरेको छ विशेष गरी अनुभवी इन्जिनियरहरूमा यो वृद्धि अझ बढी पाएको छ यसले गर्दा प्रविधि क्षेत्रमा लामो अनुभव भएकाहरूले आफ्नो दक्षतामा एआईलाई जोड्न सके अझै ठूलो आर्थिक लाभ लिन सक्ने देखिएको छ प्रविधि बजारमा आएको यो बदलावका बारेमा नोटफेलियरका संस्थापक इसान आङको भनेका छन् एआईमा पोख्त हुनु अब भए राम्रो पनि विषय चाहिँ मात्र रहेन यो अब सिधै तलब वृद्धि गराउने एउटा ठोस लाभ बनेको छ उनका अनुसार एआई असिस्टेन्ट यो कोडिङ टुल र एजेन्ट यो वर्कफ्लोमा चाहिँ व्यापक प्रयोगले चाहिँ इन्जिनियरिङ टोलीहरूले सफेर विकास गरेको तरिका बदलिएको यो परिवर्तन तीव्र गतिमा अघि बढेको छ र कार्यक्रममा रद्द गर्नु सब भने लागौँ यो मिठो गीत सुन्ने क्रममा र केही क्षणमा फेरि पनि हामी इन्ट्रेस्टिङ फ्याक्टहरू तपाईँको माझमा राख्ने नै छु
1: अब सुन्नुहोस्

पीएफपी स्कुलका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्का क्रमी दोस्रो घण्टामा छौँ र अब चर्चा गर्नेछु एयर प्युरिफायर किन्नु अघि गर्नुपर्ने पाँच महत्त्वपूर्ण जाँच बारेमा. अब बढ्दो प्रदूषणका कारण घरभित्रको हावा पनि अस्वस्थ बन्दै गएको छ. यस्तो अवस्थामा एयर प्युरिफायर थोरैको रोजाइमा बन्न थालेको छ, धेरैको रोजाइमा बन्न थालेको छ र यसमा चाहिँ सही जानकारी बिना किन्दा पैसा र स्वास्थ्य दुवैमा असर पर्न सक्छ. त्यसैले पाँच महत्त्वपूर्ण कुरा जान्नु जरुरी छ. पहिलो रहेको छ एचएपीए फिल्टर, यानि कि एयर प्युरिफायर किन्दा सबैभन्दा पहिले छ तपाईँले एचआइपिए यो चाहिँ फिल्टर छ कि छैन हेर्नुपर्छ. यसले धुलो, एलर्जी र सूक्ष्म कणहरू हटाउन मद्दत गर्छ. एचए यो पिए टाइप भन्दा चाहिँ असली फिल्टर बढी प्रभावकारी मानिन्छ. सानो बच्चा र एलर्जी भएका व्यक्तिका लागि यो धेरै उपयोगी हुनसक्छ. यसै गरी कोठाको आकार अनुसार मसिन, हरेक एयर प्युरिफायरको क्षमता फरक हुन्छ, त्यसैले कोठाको आकार अनुसार मसिन छान्नु आवश्यक हुन्छ. सानो एयर प्युरिफायरले ठुलो कोठाको हावा प्रभावकारी रूपमा सफा गर्न सक्दैन. किन्नु अघि तपाईँले सिएडिआर र कोठाको क्षेत्रफल मिल्छ कि मिल्दैन भन्ने अवश्य जाँच गर्नुपर्दछ. र कार्यक्रममा रद्दी गर्नुहोस्, शैलीको लागि फेरि पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा छौँ र विषय भने समयमा चाहिँ हामीले एयर प्युरिफाई किन्दाखेरि बुझ्नुपर्ने कुराहरूको बारेमा रहेको छु कुराकानीहरू राखिरहेको छु इन्ट्रेस्टिङ फ्याक्ट्सहरू र साथै इन्ट्रेस्टिङ मात्र नभएर यो इन्फर्मेटिभ पनि हुने गर्छ र तेस्रोमा रहेको छ आवाज र बिजुली खपतबारे जानकारी एयर प्युरिफाईको आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ धेरै आवाज गर्ने मसिनले आराम र निन्द्रामा असर गर्न सक्छ कम बिजुली खाने र शान्त रूपमा चल्ने मोडल रोज्दा दीर्घकालीन खर्च कम हुनुका साथै प्रयोग गर्न पनि सहज हुँदछ यसै गरी स्मार्ट फिचर भन्दा उपयोगी कुरा रोज्नुहोस् आजकल एयर प्युरिफायरमा धेरै स्मार्ट फिचर हुन्छ तर सबै सुविधा सबैको लागि आवश्यक हुँदैनन् मोबाइल कन्ट्रोल भन्दा AHPA, यो फिल्टर अटो मोड फिल्टर चेन्ज इन्डिकेटर जस्ता आधारभूत फिचर बढी उपयोगी हुन्छ आवश्यकता अनुसार छान्दाखेरि चाहिँ अनावश्यक खर्चबाट पनि बच्न सकिँदछ र कार्यक्रममा रद्द गर्नुहोस् र अन्तिम पनि म पाँच महत्त्वपूर्ण बारेमा एउटा यो पनि राख्ने नै छु कुरा जान्नुपर्ने र अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

BFBA स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु एयर प्युरिफायर किन्नु भन्दा अघि चाहिँ गर्नुपर्ने पाँच महत्त्वपूर्ण कुराहरूबारे अब रहेको छ र अन्त्यमा चाहिँ फिल्टर बदल्ने खर्चबारे पनि जानकारी लिनुहोस्. एयर प्युरिफायर एकपटक किनेर सकिने सामान होइन, यसको फिल्टर नियमित बदल्नुपर्छ. त्यसरी फिल्टर कति समय टिक्छ, नयाँ फिल्टरको मूल्य कति पर्छ र सजिलै पाइन्छ कि पाइँदैन भन्ने कुरा किन्नु अघि बुझ्नुपर्छ. सही छनौटले स्वास्थ्य र खर्च दुवै बचाउँदछ. र श्रोता, आज कार्यक्रम हल्का फुल्कामा इन्ट्रेस्टिङ फ्याक्ट्स मात्र नभएर चाहिँ एकदमै इन्फर्मेटिभ फ्याक्ट्सहरू पनि मैले राखेकी थिएँ. निकै नै फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. यसै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु भन्दै म सिने आजको लागि बिदा लिनेछु र बाँकी पल तपाईँको शुभ रहोस्. नेक्स्ट विक भेटौँ. नमस्ते, बाई बाई.

0: AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सक्ने यो BFBS गोर्खा रेडियो हो।
1: एक साता अघि रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका 12 विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारी गरेर 267 जना बेपत्ता भएका छन्। नुवाकोट विदुर नगरपालिका 7 को चण्डेश्वरी मावि पनि बाढीपछि क्षतविक्षत छ। चण्डेश्वरी माविका शिक्षकलाई बाढीले बगाएको छ भने हालसम्म 12 विद्यार्थी बेपत्ता छन्। बाढीपछि विद्यार्थी, विद्यालयको अवस्थाबारे विद्यालयका पूर्व प्रधानाध्यापक एवं तुप्चेका स्थानीय हरिप्रसाद रिजाल।
2: स्कुल अब कसरी चलाउनुहुन्छ?
3: पहिले भनेको विद्यालयमा विद्यार्थी आउने नाकाहरू सबै विच्छेद छ। अहिले हाम्रो विद्यालयमा त किस्ताङबाट झन्डै 250 विद्यार्थी, पारी देवरावतीबाट विद्यार्थी, यता गेरकुटार आउँटारबाट आउँथे, सबै खोलाले पुलहरू विच्छेद गरेको छ। त्यो एउटा समस्या छ। अब दोस्रो तल्लो बजार स्कुल चाहिँ करिकरी सुरक्षित छ, तर स्कुलमा त्यो नदीको छाल पुगेको छ। त्यो स्कुललाई हाम्रो विद्यार्थीहरूले अभिभावकले कतिको ट्रस्ट गर्नुहुन्छ, त्यो एउटा समस्या छ। अब कसरी चलाउने भन्दा स्कुल सुरक्षित छ, अब हामीले हाम्रो शिक्षा कार्यले नेपाल सरकारको प्राविधिकहरूले के भन्छ, अब त्यही स्कुल सुरक्षित छ भन्छ कि त्यहाँबाट अन्त फेरि अर्को स्कुलहरू सार्नुपर्ने भन्छ कि, अब त्यो चाहिँ डेटा ती प्राविधिक ल्याएर देखाउने बाँकी छ। अब यो यही यो अकर्मण्यतामा नै यहाँका सर हामीहरू बसिरहेका छौँ।
2: अहिले के छ स्कुलको हालत?
3: हाम्रो एकजना शिक्षकलाई चाहिँ बगायो, विद्यार्थीहरू अहिलेसम्म त्यही 10-12 जनाको जतिको डेटा आइराखेको छ। अन्य विद्यार्थीहरू जो सुरक्षित हुनुहुन्छ, कति विद्यार्थीहरू चाहिँ होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ, जसका बा आमाहरू गुमाएका छ, परिवार गुमाएको छ, घर पनि जम्मै लगेको छ, उहाँलाई होल्डिङ सेन्टरमा राखेको छ। यो अत्यन्तै स्कुल चाहिँ अब रिस्क जोनमा छ, तर स्कुल सबै सुरक्षित छ। भवनहरू चाहिँ
2: अहिले 12 जना हराउनु भएको, बेपत्ता भएको तथ्याङ्क हो,
3: अहिलेसम्म थाहा पाएन, त्यति छ। त्यही हो, जसलाई अहिले हामी मिसिङमा छौँ उहाँ सबैलाई बाढी लयो भन्ने अनुमान हो।
2: तपाईँ आफू चाहिँ कसरी जोगिनु भयो?
3: मेरो घर चाहिँ अलिकति त्यो क्षेत्रभन्दा अलिक माथि पर्छ, अलिकति माथि गाउँमा, म सधैँभरि त्यतैतिर बस्ने, चिया खाने, बिहान मर्निङ वाक गर्ने गर्थेँ। संयोगले त्यो दिन चाहिँ म त्यहाँतिर नहिँडिकन, चिया पसलमा नबसिकन सुनिसिने यता घर आएँ, जसको कारणले मलाई जोगिन धेरै सजिलो भयो, संयोग मात्रै हो।
2: अहिले पछिल्लो त्यहाँको वस्तुस्थिति अवस्था कस्तो छ?
3: मेरो क्षेत्रबाट यहाँ माथि बेत्रावती हुँदै सोलेसम्म त्यो सबै क्षेत्र विच्छेद छ, कुनै पनि बस्न लायक छैन।
2: हजुर, राज्यको उपस्थिति कस्तो पाउनु भएको छ?
3: राज्यको उपस्थिति जुन सोचे भन्दा सोचे जस्तो चाहिँ त्यति होइन। अब एउटा चाहिँ यो कल्पनै नगरेको बाढी आयो, बाढी मात्रै होइन, अब यो म्यासिभ खालको हामीले पढ्ने भनेको यो समुद्रमा आउने चाहिँ टोर्नाडो, हुरिकेन जस्तो स्टाइलले आयो, जसले गर्दा यहाँका मान्छेले इमेजिन पनि गर्न सकेनन्। अनि त्यति माथि रसुवा अथवा उता भोटेकोसी हुँदै चिनबाट आउने साइरन, राज्यसँग सूचना संयन्त्र, यहाँ त उहाँबाट यहाँ बाढी आउन कम्ती पनि 1 घन्टा त लाग्यो होला। त्यो राज्यको तर्फबाट चाहिँ त्यो सूचनाको पनि अलि कम नै देखियो। बाढी मात्रै भने यो म्यासिभ खालको बाढी, यसले ठुलो क्षति पुर्याउने बाढी भनेर चाहिँ सूचना दिनुपर्छ, त्यो पनि भएन।
2: अहिले के छ उद्धारको अवस्था त्यहाँ कस्तो छ?
3: भइरहेको छ, उद्धार कामहरू भइरहेको छ। त्यो अब उद्धारको अन्तिम चरण पुग्यो, अहिले लासहरू हेर्ने ओर्ने, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम भइरहेको छ।
1: सरकारले भोटेकोशी बाढी पीड़ित व्यवसायीहरूका लागि पुनरुत्थानको प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले यस्तो घोषणा गरेको हो। नेपाल चीन सीमा क्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, करछुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा मन्त्री परिषदले निर्णय गरेको हो। अब खबर फटाफट।
4: हिमालयन राइडर्स सोसाइटी हेटौँडा प्रदेश राजधानी हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हेटौँडाको बुद्ध चोकबाट कान्ति लोकपथ, कर्रा जाने बाटो, चौकीटोल जाने बाटो र राप्ती रोड जाने बाटोमा साइकल लेन बन्यो। भोटेकोशी बाढीमा परेका 45 सैनिकको खोजी हुँदै सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन। किसानको करोडौं बक्यौता भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान दूध संकलनको लक्ष्य बढाउँदै हाल दैनिक 85,000 लिटर दूध संकलन हुँदै आएकोमा अब 1.5 लाख लिटरसम्म किन्ने लक्ष्य। जनस्वास्थ्य कार्यालय चितवन बाढीपछि बेपत्ताहरूका आफन्तको डीएनए नमुना संकलन गर्दै संकलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइदिए। विद्युत प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव अख्तियारको फन्दामा विद्युत जडानका लागि काम गरिदिने भन्दै सेवाग्राहीसँग 50,000 घुस लिँदै गरेको बेला पक्राउ। र नेपाल भारत सीमा छुट्याउने सीमा स्तम्भ मानिने सुस्ताको सिमलको रुख नारायणीको बाढीले बगायो। बाढीले रुख लगेपछि सीमा विवादमा थप समस्या आउने भन्दै स्थानीय चिन्तित।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: सरकारले रसुवाको भोटेको शिवाडीमा पनि ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। मन्त्री परिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
4: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
3: सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढीमा पनि ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई प्रति परिवार 25 लाख रुपियाँ तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको छ।
5: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बिहिबार बसेको परामर्श समितिको बैठकले उद्धार राहत र संगठनको तर्फबाट गरिने सहयोगका सम्बन्धमा निर्णय गरेको हो। सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्र सेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,50,00,000 रूपियाँ योगदान गर्ने निर्णय गरिएको छ। यसका लागि महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले 15 दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले 12 दिनको, उपरीक्षक देखि निरीक्षकसम्मको 10 दिनको, जुनियर अधिकृतले 7 दिनको, हवलदारदेखि जवानसम्मले 5 दिनको र परिचरले 3 दिनको तलब बराबरको रकम जम्मा गर्ने भनिएको छ।
3: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटक विहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
6: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
7: पर्यटनको राम्रो सिजन हो यो, यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्क सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
6: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
8: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
6: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
9: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने तिनीहरू त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई निरूपण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
6: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी दम्पतिप्रति रुखो टिप्पणी गर्नुभएको छ। ह्यारी दम्पतिले आफ्नो मुलुक छोडेकोमा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले राजा रानीलाई ह्यारी दम्पतिले अनादर गरेको भन्दै आफूलाई चित्त नबुझेको समेत बताउनु भएको छ।
10: A really good relationship with
2: King Charles. I knew him as Prince Charles and King Charles. I've known him for a long time. He's great, great guy. And I thought they treated the royal family with great disrespect. I didn't like it.
3: Hawasta, ahilisamaka khabar yatti nai. Namaskar.
10: यो BFBS गोरखा रेडियो हो।

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम पनि सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भइसकेको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज शुक्रबारको दिन फ्राइडे 4 सेप्टेम्बर 2026 साल तदनुसार भदौ 19 गते 2083 विक्रम सम्वत। हजुर, भदौ 19 गते हो आज र आज श्री कृष्ण जन्माष्टमी। कार्यक्रम सुरु भयो र अबको 3 घण्टा म तपाईँको साथमा रहनेछु, मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098 र हाम्रो मिलिट्री नम्बर 9419333284। र इमेलद्वारा हामीलाई भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस छ bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। यहाँहरूले भर्खरै सुन्नुभएको गीत हिमाली नेपाली अनराज तामाङले गाउनुभएको गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ र अब आजको थट फर द डेबाट कार्यक्रमलाई म अघि बढाउँछु। भेन्स लोम्बार्डी भन्नुहुन्छ, पर्फेक्सन इज नट अटेनेबल बट इफ वी चेज पर्फेक्सन वी क्यान क्याच एक्सलेन्स। पूर्णता प्राप्त गर्न सकिँदैन तर यदि हामी पूर्णताको पछि लाग्यौँ भने उत्कृष्टतातर्फ भने पुग्न सक्छौँ। पर्फेक्ट नभइएला तर एक्सलेन्ट हुन सकिन्छ। टुडे इन हिस्ट्री, सन 1888 साल 4 सेप्टेम्बरको कुरा हो, जोर्ज इस्टमन पेटेन्ट्स द फर्स्ट रोल फिल्म क्यामरा एन्ड रजिस्टर्स द ब्रान्ड नेम कोडाक। हजुर, त्यो फिल्म रोल हालेर चलाउने क्यामरा सुरु भएको थियो 1888 सालमा। जोर्ज इस्टम्यानले त्यो गरेका थिए पहिलोपल्ट अनि त्यो फिल्मको नाम कोडाक भनियो र अहिले नयाँ पिँढीका सायद भाइ बहिनीहरूले त्यो महसुस गर्नुभएको छैन होला। हामीले कोडाक फिल्म प्रयोग गरेर क्यामरा ले धेरै फोटो खिचिएको हो पहिला। नयाँको लागि यो पक्कै पनि एकदमै नौलो कुरो हुनसक्छ हाम्रा नयाँ पिँढीका भाइ बहिनीका लागि। र कोडाक फिल्म क्यामरामा लोड गरेर 36 एक्सपोजर हुन्थ्यो, कोही चाहिँ 24 एक्सपोजरको पाइन्थ्यो र त्यो फिल्म रोल गरेर पछि सकिएपछि क्यामराबाट निकाल्ने अनि त्यसलाई लगेर फोटो स्टुडियोमा फोटो निकाल्न पठाइन्थ्यो। त्यस्तो थियो 1888 सालमा सुरु भएको रहेछ, धेरै वर्ष अगाडिको कुरा। फेमस बर्थडे, सन 1981 साल 4 सेप्टेम्बरमा जन्मेकी हुन् बियोन्से। उनको परिचय दिइराख्न जरुरी छैन होला। बियोन्से अमेरिकन पप एन्ड आरएनबी सिङ्गर हुन्, सङ राइटर, प्रोड्युसर, एक्ट्रेस, एभ्रिथिङ। उनको जन्म टेक्सस राज्यको ह्युस्टन सहरमा भएको थियो, युएसएमा, सन 1981 साल 4 सेप्टेम्बरमा। अब हेल्थ टिप्स, खानपान सम्बन्धी ब्यालेन्स्ड प्लेट भन्ने सुन्नुभएको छ? हामीले भरसक ब्यालेन्स्ड प्लेट तयार गर्नुपर्छ खाना खानु पूर्व। Fill half your plate with colorful fruits and vegetables. Aadha plate. Then say, vegetables ani fruits hunu paryo.
अनि चुज होल ग्रेन्स लाइक ब्राउन राइस ओट्स र होल विथ ब्रेड आदि इत्यादि. एड लिन प्रोटिन्स लाइक फिस पोल्ट्री बिन्स ओ नट्स टु द फाइनल क्वार्टर. भनेपछि आधा फ्रुट्स र भेजिटेबल्स र आधामा होल ग्रेन अब कार्बोहाइड्रेटको कुरा गरौँ अनि त्यसपछि प्रोटिनमा एकदमै लिन खालको बोसो रहित खानेकुराहरू जस्तै फिस पोल्ट्री बिन्स नट्स आदि इत्यादि. त्यसरी तयार हुन्छ ब्यालेन्स्ड प्लेट र तपाईँले आफ्नो आहारमा यी कुराहरू पार्नुभयो भने तपाईँ पक्कै पनि स्वस्थ रहनुहुनेछ. अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ. 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, अधिकतम आज 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ. घमाइलो रहनेछ आजको दिन सेरियामा. अब लागौ नेपालतिर. काठमाडौँको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था काठमाडौँको थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ अनि मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस मात्रै हो र त्यहाँको मौसमी अवस्था सामान्यतया लाइट रेन एन्ड अ मोडरेट ब्रिज भनिएको छ. दिनभरि जसो नै हल्का पानी पर्ने सङ्केत छ लन्डनमा. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब गीत सुनौ मिलन नेवारको तिमी गयौ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: सुन्दै हुनुहुन्थ्यो मिठो तामाङ सेलो निर्मला घिसिङको स्वरमा होइ च्याङबा। आज श्री कृष्ण जन्माष्टमी, अब हामी श्री कृष्ण जन्माष्टमी महात्म्य सुन्नेछौ पण्डित भीष्मराज निरौला एमबीबाट।
1: आज श्री कृष्ण जन्माष्टमी, श्री कृष्ण भगवान जन्मनु भएको दिन, आज यसै सन्दर्भलाई पारेर म श्री कृष्ण जन्माष्टमीको बारेमा छोटो जानकारी अनि श्री कृष्ण भगवानले गर्नुभएका श्री कृष्णका लीलाहरूको एक दुईवटा लीलाको चर्चा गर्नेछु। सर्वप्रथम त हामी आज श्री कृष्ण जन्माष्टमीमा भगवान श्री कृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदछौँ। ज्ञान योग, कर्मयोग, भक्ति योगका प्रणेता भगवान श्री कृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई श्री कृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भन्ने गरिन्छ। खास गरी भगवान श्री कृष्णले ज्ञान के हो भन्ने कुरा, त्यस्तै गरेर कर्म कसरी प्राप्त गर्न सकिन्छ र भक्तिबाट साधना गरेर भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुराको ज्ञान श्री कृष्णले दिनुभएकोले आजको यो दिनलाई परम पवित्र दिनको रूपमा मानेर पूजा अर्चना व्रत धारण गर्ने गरिन्छ। जन्माष्टमीका दिन विश्वभरिका कृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरू व्रत बसी रातभर जागराम बस्ने चलन चलिआएको छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान श्री विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाईँमा संलग्न पाण्डवहरू मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखार बिन्दबाट व्यक्त श्रीमद् भागवत गीता पवित्र ग्रन्थ मान्ने गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो। आज म श्रीकृष्ण भगवानले देखाउनुभएका केही विचित्र लीलाहरूको बारेमा छोटो चर्चा गर्नेछु। एकम शास्त्रम देवकी पुत्र गीत मेको देवो देवकी पुत्र एव एको मन्त्रस्तस्य नामानि यानि कर्माण्ये पेकतस्य रेवस्य सेवा। एउटै शास्त्र छ, जुन पढे त्यो पुग्छ, त्यो देवैका पुत्र श्रीकृष्णले बताउनु भएको छ। एउटै देवता मान्नु, जुन देवैका पुत्र श्रीकृष्ण नै हुन्। एउटा मन्त्र मात्रै जपे पुग्छ, जो कृष्णकै नामहरू हुन्। एउटै कर्म गरे पुग्छ, त्यो कर्म उनै श्रीकृष्णको सेवा हो भनेर आज भगवान श्रीकृष्णलाई पूजा अर्चना अनि भक्तिका साथमा आज कृष्ण जन्माष्टमी पर्व मनाइन्छ। मनुष्य जीवनको उत्कर्ष र सिद्धिका लागि श्रीकृष्णद्वारा आफ्ना परम सखा अर्जुनलाई बताइएको उत्कृष्ट विचार, कर्म, भक्ति र ज्ञानको त्रिवेणी स्वरूप गीता शास्त्र नै परम कल्याणमय छ, जसको अभ्यास गर्नु, मनन गर्नु, चिन्तन गर्नु संसारको भय, शोक, जन्म, मृत्यु, व्याधि, सम्पूर्ण रोगहरू यसले नाश गर्छ। जति जति गीतामा डुबुल्की मारियो उति उति निर्मल होइन्छ, हृदयको कालो धोइन्छ र पखालिन्छ। मन्त्रको जप कीर्तन गरे, उहाँकै सेवा स्वरूप कर्म गरे उत्तम मनुष्य जीवन सफल होइन्छ भन्ने सन्देश गीताले दिएको छ। भगवान श्रीकृष्णले देखाउनुभएका केही लीला र बालक श्रीकृष्णले देखाउनुभएका केही चरित्रहरू यहाँहरू समक्ष म उल्लेख गर्न चाहन्छु। भगवान श्रीकृष्णको जन्म र कर्मको उद्देश्यबारे हामीले चर्चा गरिसक्यौँ। एक दिन भगवानले लीला देखाउने क्रममा बालक श्रीकृष्णले माया रूपधारी पुतना राक्षसीले मार्ने उद्देश्य राखी स्तनपान गराउँदा उसैको प्राण समेत चुसेर धाई आमाको उत्तम गति प्रदान गरेपछि आफ्ना छोरा श्रीकृष्णलाई काखमा लिई दुध चुसाउने यशोदालाई हाई गरेर मुख बाउँदा आफ्नै आमालाई आकाश, अन्तरिक्ष, ज्योतिर्मण्डल, दशैं दिशा, सूर्य, चन्द्र, अग्नि, वायु, समुद्र आदि सम्पूर्ण चराचर प्राणीलाई आफ्नो मुखभित्रै देखाइदिनु भयो। यसरी बालक श्रीकृष्णको मुखमा अकस्मातसँग यो सम्पूर्ण ब्रह्माण्ड देख्दा यशोदाको शरीर कान्न लाग्यो। मृगनयनी, नन्दरानी अत्यन्त विस्मित भई दुवै आँखा चिम्लेर ईश्वरको स्मरण गर्न लागिन्। त्यस्तै अर्को प्रसङ्गमा आफ्नो गृह धन्दामा अल्मल्याउने श्रीकृष्णलाई डोरीले कम्बरमा बाँधेर

गरेर देखाउँदा कृष्णको मुखबाट यशोदाको सम्पूर्ण चराचर जगत देखिन्। यसरी बाल्यकालमा नै असाधारण रूप, महिमा र चरित्र देखाउने श्रीकृष्ण स्वयं पूर्ण ब्रह्म भएका अनेकौं उदाहरणहरू भेटिन्छन्। त्यस्तै गरेर अक्रूरले जलभित्र थलमा उनी भगवानको दर्शन पाउनु, कालमूर्तिका रूपमा श्रीकृष्णलाई निरन्तर सम्झने कंसले जताततै कृष्णै कृष्ण देख्नु, मथुराको रङ्गमञ्चमा पुगेका श्रीकृष्णलाई पहलमानहरूले आफूहरू जस्तै हट्टा खट्टा पहलमान नै देख्नु, साधारण मनुष्यहरूले अत्यन्त उत्तम मनुष्यका रूपमा देख्नु, स्त्रीहरूले साक्षात मूर्तिमान कामदेव जस्तो अत्यन्त सुन्दर रूप देख्नु, गोपालहरूले उही आफ्ना साथीका रूपमा देख्नु, दुष्ट राजाहरूले आफूलाई शासक गर्ने शासकका रूपमा देख्नु, उमेर पुगेका बुढाबुढीले ज्यादै कलिलो बालकका रूपमा देख्नु, कंसले भने साक्षात मृत्युका रूपमा देख्नु, कृष्णलाई सबैले आफ्नो आफ्नो भाव अनुसार गर्न र गराउन सक्नु, श्रीकृष्णको अलौकिक महिमा र शक्ति प्रदर्शन भइरहेको प्रसङ्ग अनेकौं ठाउँमा पाउन सकिन्छ। यो संसार अथवा दुःख सुखमय अनेकौं द्वन्द्वले युक्त जीवन नै एक महाभारतको युद्ध जस्तै हो। हाम्रा जीवनमा नै त्रिगुणात्मक द्वन्द्वले गर्दा दैवी गुण, राक्षसी गुण, राम्रो भावना, नराम्रो भावना, सुगुण, दुर्गुण अनेकौं चलिरहेका हुन्छन्। तमोगुणलाई अथवा तामसी गुणलाई रजोगुणले, रजोगुणलाई सत्वगुणले क्रमशः विजय गर्दै लैजानु र अन्त्यमा सत्वगुणलाई समेत नागेर आनन्दको अवस्थामा पुग्न सक्नु नै भित्री हृदयको महाभारतलाई पराजय गर्नु हो। हामीले पनि भगवान श्रीकृष्णलाई निरन्तर सम्झना राखी सखी सारथी जस्तै बनाएर उहाँका उपदेशहरूलाई अर्थात् गीताका उपदेशहरूलाई ग्रहण गर्न सक्यौँ भने हामी जीवन संग्राम रूपी महाभारतमा विजय बन्न सक्छौँ। र भगवानले भन्नुभएको छ, ममा मन ममा भक्ति मेरै यसर वन्दन गर यही योगले मिल्छौ महिमा तन्मय भइकन। अर्थात् मन श्रीकृष्णमा लगाउने, भक्तिभाव उहाँकै गर्ने, यज्ञ उहाँकै लागि र वन्दना नमस्कार उहाँकै लागि गर्ने भगवान प्रतिको भक्ति योगले उहाँप्रति नै तन्मय भएमा भगवान मिल्न सकिन्छ। उहाँ भन्नुहुन्छ, दिव्य मेरो जन्म कर्म तत्त्वले जुन जान्दछ मरे पछि जन्म दैन महिमा त्यो मिल्न आउँदछ। आज भाद्र कृष्णाष्टमी भगवान श्रीकृष्णको पावन जन्मदिन हामी समस्त नेपालीहरू भाव भक्ति र श्रद्धाले व्रत उपासना गरी भजन कीर्तन गरेर जन्माष्टमी पर्व मनाउँदैछौ। भगवानका अनन्य कृपाले हामी सबैमा उहाँप्रति अनन्य भक्ति र गीता ज्ञानको प्रकाश मिलोस् भन्ने कामना र प्रार्थना सहित आजको यो विशेष कार्यक्रमबाट म पण्डित भीष्मराज निरौला पनि बिदा चाहन्छु। अविनाशी अजन्मा छु, सर्वेश्वर पनि म छु, रही आफ्नो प्रकृतिमा मायाले जन्म धर्दछु। श्री कृष्ण अर्पण नमस्ते।

0: BFBS Gorkha Radio. Gorkha Radio. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कतिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैं बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ
1: यो BFBS गोर्खा रेडियो हो।

सुन्दै हुनुहुन्थ्यो छेवाङ लामाको गल्ती। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 150.88 रुपियाँ, बिक्री दर 151.48 रुपियाँ। युरो एकको खरिदर 175.10 रुपियाँ, बिक्री दर 175.79 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 203.65 रुपियाँ, बिक्री दर 204.46 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 186.42 रुपियाँ, बिक्री दर 187.16 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 108.39 रुपियाँ, बिक्री दर 108.82 रुपियाँ। कनेडियन डलर एकको खरिदर 109.24 रुपियाँ, बिक्री दर 109.68 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.93 रुपियाँ, बिक्री दर 119.40 रुपियाँ। जापानिज यान 10 को खरिदर 9.65 रुपियाँ, बिक्री दर 9.69 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.46 रुपियाँ, बिक्री दर 22.55 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.18 रुपियाँ, बिक्री दर 40.34 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.39 रुपियाँ, बिक्री दर 41.56 रुपियाँ। थाई भाट एकको खरिदर 4.57 रुपियाँ, बिक्री दर 4.59 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.08 रुपियाँ, बिक्री दर 41.24 रुपियाँ। मलेसियन रिंगित एकको खरिदर 37.33 रुपियाँ, बिक्री दर 37.48 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 11.10 रुपियाँ, बिक्री दर 11.14 रुपियाँ। स्वीडिश क्रोनर एकको खरिदर 15.73 रुपियाँ, बिक्री दर 15.79 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.42 रुपियाँ, बिक्री दर 23.52 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.24 रुपियाँ, बिक्री दर 19.32 रुपियाँ। कुवैती डिनार एकको खरिदर 491.47 रुपियाँ, बिक्री दर 493.42 रुपियाँ। बारेन डिनार एकको खरिदर 400.19 रुपियाँ, बिक्री दर 401.78 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 391.89 रुपियाँ, बिक्री दर 393.45 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ एक देव लिम्बुको ब्ल्याक एन्ड व्हाइट।

धोका दिनेलाई सम्भोज मल्लको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौं र पहिलो घण्टालाई अब समापन गर्दैछु. दि एलिमेन्ट्सको गीत भरोसाबाट इन्जोय.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
1: र सोको भेटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रतिनिधि सभा बैठक चलिरहेका बेला काँग्रेस सांसद तथा लेखा समिति सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढल्नु भएको छ। नोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको संसद सचिवालयले जनाएको छ। खड्का ढले लगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नुभएको थियो। खड्कालाई अस्पताल लगिएको छ। अस्वस्थ हुनुअघि सांसद खड्काले करिब 2 मिनट सम्बोधन गर्दै सबैलाई साथमा लिएर नागरिक बचाउने अभियानमा लाग्न सरकारलाई सुझाव दिनुभएको थियो।
3: मेरो रोटी जिल्लाका दीपक बहरा र कीर्ति विष्ट लगायतका व्यक्तिहरू हालसम्म पनि अज्ञात अवस्थामा रहेका छन्। सरकारले तत्काल खोज तलास गरिदिनु हुन पनि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सरकारको पहिलो कर्तव्य नागरिक बचाउने हो। नागरिक बचाउनको लागि कुनै पनि मित्र राष्ट्रहरू या सहयोगी संघ संस्थाहरूबाट लिने सहयोगमा कुनै संकोच लिनु हुँदैन। आज यो पीड़ा सबै आम नेपाली नागरिकको पीड़ा हो, यो सरकारको मात्र होइन। त्यसैले सरकारसँग मेरो आग्रह के छ भन्दाखेरि तीनै तहका सरकारहरूलाई सहभागी बनाएर यो उद्धार र राहतका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ। साथसाथै राजनीतिक दल, नागरिक समाज र सम्बन्ध सबै पक्षलाई साथमा लिएर अहिलेको विपदलाई कसरी सहजीकरण गर्न सकिन्छ। हामी सरकारको साथमा छौ। सरकारले आफ्नो गति बढाओस्, सबैबाट सहयोग लिएर नागरिक बचाउने अभियानमा लागौं।
1: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवाबाडी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
4: सम्माननीय प्रधानमन्त्री ज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्। यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्। नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ, अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो। त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई तले हुन्छ, त्यहाँ मान्छे